0: हेलो मर्चेंग एफएम 95 मेगाहर्ज।
1: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
2: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक सहमेलमा अर्डर गर्ने हो भने जस्तै।

0: थियो र आकर्षक हात ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौ।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665200119, 0665203070 वा 5903070 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर।
7: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
6: हार, मंगलसूत्र, छड्के तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
7: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
6: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
7: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
6: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 0665201152,
7: मोबाइल 9746000454।
6: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
10: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
11: एक्सट्रिम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
12: मर्सिडिज़ FM 95 मेगाहर्ट्ज़।

0: नमस्कार तथा सुप्रभात काया कैरन मा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 5 गते शुक्रबार सन् 2026 अगस्त 21 तारीख साउन शुक्ल पक्षको नवमी तिथि
2: काया कैरन का साथ मा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।
0: काया कैरन शुरू गरौ मुख्य मुख्य खबर का शीर्षकहरुबाट।
1: चाडपर्व नजिकै गर्दा उपभोक्ता महँगी र अभावको दोहोरो मारमा मूल्यवृद्धिको वास्तविक कारण सार्वजनिक गर्न उपभोक्ता अधिकार कर्मीहरूको माग।
0: रोल्पामा पहिरोबाट विस्थापितहरूको बास स्वास्थ्य चौकीमा सड़क अवरूद्ध भएकाले खाद्यान्न लत्ता कपड़ा लगायतका राहत सामग्री बाटोमै अलपत्र।
1: कृषि पशुपंक्षी तथा जड़ीबुटी बीमामा नयाँ व्यवस्था मनसूनका बेला पशुपंक्षीमा संक्रामक रोगको जोखिम हुने भएकाले खोप लगाउन सुझाव।
4: बाख्रालाई पनि हामीले पीपीआरको खोप लाउनु पर्यो। बंगुर पुरो गर्यो भने हामीले क्लासिकल स्वाइन फ्लूको लाउनु पर्यो। गाविसलाई हामीले भ्याक्सिन चर्चा दिलाउनु।
0: इजरायलको वेस्ट बैंक बस्ती विस्तार योजनालाई लिएर पाँचवटा देशहरूद्वारा संयुक्त विरोध योजना तत्काल फिर्ता लिन इजरायललाई आग्रह।
1: र टप एण्ड टी20 श्रृंखलामा नेपालले आज पहिलो खेल नर्दन टेरिटोरीसँग खेल्दै एसियाकै सबैभन्दा ठूलो खेलकुद मेला एसियन गेम्स शुरू हुन अब एक महिना बाँकी।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
6: फोन 056-421-2161 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रंगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वॉल क्लॉक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स, घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540।
3: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
4: काया कैरनमा अब खबरको सिलसिला। चाड़ पर्व नजिकै गर्दा उपभोक्ताको भान्सा महँगिँदै गएको छ। अत्यावश्यक खाना पकाउने ग्यास समेत सहजै पाउन सकिएको छैन। चामल, चिनी, तेल, दाल र मसलाको मूल्य उकालो लागिरहेका बेला बजारमा सरकारी निगरानी कमजोर देखिएको छ। उपभोक्ता महँगी र अभावको दोहोरो मारमा परेका छन्। चिनी, चामल र खानेतेलको मूल्यमा भएको वृद्धिले निम्न तथा मध्यम आय भएका परिवारको मासिक खर्च थप बढ़ाएको छ। आमदानीको ठूलो हिस्सा खाद्यान्न र खाना पकाउने इन्धनमै खर्च हुन थालेपछि अरू आवश्यक का लागि छुट्याएको रकम कटौती गर्नुपर्ने अवस्था आएको उपभोक्ताको गुनासो छ। उपभोक्ता अधिकार कर्मी प्रेमलाल महर्जनले सरकारको प्रभावकारी उपस्थिति नदेखिँदा बजारमा बिचौलिया र कालो बजारी गर्नेहरूको मनोमानी बढ़ेको बताउनुभयो। उपभोक्तावादी माधव तिमिल सिन्हाले अन्तर्राष्ट्रिय रूपमा डलरको भाव स्थिर र विश्वमा युद्ध पनि नभएका बेला एकाएक नुन बाहेक तरकारी, माछा, मासु र खानेतेलमा मूल्य वृद्धि हुनु केन्द्र, प्रदेश र पालिकाले बजार अनुगमन नगरेका कारण भएको बताउनुभयो। उपभोक्ता अधिकार कर्मीहरूले मूल्य वृद्धिको वास्तविक कारण सार्वजनिक गर्न, हरेक तहको लागत र नाफा पारदर्शी बनाउन तथा कालो बजारी र कृत्रिम अभाव सृजना गर्ने व्यवसायमाथि तत्काल कार्यवाही गर्न माग गरेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा 7 घण्टासम्म राखेर राहदानी खरिद प्रकरण अनुसन्धान तत्काल टुंग्याउन दवाब दिएको विषय संसदीय समितिमा पुगेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा हिजो अख्तियारका काम कार्यवाहीबारे भएको छलफलका क्रममा यो विषय उठेको हो। सत्तारूढ़ रासपा सभापति रवि लामिछानेले बैठकमा प्रधानमन्त्रीको सचिवालयले दवाब दिएकोतर्फ संकेत गर्दै अनुसन्धान अभियोजन जस्ता अख्तियारको काममा सरकारबाट अवरोध सृजना गर्नु आफैमा अपराध भएको जनाउँदै त्यसमा अख्तियारले आवश्यक कार्यवाही अगाडि बढ़ाउन सक्ने धारणा राख्नुभयो। अख्तियारले आफ्ना काममाथि अवरोध पुर्याउनेलाई कार्यवाही गरे सरकार सञ्चालन गरिरहेको दलको नेतृत्वको हिसाबले कुनै अवरोध नपुर्याउने पनि उहाँले बताउनुभयो। प्रधानमन्त्रीको सचिवालयले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई सहित आयुक्तहरूलाई गएको असार 1 बोलाई 7 घण्टासम्म राखी राहदानी खरिद ठक ठेक्का प्रकरणमा अनुसन्धान टुंग्याउन अभियोजन गर्न दवाब दिएको आरोप लागेको थियो। यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले असार 7 गते चितवनमा आयोजित राष्ट्रपाको महाधिवेशन उद्घाटन कार्यक्रममा पनि आफ्नो अभिव्यक्ति दिनुभएको थियो। आजको कान्तिपुर दैनिकमा खबर छ।
4: कांग्रेस महाधिवेशनका प्रारम्भिक मतदाता बनेका क्रियाशील सदस्य हुन्। वडादेखि केन्द्रीय कार्य समितिमा पुग्न क्रियाशील सदस्य हुनैपर्छ। क्रियाशील सदस्य नभई उम्मेद्वार बन्न मात्रै होइन मतदान गर्न पनि पाइँदैन। यति महत्वपूर्ण क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसलाई जहिले सकस पर्छ। 12 महाधिवेशनदेखि क्रियाशील सदस्यता विवाद अझै सुल्झेको छैन। क्रियाशील सदस्यता विवादका कारण तोकिएको समयमा 15 महाधिवेशन हुन सकेन। कांग्रेसको क्रियाशील सदस्यतामा जहिले किचलो शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ। यस्तै एमालेमा पार्टी सदस्यता नवीकरण गर्ने करिब आधाले घटेका छन्। देशव्यापी अभियानमा साउनसम्म 3,59,000 जना अर्थात करिब 53% मात्र सदस्यता नवीकरण गरेका हुन्, जबकि गएको वर्षसम्म एमालेमा 6,86,748 सदस्य थिए। कान्तिपुरमा खबर छ।
5: रोल्पाको थवाङ गाउँपालिका 5 उवाको कोटल भाडामा पहिरो गएको 8 दिन बितिसक्दा पनि राहत सामग्री पीड़ितसम्म पुर्याउन सकिएको छैन। उवा पुग्ने सड़क नै पहिरोका कारण ठाउँ ठाउँमा बिग्रिएकाले खाद्यान्न, लत्ता कपड़ा र अन्य अत्यावश्यक सामग्री बीच बाटोमै थन्किएका छन्। पहिरोबाट मानिसको आउजाउ समेत अवरूद्ध छ। लायन्स क्लब अफ रोल्पा, रोल्पाली समाज, त्यसै गरी आईएनएफ लगायत संघ संस्थाले संकलन गरी पठाएका राहत सामग्री सुनसहारीको माबाङ पोबाङ भूमि लगायतका ठाउँमा राखिएका छन्। ती सामग्री कोटल बारासम्म पुर्याउन मात्रै झण्डै 200 भरिया आवश्यक पर्ने वडा अध्यक्ष बुद्धि घरतीले बताउनुभयो। दाताले पठाएका सबै सामग्री कोटल बारा ल्याउन सकिएको छैन। उहाँले भन्नुभयो, सड़क धेरै ठाउँमा भत्किएको पुरिएको छ, तत्काल गाड़ी चल्ने सम्भावना छैन, भरिया पाउन पनि मुस्किल छ। वडाध्यक्ष घरती मगरका अनुसार सुली चौरदेखि उहाँसम्मको सड़कमा पहिरोले क्षति पुर्याएको छ। अहिले स्थानीय जनप्रतिनिधिहरूले गाउँमै पीड़ितका लागि सहयोग जुटाइरहेका छन्। थवाङ गाउँपालिका स्थानीय र आफन्तले उपलब्ध गराएको खाद्यान्न तथा अन्य सामग्रीबाट पीड़ितको आवश्यकता परिपूर्ति गरिरहेको वडाध्यक्ष घरतीले बताउनुभयो। आजको कान्तिपुर दैनिकमा खबर छ।
4: काया कैरनमा मनसूनका बेला पशु पक्षीमा लाग्ने संक्रामक रोगको जोखिमबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333-493-555।
6: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
6: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
7: फोन नम्बर 01-5670-924-5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: एनबीएल अटो लोन
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले चाडपर्व नजिकै गर्दा उपभोक्ता महँगी र अभावको दोहोरो मारमा सरकारबाट अवरोध भए कार्यवाही गर्न अख्तियारलाई राष्ट्रपा सभापति लामी छानेको सुझाव कांग्रेसको क्रियाशील सदस्यमा सधैं किचलो एमालेमा सदस्यता नवीकरण 53% मात्रै रोल्पामा पहिरोबाट विस्थापितहरूको बास स्वास्थ्य चौकीमा लगायतका खबर प्रस्तुत
6: गर्यौं सरकारले कृषि पशुपालन र जड़ीबुटी खेतीमा दिँदै आएको बीमाको अनुदानको तहलाई घटाएको छ कृषिमा जोखिम न्यूनीकरण गर्दै किसानहरूलाई प्रोत्साहन गर्न ल्याएको बीमा कार्यक्रम यसअघि 50%, 65% र 80% गरी 3 तहमा अनुदान दिने व्यवस्था थियो अहिले यसलाई 50% र 80% गरी 2 तहमा राखिएको छ कृषि मन्त्रालयले कृषि पशुपक्षी तथा जड़ीबुटी बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि जारी गर्दै बीमा शुल्कमा अनुदानको तहलाई घटाएको छ मन्त्रालयका सूचना अधिकारी मणिरत्न अर्यालले यसअघिको 3 तहको अनुदान प्रतिशतलाई 2 तहमा मात्र दिने गरी मापदण्ड ल्याइएको जानकारी दिनुभयो उहाँका अनुसार यसअघि 50 लाख रूपियाँसम्मको बीमामा 80%, 50 लाखदेखि 1 करोड़सम्म 65% र योभन्दा माथि 50% अनुदान दिने व्यवस्था थियो अहिलेको नयाँ कार्यविधि अनुसार 1 करोड़ रूपियाँसम्म लगानी गर्नेलाई 80% अनुदान र 1 करोड़ भन्दा माथिका लागि 50% अनुदान दिने व्यवस्था गरिएको छ मन्त्रालयका योजना तथा विकास सहायता समन्वय महाशाखाका प्रमुख हरिबहादुर केसीले कृषि बीमा अनुदानमा भइरहेको दुरूपयोग रोक्न नयाँ व्यवस्था ल्याइएको बताउनुभयो उहाँका अनुसार अब कृषि बीमाको अनुदान व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेश सरकारमा हस्तान्तरण गरिएको छ कारोबार दैनिकले खबर छापेको छ
5: बर्खाको यो बेला धेरै किसान खेतीपातीको काममा व्यस्त हुन्छन् यसअघि रोपाईको काम सकेका किसानलाई अहिले धानको गोडमेल गर्न चटारो छ मध्य पहाड़मा चैत वैशाखमा छरेको मकै भित्राउने बेला भयो किसान खेतबारीमा व्यस्त हुने बर्खाको यो बेला पशु पंक्षीको स्वास्थ्य र व्यवस्थापनका दृष्टिले पनि निकै संवेदनशील मानिन्छ तर त्यति धेरै ध्यान पुगिरहेको हुँदैन मनसूनका बेला पशु पंक्षीमा विशेष गरी संक्रामक रोगको जोखिम बढ़ी हुन्छ आहारा चरण तथा अरू व्यवस्थापन सरसफाईसँग विभिन्न रोग विरूद्धका खोप लगाउन किसानलाई विज्ञको सल्लाह छ थप जानकारी सहित मदन पौड्याल
7: पंक्षीतर्फ मुख्य पालिने कुखुरामा यसअघि फैलिएको बर्ड फ्लूको संक्रमण हालै मात्रै रोकथाम भएको छ यसका लागि बर्ड फ्लू फैलिएका क्षेत्रमा कुखुरा अण्डा र दाना सबै नष्ट गर्नु पर्यो पशु चौपायामा विगतमा लम्पी स्किन रोग फैलिँदा कतिपय किसानको गोठ नै रित्तो भयो यस्ता संक्रामक रोगको जोखिम जुनसुकै बेला हुन सक्छ तर मनसूनको यो बेला कीटजन्य र पानीजन्य रोगको जोखिम उच्च हुने भएकाले पूर्व तयारी र सावधानी अपनाउनु पर्ने हुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं पशु चिकित्सक डाक्टर रामनन्दन तिवारी
8: यो सिजन भनेको चाहिँ मौसम भनेको चाहिँ यही बेलामा झिगा किरा लामखुट्टे किना र विभिन्न त्यस्ता किर्चल्ने चिजहरू हुन्छ गाई भैँसीलाई हामीले चाहिँ चराउन लग्यौँ भने जुगा त जुगाले टाँसिने कुराहरू हुन्छ यो बेलामा चाहिँ नजिक पानी हुन्छ झाडी बुट्यान हुन्छ भने किन झिगा बढ्छ भने त्यसले सार्ने रोगको जोखिम यही बेला छ भनेर हामीले भन्यो
7: कीटजन्य रोग फैलिन सक्ने मात्र नभई पशु पंक्षीमा यो बेला अन्य रोगले पनि सताउन सक्छ निरन्तरको वर्षाबाट सिस्यान बढ्ने पानी फोहोर दूषित हुने बाढ़ी पहिरोबाट खोरगोठ बग्ने व्यवस्थापनमा समस्या हुने दाना आहार बिग्रने हुँदा किसानले अनेक चुनौती झेल्नु पर्छ। त्यसो त किसान पनि यो बेला आफै व्यस्त हुनुपर्ने भएकोले खोर गोठ र फार्मको सरसफाई र व्यवस्थापनमा ध्यान नपुगेको हुन सक्छ। गाई भैंसी बाख्रा पालिएका ठाउँ गोठ अनि कुखुरा भए फार्मलाई सुक्खा राख्ने, हावा ओहोर दोहोर गर्न मिल्ने बनाउने, पालिएका वस्तुलाई शुद्ध सफा पानी निरन्तर दिने गर्नुपर्छ। त्यो सँगै आहार अनि दानामा ढुसी हुनु भएन। ती आहार दिने ठाउँको पनि बेला बेला सरसफाई उत्तिकै आवश्यक छ।
8: पशुको दुण हुन्छ गाई भैँसीको, अनि हामीले घाँस हाल्छौँ, घाँस हालिसकेपछि कारण दुणमा चाहिँ कहिले काहीँ रहन्छ, अनि फेरि त्यहाँ हाल्छौँ रहन्छ, त्यो तल रगमा चाहिँ ढुसिरहेको हुन्छ, त्यो दुणलाई पनि हामीले सफा गर्न जरुरी छ। अर्को एउटा विषय के छ भने कहिले काहीँ हामी भाँडामा पानी दियौँ भने गाई भैँसी भाँडा हामीले त खाएको थाल पचाएर सफा गर्छौँ, पशुको पनि त हामीले बेला सफा गर्नु पर्यो नि त, सकिँदैन डेली सफा गर्नु पर्यो। कुखुरा दाना भाँडा पनि हामीले जसरी पानी दिन्छ त्यसरी भाँडा सफा गर्नुपर्छ। त्यो गरेन भने राम्रो चिज दिउँ
7: यो बेला पशु पंक्षीमा हुने संक्रामक तथा महामारी जन्य रोगहरू लम्पी स्किन, खोरेत, पीपीआर, स्वाइन फिभर, रानीखेत लगायत हुन्। यस्ता रोगबाट पशु पंक्षीलाई जोगाउन खोर गोठ अनि फार्मको नियमित सरसफाई, जैविक सुरक्षाका विधिको पालना अनि विभिन्न रोग विरूद्धको खोप बेलैमा लगाउन कृषि मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारीको सल्लाह छ।
8: यो बेला के हो जस्तो अब हामीले खोरेत लाग्नु खोज्छ, खोरेतको खोप चाहिँ गाई भैँसीलाई वर्षको दुईचोटि, अहिले हामीले भदौमा छ भने भदौमा लगायो भने त्यसको छ महिनापछि दोरान गरेर दुईचोटि लाउनु पर्यो। बाख्रालाई पनि हामीले पीपीआरको खोप लाउनु पर्यो। बंगुर पुर्याउने भने हामीले यो स्वाइन फ्लू क्लासिकल स्वाइन फ्लूको लाउनु पर्यो। गाई भैँसीलाई हामीले भ्याकेटी चर्चा दिलाउनु पर्यो।
5: मनसूनको बेला पशु पंक्षीको उचित व्यवस्थापन बारे कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं पशु चिकित्सक डाक्टर रामानन्दन तिवारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
9: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
9: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
9: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश होम खुशी को कनेक्शन। हरेक मान्छेको सपना जपना र चाहना पैसा,
1: पैसा माछ शक्ति, पैसा माछ सहारा।
0: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
1: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
0: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
1: इतिहास गाथा र कथा, गाँठका कुरा,
0: गाँठका कुरा।
1: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका सातकी मोतीकला ओलीको नागरिकता पानीमा परेर च्यातिएको थियो। एउटा सरकारी कामका लागि सक्कली नागरिकता आवश्यक पर्ने भएपछि मोतीकलालाई त्यसको प्रतिलिपि निकाल्नै पर्ने भयो। उहाँ आवश्यक कागजात सहित बुधबार बिहानै सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय पुग्नुभयो। नागरिकता जारी गर्ने ठाउँमा हुनुहुन्थ्यो उहाँकै छोरा केशव। सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत मोतीकलाका छोरा केशवले आफ्नै आमाको नागरिकतामा रातो कलमले हस्ताक्षर गर्नुभएको छ। आमाको पहिलोको नागरिकता प्रयोग गर्न नमिल्ने हुनु र आफू सहायक प्रमुख जिल्ला अधिकारी भएकै बेला प्रतिलिपि निकाल्नुपर्ने अवस्था आउनु वास्तवमै एउटा गजबको संयोग ठान्नुहुन्छ केशव। पानीमा परेपछि आमाको नागरिकता प्रयोग गर्न नसकिने अवस्थामा पुगेको थियो। प्रतिलिपि निकाल्ने बारे खास सल्लाह पनि भएको थिएन। मंगलबार दिउँसो आमाले नागरिकता नबनाई भएन भनेपछि आफूले नै ओडा कार्यालयमा पुगेर कागजात मिलाउन सहजीकरण गरेको उहाँले बताउनुभयो। आमाको नागरिकतामा हस्ताक्षर गर्नु विरलै पाइने अवसर र संयोग भएकोले आफूलाई रमाइलो लागेको उहाँको भनाई छ। आजको कान्तिपुरले खबर छापेको छ।
2: अब विदेशको खबर। बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानाडाले इजरायली कब्जामा रहेको वेस्ट बैंकको संवेदनशील क्षेत्रमा नयाँ बस्ती निर्माणका लागि अघि बढ़ाएको योजनाको विरोध गरेका छन्। ती देशहरूले संयुक्त विज्ञप्ति निकालेर पूर्वी जेरूसेलम नजिकै झण्डै 1200 नयाँ आवास निर्माणका लागि बोलपत्र आह्वान गर्ने इजरायलको निर्णयलाई अस्वीकार्य हुने बताएका बीबीसीले जनाएको छ। उनीहरूले यो योजना तत्काल फिर्ता लिन इजरायलसँग आग्रह गरेका छन्। इजरायलको आवास मन्त्रालयले अस्ति बुधबार पूर्वी जेरूसेलम र माले अदिदुम बस्तीबीचको क्षेत्रमा 3401 स्वीकृत आवास एकाइ मध्ये 1234 लागि बोलपत्र आह्वान गरेको थियो। झण्डै 12 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको परियोजनाको बोलपत्र बुझाउने अन्तिम मिति आउँदो महिना अक्टोबर 19 तारीक तोकिएको छ। यसले भविष्यमा प्यालेस्टिनी राज्य स्थापनाको सम्भावनालाई थप कमजोर बनाउने ती देशहरूको भनाइ छ।
3: अब केही खेल खबर। अस्ट्रेलियामा आजदेखि शुरू हुने टप एण्ड टी ट्वेन्टी श्रृंखलामा नेपाल ए ले पहिलो खेल आज नर्दर्न टेरिटोरी स्ट्राइकसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार डार्विनमा दिउँसो 2:15 शुरू हुनेछ। प्रतियोगितामा सहभागी हुन 15 सदस्यीय नेपाली टोली यसअघि भदौ 1 गते नै त्यसतर्फ गइसकेको छ। यसपटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिल कुमार शाहले गर्दैछन्। नेपालले भोलि बंगलादेशको हाई पर्फर्मेन्ससँग भदौ 8 गते होर्बर्ट हेरिकेन्स एकाडेमी, भदौ 10 गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ 11 हैदराबाद किंग्स मेन एकाडेमी तथा भदौ 13 भिक्टोरिया सीए 11 खेल्ने तालिका रहेको छ। खेलकै अर्को प्रसंगमा एसियाकै सबैभन्दा ठूलो खेलकुद मेला विश्व एसियन गेम्स शुरू हुन अब 1 महिना मात्र बाँकी छ। ओलम्पिक काउन्सिल अफ एसिया र आईजी नागोया एसियन गेम्स आयोजक समितिले आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 अर्थात असोज 3 गतेदेखि असोज 18 गतेसम्म हुने एसियाको सबैभन्दा ठूलो बहुखेलकुद प्रतियोगिता विश्व एसियन गेम्स शुरू हुन अब 1 महिना मात्र बाँकी रहेको अवसरमा उत्सव समेत मनाएका छन्। 16 दिनसम्म चल्ने यस खेलकुद प्रतियोगितामा एसियाका 45 देशका 11,000 भन्दा बढ़ी खेलाड़ी र 6,000 पदाधिकारी सहभागी हुने ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ। एसियन गेम्समा नेपालबाट 22 खेलमा 136 खेलाड़ी सहभागी हुँदैछन्।
2: रकाया कैरनमा अब केही खबर संक्षेपमा गैराती देशका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो छ घण्टामा सिन्धुपाल्चोकमा 71 मिलिमिटर, ताप्लेजुङमा 53 मिलिमिटर, दैलेखमा 42 मिलिमिटर पानी परेको छ। मध्य र पश्चिम क्षेत्रमा अहिले पनि पानी परिरहेको छ। लगातारको वर्षाले नुवाकोटको त्रिशुली नदी र ताडी खोलामा बाढ़ी आएको छ। नदी र खोला आसपासका बासिन्दालाई आज बिहान समय सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आज दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
3: बागमती प्रदेश सरकारमा राप्रपाका तीनजना मन्त्री बनेपछि पार्टीभित्र विवाद चर्किएको छ। एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेका राप्रपा संसदीय दलका नेता उद्धव थापालाई राप्रपा केन्द्रीय समितिले पार्टीबाट निष्कासन गरेको छ।
2: सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने दावी गरिरहेका बेला चालू आर्थिक वर्षको पहिलो महिनामै 70,000 भन्दा बढ़ी नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा मात्रै कुल 70,441 जनाले श्रम स्वीकृति लिएका हुन्। अघिल्लो वर्षको तुलनामा 44,466 जनाले श्रम स्वीकृति लिएका थिए, जुन यस वर्षको तुलनामा 25,975 जना बढ़ी हो।
3: यस्तै सरकारी संयन्त्र मार्फत जीटूजी पछिल्लो चार आर्थिक वर्षमा इजरायल र दक्षिण कोरियामा 54,931 युवा रोजगारीका लागि गएका छन्। वैदेशिक रोजगार विभागको पछिल्लो चार आर्थिक वर्षको प्रगति विवरण अनुसार सरकारले इजरायलमा 2,748 र दक्षिण कोरियामा 52,142 युवालाई रोजगारीका लागि श्रम स्वीकृति दिएको छ।
2: संघीयता कार्यान्वयनमा तीनै तहका सरकारको लागत साझेदारीमा निर्माणाधीन भेरी पम्पिङ उप आयोजनाको प्याकेज दुईको जारी खरिद प्रक्रिया रद्द भएको छ।
3: सरकारले सैटेलाइट प्रविधिमा आधारित संचार सेवा विस्तारका लागि सैटेलाइट अर्थ स्टेशन गेटवे र टेलिपोर्ट सेवा खुला गर्ने तयारी गरेको खबर आजको कारोबार दैनिकमा छ।
2: राष्ट्र बैंकको गवर्नरको कार्यकाल घटाउनका लागि सांसदहरू तयार भएका छन्। अर्थ समितिमा छलफलका क्रममा सांसदहरू गवर्नरको कार्यकाल 5 वर्षबाट घटाएर 3 वर्षमा झार्नका लागि तयार भएका हुन्।
3: सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा आयोजना कार्यान्वयन समितिले भेरी पम्पिक उपआयोजना दोस्रो चरणको दोस्रो प्याकेज अन्तर्गतको अहिले सञ्चालन रहेको बोलपत्र प्रक्रिया रद्द गरी पुनः बोलपत्र आह्वान गर्ने निर्णय गरेको खबर नागरिक दैनिकले छापेको छ।
2: काया कैरनमा अब पालो उखानको
3: ठक्कर नखाई अक्कल आउँदैन।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: चाडपर्व नजिकै गर्दा उपभोक्ता महँगी र अभावको दोहोरो मारमा मूल्य वृद्धिको वास्तविक कारण सार्वजनिक गर्न उपभोक्ता अधिकार कर्मीहरूको माग।
2: रोल्पामा पहिरोबाट विस्थापितहरूको बास। स्वास्थ्य चौकीमा सड़क अवरूद्ध भएकाले खाद्यान्न, लत्ता कपड़ा लगायतका राहत सामग्री बाटोमै अलपत्र।
3: कृषि पशुपक्षी तथा जड़ीबुटी बीमामा नयाँ व्यवस्था। मनसूनका बेला पशुपक्षीमा संक्रामक रोगको जोखिम हुने भएकाले खोप लगाउन सुझाव।
2: इजरायलको वेस्ट बैंक बस्ती विस्तार योजनालाई लिएर 5 देशहरूद्वारा संयुक्त विरोध। योजना तत्काल फिर्ता लिन इजरायललाई आग्रह।
3: र टप N20 श्रृंखलामा नेपालले आज पहिलो खेल नर्दन टेरिटोरीसँग खेल्दै एसियाकै सबैभन्दा ठूलो खेलकुद मेला एसियन गेम्स शुरू हुन अब 1 महिना बाँकी।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले रबिन सायमीले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीले अलि पहिले फेसबुकमा एक्लै लड्नुपर्छ भनेर लेखेको प्रसंगलाई नागरिकको अहिलेको अवस्थालाई जोड्न खोजिएको छ। महँगी र अभावमा दिन काट्न बाध्य नागरिक, एक सिलिण्डर ग्यासको लागि चारतिर धाउनुपर्ने अवस्था अहिले छ। यहाँ कार्टुनमा एकजना मान्छे रित्तो सिलिण्डर काँधमा राखेर बाटोमा लखर लखर बहुताइरहेका छन् अनि उनी आफैसँग भन्दैछन् एक्लै लड्दैछु। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ दी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसहर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
2: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: me a extreme energy drink.
1: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिश छ, फेरि कति राम्रो फिट भएको
2: यो ब्लाउज। न्यू रिचु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
1: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
2: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
2: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैशिसर नगरपालिका साथ त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
3: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
2: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: कानीमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागी खुशी को खबर
2: मुटु रोग का बिरामी अब लमजुंग बाहर जान पर्दैन मुटु को भिडियो जांच अब सेवा मोडल हॉस्पिटल प्राइवेट लिमिटेड मा
1: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हॉस्पिटल में आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जांच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटु को भिडियो जांच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हॉस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
3: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट
1: स्थान सेवा मोडल हॉस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 9847729929

0: नमस्कार, रेडियो मर्सेङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गदी .org मा बिहान 6:35 बजेको मर्सेङ्गदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: बेसी शहरमा महिला मैत्री नीति कार्यक्रम तथा बजेट बारे छलफल, महिलाको वास्तविक आवश्यकता र समस्यालाई जो समेट्नु पर्नेमा जोड, लमजुङका प्रमुख जिल्ला अधिकारी खनालसँग 5 अधिकारीको कार्य सम्पादन सम्झौता, आलु खेतीमा व्यावसायिक बन्दै लमजुङका किसान, चालू आर्थिक वर्षमा पनि प्रशोधन योग्य र खायन आलु खेतीका लागि बजेट विनियोजन र रोजगार शाखा बेसी शहरमा 1 वर्षमा 272 जनाले लिए स्वीकृति।

0: अब समाचार विस्तारमा बेसी शर्मा महिला मैत्री नीति कार्यक्रम तथा बजेट अवसर बजेटका अवसर र चुनौती विषय कार्यशाला तथा समीक्षा गोष्ठी भएको छ। ओल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी नेपालको साझेदारीमा बिहिबार बेसीसर नगरपालिका सभाहलमा गोष्ठी आयोजना गरिएको हो। कार्यशालाको मुख्य उद्देश्य स्थानीय तहमा महिलाको नेतृत्व रहेका संस्थालाई सशक्त बनाउँदै निर्णय प्रक्रियामा महिलाको सहभागिता तथा समावेशिता बढ़ाउनु, स्थानीय सरकारलाई पालिका स्तरका नीति कार्यक्रम तथा योजना तयार गर्न र कार्यान्वयन गर्न सहयोग पुर्याउनु तथा महिला नेतृत्वका लागि संस्था र स्थानीय सरकार बीच समन्वय र सम्बन्ध स्थापना गर्नु रहेको आयोजकले जनाएको छ। बेसी नगरपालिकाका उपप्रमुख पद्मा गुरूङको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा नगरपालिकाका कार्यक्रम संयोजक मेगेन्द्र पोखरेलले स्थानीय तहको योजना तथा बजेट तर्जुमा प्रक्रिया, योजनाको सैद्धान्तिक अवधारणा, नतिजामा आधारित योजना तर्जुमा, लगानी क्रियाकलाप, नतिजा प्रभाव तथा प्रतिफलका विषयमा प्रस्तुतिकरण दिनुभएको थियो। उहाँले समष्टिगत, क्षेत्रगत, अवधि तथा वार्षिक योजना निर्माणका प्रक्रियाबारे समेत जानकारी गराउनु भएको थियो। त्यस्तै आरसीडीसीका संस्थापक अध्यक्ष राजेन्द्र बोराले महिला मैत्री नीति कार्यक्रम तथा बजेट निर्माणमा महिला नेतृत्वका संस्था र स्थानीय सरकार बीचको सहकार्य समन्वयका विषयमा प्रस्तुतिकरण दिनुभएको थियो भने आरसीडीसीका कार्यक्रम संयोजक हेमराज बिमालीले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा सहभागी महिलाहरूले महिला मैत्री नीति तथा बजेट प्रभावकारी कार्यान्वयनका लागि महिलाको वास्तविक आवश्यकता र समस्यालाई स्थानीय तहको योजना तथा बजेटमा प्राथमिकताका साथ समेट्नुपर्नेमा जोड़ दिएका थिए। महिला उद्यमीले उत्पादन गरेका सामग्रीको बजारीकरणमा समस्या रहेको, पर्याप्त बजेट उपलब्ध नहुँदा सोचे जति काम गर्न नसकिएको र महिला समूहले सञ्चालन गर्दै आएका आय आर्जनमूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट तथा प्राविधिक सहयोगको अभाव रहेको उनीहरूको भनाई थियो। समूहले व्यावसायिक रूपमा गर्दै आएको तरकारी खेती सिंचाईको अभावका कारण विस्थापित हुने अवस्थामा पुगेको भन्दै सहभागीहरूले सिंचाई सुविधालाई प्राथमिकतामा राख्न माग गरेका थिए। यस्तै समूहमा उत्पादन हुँदै आएको सजिलो झोलाका लागि आवश्यक सामग्री सहज रूपमा उपलब्ध हुन नसकेको र उत्पादन तथा बजारीकरण सम्बन्धी थप तालिम आवश्यक रहेको उनीहरूले बताएका थिए। यसै गरी मौरी पालन सम्बन्धी तालिम लिए पनि त्यसपछिको अनुगमन तथा प्राविधिक सहयोग नपाएको, सिपलाई व्यवसायमा रूपान्तरण गर्न थप तालिम र नियमित अनुगमन आवश्यक रहेको सहभागीहरूले बताएका थिए। उनीहरूले महिलालाई तालिम दिएर मात्र नछोड़ी उत्पादन, बजारीकरण, अनुगमन र आवश्यक आर्थिक र प्राविधिक सहयोगको व्यवस्था गर्नुपर्नेमा जोड़ दिएका थिए। सहभागी महिलाहरूले महिला उद्यमशीलता प्रवर्धन, सिप विकास, कृषि तथा पशुपालन, सिंचाई, उत्पादनको बजारीकरण र आय आर्जनका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिनुपर्ने माग गरेका थिए। साथै स्थानीय तहका नीति कार्यक्रम तथा योजना निर्माणका क्रममा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका थिए। सहभागीहरूको जिज्ञासा तथा सुझावको जवाब दिँदै नगर उपप्रमुख पद्मा गुरूङले महिलाका समस्या र आवश्यकतालाई स्थानीय सरकारको नीति कार्यक्रम तथा बजेटमा समेट्दै जाने बताउनुभयो। उहाँले महिलालाई आत्मनिर्भर बनाउन सी विकाससँगै उत्पादन, उद्यमशीलता र बजारीकरणमा सहयोग आवश्यक रहेको उल्लेख गर्दै महिला समूहबाट आएका व्यावहारिक सुझावलाई आगामी योजना निर्माणमा प्राथमिकताका साथ समेट्ने प्रतिबद्धता जनाउनुभयो। महिला नेतृत्व संस्था र स्थानीय सरकार बीच निरन्तर समन्वय र सहकार्य गर्दै महिलाको सहभागिता, समावेशिता र नेतृत्व विकासलाई थप प्रभावकारी बनाउने विषयमा पनि कार्यक्रममा जोड़ दिएको थियो। आरसीडीसीका बजार संयोजक दुर्गा प्रसाद ढुंगानाले सञ्चालन गर्नुभएको कार्यक्रममा 20 भन्दा बढ़ी महिलाहरूको सहभागिता रहेको थियो। जिल्ला प्रशासन कार्यालय लमजुङले जिल्लाको शान्ति, सुरक्षा, सुशासन तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र नतिजामुखी बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालसँग 5 अधिकारीको कार्य सम्पादन सम्झौता गरेको छ। चालू आर्थिक वर्षको लागि गरिएको कार्य सम्पादन सम्झौतामा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, प्रशासकीय अधिकृत नवराज शर्मा दोरङ्गा, प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिलसिना जिल्ला प्रहरी कार्यालय लमसुङका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत र सशस्त्र प्रहरी बल आश्रित गुल्मा लमसुङका प्रहरी नायब उपरीक्षक विकास अधिकारीले हस्ताक्षर गर्नुभएको छ। प्रमुख जिल्ला अधिकारी खनालसँग गरिएको सम्झौतामा जिल्लाको समग्र प्रशासनिक व्यवस्थापनलाई चुस्त बनाउने, नागरिकलाई सहज र छरितो ढंगबाट सेवा उपलब्ध गराउने तथा कार्यालयको कामलाई पारदर्शी र जवाबदेही बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ। सम्झौता अनुसार जिल्लामा शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउने, विपद व्यवस्थापन तथा उद्धारका कामलाई व्यवस्थित गर्ने र विपदका समयमा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्ने विषय समेटिएको छ। त्यस्तै सार्वजनिक सेवा प्रवाहमा सुधार, सुशासन प्रवर्धन, सामाजिक सुधारका कार्यक्रमलाई प्रभावकारी बनाउने, अन्तर्निकाय सम्बन्ध समन्वय सुदृढ़ गर्ने तथा आर्थिक अनुशासन कायम गर्ने विषयमा पनि कार्यसम्पादन सम्झौताका प्रमुख आधार रहेका छन्। जिल्लामा हुने प्राकृतिक विपद, शान्ति सुरक्षासँग सम्बन्धित घटना तथा अन्य आकस्मिक परिस्थितिमा प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतका सम्बन्धित निकायबीच समन्वयलाई थप प्रभावकारी बनाउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। प्रमुख जिल्ला अधिकारी खनालले कार्य सम्पादन सम्झौताले अधिकारीहरूलाई तोकिएको जिम्मेवारी स्पष्ट पार्नुका साथै निर्धारित लक्ष्य हासिल गर्न थप जिम्मेवार र जवाबदेही बनाउने बताउनुभयो। सम्झौतामा उल्लेखित विषयमा कार्यान्वयनको अवस्थालाई नियमित रूपमा समीक्षा गरी आवश्यक सुधारका लागि पहल गरिने प्रशासनले जनाएको छ। लमजुङमा चालू आर्थिक वर्षमा पनि प्रशोधन योग्य र खायन जातको आलु खेती विस्तार कार्यक्रम सञ्चालन हुने भएको छ। गण्डकी प्रदेश सरकारले कृषि विकास कार्यालय लमजुङ मार्फत जिल्लाका विभिन्न स्थानीय तहहरूमा प्रशोधन योग्य र खायन जातको आलु खेती विस्तार कार्यक्रम सञ्चालन गर्ने भएको हो। रैथानी आलु र उन्नत जातको आलुको उत्पादन बढ़ी हुने भएकाले प्रदेश सरकारले नै अघिल्लो आर्थिक वर्षदेखि प्रशोधन योग्य र खायन आलुको उत्पादन बढ़ाउने गरी कार्यक्रम ल्याएको हो। प्रदेश सरकारले लमजुङ सहित ठूलो मात्रामा आलुको उत्पादन हुने क्षेत्रमा यो कार्यक्रम लागू गरेको छ। कार्यक्रम अन्तर्गत कृषकलाई उन्नत जातको आलुको बिउ उपलब्ध गराउने, सिंचाई सामग्री उपलब्ध गराउने, आलु लगाउने प्रविधि हस्तान्तरण गर्दै आएको छ। गण्डकी प्रदेशलाई आलुमा आत्मनिर्भर गराउने, आलुको ब्राण्ड गर्ने र पहाड़ी जिल्लामा खायन आलुको प्रवर्धन गर्ने उद्देश्य राखेर आलुलाई छुट्टै बजेट विनियोजन गरेको प्रदेश सरकारले जनाएको छ। चालू आर्थिक वर्षमा प्रशोधन योग्य र खायन जातको आलु खेतीका लागि 60 लाख रूपियाँ बजेट विनियोजन भएको छ। गत आर्थिक वर्षमा प्रशोधन योग्य र खायन जातको आलु खेतीका लागि छुट्टा छुट्टै बजेट विनियोजन गरे पनि चालू आर्थिक वर्षमा भने एउटै शीर्षकमा बजेट विनियोजन गरेको हो। जिल्लाका 4 स्थानीय तहहरूमा व्यावसायिक रूपमा प्रशोधन योग्य र खायन आलु खेती हुँदै आएको छ। कार्यक्रम सञ्चालन भएसँगै जीविकोपार्जनका लागि निर्वाहमुखी खेती किसानी गर्दै आएका कृषकहरू उत्पादनबाट सन्तुष्टि मिलेसँगै व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन्। सामान्यतया गरायसी प्रायोजनका लागि आलु लगाउँदै आएका कृषकले गत आर्थिक वर्षमा व्यावसायिक आलु खेती गरेर अधिक मात्रामा बिक्री समेत गरेका थिए। जिल्लामा कृषि विकास कार्यालय मार्फत जिल्लाको रायन्स नगरपालिका, मध्य नेपाल नगरपालिका र सुन्दरबजार नगरपालिका अन्तर्गत विभिन्न कृषक समूहले व्यावसायिक रूपमा आलु खेती गर्दै आएका छन्। निर्वाहमुखी आलु उत्पादन हुँदै आएको लमजुङमा गत वर्ष मात्रै करिब 300 मेट्रिक टन प्रशोधन योग्य आलु उत्पादन भई बिक्री भएको थियो। कृषि विकास कार्यालय लमजुङको अनुसार उत्पादनमा लमजुङमा उपयुक्त भूगोल र हावापानी हुँदा व्यावसायिक आलु उत्पादनका लागि अति सम्भावित भएको जिल्ला हो। जिल्लाका विभिन्न स्थानीय तहहरूमा गरी करिब 2000 हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ। कार्यालयका अनुसार जिल्लामा 200 बढी हेक्टर क्षेत्रफलमा वर्षे आलु लगाउने गरिएको छ भने 1000 बढी हेक्टर जमीनमा हिउँदे आलु लगाउने गरिएको छ। तपाईले सुन्दै हुनुहुन्छ मर्सेङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: मर्सेङ्गी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्सेङ्गी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङ्गी कार्यक्रम अनुसार मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङ्गी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङ्गी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उपर कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।
2: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
3: बनाना। I love you.
1: अन्नपूर्ण चलचित्र मन्दिर बेस शहरमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे गौथली।

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठा, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा हेर्न लाएर तँ स्कुल जाने, तँलाई स्कुल नजा भने हैन, तँलाई त नि म।
0: त्यसै गरी दिउँसो 3 बजे र साँझ 6 बजे नेपाली चलचित्र मास्टरनी।
2: आजबाट तलमाथि केही भयो भने मास्टरनी महाकाली बन्न केही समय लाग्दैन।
3: हजुर, उहाँ सुशीला शर्मा एयरलाइन्सको फ्लाइटबाट पोखरा गएको देखिन्छ।
0: कलाकारहरू प्रियंका कार्की, सिमरन खड्का, आर्यन सिग्देल, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सरोज खनाल, गौरी मल्ला, रिचा शर्मा लगायतका कलाकार

0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497 38 798।
1: कन्फेशन इज द बिगेस्ट एभिडेन्स।
2: एकातिर एउटा केटी गायब हुन्छ, जंगलमा लास अर्केको भेटिन्छ।
1: किनकि यो टेलर मात्रै हो, जुन दिन स्पेनमा आउँछ त्यो दिन हेर्ने मान्छेको आत्मा काम्नेवाला छ।

0: कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
1: जाँच हुने दिन र समय यही भदौ 6 गते शनिबारका दिन बिहान 10 बजेबाट।
0: स्थान केयर फार्मेसी विश्व नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 9849068924 9845086780।
1: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
0: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
2: बेसी सह नगरपालिकाबाट गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानका लागि करिब 300 जनाले स्वीकृति लिएका छन्। नगरपालिकाको रोजगार सेवा केन्द्रका अनुसार आर्थिक वर्ष 82-83 वैदेशिक रोजगारीका लागि 272 जनाले स्वीकृति लिएका हुन्। स्वीकृति लिने मध्ये 197 बेसी नगरपालिकाभित्रका रहेका छन् भने त्यस्तै अन्य स्थानीय तहका 66 जना र बाहिरी जिल्लाका 9 जनाले बेसी नगरपालिकाको रोजगार सेवा केन्द्रबाट स्वीकृति लिएका छन्। बाहिरी जिल्ला संस्कृति लिनेमा तनहुँ, पर्वत र नवलपुरका नागरिक रहेको रोजगार संयोजक ईश्वर बहादुर लोहनीले जानकारी दिनुभयो। बेहिसा नगरपालिकाभित्रका 197 जना मध्ये सबैभन्दा धेरै 58 जना रोजगारीका लागि दुबई गएका छन्। यस्तै साउदी अरबका लागि 42 जना, कतारका लागि 44 जना, कुवेतका लागि 18 जना, मलेसियाका लागि 21 जना र युरोपियन मुलुकका लागि 20 जनाले संस्कृति लिएका छन्। रोजगार संयोजक लोहनीका अनुसार विभिन्न समस्याका कारण बाहिरी जिल्लाका नागरिकले समेत बेसरबाट संस्कृति लिएका हुन्। उनीहरूले आफ्नो स्थानीय तहसम्म पुग्न समय लाग्ने, लमजुङमा रहेका आफन्त तथा साथीभाइको सम्पर्कका कारण यहाँबाटै सेवा लिन सहज हुने तथा लमजुङ आउँदा रोजगार सेवा केन्द्रबाट सेवा लिन सजिलो हुने भएकाले बाहिरी जिल्लाका नागरिकले समेत यहाँबाट स्वीकृति लिने गरेको लोहनीले बताउनुभयो। उहाँका अनुसार रोजगार सेवा केन्द्रबाट स्वीकृतिसँगै वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई आवश्यक जानकारी तथा परामर्श दिने काम समेत हुँदै आएको छ। वैदेशिक रोजगारीमा जानु अघि आवश्यक कागजात, स्वीकृति प्रक्रिया, गन्तव्य मुलुक, रोजगारीको प्रकृति र सुरक्षित वैदेशिक रोजगारीका विषयमा जानकारी लिन सेवाग्राहीलाई सहजीकरण गरिरहेको छ। यस्तै वैदेशिक रोजगारीमा जाने क्रममा ठगी, गलत सूचना तथा असुरक्षित प्रक्रियाबाट जोगिन आधिकारिक माध्यमबाट मात्र स्वीकृति तथा आवश्यक प्रक्रिया पूरा गर्न रोजगार सेवा केन्द्रले आग्रह गरेको छ। रोजगार सेवा केन्द्रको तथ्याङ्क अनुसार लमजुङबाट हालसम्म रोजगारीका सिलसिलामा विदेश जाने आउने संख्या 2285 रहेको छ। यसमध्ये महिला 247 र पुरूष 2338 जना रहेका छन्। वैदेशिक रोजगारी लमजुङका धेरै परिवारको आमदानी महत्वपूर्ण स्रोत बने पनि शिव रोजगारीको सुरक्षा उचित पारिश्रमिक तथा वैदेशिक रोजगारीबाट फर्किएपछि स्वदेशमै रोजगारी वा उद्यमको अवसर सिर्जना गर्नु चुनौतीको रूपमा रहेको छ। स्थानीय तहले वैदेशिक रोजगारीमा जाने युवालाई शिवमूलक तालिम, वित्तीय साक्षरता र सुरक्षित आप्रवासन सम्बन्धी जानकारीलाई थप प्रभावकारी बनाउनु पर्ने आवश्यकता देखिन्छ। सुरक्षित, मर्यादित र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ लमजुङको सुन्दरबजार नगरपालिका साथ पाउँदीमा सार्वजनिक यातायात सेवाको संयुक्त अनुगमन तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङको समन्वय तथा सहकार्यमा लमजुङ कालिका यातायात सञ्चालक प्रणाली र पृथ्वी राजमार्ग यातायात प्रणालीको आयोजनामा कार्यक्रम भएको हो। अनुगमन टोलीमा लमजुङ कालिका यातायातका सञ्चालक प्रणालीका अध्यक्ष पुनालाल श्रेष्ठ, पृथ्वी राजमार्ग यातायात प्रणालीका क्षेत्रीय संयोजक बुद्धि प्रसाद घिमिरे, जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका कार्यालय प्रमुख प्रहरी निरीक्षक गौतम बहादुर खत्री तथा अस्थायी प्रहरी चौकी पाउँदीका प्रमुख प्रहरी सहायक निरीक्षक सुख बहादुर थापा लगायतको सहभागिता रहेको थियो। अनुगमनका क्रममा सार्वजनिक सवारी साधनले तोकिएको भन्दा बढ़ी भाड़ा लिए नलिएको, सवारीको स्वरूप परिवर्तन तथा थप सीट, मुढ़ा वा टूल राखे नराखेको, प्रायोजन विपरीत सवारी सञ्चालन गरे नगरेको, भाड़ा सूची टाँस गरे नगरेको र आरक्षण शिविरको व्यवस्था कायम भए नभएको विषयमा निरीक्षण गरिएको थियो। त्यसै गरी अनुगमनको क्रममा सार्वजनिक सवारी साधनले चालक तथा सहचालक को यात्रुसँग गर्ने व्यवहार तीव्र गतिमा सवारी चलाई नचलाएको तोकिएको स्थानमा मात्र यात्रु चढ़ाउने ओराल्ने व्यवस्था पालना भए नभएको तथा मादक पदार्थ

0: लागू पदार्थ सेवन गरी नचलाउने विषयमा समेत चालक तथा सहचालकलाई सचेत गराएको थियो। कार्यक्रममा यात्रु तथा सर्वसाधारणलाई चालकको अवस्था असामान्य देखिएमा वा सवारी दुर्घटना भएको अवस्थामा तत्काल प्रहरीको हटलाइन 100 र ट्राफिक प्रहरीको 103 खबर गर्न आग्रह गरिएको ट्राफिक प्रहरी प्रमुख खत्रीले जानकारी दिनुभयो। अनुगमन टोलीले सो क्रममा 104 साना तथा ठूला सार्वजनिक सवारी साधन चेक जाँच गरेको थियो। ट्राफिक नियम उल्लंघन गर्ने 20 सवारी साधनलाई कार्यवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमसुङले जनाएको छ। सार्वजनिक यातायातलाई सुरक्षित व्यवस्थित र यात्रुमैत्री बनाउन नियमित अनुगमन तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले जनाएको छ। मर्सिङकी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: बेसी सहरमा महिला मैत्री नीति कार्यक्रम तथा बजेटबारे छलफल, महिलाका वास्तविक आवश्यकता र समस्यालाई समेट्नु पर्नेमा जोड, लमजुङका प्रमुख जिल्ला अधिकारी खनालसँग 5 अधिकारीको कार्य सम्पादन सम्झौता, आलु खेतीमा व्यावसायिक बन्दै लमजुङका किसान, चालू आर्थिक वर्षमा पनि प्रशोधन योग्य र खायन आलु खेतीका लागि बजेट विनियोजन, र रोजगार शाखा बेसी सहरमा 1 वर्षमा 272 जनाले लिए स्वीकृति। बिहान 6:35 बजेको मर्सिङदी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिवेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
1: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
0: यसलाई शोक नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
1: ए हो र?
0: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
1: बाप्रे, यति धेरै जोखिम?
0: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
2: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौ, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: हार्दिक निमन्त्रणा, लमजुङ जिल्लामा रहेको कृष्ण साहित्यिक मञ्च लमजुङको 7 साधारण सभा तथा 8 स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका राज्य सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण कृष्ण आजीवन सदस्य श्रेष्ठा साहित्यकार कवि बुद्धिजीवी शिक्षा प्रेमी एवं शुभेच्छुक सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति 2083 भाद्र 7 गते आइतबार। स्थान लक्ष्मी नारायण पुस्तकालय। समय दिनको 10:45। कार्यक्रमहरू: प्रतिवेदन प्रस्तुत, सम्मान कार्यक्रम, कवि एवं बाल प्रतिभा सम्मान, साथमा नृत्य एवं रचना वाचन, विविध कार्यक्रमहरू। अध्यक्ष कमला दनाई एवं कृष्ण साहित्यिक मञ्च परिवार लमजुङ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
6: एक्सट्रीम इनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

0: घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
4: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
5: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019, 0665-2370 वा 590-370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560 46244

0: sip on your extreme energy drink.
1: नमस्ते, म लोक गायक बलवीर थापा, अहिले तपाईं सुन्नु

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बत्सलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
0: ओहो दाई, तपाईँले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बत्सलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
7: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
8: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
7: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
0: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
7: स्थान
9: सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847729929।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गदी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: आदरणीय श्रोता नमस्कार, कार्यक्रम स्वास्थ्य सरकारमा स्वागत गर्न चाहन्छु। म कार्यक्रम सञ्चालिका शोभा ठकुरी। यो कार्यक्रम एसडीसीएस नमूना कम्युनिटी हस्पिटलद्वारा सञ्चालित भइरहेको स्टेप अप तथा स्केल अप परियोजनाको सहयोगमा तयार गरिएको हो। यस परियोजनाले नसर्ने रोगहरूको रोकथाम, मानसिक स्वास्थ्य प्रवर्धन तथा समुदायमा स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यो कार्यक्रम प्रत्येक हप्ता लमजुङका तीनवटा रेडियोहरूबाट एकैसाथ प्रसारण हुँदै आइरहेको छ। रेडियो मर्स्याङदी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेओडा 90.8 मेगाहर्जबाट र सम्बन्धित रेडियोहरूको फेसबुक पेज र वेबसाइटबाट पनि र हाम्रो पात्रो मार्फत पनि तपाईँले यो कार्यक्रम सुन्दै आइरहनु भएको छ। अहिलेको अवस्थामा हामी अस्पतालमा बसेर काम गर्दै गर्दा अथवा विभिन्न हस्पिटलहरूमा र प्रत्येक घरमा हामीले सुन्दै आइरहेका छौं, सबैजनामा ज्वरोको बिमारी बढ्दै हुनुहुन्छ र प्रत्येक घरमा चाहिँ बच्चादेखि बुढो मान्छेसम्ममा ज्वरोको बिमारीहरू निस्किँदैछ र अहिलेको देशमा नै यो एक प्रकारको ज्वरो चाहिँ महामारीको रूपमा अथवा भाइरल रूपमा नै अगाडि बढ़िरहेको छ, जसले गर्दाखेरि बिरामीहरू चाहिँ एकदमै आपतमा परेको, कन्फ्युजनमा परेको हामीले देखिरहेका छौं। र हाम्रो एसडीसीएस नमूना अस्पतालको ओपीडीमा पनि ज्वरोको बिरामीको दिनदिनै भीड़ लाग्न थालेको छ र साथसाथै वार्डमा भर्ना भएर बस्नुभएको म्याक्सिमम बिरामीहरू ज्वरोको हुनुहुन्छ र आज हामी त्यही विषयमा कुराकानी गर्दैछौ र खासमा के हो ज्वरो अनि यो हामीलाई जुन दिनदिनै समस्या बनिरहेको छ यो चाहिँ कस्तो प्रकारले आइरहेको छ, यसको रोकथाम के हो, के गर्ने के नगर्ने अथवा कसरी चिन्ने र यसको आपतकालीन अवस्थाहरू के हुन् भनेर हामी आजको कार्यक्रममा कुराकानी गर्न गइरहेका छौं। र आज हामीसँग कुराकानी गर्नको लागि एसडीसीएस नमूना सामुदायिक अस्पतालमा कार्यरत डाक्टर विवेक पौडेल हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौं। डाक्टर साहब, यहाँलाई स्वागत छ।
1: हजुर, धन्यवाद हजुरलाई अनि सम्पूर्ण श्रोताहरूलाई पनि मेरो नमस्ते।
0: हजुर डाक्टर साहब, अचेल चाहिँ घर घरमा चाहिँ मानिसहरू बिरामी परेका छन् अथवा सामान्य भाषामा चाहिँ हाम्रो श्रोताहरूलाई बुझाइदिनुहोस् न, यो भाइरल फिभर भनेको वास्तवमा के हो अथवा चाहिँ ज्वरो आइरहेको छ, अस्पताल धाइरहेको छ मान्छेहरू तर के हो भनेर नै थाहा पाउनु भएको छैन, यसको बारेमा थोरै बताइदिनुहोस् न।
1: हजुर, एकदमै राम्रो प्रश्न। सामान्य भाषामा चाहिँ ज्वरो चाहिँ विभिन्न किसिमको भाइरलको संक्रमणले गर्दा या फिर चाहिँ अन्य अरू संक्रमणहरूको कारणले गर्दा पनि आउँछ। अब भाइरल फिभर चाहिँ वास्तवमा के हो त भन्दाखेरि चाहिँ त्यो अरू अन्य भाइरसहरूको संक्रमणका कारण चाहिँ शरीरमा चाहिँ तापक्रम चाहिँ बढ्दै जान्छ होइन, अनि यसैलाई नै हामी भाइरल फिभर भन्छौँ र धेरै रोग नै मान्नु पर्ने चाहिँ होइन। यो चाहिँ एउटा चाहिँ हाम्रो चाहिँ शरीरको प्रतिरक्षात्मक प्रणाली जुन चाहिँ हामी इम्युन सिस्टम भन्छौँ त्यो चाहिँ भाइरससित लड्दाखेरि चाहिँ देखाउने एउटा प्रक्रिया नै हो, स्वाभाविक प्रक्रिया नै। अब शरीरले चाहिँ भाइरसलाई मार्नको लागि चाहिँ तापक्रम बढाएको चाहिँ हामी यस अन्तर्गत चाहिँ मान्न सक्छौँ, यसैलाई नै अब भाइरल फिभर भन्ने हो।
0: हजुर, यो चाहिँ भाइरल फिभर अनि यो मौसम परिवर्तन सँगसँगै शरीरको तापक्रम पनि परिवर्तन भनेर चाहिँ हामीले यसरी बुझिरहेको छ र मौसम परिवर्तन हुँदा नै किन यसरी चाहिँ भाइरल संक्रमण चाहिँ वात्तै बढ़िरहेको छ, गर्मी पनि बढ़ेको छ, त्यो सँगसँगै शारीरिक तातो अथवा भाइरल यो संक्रमण पनि एकदमै बढ़ेको छ, यसको कारण बताइदिनुहोस् न।
1: हजुर, यसमा चाहिँ मुख्य चाहिँ दुई तीनवटा चाहिँ कारणहरू छन् होइन। पहिलो चाहिँ मौसम फेरिदा चाहिँ हाम्रो यो वातावरणको तापक्रमहरू चाहिँ आर्द्रता, वातावरणको तापक्रम आर्द्रता भन्नाले चाहिँ ह्युमिडिटी होइन, यसमा चाहिँ उतार चढाव आउँछ, तापक्रममा पनि उतार चढाव आउँछ र आर्द्रतामा पनि उतार चढाव आउँछ र यस्तो वातावरणमा चाहिँ भाइरसहरू एकदमै सक्रिय हुन्छन् अनि बलियो पनि हुन्छन्। अब दोस्रो चाहिँ हाम्रो यो समयमा चाहिँ यो अहिलेको जुन समय छ यसमा चाहिँ श्वास प्रश्वासको नलीहरू चाहिँ प्राकृतिक रूपमा चाहिँ अलिकति असुरक्षित जस्तै या फिर चाहिँ तिनीहरूको सुरक्षा प्रणाली चाहिँ अलिकति कमजोर पनि हुन्छ। अनि तेस्रो कारणमा चाहिँ मौसम परिवर्तन हुँदा चाहिँ हामी चाहिँ धेरै बाहिर ननिस्किने, मान्छेहरू भीड़भाडमै बसिराख्ने अनि त्यसले गर्दा चाहिँ हावा र स्पर्शमा चाहिँ भाइरस चाहिँ अलि चाँडै फैलिन सक्ने कारण भएकै कारण चाहिँ यो चाहिँ छिटो फैलिन्छ गरिन थाल्छ। अब मुख्यतया त्यही तीनवटा कारण मध्ये चाहिँ एउटा चाहिँ अब पहिला त आर्द्रता बढ्ने भयो, वातावरणको तापक्रम र आर्द्रतामा चाहिँ उतार चढाव आएको कारण, र अर्को चाहिँ भाइरसहरू चाहिँ सक्रिय हुने कारण, र तेस्रो चाहिँ हाम्रो चाहिँ श्वास प्रश्वास प्रणालीको जुन हाम्रो सुरक्षा गर्ने प्रणाली छ त्यो चाहिँ अलिक कमजोर हुने भएर चाहिँ यिनीहरू भाइरस चाहिँ अलिकति छिटो एकअर्कामा चाहिँ फैलिन सक्ने भए, यसैको कारण नै चाहिँ यो अहिलेको वातावरणमा चाहिँ हाम्रो चाहिँ यो भाइरसहरू चाहिँ या फिर चाहिँ संक्रमण चाहिँ भत्तै बढ्छ।
0: हजुर, अब यो चाहिँ बिरामीहरू घरमा नै हुनुहुन्छ होइन, कतिजनाले चाहिँ मेडिकलको औषधिहरू खाएर बसिराख्नु भएको छ, अब यो सबैको चासोको विषय के हो भने सामान्य ज्वरो अथवा गम्भीर ज्वरो चाहिँ कसरी छुट्याउने, अथवा सामान्य ज्वरो हो यो चाहिँ दुईटा दिनमा निको हुन्छ अथवा गम्भीर खाले ज्वरो हो है भनेर चाहिँ कसरी छुट्याउन सकिन्छ?
1: सामान्य र गम्भीर ज्वरो चाहिँ हामी अब कसरी छुट्याउने भन्ने यस प्रश्नमा चाहिँ हामी चाहिँ तीनदेखि चारवटा कुराहरूबाट चाहिँ यसलाई हेर्न सकिन्छ। पहिलो चाहिँ तापक्रम र अर्को चाहिँ त्यसको अवधि। सामान्यतः भाइरल फिभर चाहिँ 100 देखि 102 डिग्री फरेनहाइटहरूसम्म चाहिँ आउँछ र यो चाहिँ 3 देखि 5 दिनसम्ममा चाहिँ घट्दै जाने हुन्छ। अब 103 भन्दा माथिको ज्वरो आउन थाल्यो, प्यारासिटामोल खाँदा पनि घटेन र ज्वरो आएको चाहिँ 4-5 दिनदेखि कटेर 6-7 दिन हुँदै गइरहेछ भने चाहिँ यो चाहिँ गम्भीर प्रकारको चाहिँ ज्वरो हुन सक्छ होइन। अब त्यसपछि अर्को भनेको चाहिँ हाम्रो शारीरिक अवस्था कस्तो छ होइन, त्यसले पनि फरक गर्न सकिन्छ। सामान्य ज्वरो चाहिँ औषधि खाएपछि निको हुन्छ, बिरामी अलिकति आराम भएको जस्तो अलिकति तङ्रिएको जस्तो हुन्छ, तर अब गम्भीर अवस्थामा ज्वरो पुगिसकेको छ भने चाहिँ मान्छे चाहिँ तङ्रिने या फिर चाहिँ अलि आराम भएको जस्तो नहुने, अत्याधिक कमजोर हुने, अनि कहिलेकाहीँ चाहिँ होस हराउन पनि सक्छ, उस्तै परिने बेहोसै पनि हुने पनि आउन सक्छ। अनि त्यसपछि चाहिँ हामीले अर्को तरिकाबाट छुट्याउन सकिन्छ, त्यो चाहिँ खानपान र श्वास प्रश्वास चाहिँ कस्तो छ भनेर। अब बिरामीले झोल कुराहरू पिउन सकेन, निरन्तर बान्ता भयो, सास फेर्न कठिनाई भयो, यस्तो भयो भने चाहिँ यसलाई चाहिँ सामान्य मान्नु हुँदैन, अनि तुरुन्तै सचेत हुनुपर्छ र चाहिँ नजिकको स्वास्थ्य चौकी या फिर चाहिँ हाम्रो एसडीसीएस नमुना हस्पिटल जस्तो अलि सुविधा सम्पन्न अलिकति रगतको जाँचहरू गराउन सकिने अस्पतालसम्म पुगेर चाहिँ यदि अरू कुनै अन्य कुनै जटिल समस्या पो भएको छ कि भनेर चाहिँ विशेषज्ञलाई चाहिँ देखाउनु पर्ने चाहिँ हुन्छ।
0: हजुर, यो खानपानहरूमा अनि आफै अलिकति होसियार हुनुपर्ने कुरा त छँदैछ, अनि यो चाहिँ घरमा गरिने प्राथमिक उपचार अथवा एन्टिबायोटिकको भ्रमहरू छ नि जुन, यो चाहिँ ज्वरो आउने बित्तिकै घरमा चाहिँ के प्राथमिक उपचार गर्न सकिन्छ अथवा कस्तो कुराहरू चाहिँ औषधिहरू उपचारहरू गर्न सकिन्छ, किनभने मान्छेलाई अलिकति बिरामी हुने बित्तिकै हामी के गर्छौँ भन्दाखेरि के समस्या केही थाहा नभइकन जुन चाहिँ एन्टिबायोटिकको बाहिर पसलहरूमा अथवा मेडिकलहरूमा गएर एन्टिबायोटिकहरूको पोका पोका लिएर आएर हाई डोजको एन्टिबायोटिकहरू खाने कुराहरू छ नि, यसको लागि चाहिँ घरमा नै के प्राथमिक उपचार गर्न सकिन्छ होला?
1: हजुरको प्रश्न अनुसार चाहिँ अहिले मैले दुईटा कुराहरू चाहिँ महत्वपूर्ण कुराहरू बुझेँ होइन, जसमा चाहिँ एउटा चाहिँ हजुरले भन्नुभयो कि प्राथमिक उपचार के गर्न सकिन्छ, अनि अर्को चाहिँ एन्टिबायोटिक चाहिँ कहिले आवश्यक हुन्छ या फिर चाहिँ कतिखेर चाहिँ एन्टिबायोटिक चलाउने या फिर कसरी खाने भन्ने कुरा भयो होइन। अब सबैभन्दा पहिलो र महत्वपूर्ण कुरा भनेको त प्रशस्त चाहिँ झोल पदार्थ चाहिँ पिउनुपर्छ ज्वरो आएको बेलामा, पानी, दालको रस होइन, जीवन जल वा गेडागुडीको झोल पिएर चाहिँ शरीरमा चाहिँ पानीको मात्रा चाहिँ घट्न दिनु हुँदैन। अनि दोस्रो भनेको चाहिँ पूर्ण आराम गर्नुपर्छ, धेरै थकानपूर्ण कामहरू यस्तो कामहरू चाहिँ गर्नु हुँदैन, शरीरलाई कमजोर बनाउने खालको कामहरू ज्वरो आएको बखतमा चाहिँ नगर्ने। तेस्रोमा चाहिँ हलुका र खुकुलो कपडाहरू लगाउने, अनि यदि चाहिँ अब तापक्रमहरू 102 भन्दा बढी गयो भने चाहिँ मनतातो पानीले भिजाएर निधारमा घाँटीमा काखीमा पुस्ने, जसलाई चाहिँ हामी कोल्ड स्पोन्जिङ या फिर चाहिँ यो चाहिँ हामी पानीपट्टी लगाउने भन्छौँ हाम्रो भाषामा होइन, जनजीवनको भाषामा। त्यसपछि चाहिँ चिसो पदार्थ या बरफहरू पानीले चाहिँ नगर्ने, सामान्यत रुम टेम्परेचर भनेको रुममै भएको पानीको जति तापक्रम छ त्यहीले चाहिँ पानीमा भिजाएर चाहिँ निधारहरूमा लगाउने, घाँटीहरू काखीहरू पुस्ने त्यो चाहिँ गर्नुपर्छ। अनि अर्को भनेको एकदमै गम्भीर विषय जुन चाहिँ हामी एन्टिबायोटिकको चाहिँ अहिले चाहिँ एकदम भयावह स्थिति नेपालमा मात्र नभई विश्वभरि नै भयावह स्थिति छ, एन्टिबायोटिक रेसिस्टेन्टको कुरा होइन, एन्टिबायोटिक कतिखेर खाने कतिखेर चलाउने भन्ने कुरा होइन। अब यो चाहिँ भाइरल फिभर अहिले जुन अहिले विश्वव्यापी रूपमा या फिर यो नेपाल जस्तो कन्टेक्स्टमा यो मौसमको परिवर्तनले आइरहेको जुन भाइरल फिभर छ यसमा चाहिँ एन्टिबायोटिकको त्यति रोल चाहिँ हुँदैन। अब भाइरसलाई मार्नलाई चाहिँ एन्टिबायोटिकले चाहिँ त्यति काम चाहिँ गरेको हुँदैन। अब तैपनि यहाँ चाहिँ हाम्रो जनसमुदायमा चाहिँ के छ भने ज्वरो आउने बित्तिकै गएर एन्टिबायोटिक किनेर खाइहाल्ने, त्यसैले गर्दा नै पछि चाहिँ एन्टिबायोटिक रेसिस्टेन्ट हुने जसमा चाहिँ त्यही एन्टिबायोटिकले पछि काम नगर्ने चाहिँ हुन जान्छ। अब यसमा चाहिँ एन्टिबायोटिक कतिखेर चलाउने भन्दा चाहिँ पहिला चाहिँ हामीले रगतको जाँच गर्नु पर्यो, यदि ब्याक्टेरियल इन्फेक्सन भएको छ या अन्य अन्य प्रकारको इन्फेक्सनहरू छ भने चाहिँ एन्टिबायोटिक चलाउनु नै पर्छ, नभए चाहिँ एन्टिबायोटिकको खासै रोल हुँदैन। त्यसको लागि चाहिँ चिकित्सकलाई नै भेट्नु पर्यो अनि त्यसपछि बल्ल उहाँको सल्लाह अनुसार मात्रै चाहिँ एन्टिबायोटिक चाहिँ हामीले खान सुरु गर्नुपर्ने हुन्छ।
0: हजुर, यो चाहिँ एकदमै राम्रो सल्लाह, किनभने बच्चादेखि बुढो मान्छेसम्मलाई अब हाम्रो अस्पतालमै आउँदा नि मान्छेहरू चाहिँ एन्टिबायोटिकको पोकाहरू लिएर आउनु भएको हुन्छ जुन चाहिँ एकदमै हाई डोजको हुन्छ। डक्टरको रेकमेन्डेसन बिना चाहिँ बाहिर बाहिर नै औषधी किनेर खाने चलन पनि छ। अनि यो सँगसँगै अब मान्छेहरूमा चाहिँ अहिले त डेङ्गु फिभर पनि एकदमै छ, मान्छेहरू चाहिँ झुकिनु हुँदो रहेछ कि यो भाइरल फिभर हो कि डेङ्गु फिभर हो कि भनेर होइन, यो चाहिँ कसरी थाहा पाउने? आजभोलि यो ज्वरो आउने बित्तिकै मानिसहरू डेङ्गु भयो कि भनेर चाहिँ एकदमै आत्तिरहेको हुन्छ, अथवा डेङ्गु र सामान्य ज्वरो हो अथवा भाइरल फिभर हो भनेर चाहिँ कसरी छुट्टाउन सकिन्छ, त्यसको केही विधिहरू छ?
1: हजुर छ यसको है। अब यसमा चाहिँ सुरुमा त दुबईमा ज्वरो आउने नै होइन, दुबईमा ज्वरो आउने भए तापनि यिनीहरूमा चाहिँ फरकहरू चाहिँ छ। अब सामान्य भाइरल ज्वरो चाहिँ रुगाखोकी लाग्ने, घाँटी दुख्ने अनि सिगानहरू बग्ने यस्तो चाहिँ हुन्छ, शरीरहरू कमजोर हुने त्यस्तो चाहिँ सामान्य भाइरल ज्वरोमा चाहिँ हुन्छ। तर अब डेङ्गुमा चाहिँ अचानक एकदम तीव्र गतिमा चाहिँ ज्वरो आउँछ, 103 104 ज्वरो आउन थाल्छ, अचानक र तीव्र हुनु पर्यो। त्यसपछि भाइरलमा चाहिँ अलिक सामान्य तरिकाले बिस्तारै ज्वरो बढ्दै गएर 103 104 नै आउँछ आउनु पनि यसमा पनि। तर अब डेङ्गुमा चाहिँ पछाडिको आँखाहरू दुख्ने होइन, अनि पछाडि आँखाको भागहरू दुख्ने, हड्डीहरू जोर्नीहरू चाहिँ दुख्ने हुन्छ, जसलाई चाहिँ हामी ब्याकबोन फिभर भन्छौँ। त्यसपछि चाहिँ हाम्रो छालामा चाहिँ रातो दागहरू डाबरहरू देखिने हुन्छ डेङ्गु लागेको अवस्थामा। त्यसपछि अर्को एकदम प्रमुख भनेको चाहिँ हामीले चाहिँ यसमा चाहिँ रगतको जाँच गरेर चाहिँ छुट्याउन सक्छौँ। डेङ्गुको आफ्नै जाँच हुन्छ जसमा सिबिसी र हाम्रो NS1 एन्टिजेनको चाहिँ हामी टेस्ट गर्छौँ। त्यसमा चाहिँ पोजिटिभ आएपछि चाहिँ ए डेङ्गु ज्वरो रहेछ डेङ्गु फिभर रहेछ भनेर चाहिँ हामी चाहिँ यसबाट चाहिँ छुट्याउन सक्छौँ। सामान्यत भाइरल फिभरमा चाहिँ त्यस्तो रगतको रिपोर्टहरूमा त्यस्तो ड्रास्टिक चेन्ज या फिर चाहिँ ठुलो परिवर्तन चाहिँ देखिँदैन, तर डेङ्गुमा चाहिँ प्लेटलेट्सहरू कम हुने होइन, अनि अर्को चाहिँ अब हेमाटोक्रिटहरू चाहिँ कहिले काहीँ बढ्ने घट्ने त्यस्तो भइरहेको हुन्छ। र प्रमुख चाहिँ हामीले रगतकै परीक्षण गरेर सिबिसी र एन्टिजेनको परीक्षण गरेर चाहिँ डेङ्गु चाहिँ छुट्याउन सकिन्छ भाइरल फिभरबाट।
0: हजुर, भनेपछि ठ्याक्कै कुन समस्या हो भनेर त अस्पताल आएर अथवा सम्बन्धित उपचार केन्द्रमा नै गएर चाहिँ रगतहरू जाँच्ने कुराहरू भयो होइन। यो चाहिँ बाल बालिकाहरूमा अझ मान्छेहरू चाहिँ एकदमै प्यानिक हुनुहुन्छ, आमा बुवाहरू प्यारेन्ट्सहरू चाहिँ, अनि बाल बालिकाहरूमा ज्वरो आउँदा चाहिँ अभिभावकहरू जुन डराएको देख्दाखेरि चाहिँ के कुरामा पनि ध्यान दिनुपर्ने हो उहाँहरूलाई भनेर पनि थोरै कार्यक्रममा जोड्न मन लाग्यो मलाई, यसबारे नि बताइदिनुहोस् न। बच्चाहरू ज्वरो आउँदा चाहिँ अभिभावकहरू आतिन्छन् स्वाभाविक रूपमा नै, र उहाँहरूले चाहिँ आफ्नो बच्चालाई ज्वरो आउँदा के कुरामा चाहिँ ध्यान दिन सकिन्छ होला?
1: यसमा चाहिँ बाल बालिकाहरूमा चाहिँ ज्वरो आउँदा चाहिँ कुनै सिम्टम्सहरू चाहिँ अलि अत्याधिक रूपमा देखिने हुन्छ, जस्तै हामी सिजर भन्छौँ, फेब्राइल सिजर भन्छौँ होइन, यस्तो कुराहरू चाहिँ देखिने हुन्छ। अब यसले गर्दा नि अभिभावकहरू चाहिँ अलिकति आत्तिनुहुन्छ। अब इमर्जेन्सी साइन होइन, आपतकालीन लक्षणहरू के छन्, अब यसको बारेमा चाहिँ म अलिकति भन्छु होइन। यो चाहिँ अब 3-4 पोइन्ट छ होइन, विशेष गरी बच्चा बच्चीहरू हुनुभएको अभिभावकहरूले अनि अब आफ्नो छेउछाउमा हिँडिराख्ने बच्चा बच्चीहरूलाई चाहिँ अलिकति ध्यानपूर्वक चाहिँ हेर्नुपर्ने अवस्था हुन्छ। यसैले अब फर्स्टमा चाहिँ बच्चा बच्चीहरूलाई चाहिँ सिटामोल दिँदा चाहिँ हामी जथाभावी रूपमा चाहिँ दिनु हुँदैन, उनीहरूको वेट अनुसार तौल अनुसार चाहिँ दिनुपर्छ। अनि 6 महिनादेखि 5 वर्षसम्मको बालबालिकाहरूको चाहिँ तापक्रम चाहिँ 81 बढ्दाखेरि चाहिँ कहिलेकाहीँ चाहिँ काम्ने हुन्छ, जसलाई चाहिँ अघि मैले भने फेब्राइल सिजर जस्तै, फेब्राइल सिजर नै भनिन्छ, छारे जस्तै जस्तै देखिन्छ, जसमा आँखाहरू माथि पल्टाउने कामले हुन्छ। त्यो चाहिँ अब बच्चा बच्चीहरूले चाहिँ ज्वरोको तापक्रम जुन छ त्यो चाहिँ शरीरले थेग्न सक्दैन, हाम्रो ठुलो मान्छेहरूको जस्तो थेग्न नसकेको कारणले गर्दाखेरि चाहिँ त्यस्तो सिजर आउँछ। यदि त्यस्तो भयो भने चाहिँ उसलाई चाहिँ तुरन्त अस्पताल लैजानुपर्छ होइन। त्यसपछि अर्को भनेको बच्चा बच्चीले चाहिँ 24 घण्टामा चाहिँ कतिचोटि पिसाबहरू फेरिरहेको छ, ज्वरो आएको अवस्थामा कतिचोटि पिसाब फेरेको छ, 4-6 पटक चाहिँ कम्तीमा नै पिसाब फेरेको हुनुपर्छ। यदि छैन भने चाहिँ भित्रको अङ्गहरूमा या फिर चाहिँ कहिलेकाहीँ किडनीहरूमा समस्या आउने या फिर चाहिँ डिहाइड्रेसन जुन चाहिँ हाम्रो शरीरमा चाहिँ तरल पदार्थको कमी हुने चाहिँ हुनसक्छ। बच्चा बच्चीहरूको शरीर चाहिँ अलिकति सानो हुने, त्यसपछि अलिक भर्खरै नयाँ बनेको हुने भएको कारणले चाहिँ अचानक ठूलो समस्या चाहिँ कहिलेकाहीँ देखिन सक्छ। अब यदि त्यस्तो भएको अवस्थामा चाहिँ आत्तिनु चाहिँ भएन, तर छिटोभन्दा छिटो अस्पतालमा लैजाने, त्यसपछि रगतको परीक्षणहरू गर्नुपर्ने रहेछ या फिर चाहिँ छ कि छैन के हुन्छ त्यो चाहिँ डक्टरहरूको परामर्श लिएर सल्लाह लिएर मात्रै गर्नुपर्ने हुन्छ। अनि ज्वरो घटेको बेलामा चाहिँ बच्चाहरू खेल्ने होइन त्यस्तो हुन्छ, ज्वरो घट्दै गइसकेपछि यदि ज्वरो घट्दा पनि उसुस्त नै देखिरहेको छ भने चाहिँ अलिकति आत्तिनुपर्ने चाहिँ हुनसक्छ कहिलेकाहीँ होइन। यिनै कुराहरू हो, अब यसैलाई नै हामी रेड फ्ल्याग्सहरू भन्छौँ होइन। अब कहिलेकाहीँ चाहिँ बच्चाहरूमा चाहिँ सास फेर्न गाह्रो भयो या छिटो छिटो सास फेर्यो, केही खाने बित्तिकै बान्ता भइहाल्ने त्यस्तो भयो, अनि केही पिउन नसकेको अवस्था जस्तो, अत्याधिक सुस्त हुने, बेहोस हुने, बरबराउने, कामने त्यस्तो भयो भने चाहिँ तुरन्त भन्दा तुरन्त एकदमै छिटो चाहिँ अस्पताल लैजानुपर्छ। अनि डेङ्गुको केसमा चाहिँ कहिलेकाहीँ चाहिँ बच्चाहरूमा पनि छालामा चाहिँ निलो हुने, रातो दागहरू, त्यस्तो चक्काहरू देखिने होइन, नाकबाट या गिजाबाट चाहिँ रगतहरू बग्ने त्यस्तो पनि हुनसक्छ। यस्तो भयो भने पनि तुरन्तै अस्पताल जानुपर्छ। अनि अर्को हामीले एकदमै महत्त्वपूर्ण कुरा के छ भने बच्चाहरूलाई चाहिँ 5 दिनभन्दा बढी ज्वरो आयो भने चाहिँ तुरन्त अस्पताल लैजानुपर्छ। सामान्य नै ज्वरो भए पनि 5 दिनभन्दा बढी छ भने चाहिँ अस्पताल पुर्याउनै पर्छ। 2-3 दिनसम्म चाहिँ हामीले हेर्न सक्छौँ सामान्यत प्यारासिटामोल खुवाएर, तर त्योभन्दा माथि भइरहेछ भने चाहिँ अलिकति सोच्नु नै पर्ने हुन्छ। त्यसपछि 3 महिनाभन्दा माथिको शिशुहरू छ, बच्चाहरू 3 महिनाभन्दा माथिको छ भने 100 डिग्रीभन्दा माथि ज्वरो आयो भने पनि त्यो नै अलिकति रेड फ्ल्याग साइन होइन, इमर्जेन्सी साइन चाहिँ हुनसक्छ। त्यही भएर यस्तो खण्डमा चाहिँ हामी तुरन्तै अस्पताल पुगेर डक्टरको सल्लाह चाहिँ लिनुपर्छ।
0: हजुर, हामी चाहिँ अब कार्यक्रमको अन्तिम अन्तिममा पनि छौँ र हाम्रो यो धेरै जसो श्रोताहरूको जिज्ञासा अनि यो बारेमा पनि अझ विस्तृत रूपमा बताइदिनु भयो भने भन्ने कुराहरूको उहाँहरूको अनुसार चाहिँ हामीले कार्यक्रम बनाएका छौँ र डाक्टर साहबलाई एकदमै म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। एकदमै राम्रो आफ्नो महत्वपूर्ण विचारहरू चाहिँ यसमा राखिदिनु भएको छ। आफ्नो व्यस्त समयको बावजुद पनि हामीलाई समय दिएर हाम्रो श्रोताहरूको जिज्ञासाहरू पनि मेटाइदिनु भयो र कार्यक्रममा चाहिँ यसरी समय दिनुभएको लागि डाक्टर साहबलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अन्तमा हाम्रो रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूको लागि के भन्न चाहनुहुन्छ?
1: मलाई पनि आफ्नो यो विचारहरू यस कार्यक्रम मार्फत श्रोता माझ राख्ने अवसर दिनुभएकोमा यहाँ र यहाँको रेडियो टिमलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब सबैजना स्वस्थ रहनु होला। ज्वरो आएमा या फिर चाहिँ आफूलाई केही शंका लागेमा हाम्रो एचडीसीएस नमुना हस्पिटल सधैँ नै खुला छ, यहाँ आएर परामर्श लिन हजुरहरू सक्नुहुन्छ। यति भन्दै सबैजनालाई चाहिँ सधैँ स्वस्थ रहनु होला अनि पानी चाहिँ अलिकति बढी पिउनु होला भन्दै बिदा माग्न चाहन्छु।
0: एकदमै धन्यवाद। हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ। तपाईँको कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव, प्रतिक्रिया, जिज्ञासा अथवा तपाईँहरूलाई कुनै रोगको बारेमा विशेष जानकारी चाहिएको छ भने पनि हामीलाई तपाईँले एजिसिएस नमुना सामुदायिक अस्पतालको सिधा सम्पर्क नम्बरहरू 0-60-40-21-23, 0-60-40-21-24 र 0-60-590-448 तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ भने तपाईँले सुनिरहनु भएको रेडियोहरूको वेबसाइट, फेसबुक र रेडियोमा पनि तपाईँले सम्पर्क गरेर आफ्नो सल्लाह, सुझाव, प्रतिक्रिया, ताली गाली जे छ तपाईँले दिन सक्नुहुनेछ। र तपाईँले अहिले सुन्दै रहनु भएको कार्यक्रम स्वास्थ्य सरोकार स्टेप अप तथा स्केल अप परियोजनाको सहयोगमा तयार गरिएको हो, जुन चाहिँ एजिसिएस नमुना अस्पतालको अन्तर्गत चलिरहेको छ। र यो परियोजनाले समुदायमा नसर्ने रोगहरूको रोकथाम, मानसिक स्वास्थ्य प्रबन्धन तथा स्वास्थ्य सम्बन्धी सचेतना र अभिवृद्धिका लागि निरन्तर कार्य गर्दै आइरहेको छ। र अन्तमा चाहिँ यो कार्यक्रम नियमित रूपमा प्रसारण गर्ने रेडियो मर्स्याङ 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज, रेडियो भोटे 90.8 मेगाहर्ज साथै सम्बन्धित रेडियोका

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: आया मरे नि आमा, आया नि आए।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
3: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
3: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशाक, पिसाब तथा खकार परीक्षण गरिन्छ।
6: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, मैला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
5: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
5: सम्पर्क फोन 9849068924, 9850086780।
2: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9854513236 र 9840058261।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
10: मसंग दे पे 95 मेगाहर्ट्ज़।
11: प्रोडक्ट्स प्राली को हो,
12: राष्ट्र को शान किसान,
11: अ कंप्लीट पाइपिंग सॉल्यूशंस। यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब प्रस्तुत छ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामी मनसूनको यो बेला पशु पंक्षीको व्यवस्थापन अनि मासुको स्वच्छताका विषयमा कुराकानी गर्छौं। मनसूनको समय छ, किसान खेतीपातीको काममा व्यस्त हुनुहुन्छ। देशभर धान रोपाईको काम सकियो, अब गोडमेल पनि शुरू भएको छ। त्यस्तै मकै भित्र्याउने बेला भएको छ। यो बेला खेती मात्रै होइन पशु पंक्षीको स्वास्थ्य र व्यवस्थापनका दृष्टिले पनि निकै संवेदनशील समय मानिन्छ। निरन्तरको वर्षा, चिस्यान, फोहोर पानी तथा विभिन्न संक्रामक रोगको जोखिमले पशु पंक्षी पालक किसानलाई थप चुनौती दिने गर्छ। यो बेला किसानले ध्यान पुर्याउनु पर्ने मुख्य विषय सँगसँगै अहिले चर्चामा रहेको पशु वधशाला र मासु जाँच ऐनको सन्दर्भमा आज हामी कुराकानी गर्छौ। कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं पशु चिकित्सक डाक्टर रामनन्दन तिवारी। कार्यक्रमको शुरूमा मैले उहाँलाई सोधेको छु, अहिले पशु पंक्षी पालक किसानले सबैभन्दा धेरै ध्यान पुर्याउनु पर्ने विषय के हो?
1: किसानहरूले पाल्ने पशु पंक्षीको चाहिँ स्याहार सुसार रेखदेख राम्रोसँग गरेन भने पशुहरू बिरामी पर्ने, मर्ने हुन्छ र क्षति हुन्छ। त्यही भएर त्यो क्षति जगाउनलाई चाहिँ हामीले त्यस समयमा के कुरामा ध्यान दिनुपर्छ भनेर हामीले विशेष ख्याल गर्नुपर्छ। अब बाख्रा पाल्ने किसानहरू हुनुहुन्छ भने बाख्रा खोरमा हुन्छन्, पानी पर्या हुन्छ, ओसिलो हुन्छ, कहिले काहीँ बाख्रा भिजेर आएका हुन्छन्, अनि भिजेर आएपछि उसलाई श्वास गर्न गाह्रो हुन्छ, निमोनिया हुन्छ भनेपछि हामीले त्यो कुरा ख्याल गर्नु पर्यो। त्यही भएर बाख्रा निकालिएपछि घाममा बाहिर निकाल्नु पर्यो, बाहिर राख्नु पर्यो, घाममा राख्नु पर्यो, बाख्रा गोठहरू सुक्खा हुनु पर्यो। अझ हामी के भन्छ भने बाख्रा गोठभित्र हामी भित्र गएर बस्यो भने हामी पनि बस्न सक्छौँ भनेर त्यहाँ गफ गर्न सक्छौँ भन्ने खालको भइदियो भने त्यहाँ कुनै नराम्रो गन्ध आउने हुँदैन। त्यहाँ गन्ध आएन भने बाख्रालाई पनि सही लेखा सास लिन्छ, उसलाई गाह्रो छैन भनेर भन्छ। भनेपछि पहिलो चाहिँ खोरमा हामीले ध्यान दिन पर्छ। गाई बस्तुको खोर छ भने पनि घाम लाग्ने हुनु पर्यो, सफा हुनु पर्यो, सुक्खा हुनु पर्यो। अब कुनै कारणले पानीको बाझिटोले त्यो खोर भिज्यो भने त्यहाँ हामीले स्वच्छ राखेर सुक्खा गर्नु पर्यो, खोर सुक्खा हुनु पर्यो। दोस्रो चाहिँ खोरमा हरेक खोरमा के हुनु पर्यो भने राम्रोसँग हावाको हावाभित्र बस्ने बाहिर जाने भेन्टिलेसनको व्यवस्था हुनुपर्छ, जसले गर्दा स्वच्छ हावा आउनु पर्यो, त्यहाँबाट निस्किने फोहोर बाहिर। हामीलाई याद छ विगतमा पहिला त गाउँघरमा बिहा हुँदाखेरि चाहिँ मान्छे बस्न पर्दा पर गसेर गोठमा बस्थे, किन सक्थेन, त्यहाँ सफा थियो। हो त्यो खालको गोठ हुनु पर्यो, हावा कुरो भयो, घामको कुरो, सुक्खा हुनु पर्यो, यी कुरामा हामीले ख्याल गर्नु पर्यो। अब दोस्रो पाटो के भने यो सिजन भनेको चाहिँ मौसम भनेको चाहिँ यही बेलामा झिगा, किरा, लामखुट्टे, किना र भिन्न त्यस्ता किर्चनी चिजहरू हुन्छ। गाई भैँसीलाई हामीले चाहिँ चराउन लग्यौँ भने जुगा त जुगाले टाँसिने कुराहरू हुन्छ। यो बराबर चाहिँ नजिक पानी हुन्छ, झाडी बुट्यान हुन्छ, भनेपछि किना झिगा बढ्छ भने त्यसले सार्ने रोगको जोखिम यही बेला छ भनेर हामीले भन्यो। विगतमा हामीले 2 वर्ष अगाडि र त्योभन्दा अगाडि पनि हामीले देख्यौँ गाई भैँसीलाई नै लम्पी स्किन रोग भनेर चिन्यौँ। ठुल्ठुला डाबर आउने, फोकाउने, छालामा आउने, ज्वरो आउने, दुध घट्ने, त्यो रोग सार्ने चाहिँ के थियो भने त्यही संक्रमित लम्पी स्किनलाई लागेको गाई अथवा भैँसीलाई टोकेको झिगा, किना अथवा ओपियाले निरोगीलाई टोकेर सरेको रोग थियो। भनेपछि त्यो रोग लाग्न सक्छ भनेर हामीले बुझ्नुपर्ने हुनाले हाम्रा गोठहरू खोर बनाउँदाखेरि नै मलखाद वास्तवमा बनाउँदा ध्यान जानुपर्ने कुरा अथवा बनाइसकेका छौँ भने मलखादलाई कम्तीमा 5 मिटर 10 मिटर अलिक टाढा हामीले राखिदिउँ। वरिपरि झाडी बुट्टा भएन भने, झिगा किरा उपाय भएन भने त्यस्ता रोगहरूको सर्व भनेपछि झिगा किरा रहित हुने किसिमले हामीले ख्याल गर्नुपर्ने हुन्छ। अर्को विषय चाहिँ जस्तो अब हामीले मनसुनको सिजनमा कहिलेकाहीँ बाढी पैह्रो ठुल्ठुलो आउँछ भने पशु वस्तुहरूलाई खास गरेर अब बाख्रा कुखुराको केसमा भने कहिलेकाहीँ बाढी आयो हाम्रो खोरमा पानी पस्यो भने के हुन्छ, पानी पसेपछि त सोत्तर भिज्छ, भिजेको सोत्तरमा कुखुरा रह्यो भने के हुन्छ भने त्यहाँ त चिसो हुन्छ, चिसोले चाहिँ रातो छेनी रोग खसिलो चिसो लाग्नु सक्छ। भनेपछि सोत्तर चिसो लाग्नु पर्यो, त्यो बेला क्यानु पर्यो कुखुराको माथि सोत्तर थपेर हुन्छ, अनि सोत्तर थप्दाखेरि धुलो हुन सक्छ, चुना सही थप्नु पर्यो र अनि रोग लाग्ने सिजनमा हामीले गर्ने काम भनेको चाहिँ त्यो तपाईँ हामीले धेरै परेको गरेको छ, चुना छ, चुनाहरू हामीले छरौँ, फिनाइलहरू छरौँ, झिँगाहरूलाई कमर खुवाउँछौँ, चुनाले चाहिँ कमर छ भनेपछि चाहे कुखुराको खोर होस्, गाई भैँसीको गोड होस्, बाख्रा त्यसलाई सुक्खा राखौँ, भेन्टिलेसनको राम्रो व्यवस्था गरौं अनि त्यसपछि पानीहरू छिर्न नदिउँ, हावा छिर्न दिउँ, जुन चोतलहरू जस्ता कुराहरू ध्यान दिउँ भने के हुन्छ नि, ती पशु वस्तुलाई दिएको हामीले गाईभैँसीलाई दिन्थ्यौँ भने दिएका घाँस पराल दानाले दिएको चिजहरू शरीरमा लाग्छ अनि हामीले खोजे जस्तो उत्पादन लिन सक्छौँ।
0: तपाईँले भने जस्तै तीन चारवटा कुरा चाहिँ विशेष गरी पशु पंक्षीमा चाहिँ जो पालक किसान हुनुहुन्छ उहाँहरूले चाहिँ ध्यान दिनुपर्ने हो। तर यो बेला हामी चर्चा गर्दाखेरि प्रमुख खाद्यान्न बालीको चाहिँ धेरै चर्चा गर्छौं, धानको, मकैको, त्यसै गरी अहिले कोदोको, यी कुराहरू चाहिँ बढी हुन्छन्। यो पशु पंक्षीको क्षेत्र चाहिँ अलिक प्राथमिकतामा नपर्नु अथवा हामीले चर्चा नगर्नुको कारण चाहिँ के छ?
1: मुख्य गरी के हुन्छ भने ठूलो क्षति भयो र क्षति भइसकेपछि बढी चर्चा गर्छौं। जस्तो भनौँ अहिले यो वर्ष चाहिँ असारको सुरुमा धान रोप्ने सिजन थियो, पानी कम परेको थियो अनि मौसमविदहरूले पनि त्यस्तै प्रक्षेपण गर्नुहुन्छ यो पालि पानी कम हुन्छ भने धान रोपाई भएन भनेर हामी चर्चा गर्छौँ। अथवा कहीँ चाहिँ बाढी पहिरो गयो भने दुःखद घटना भयो भने त्यहाँ भयो त्यहाँ मानिसको जनधनको क्षति भयो, गोठको क्षति भयो भने चर्चा आउँछ। तर यो काम चाहिँ के हो भने नियमित रूपमा गर्नुपर्ने काम हो। अझ अर्को ख्याल गर्नु पर्ने कुरा के छ भने अहिले मैले थपेँ, यो मनसुनको सिजनको गर्मी सिजन पनि हो र गर्मीले गर्दा हिट स्ट्रेस भन्छौँ त्यो तातोले गर्दा पनि समस्या हुन्छ। यो बेला भनेपछि हामीले त्यो किसिमको काम गर्छौँ, जस्तो अब कुखुराहरू सबै जिल्ला हुन्छ, तराईतिर अहिले तातो बढेको छ, पानी पर्दा पनि तातो हुन्छ अनि त्यो आर्द्रता पनि बढी हुन्छ, यो बेलामा हिट स्ट्रेस हुन्छ। गाईबस्तुलाई हामी के गर्नुपर्छ भन्दाखेरि शीतलको लागि सम्भव भए पङ्खा हो कि, अहिले त बिना पानीको फोहरा जस्तो दिने कुरा गरेर गऱ्यौँ भने तापक्रम 5 डिग्री कहिलेकाहीँ 10 डिग्रीसम्म घटाउन सक्छौँ हुन्छौँ अनि कहिलेकाहीँ माथि कुखुराकै खोरमा पनि हामीले जस्ताले छाहाउने त्यहाँ खरले राखिदिने, खरलाई भिजाएर राखिदिने, यसले गर्दा चिसो दिने कुराहरू गर्ने, पानी चाहिँ गाई बस्तुलाई दुईचोटि दिन्छौँ, तिनचोटि चारचोटि पटक पटक दिने अनि गरिब भएपछि हामी पनि ग्लुकोज पानी खान्छौँ अनि कहिले काहीँ कोल्ड ड्रिङ्क्स खान्छौँ। पशुलाई पनि हामीले इलेक्ट्रोलाइट जीवन जल जस्तो इलेक्ट्रोलाइट सहितको पानी दिने, पानी पर्याप्त दिने हो। यसरी चाहिँ हामीले यो गर्ने कुराहरू खास गरेर यो पालनहरूको एउटा विषयको विज्ञता हो। हामी किसानहरू आफै काम गर्ने मान्छे पनि विज्ञता हुन्छ भने त्यो पार्टमा हामीले ख्याल गर्न पनि हुन्छ नि। त्यही भएर यो अहिले भएको चर्चा कम भन्दा पनि हामी क्षतिको चर्चा यो नियमित गर्ने चर्चा मन छ। अहिले पनि हाम्रो मिडियामा सुन्छौँ ल है यो सिजन लाग्यो, यो बर्खा लाग्न लाग्यो, हामीले त बिन खोपहरू लाउनुपर्छ है, किन बर्खामा चाहिँ प्रायः दिन पुग्न गाह्रो, धेरै गाह्रो हुन्छ भने अब हाम्रो बर्खाको सिजन सकिन सकिन लाखा। यो बेला के हो जस्तो अब हामीले खोरेत लाग्न सक्छ, खोरेतको खोप चाहिँ गाई मान्छेलाई वर्षको दुईचोटि, अहिले हामीले भदौमा छ भने भदौमा लगायौँ भने त्यसको 6 महिनापछि दोरान गरी दुईचोटि लाउनु पर्यो। बाख्रालाई पनि हामीले पिपिआरको खोप लाउनु पर्यो। बङ्गुर पुऱ्याउने पनि हामीले यो स्वाइन फ्लू क्लासिकल स्वाइन फ्लूको लाउनु पर्यो। गाई मान्छेलाई हामीले भ्यागोजी चर्चा दिलाउनु पर्यो। अनि त्यसरी के हो लगाउनु त लगायौँ, कोही ब्याउने हुन्छ लगाउन सकेन, कोही बिरामी भयो छुट्छ, छुटेपछि ओहो मैले लगाएको छुटे त ल है छुटेको बेला हामीलाई खबर आउनु पर्यो, हामी जम्मा गर्छौँ, हामी 1 महिनापछि फेरि दोहोऱ्याउँछौँ भन्नु पर्यो। कोही छुटेको हुन्छ, कोही 3 महिनापछि लगाउने हुन्छ, त्यो बेला 2 महिना पुग्या हुन्छ छुटिहाल्यो भन्छ, हामीले 1 महिनापछि दोहोऱ्याएर लाउनु पर्यो, छुटेकोलाई लाउनु पर्यो नि त, कहिलेकाहीँ त्यस्तो पैसा हुन्छ। यसरी खोप लगाउने काम हामीले पहिला गर्नु पर्यो। अनि दोस्रो चाहिँ पुरो अथवा विगतमा हामीले पशुपालन गर्दा यो कारण गर्दा खेती भएपछि ओहो मैले त जैविक सुरक्षामा ध्यान दिनुपर्ने रहेछ नि त, मेरो फर्ममा त हिजो बङ्गुर पालेको थिएँ, अर्को बङ्गुर पाल्नेले किन्न आउनुभयो, गफ गर्नुभयो, उसको खोरमा त रोग लागेको रहेछ, पछि त एकादशी मेरा पनि रोग देखियो, त्यस्तो अफ्रिकन स्वाइन फिभर देखियो, मेरो त धेरै मरो भन्ने अनुभवहरू कहीँ सुनेका थियौँ नि, त्यो अनुभव त्यो दुःखद घटना हामीले दोहोऱ्याउनु भएन, भेट्न आउने मान्छेलाई परै गफ गर्नु पर्यो, हाम्रो खोरमा देखाउनु भएन, जो जानै पर्यो डाक्टर भए त्यसले चाहिँ कपडाहरू चेन्ज गर्ने, गमबुटहरू लाउनु पर्ने कुराहरू भए उसले पनि निस्किनको उपाय गर्नु पर्यो, भनेपछि नयाँ चाहिने मान्छेलाई हामीले खोर देखाउने चिज रहेन छ, हेरे पनि टाढै हेर्नुपर्ने छ। हामी नै कसैको खोरमा बाख्रा पाल्ने हुन्छ, बिरामी थियो ओहो त्यसमा क्षति भएछ भनेर हामी दुःख भयो उसलाई साथ दिनुपर्छ, सान्तवना दिनु पुग्छौँ भने पुनः त पुग्यौँ, फर्किँदा मैले आफैले रोग ल्याएँ कि भन्ने कुरामा हामी सचेत हुनु पर्यो। भनेपछि अनावश्यक मान्छेलाई भेट्न नदिने, आफू पनि नआउने, सकेसम्म हाम्रा चाहे बाख्रा खोरुन् भङ्गुर हुन् त्यो त्यसलाई चाहिँ हाम्रो तारबारले घेर्ने हो कि अब पर्खाल त महँगो पर्ला तारबारले घेर्ने, अन्य पशु पक्षी नै आउनु नसकोस्, हामीले पनि लैजान नसकियोस् भन्ने कुरा ख्याल गर्नु पर्यो। यस्ता कुराहरू गरेका कुराहरूमा हामीले सुधार्दै जानुपर्ने हुन्छ।
0: कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी, उहाँ पशु चिकित्सक पनि हुनुहुन्छ। हामीले कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा कुराकानी जोडिरहेका छौं। जस्तो अहिले मनसुनको बेलामा चाहिँ लगातार पानी पर्दा गोठ खोर लगायतको चाहिँ भिज्ने अथवा चिस्यान बढ्ने कुरा उहाँले जोड्नुभयो, पशु पंक्षीको स्वास्थ्यका कुरा जोड्नुभयो, यो यस्तै समस्याहरूमा हामीले समाधानतर्फ ध्यान ध्यान दिन सकेनौ अथवा पूर्व सावधानी अपनाउन सकेनौ भने समग्र उत्पादनमा चाहिँ यसले कस्तो प्रभाव पार्छ त
1: मुख्य गरी हामीको सोच कस्तो छ भने बिरामी पर्यो मैले उपचार गर्नुपर्छ भन्छौ हामी सबैलाई थाहा छ नि एउटा बाख्रा पाल्ने पाँचवटा बाख्रा पालेको किसानको हेऱ्यौँ भने एउटा बाख्रा बिरामी पर्यो भने कहिले उपचार हुन पनि सक्छ कहिले नहुन सक्ने रोग लाग्छ मर्छ मैले बाख्रा मर्दाखेरि 20-25 हजारको क्षति होला डाक्टर उपचारको क्षति हुन्छ त्यहाँ गयो घरमा त्यत्रो क्षति चाहिँ डाक्टरले निन्द्रा लाग्दैन भन्छ ठुलो क्षति भयो नि त त्यही भएर त हामीले उपचार गर्नुभन्दा रोकथाम गर्नु नै ठिक हो नि भन्छौँ प्रिभेन्सन इज बेटर देन केयर त्यही भएर अहिले हामीले गर्ने भनेका यी देख्दाखेरि चाहिँ सामान्य कुरा छन् तर सबै चिजको एकदमै महत्व छ विगतमा बाख्रालाई हामीले पिपिआर खोप नलाउँदा त्यो गाउँमा त्यत्रो क्षति भयो भन्ने हामीले विगतमा थाहा पाइसकेपछि अहिले भदौ सिजन छ अब खोप लाउने टाइम छ हामीले खोप लाउनुपर्छ भनेपछि मैले बाख्रा पाल्ने मान्छेले पिपिआरको खोप राज्यले निशुल्क पनि दिएको छ नजिकको हामीले पशु उपचार केन्द्रहरूमा सम्पर्क गर्ने अनि ती खोप घर घरमा लाउन पर्ने उनीहरूले गाउँका मान्छेलाई भन्ने त्यहाँसम्म गर्ने ल है यहाँ त प्राविधिक आउँदैछ भनेपछि कुन ठाउँ अनुकूल हुन्छ त्यहाँ पनि उनीहरूलाई हामीले सहयोग गर्ने र खोप लाउने काम गरौँ गाई भैँसी पाल्ने छ भने 2-3 वर्ष त्यत्रो लम्पी इसिन फैल्यो भने त हामी कहाँ रोग त निर्मूल भइसकेको छैन लम्पी इसिन रोगको चाहिँ खोप लाउनुपर्छ भनेर हामीले खोप लाउनु पर्छ अझ म त के भन्छ कहिलेकाहीँ राज्यले पुर्याउन सकेन भने पनि उपलब्ध भएन भने पनि एउटा गाई भैँसी पाल्दा 1-1.5 लाखको गाई किने हौ त्यो दुध बेच्यौँ हाम्रो सबै त्यो त्यही गाईमा हामी आशित छौँ भने राज्यले दिएन भने कहिलेकाहीँ त पनि नजिक उपलब्ध हुने ठाउँबाट खोप लगाएर लगायौँ भने त हामीले खोप लाउँदा केही खर्च होला तर त्यो खर्च भनेको त हाम्रो लागि सबैभन्दा ठुलो कुरो हुन्छ भने खोपलाई मूल्यमा मात्र नआइकन राज्यबाट लिउँ राज्यबाट चाहिँ उपलब्ध हुन सकेन भने पनि हामीले खोप लाउनुपर्छ ऊ अहिले कुखुरामा सबै खोप त कहाँ राज्यले देखाएर लगाउनु भयो आफ्नो व्यवसाय राम्रोसँग गर्नुभयो नि त पछि हामीले गरे भनेको खोप लाउनु दोस्रो बाटो के हो भने हामीले गर्ने बाटो भनेको जैविक सुरक्षा अहिले मैले छोटोमा भने अनावश्यक मान्छेलाई आउन नदिउँ र हामी पनि अनावश्यक रोगी फर्ममा नजाउँ तेस्रो बाटो भने के भने कोही रोग देखियो भने त्यो पशुलाई अलगै राखौँ जस्तो भनौँ हामीले पालेछौँ गर्दा गर्दै एउटा बाख्रा बिरामी भयो भने त्यो बाख्रालाई अलिक अलिक पर राखौँ अरू बाख्राको हेरचाह गरौँ अनि अन्तिममा हात गरौँ सफा गरेर बल्ल त्यसलाई ख्याल गरौँ न जस्तो म गाई भैँसी पाल्नेलाई थुनेलो हुँदा कुरोहरूलाई यहाँ सम्झाउन पनि चाहन्छु अब एउटा गाईको कल्चरमा सुने जस्तो भयो दुध पनि फाटे जस्तो अथवा अलिअलि रद मिसिया जस्तो आयो भने के हुन्छ सबैभन्दा पहिला हामीले गर्ने भनेको चाहिँ त्यो देखिसकेपछि हामीले घरमा भएको पहिला हामीले हातद्वारा राम्रा गाई दु भैँसी दुनेकोलाई केयर गरौँ सबै गरौँ त्यसपछि त्यसलाई केयर गरौँ पहिला पहिलो काम के गरौँ त्यसको कुरो सकेसम्म छिटो हामी नजिकको चाहिँ प्राविधिकलाई भेटौँ सकिन्छ सरकारी भेटौँ नसके नजिकको प्राविधिकलाई दक्ष अनुभवी प्राविधिकलाई भेटौँ डाक्टरलाई भेटौँ नजिकको भेटिसके चाहिँ नमुना पठाउँ र उपचार पनि थालिहालौँ र हामीले के बुझ्छौँ थुनेलो पनि कसरी हुन्छ त्यो थुनेलो भएको देखेको भने पक्कै उसको गोस चाहिँ सफा छैन सुक्खा छैन सफा सुक्खा गरौँ अनि हामी पहिलादेखि सिकाउँदै आएको कुरा छ नि त गाई दोइसकेपछि सबैलाई गर्नेहरूको दोइसनुहोस् दोइसेपछि कल्चरहरू धुनुहोस् दोइसी टिस्यू पेपरले पुछिदिनुहोस् भन्थ्यो नि त हामीले गर्न छोड्यौँ कि भनेपछि त्यो सानो कुरा अनि गाई दोइसकेपछि चाहिँ थुनमा चाहिँ औषधि डुबाउने भन्थ्यो ओहो हामीले त्यो गरेपछि हिजो गर्ने काम नगरेको हुनाले अहिले देखिसकेको हुन्छ कोही ठिक पनि हुन्छ त नहुन्छ हामीलाई क्षति हुँदो रहेछ भनेपछि हामीले जान्नपर्ने कुरो भनेको गाई पाल्ने दुन गाई भैँसी छ भने दुध निखारेर दिउँ दोइसकेपछि कल्चरहरू सफा गर्थ्यौँ टिस्यू पेपरले पुछ्थ्यौँ गोठलाई सफा गऱ्यौँ भने त हाम्रो त गर्दो रहेछ नि त भनेपछि यसरी हामीले पहिला रोकथामको कुरामा हामीले अभ्यस्त हुनु पर्यो पहिला
0: डाक्टर तिवारीज्यू तपाईँले भनेका जस्ता यी कुराहरू चाहिँ व्यवसायिक किसानको हकमा चाहिँ अलि धेरै लागू हुने जो सामान्य किसान हुनुहुन्छ अथवा गाउँघरमा जसले चाहिँ पाल्नु भएको छ 2-3-4 यसरी पाल्नु भएको छ हुन त सहज व्यवस्थापन चाहिँ थोरै पाल्नेलाई हुनु होला यो चाहिँ अभ्यास कस्तो छ यहाँले कति बुझाइमा चाहिँ कति फरक पार्छ
1: यो चाहिँ के हो भने ठुला व्यवसायले सबै चिज गर्नुपर्ने सानाले हामीले सकेसम्म गर्न त गरेका छौँ पुर्याउनु हुन्न भन्ने चाहिँ होइन एउटै पशु भए पनि उसको उति नै महत्व हुन्छ र हामी कतिपय अनुभवी किसानहरू देख्छौँ यी कुराहरू हामीले भन्नु पर्दैन भनेको सिकाएको कुरो हिजो सिकाएको कुरो गर्नुहुन्छ त्यसरी गरिदिनु भने उहाँलाई हुन्छ दुईवटा गाई भैँसी पाल्ने 2-3 पाल्नुहुन्छ भने पनि एउटा जुनो छ भने पनि हामीले त्यो अभ्यास देख्दा चाहिँ 2-4 मिनट 4-5 मिनट हामीलाई बढी समय लाग्छ तर त्यो अभ्यास हामीले गर्नुपर्छ जसले गर्दा चाहिँ थुनेलोको क्षति नै भएन अब अर्को म कुरा छ रोग मात्रै होइन गाई भैँसी पालिसकेपछि कहिले कहाँ हुन्छ नि मेरो गाईले साँडे लिएन लामो समय भयो बिहाको चाहिँ 3-6 महिना भएको हुन्छ कोही उल्टी रह्यो भने त्यसमा चाहिँ सन्दर्भ पोषण पुऱ्यायौँ कि पुऱ्याएनौँ नियमित जुगा औषधि खुवायौँ खुवाएनौँ यो कुरा त सबै साना किसानले एउटा दुइटा पालिनेलाई पनि गर्नुपर्छ ठुलालाई गर्नुपर्छ नि त मैले चाहिँ पालेको पशुलाई नजिकबाट घाँस पनि दिएछु चाहिने चाहिँ सोधेर घरमै बनाएका मकैका अथवा हामीले पिनाहरू प्रयोग गरेर चाहिँ दाना नपुगेको देखाउँ घाँस नभए हिउँदो भयो भने हामीले देखाउँ भनेर चाहिँ आहारा पनि पुऱ्याउँ भनेर हामीले गऱ्यौँ भने त्यो चाहिँ त्यसको प्रतिफल राम्रो हुने हुनाले हामी सबैले त्यो पाटोमा ध्यान दिनु पनि हुन्छ. कुखुराको कुरा पनि के छ भने कुखुरा पाल्ने किसान हुन्छ भने बजार मूल्य मिलाउनला एउटा ब्याज पाल्यो नजिकको खोर्छ अनि अर्को ब्याजको खाएछ भनेपछि फरक फरक उमेरका चाहिँ एकैठा पालिदियो भने पुरानो उमेरको कुनै रोग थियो बेटा चाहिँ मरेको थिएन अलिअलि बिरामी थियो त्यो बिरामीले नयाँलाई पुरै सारिदिँदा ठुलो क्षति हुन्छ भनेपछि एकैचोटि पाल्ने हटाउने अनि कम्तीमा हामीले दुई हप्ता तीन हप्ता हटाएर स्वतर सफाएपछि बल्ल नयाँ राख्ने त्यो ध्यान दिनु पर्यो. जस्तो कहिले काहीँ हामीले गाई किन्दा अथवा बाख्रा किनेका किसान छ भने किनेर ल्याएका पशु के हुन् देख्दा त निरोगी नै छान्छौँ किसानले नचिन्ने रोगी र निरोगी नचिन्ने ल्याउँछ तर ल्याइसकेपछि के दिनपछि त्यो रोग देखिएको न रोग देखिन सक्ने समय हुन्छ अनि मिसाइदिन्छौँ अनि त्यो रोगले ऊ पनि बिरामी पनि अर्कोलाई बिरामी परेका धेरै घटना छ. बाख्रामा त्यो ठुलो घटना छ भनेपछि नयाँ पशु ल्यायो भने त्यसलाई अलग्गै राख्ने अलग्गै केयर गर्ने अनि जब दुई तिन हप्तासम्म पनि त्यो रोग देखेन नि ए यो त मिसाउनु पर्छ सँगै पाल्नुपर्छ भनेपछि यस्ता साना साना कुराहरूले हाम्रो ठुलो क्षति बचाउँछ. यस्ता घटनाहरूले हामीलाई कहिले काहीँ उपचार गर्न जाँदा पनि प्राविधिकलाई धेरै मन दुखाइ हुन्छ. त्यही भएर मैले यहाँ ध्यान दिन खोजेको उपचार गर्नुभन्दा रोकथाम गर्नु जरुरी छ. बर्खात सिजन छ हामीले चाहिँ खोर गोठ सफा राख्नु पर्यो भेन्टिलेसन अहिले मैले भने कुखुरा घरमा गयो भित्र एकदम गनाउने छ भने त त्यहाँ त पक्कै नै त त्यहाँबाट निस्किने सुलीबाट त गन्दा आएको छ त्यो सुलीबाट गन्दा त आउँछ त्यसलाई कमानहरूलाई भेन्टिलेसन खुला गर्नु पर्यो. यस्तो भन्दा खुला गरी तिर्पालले बोराले छोप्यो भने पनि हावा जानी हुनु पर्यो तर चिसो आउनु भएन चिसो चाहिँ रातिको मुख्य चिसोमा कम गर्ने त्यस्ता कुराहरूमा हामीले ध्यान दिन जरुरी छ.
0: तपाईँले बर्खा सिजन छ भनेर अघि पनि जोड्नुभयो मनसुनको बेला छ मैले त्यसैलाई चाहिँ बढी चर्चा गर्न खोजेँ. खास गरी पानी दिनुपर्छ पशु चौपाया पंक्षी सबै कुरालाई चाहिँ पानी नभई हुँदैन. पानी स्वच्छताको कुरा मान्छेलाई मात्रै सफा शुद्ध पानीको कुरा रहेन पशु चौपायालाई त झन् हामीले खोलाइमै बग्ने धमिलो पानी त्यस्तो चाहिँ पानीहरू पनि प्रयोग गरेको देख्छौँ र त्यो अभ्यास अहिले पनि छ. यो पानीको स्वच्छता र पशु पंक्षीको चाहिँ यो सम्बन्ध स्वास्थ्यको चाहिँ सम्बन्ध चाहिँ कस्तो
1: अहिले पनि हजुरले भनिहाल्नुभयो पानी चाहे मानिसलाई होस् चाहे पशुलाई स्वच्छ चाहिन्छ स्वस्थ पानी सेवन गर्नुपर्छ पशुलाई पनि त्यही हो र त्यही भएर हामी के भन्छौँ भने चाहे गाई पाल्ने अथवा भैँसी पाल्ने जस्तो हामीले खाना जस्तो पानी खानुहुन्छ त्यस्तै पानी उसलाई पनि दिन जरुरी छ. पहिला पहिला थियो अहिले चाहिँ धेरै घटेको छ. पहिला पहिला के गरिन्छ भने गाई बस्तुलाई चाहिँ चराउने चलन पनि हुन्थ्यो अहिले घटेको पनि छ अनि घरमा चाहिँ भयो जब फुकाउने बेला अनि उसले खोलातिर खान्छ क्याल्छ हुन्छ खोला आउने पानी त सबै सफा हुँदैन नि त. त्यही भएर अहिले के छ बदलिलो अवस्था के छ भने पशुलाई बिहान आहारा दिने दुनी पानी पानी कसरी दिने हामीले खाना योग्य दिने हो. अब जस्तो कुखुराकै कुरा गर्यो भने कुखुरा पनि एकदमै सेन्सिटिभ छ पानीमा. त्यही भएर अहिले ठुल्ठुला कुखुरा व्यवसायहरू चलान निकाल्ने यात्री हुन् अथवा ठुला व्यवसायहरू कस्तो गर्छन् पानी हुन्छ पानी चाहिँ मनबाट आएको पानी अथवा ट्याङ्कर त्यो पानीलाई प्रशोधन गर्ने चाहिँ प्लान्ट राख्नुहुन्छ अनि शुद्ध निस्केको पानी दिनुहुन्छ. त्यही भएर पानी र दोस्रो के भने दुनो गाई भैँसीलाई चाहिँ दोको दुधमा चाहिँ के हुन्छ 80-82-85% त पानी नै हुन्छ नि त. भनेपछि पानी धेरै गर्मी छ धेरै पटक दिनु पर्यो स्वच्छ पानी दिनु पर्यो पानी खुवाउनु पर्यो. हामीले अरू चिज कम दियौँ भने पनि पानी बढी दिनु पर्यो त्यो पानी चाहिँ हामीले खाने जस्तै पानी दिनु पर्यो. पशु हो यो दोस्रो दर्जाको त्यसलाई चाहिँ हामीले सकेसम्म राम्रो दियौँ अब यस्तै दियौँ हामीले खाने पानी त कहाँ सक्छौँ भनेर चाहिँ पालन गर्यो भने उसले पनि त्यसले दिने चाहिँ बाट हुने लाभ पनि हामीले चाहिँ त्यो सोचेको त लिन सक्दैनौँ नि त.
0: भनेपछि रोगको जोखिम पानीबाट पनि भइगयो.
1: पानी नै हो सबैभन्दा पहिलो उपचार किनभने बरु केही खाँदैन पानी तर पानी चाहिँ स्वस्थ चाहिन्छ पर्याप्त दिनुपर्छ पानी कहिले पनि कम दिनु कहिले काहीँ के भइन्छ भने पानी दियो छेर्छ यो बर्खा सिजन छ भन्ने पानी पर्याप्त दिने हो. तर छेर्ने कुरामा के हो भने अहिले चाहिँ बर्खा सिजन छ हामीले घाँसहरू दिन्छ नि घाँसमा हरियो घाँसहरूमा चाहिँ पानीको मात्रा बढी हुन्छ नि त्यसले गर्दा उसले छेर्ने त्यसलाई चाहिँ के भने घाँसहरूलाई पनि बेलुकी ल्यायौँ भने अलिकति ओइलाएर भोलि उल्टा दिन सक्छौँ केही ओइलाएर दिनुपर्छ र घाँस मात्रै छ भने कहिले काहीँ हामीले पराल अथवा नेपेरहरू कडा डाँठहरू दिने कारण के अरे त्यसमा चाहिँ रेसादार पदार्थहरू सुक्खा पदार्थको मात्रा मिलाउनु जरुरी हुन्छ हाम्रो गाई भैँसी पानीलाई र त्यसै सुक्खा पदार्थ मिलाएर दिने हो. अनि एउटा बर्खा सिजनमा के हुन्छ भने कहिले काहीँ घाँस चाहिँ पर्याप्त छ भने हामीले कलिलो घाँस पनि छेर्छ हो त्यही भएर सुक्खा पदार्थ पनि दिने हो र नयाँ घाँसहरू दियो भने त्यसलाई चाहिँ बिस्तारै त्यो नयाँ खाने बानी बसाल्नुपर्छ. पहिला चैत वैशाखमा चाहिँ हरियो पार्थेन हामीले चाहिँ सुकाएर थियौँ अनि हरियो पार्दा एकै हरियो दिन चाहिँ छेर्न थाल्छ कहिले काहीँ पेट भरिनुहुन्छ त्यही भएर चाहिँ हामीले हरियो घाँसतिर बिस्तारै हरियो घाँसतिर बढ्ने हरियो घाँसलाई हल्का सुकाउने सुकाएको कुरा सुकायो भने पानी जाने हो त्यहाँ भएको पछि त त्यो जाँदैन उत्तिकै उसलाई चाहिँ ताकत त्यही रहेको हुन्छ त्यसले केही क्षति गर्दैन त्यो गर्नुपर्छ र यदि हरियो घाँस पर्याप्त खाने पानी कम खाने पुगेका चाहिँ हुन्छ तथापि उसलाई चाहिने पानी चाहिँ हामीले पर्याप्त दिनुपर्छ भन्ने कुरो हामी किसानहरूले बुझेका छौँ मैले त्यही कुरो दोहोऱ्याउन चाहे
0: भनेको मात्र यति हो ठूलो पशुवस्तुलाई चाहिँ यति हो अथवा कुखुरालाई यति हो भनेर त्यस्तो केही नमुना अथवा अड्कलका कुरा त्यस्तो केही गर्न सकिने अभ्यास छ कि छैन
1: यो कस्तो भने पानी चाहिँ केमा भर पर्छ एउटा मौसम पनि हो. गर्मी छ बढी पानी चाहिन्छ किनभने त्यो पसिना निक्लिया हुन्छ. पशु ठुलो छ बढी चाहिन्छ. हरियो घाँस खा अलिक कम भने घाँसबाट नै आएको हुन्छ. त्यही भएर उसले कति खान्छ त्यसरी हामीले अनुमान गर्नु ठ्याक्कै यो पशु यो उसको आकार बढीको आकार अनि कति गर्मी छ उसलाई के देखाउनुमा भर पर्छ. कुखुरामा चाहिँ हामीले दाना दिन्छौँ अरू दिया हुनु र कुखुरालाई दिँदा चाहिँ पानी चाहिँ सधैँ दिने हो. पानीलाई के हुन्छ भने कुखुरा गर्दा एकचोटि पानी आएको भोलि बेलुकीसम्म पुनि गरी दिने चाहिँ होइन. तिन दिनमा तिन चारचोटि पाँचचोटि दिने गर्ने यसले चार पाँच घन्टालाई पुनि दिने अनि त्यसरी जति अलिअलि रहन्छ त्यो पानी फोहोर पनि मिसिएको हुन्छ त्यसलाई हटाउने फेरि नयाँ पानी दिने. जति ताजा पानी पटक पटक दियो नि त्यति राम्रो हुन्छ. एकैचोटि पानी दिने भने प्रायः त हामीले कहिले काहीँ डुँड मात्रै पानी मात्रै राखिदिउँ भनेर त्यहाँ धेरैचोटि राख्यो भने त राम्रो हुँदैन नि त. हामी पनि त ताजा खान्छौँ नि त.
0: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ. विशेष गरी मनसूनको यो बेला पशु र पंक्षीमा लाग्न सक्ने रोग त्यसको चाहिँ समाधान गोठहरू खोरहरू सरसफाईको विषयमा केन्द्रित रहेर हामीले कुराकानी जोडिरहेका छौं. तपाईँले अघि पानी सँगसँगै दानाका कुरा चाहिँ जोड्नुभयो. यही बेला किसानले संग्रह गरेर राखेको दाना बिग्रिने हुन्छ ढुसी लाग्ने हुन्छ मौसम यही हो. अलिकति यसतर्फ चाहिँ के कस्तो सावधानी अपनाउन आवश्यक छ त जुन हामीले पशु पंक्षीलाई चाहिँ बेला बेला दिने गर्छौँ.
1: के दियौँ भन्दा पनि कस्तो दियौँ भन्ने चाहिँ महत्वपूर्ण हुन्छ. जस्तो दाना दियौँ भने हामीले घरमै भएका चिज हुन्छन् मकै रचाउने यो बेला चाहिँ चिसानले गर्दा ढुसी लाग्न सक्छ. कुनै हामीले ढुसी लगाएको मकै मिसाइदियौँ भने उसले एकैचोटि नमर्न सक्छ तर त्यसले चाहिँ बिस्तारै छेर्ने उसको उत्पादन असर गरेर आउँछ. कहिले काहीँ ढुसी लगाएको चिज खाएर पशु मरेका पनि नहुने भन्ने होइन. त्यही भएर यो बेला हामीले दानामा पऱ्यो भने मकै अथवा घरमा भएको चिजहरूलाई चाहिँ हामीले सुक्खा बनाउने सुकाउने कानी भयो. दोस्रो चाहिँ हामीले दाना किन्यौँ भने दाना कस्तो ठाउँमा राख्ने भन्ने कुरा आउँछ. त्यसलाई भुइँमा चिसो ठाउँमा राख्ने होइन काठमाथि राखेर त्यो कोठामा चाहिँ शरीरले हावा जाने हावा उसा पछा भनेर कहिले बन्द कोठामा अँधेरो कोठा राख्नुभन्दा अँधेरो भन्दा नि हामीले सुक्खा हुने र हावा चल्ने भेन्टिलेसन भएको कोठा राख्नुपर्ने हुन्छ. त्यहाँ डल्ला परेको जस्तो अब हामीले दाना ल्याएको छौँ बिग्रिँदाखेरि डल्ला नि परेको भन्यो भने त्यो डल्ला भनेको त बिग्रिएको लक्षण हो. डल्ला भएको त दिनु भएन त्यो फङ्गलले चाहिँ बिग्रिन थालेछ नि बुझिने भयो. अनि कहिलेकाहीँ के बुझायो भन्छ भने डल्ला परेको बिग्रेको छ भने अब सुकाएर दिए हुन्छ भनिन्छ. सुकाउँदैमा चाहिँ त्यो खास गरेर फङ्गलले चाहिँ विष निकाल्छ. विष चाहिँ मर्ने होइन त्यसले फाइदा गर्दैन. हामी डल्ला पर्न नदिने चाहिँ हामीलाई फाइदा गर्छ. अनि अर्को एउटा कुरा के हुन्छ भने कहिलेकाहीँ थोरै धेरै पालिन्थेन नि त. कुखुरा पालेका थियौँ दाना ल्याइदियो अनि एक महिना पुग्ने दियो दाना त हामीले सकेन. सात सात दिनमा नयाँ दाना दिने हो बढी भयो भने पन्ध्र दिनसम्म दिने हो. त्यो पनि कसै राख्यौँ भन्ने हुन्छ. एक महिनासम्म राख्दाखेरि त त्यो दाना चाहिँ राम्रो दाना त आएको थियो. राख्दाखेरि त डल्ला पनि बिग्रिने पनि त हुन्छ नि त. भनेपछि कस्तो ठाउँमा राख्यौँ कति समयमा त तयार हामीले चाहिँ अब कुँडो बनाउनलाई हामीले मिलबाट कुटेर ल्यायो भने कतिजना सात दिन दस पन्ध्र दिनलाई पुग्ने मात्रै गर्नु पर्छ. एकैचोटि मैले दुई महिना तिन महिना पुग्ने अब स्वस्थ पर्छ पटौटा लान सकिन्न भने लामो समयलाई भण्डारण गर्ने किसिमले भन्दा नै ताजा ताजा हुने किसिमले गर्नु पर्यो. अब यो ढुसी परिमा अनि अर्को एउटा विषय के छ नि पशुको डुण हुन्छ गाई भैँसीको अनि हामीले घाँस हाल्छौँ. घाँस हालिसकेपछि कारण डुँडमा चाहिँ कहिले काहीँ रहन्छ अनि फेरि त्यहाँ हाल्छौँ रहन्छ. त्यो तल रगमा चाहिँ ढुसिरहेको हुन्छ. भनेपछि त्यो डुँडलाई पनि हामीले सफा गर्न जरुरी छ. चाहे पानीकोतिर त होस् अथवा पानी दाना छ त्यो सफा गऱ्यौँ भने त्यहाँबाट फोहोर नभए त्यहाँ तातो हुने त्यसले चाहिँ त्यो चिज मिसिएर खाँदाखेरि पशुलाई हानि गर्ने हुनाले डुँड पनि हामीले रेगुलर सफा गर्नुपर्छ. अर्को एउटा विषय के छ भने कहिले हामी भाँडामा पानी दियौँ भने गाई बस्तु भाँडा हामीले त खाएको थाल कचडा त सफा गर्छौँ हरेक खाने बित्तिकै सफा गर्छौँ. पशुको पनि त हामीले बेला सफा गर्नु पर्यो नि त. सकिन्छ डेली सफा गर्नु पर्यो. कुखुरा दाना भाँडा पनि हामीले चाहिँ जति चाहिँ पानी दिन्छ त्यति भाँडा सफा गर्नुपर्छ. त्यो गरेन भने राम्रो चिज दिउँ त्यो भाँडोबाट चाहिँ बिग्रेको हुन्छ. अनि एउटा विषय के छ भने पाइपबाट हामीले पानी पठाउँ भने पनि लामोसम्म पाइप पठाउँदा त्यहाँ चिल्लो पराठा जस्ता अथवा ब्याक्टेरिया रहने किसिमका कुराहरू हुन्छन्. त्यो एउटा पालीबाट पाइपबाट पठाएका पाइपको प्रणाली छ वाटर सप्लाईको प्रणाली छ. त्यो प्रणालीले पनि बेला बेला हामीले सफा गर्न जरुरी छ. उही हामी भन्छौँ नि घरमा भएको ट्याङ्की पनि त हो दुई वर्ष भइसक्यो त मैले सफा गर्नु भयो भने त हामीले पनि त्यस्तो पानी सेवन गरे हुन्छ. त्यो ट्याङ्कीहरू पनि सफा गर्नुपर्छ भन्ने किसिमले हामीले बुझाइ गर्नु पर्यो कि मेरो घरको ट्याङ्की मात्रै होइन कि पशुलाई दिने ट्याङ्कीबाट गएको पानीको सफा गर्नुपर्छ भन्ने कुराहरूमा यी कुराहरू देख्दा सामान्य छन् तर यसले हाम्रो पशुको उत्पादन पशुको वृद्धि विकास बाख्राको चाहिँ बढ्ने दरसँग असर गरिरहेको हुन्छ अथवा रोग लगाउने दरलाई चाहिँ उसले प्रभाव पारिरहेको हुन्छ.
0: हो यस्तै प्रभाव पार्ने विषयको चाहिँ कुरा जोड्दाखेरि हालै कुखुरामा चाहिँ बर्ड फ्लू 10-12 जिल्लामा चाहिँ फैलियो. किसानहरूले धेरै ठूलो क्षति पनि भोग्नु भएको छ. यो कारण चाहिँ के थियो तपाईँहरूले अध्ययन गर्नुभयो होला टोली पुगेको होला प्रभावित किसानसँग तपाईँहरूले बुझ्नुभयो होला पटक पटक देखिन्छ फेरि भयो कि.
1: अब यो बर्ड फ्लू रोग भनेको चाहिँ हामी सबैले बुझ्छौँ एकदम घातक पनि हो सकामाग रोग हो, इन्टेक्सेप्सन हो, अथवा भाइरसबाट लाग्ने रोग पनि हो। र यो रोग लागिसकेपछि के हुन्छ भने फैलिँदो चाहिँ एकदमै छिटो हुन्छ र ठुलो टाढा टाढाबाट आउँछ, भनेको छिमेकी मुलुकबाट हामी कहाँ पनि आएको हुनसक्छ, अथवा एउटा ठाउँको चाहिँ जस्तो पहिला मोरङ सुनसरीमा देखियो त्यसरी काठमाडौँ पनि त देखियो अथवा चितवनपुरसम्म पुग्यो नि त, भनेपछि टाढा टाढा फैलिने किसिमको हुन्छ। तर यो रोग चाहिँ मोरङमा देखियो, देखेपछि यो रोग चाहिँ भाइरसबाट लाग्ने हुनाले देखिसकेपछि पहिलो मुख्य गरी यसको देखिने कारणमा चाहिँ के भने यो रोग चाहिँ पन्छी भन्ने बित्तिकै कुखुरा मात्रै होइन, यसले चाहिँ जंगली पन्छीहरू अथवा हामी कहाँ काग होलान् अथवा अन्य चाहिँ त्यो तालपलाइमा चाहिँ उन्ने खालका पन्छी होलान् त्यहाँनिर हुन्छ र घरपालुवा पन्छीहरू बढी सेन्सिटिभ हुन्छन् मर्छन् र यी चाहिँ मर्न पनि सक्छन् उहाँहरू, जस्तो यो बेलामा चाहिँ बढी कागहरू वरिपरि मरेको पनि भेटिए, भनेपछि काग त रुखमा बस्छ अनि त्यो बिरामी थियो होला त्यसको सुली झर्छ, हामी कहाँ अब जस्तो के छ तराईतिर त यो रोग देखेर चितवनमा देखियो कोशी प्रदेशका मोरङ सुनसरीमा देखियो तराई गर्मी थियो रुख हुन्छ रुखमा बस्यो होला त्यसले चाहिँ सारेको हुनसक्छ, किनभने धेरै जसो काग मरेको ठाउँमा यो रोग देखेको हुनाले त्यो एउटा त्यसले सारेको हुनसक्छ। अनि दोस्रो पाटो के हो भने रोग लागिसकेपछि चाहिँ यसको उपचार नहुने भएपछि सकेसम्म पहिला रोग चिन्न पर्यो, भनेपछि नजिक चाहिँ हामीले सम्पर्क गर्यौँ बिरामी भएको कति समयमा हामी चाहिँ नजिकको चाहिँ भेट्ने अस्पताल पुग्यौँ अथवा प्रयोगशाला पुग्यौँ, अनि प्रयोगशाला पनि रोगको निदानगरलाई केही समय लाग्छ, एक दिन दुई दिन लाग्छ।
2: तपाईँहरूले त धेरै ढिला गर्नुभयो, चैत वैशाखमा चाहिँ रोग देखिँदा किसानहरूको क्षति भइसकेपछि असार साउनतिर बल्ल मन्त्रालय तातेर चाहिँ चर्चा भयो जस्तो लाग्छ।
1: यो विषयमा हजुरलाई के भन्छ भने जस्तो मैले के भन्दाखेरि जुन फार्ममा देखिँदाखेरि बिरामी देखिने थाक कुखुरा बिरामी हुने बित्तिकै चाहिँ हामीले चाहिँ अस्पताल उपचार थाल्ने हो अथवा प्रयोगशाला त्यसरी चाहिँ थाहा पाउने बित्तिकै सकेसम्म छिटो प्रयोगशाला परीक्षण गर्ने र डाक्टरको टोली पठाउने काम चाहिँ भएको छ र डाक्टर टोली भइसकेपछि यसको काम उपचार नहुने भएपछि ती पन्छीहरूलाई यदि हाम्रो बर्ड फ्लू छ एचपाईबाट प्रकृतिबाट लाग्यो भने त्यसलाई चाहिँ उपचार नहुनेलाई चाहिँ यसको वैज्ञानिक चाहिँ यसको विधि चाहिँ यसको चाहिँ मानिने हो र मार्ने काम हामीले सकेसम्म छिटो गऱ्यौँ, विगतमा केही ढिलो हुँदैन यो वर्ष अझ छिटो हामीले गऱ्यौँ र मारेका छौँ। मानिसपछि के पन्छी मात्रै होइन पन्छीसँगै रहेका चिजहरू जो जसले चाहिँ संक्रमित रोगशाले चिज छन् त्यहाँ भुत्ला होला सोत्तरो होला अथवा दाना ती चिजलाई पनि हामीले गाडेर संक्रमण गऱ्यौँ हामीले नि गऱ्यौँ, किसानहरूको चाहिँ साथ सहयोग मिलेको छ। त्यसपछि के हो भन्दा जस्तो कोशी प्रदेशमा देखेको चाहिँ हामीले एक महिनामा नियन्त्रण भयो त्यो रोग देखिएन, हजुरले जोडेको चाहिँ जुन चाहिँ राहतका कुरा छन् राहतको कुरो राज्यको प्रणालीसँग भएको कुरा कोशीमा देखिने त्यो तत्काल त्यो बेला गर्ने एउटा पालिकासँग पनि किसानले दिने राहत पैसा बजेटमा विनियोजित नभएको अवस्था प्रदर्शन नभएको सङ्घमा पनि थोरै पैसा भएको दिन नसकेको अवस्थामा चाहिँ राज्यको निकायबाट मागेर पठाउने काममा चाहिँ हामीले त्यही आर्थिक वर्षमा दिने काम गरेका छौँ। सुरुमा फागुनमा चैतमा पैसा देखिनलाई केही ढिलो भयो भने कार्यको किसानमा हामीले चाहिँ जुन असारमा देखिनु हो असारभित्रै भएको हुनाले उहाँले चाहिँ मारेको एक हप्तामा पनि पाएर चाहिँ कार्य किसान छिटो गर्नुभयो, तर त्यसमा चाहिँ राज्यका विभिन्न प्रक्रिया मन्त्रालयमा नभएको पैसा राज्यको अर्थ मन्त्रालयमा पुगेर ल्याउँदाखेरि विभिन्न प्रक्रियाहरू कानुन प्रक्रिया र यो प्रथम प्रक्रिया भएको हुनाले ढिलो भयो भने किसानको हातमा हामीले चाहिँ राहत दिएका छौँ
2: र दिने पनि क्रममा छ। तपाईँको चाहिँ यो भनाइ रहला कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। हामीले भर्खरै चर्चा गरेको विषय चाहिँ हालै पंक्षीमा देखिएको र विशेष गरी कुखुरामा देखिएको बर्ड फ्लू संक्रमण, अब अहिले चाहिँ क्षति भइसके पछाडि न्यूनीकरण गरेर पनि राहत वितरणको चाहिँ प्रक्रियामा छौं भनेर तपाईँले जोड्नुभयो। सबै किसानले चाहिँ कहिलेसम्म पाउनु होला जो बर्ड फ्लूबाट प्रभावित हुनुहुन्थ्यो?
1: अब अहिले हामीले यो आर्थिक वर्षको बजेटको प्रक्रिया शुरू भएको छ, हामीले किसानलाई सकेसम्म छिटो दिने गरी हामीले गर्छौँ, म मन्त्रालयमा छु, यसलाई विभागले चाहिँ समायोजन गरेर मन्त्रालयमा पेश गर्ने बित्तिकै हामीले छिटो दिने किसिमले हामी गर्छौँ।
2: यो भनेको प्रक्रिया भइरहन्छ?
1: हजुर रहन्छ, र अहिले चाहिँ के छ भने बर्ड फ्लू देखेका नयाँ किसानमा देखिएको छैन, क्षति छैन, र कोही किसानको विभिन्न प्रकारले नभएको किसानलाई हामी दिन्छौँ।
0: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। मनसूनमा पशु पंक्षी पालक किसानले ध्यान दिनुपर्ने विषयमा कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: एनबीएल अटो लोन
4: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01 5 97 12-22 मा सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि मन्त्र नार्कसँग।
3: धान रोपेको 2-3 हप्तापछि खेतमा पानी जमिरहेमा जरा कुहिने रोग लाग्न सक्छ। त्यसैले पानीको उचित निकास गर्नुहोस् र रोगी बोट देखिएमा तत्काल हटाउनुहोस्।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारीसँग कुराकानी गरिरहेका छौं। किसानले आफूले पालेका पशु या पंक्षीलाई संक्रामक रोगबाट जोगाउन मुख्य पालना गर्नुपर्ने जैविक सुरक्षाको विधि के हो?
3: रोग लाग्न नदिने अथवा रोगको कीटाणु आफ्नो खोरमा गोठमा कीटाणु प्रवेश गर्न नदिने कामलाई चाहिँ बायोसेक्युरिटी अथवा जैविक सुरक्षा भनिन्छ।
4: भनेको यो सबैको हकमा चाहिँ लागू हुन्छ?
3: सबैको हकमा लागू हुन्छ। अब जस्तो अहिले कुखुराको हामी चर्चा छौँ, कुखुराकोमा छ भने के भने हामीले कुखुरा छान्दाखेरि चाहिँ हामीले गुणस्तरीय राम्रोसँग बढ्ने अथवा त्यो किसिमको चल्ला ल्याउँछौँ। दाना दिन चाहिँ सकेसम्म चाहिँ यो दानाले राम्रो गर्छ भनेर हामीले चाहिँ राम्रो क्वालिटीको दाना दिन्छौँ। त्यसपछिको मुख्य त्यसपछिको पाटो के भने अब त्यो खोरमा कुखुरा पाल्दा जसले केयर गर्नुहुन्छ त्यही मात्रै गर्नुहुन्छ, त्यो काम गर्ने मान्छे अथवा आफू छ भने अर्को खोरमा जानु भएन, अथवा बाहिरबाट आउनुहुन्छ कामले मान्छे हुन्छ त्यो दिन चाहिँ नुहाएर त्यसपछि कोठा खोर्न जाँदा भिन्नै किसिमको लुगा लगाएर जानु पर्यो। एउटा भनेको चाहिँ बाहिरबाट आउने मान्छेले चाहिँ रोग नजाने गरी त्यसको लगाउने कपडाहरू अनि गमुट लाएर जाने एउटा काम गर्नु। दोस्रो काम के अरे अनावश्यक मान्छेहरूलाई चाहिँ हामीले भिजिट गर्नु भएन, अनि कुखुरा राख्दाखेरि एकैचोटि कुखुरा राख्नु पर्यो, हटाउनु पर्ने एकैचोटि हटाउनु पर्यो। त्यसो कुरा चाहिँ अब दाना दिँदाखेरि गाडीमा ल्याएको हुनसक्छ, रिक्सामा ल्याएको हुनसक्छ भनेपछि त्यो दाना चाहिँ अरू विभिन्न खोरमा पुर्याउँदै गएको हुन्छ नि त, भनेपछि त्यसमा कीटाणु पनि आएको हुनसक्छ, त्यो चिज अलिक टाढा राख्नु पर्यो, त्यसपछि दाना चाहिँ आफ्नो खोरमा लानु पर्यो। बल्ल कुखुरा पाल्यो भने कुखुरा बेच्नु छ भने हामीले कुखुरा किन्न आउने मान्छे जो हुन्छ उहाँलाई खोरभित्रै पुर्याउनु भएन, किनभने उहाँले विभिन्न ठाउँबाट कलेक्सन गरेर हुन्छ, उहाँको शरीरमा कीटाणु आएको हुन्छ, उहाँलाई अलिक परबाट हामीले कुखुरा दिनु पर्यो, भनेपछि हाम्रो खोरमा कन्ट्याक्ट चाहिँ कम गर्नु पर्यो एउटा चाहिँ। अनि दोस्रो कुरा के भने निसर्गण औषधि छर्काउनु भनेको हामीले खोरमा चुना सकिनुहुन्छ, त्यसपछि विभिन्न झोल औषधिहरू भिएको हुन्छ, विभिन्न बजारमा पाइने औषधिहरू हामीले नियमित रूपमा छर्किनु पर्यो। त्यसपछि खोरमा चाहिँ हावाको ओसार पसार मुभमेन्ट राम्रोसँग हुनु पर्यो, गन्ध नहुने किसिमले गर्नु पर्यो, खोरमा सुक्खा हुने किसिमले गर्नु पर्यो। यी जुन विधिहरू छन् यी विधिलाई हामीले किसिमले काम गऱ्यौँ भने के हुन्छ भने रोग लाग्ने किसिमले रोग नजाओस् भने रोग लागेको कुनै खोरमा रोग लागिहाल्यो अथवा बिनाइ परेको देख्यो भने त्योलाई अलग्गै राख्नु पर्यो र उपचार थाल्नु पर्यो, उसलाई मात्रै गर्ने कि अरू सबैलाई गर्ने। कुखुराको केसमा चाहिँ एउटा लागेको हामीले त्यो भएको सबैलाई गर्छौँ, कुखुरामा लानु पर्यो। र कुखुरा तिन चारवटा खोर छ कुखुरा भने रोगी कुखुरा खोरमा लायो भने हामी निरोगी कुखुरा काम गर्नु पर्यो, त्यही मान्छे छ नि बल्ल रुवा चाहिँ त्यहाँ जानु पर्यो। रोगी खोरमा काम गरेको मान्छे पहिरन चेन्ज नरिकन परिवर्तन नरिकन रोगीतिर जानु भएन। हो यसरी चाहिँ किसानले चाहिँ जैविक सुरक्षालाई गर्ने पहिलो उपाय नै अब बटुलो लगाए नै उपचार हुँदैन, भाइसलाई लाग्यो भने थाहा पाएपछि हामीले जैविक सुरक्षा अपनाउने हो नि त। रोग लाग्यो सबै ठाउँमा त देखेनछ नि त, जस्तो काठमाडौँको पनि सबै ठाउँमा देखेनछ भनेको मतलब धेरै ठाउँमा क्षति भयो किसानलाई त क्षति भयो तर नरहेन ओहो रोग लाग्यो भने चाहिँ उहाँले सचेत भएर चाहिँ जसरी जोगाउन सक्नुभयो त्यो काम मैले पनि गर्नुपर्छ भनेर अब आगामी दिनमा जसले राम्रो गर्नुभयो त्यसले अझ राम्रो गर्नुभयो। यसमा जति गर्यो त्यति गर्ने हुन्छ र विश्व भोलि नै मुख्य उपाय भनेको चाहिँ जैविक सुरक्षालाई बलियो र भरपर्दो बनाउनु पर्यो।
4: डाक्टर तिवारीज्यू, तपाईँले भने जस्तै हामी भदौको चाहिँ सुरु हप्तामा छौं, मनसून अवधि अझै पनि बाँकी छ, अब पशु र पंक्षीमा हुन सक्ने विभिन्न रोगको जोखिम चाहिँ के हो त? एक दुई तीन
3: अब जोखिम हामीसँग अहिले पनि छ। अब गाई भैँसी पाल्ने किसानहरूको लागि जोखिम भनेको चाहिँ लम्पी स्किन रोग, जुन चाहिँ दाबर आउने, फोका आउने, ज्वरो आउने, त्यसरी छेर्ने बिना एउटा लम्बी। दोस्रो खोरेज छ, खोरेज चाहिँ रियाल निकाल्ने, ज्वरो आउने, मुखमा घाउ हुने, हिँड्न नसक्ने अथवा खुट्टा पनि घाउ हुने खोरेज भयो। त्यसै गरी यो एचएस भन्छौँ, काँचा र घाँटी सुनिने, सास फेर्न गाह्रो हुने, ज्वरो आउने, यो भ्याकुते भन्छौँ, भ्याकुते छ। चर्चरी भन्छौँ, कहिलेकाहीँ त्यो बाहिर छालातिर कालो हुने अनि आवाज आउने किसिमको चर्चरी छ। यी चाहिँ देखेका प्रमुख रोगहरूमध्ये परे। बाहिर पाल्ने किसानहरू हुन्छन् पिपिआर छ, त्यसमा पनि ज्वरो आउँछ, नाकबाट सिकन आउँछ, आँखाबाट कचेरा आउँछ, अनि त्यसरी त्यसले छेर्छ, सास फेर्न गाह्रो हुन्छ, एउटा बिनामा धेरैलाई देखिन्छ, पल्लो गाउँमा देखियो भने यता पनि देखिने खालको हुन्छ, पिबिआर छ। अब बङ्गुर पाल्ने किसानको केसमा हामीले कुरा गर्यौँ भने अफ्रिकन स्वाइन फिभर, क्लासिकल स्वाइन फिभर छ, त्यसमा ज्वरो आउने अनि यो छालाहरू टिक्रामा, पेटमा, विभिन्न भागमा चाहिँ राता राता निला धराहरू देखिने, बान्ता गर्ने, छेर्ने खालको छ, एकैचोटि बिरामी धेरै मर्ने यो छ। अब क्लासिकल स्वाइन फिभरको खोप छ, खोप लाउनुपर्छ, अफ्रिकन स्वाइन फ्लूको चाहिँ हाम्रो खोप पनि विश्वभरि उपलब्ध छैन त्यसको चाहिँ हामीले जैविक सुरक्षा अहिले भनेर जैविक सबैलाई चाहिन्छ तर अफ्रिकन स्वाइन फ्लूलाई जैविक सुरक्षा गरेन भने त हाम्रो खोरमा पस्यो भने त त्यसले ठूलो क्षति गर्छ यसले धेरै मृत्यु गर्ने खालको प्रकृतिको छ कुखुरा भयो भने के अरे यो बेला चाहिँ पानीबाट छ किन पानी त दूषित हुन्छ नि त त्यो बेला कोली बेसिलिस हुन्छ इकोले एउटा लाने रोग छ अनि यो बेला मौसमको कारणले चाहिँ ख्याख्या गर्ने रोग भन्छौँ सियाडी भन्छौँ यी विभिन्न रोगहरू अन्य रोगहरू जस्तो रानी खेत हुन्छ त्यस्ता रोगहरू चाहिँ हुन्छ यी प्रमुख रोगहरू छन् भने अर्को एउटा चाहिँ दाना बिग्रेको अथवा ढुसीजन्य भएर निक्लिने माइकोटोक्सिसिटी भन्छ ती रोगहरू छन् यी सबै चिजहरू छन् र हामीले पानीहरूले चाहिँ प्रमुख रोग के हुन् त्यसलाई के गर्नुपर्छ जैविक सुरक्षा लाउने कि खोप लाउने हो कि बिरामी देख्ने बित्तिकै कहाँ सम्पर्क गर्नुपर्ने रोगलाई निमित्त अलग्याउनु पर्ने कुराहरू अनि हामीले खानामा त्यसलाई चाहिँ पोसिलो दिने कुराहरूमा हामीले ख्याल गर्नुपर्छ
2: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी तपाईँले अघि ख्याल गर्नुपर्ने कुरा भनेर भन्नुभयो पशु वा पन्छी आफूले खोरगोठमा पालेका जे छन् अस्वाभाविक रूपमा चाहिँ बिरामी भए अथवा केही चाहिँ मरे यस्तो अवस्था आयो भने किसानले चाहिँ तत्काल के गर्ने त
3: पहिलो काम चाहिँ बिरामी भए अथवा मरे भने पहिला चाहिँ हामीले प्राविधिकलाई सम्पर्क गर्नु पर्यो चाहे सरकारी होस् नभए निजीलाई पनि सम्पर्क गरौँ सम्पर्क त बिरामी छ त अलगाउनु पर्यो पहिलो त पहिलो काम सम्पर्क गर्दै जानु पर्यो बिरामीलाई अलग्गै ठाउँमा राखौँ जसले गर्दा त्यो बिरामीबाट भइरहेका अरू पशु पन्छीलाई चाहिँ रोग नसरोस् त्यसपछि गर्नु पर्यो प्राविधिक आउनुहुन्छ उपचार खानुहुन्छ अथवा नमुना पर्वशाला पठाउनु पर्यो छिटोभन्दा छिटो नमुना पर्वशालामा पठाउनु पर्यो अनि त्यसपछि अर्को चाहिँ हामीले अनेक जैविक सुरक्षा भनेको कुरामा चुना छर्ने क्यानी काम त हामीले त गर्नु नै छ ती कामहरू थाल्नु पर्यो र जस्तो खोपबाट चाहिँ उपचार निको निरोग छ भने बाख्रामा चाहिँ पिपिया शङ्का लगायो भने पनि तुरन्त अलग्गाका पशुलाई चाहिँ ओहो पिपिया देख्न लाने हामीले कहिले काहीँ खोप लगायौँ भने हुन्छ तर कहिले खोप लगायो भने पनि रोग सरिसकेर छ भने खोप लगाएको खास तिन हप्ता एक महिनापछि मात्र काम गर्छ रोग सरिहाल्यो एक त्योभन्दा अडि सर्यो नि त रोग देखिन्छ नभएदेखि त्यसले बचाउँछ नि त हामीले खोप लगाउनु पर्यो खोप लगाएका रहेछौँ रोग देखिनु लायो अथवा अर्को गाउँमा कसैको किसानको घरमा त के उसका त त्यो रोग लागेपछि आफूले त खोप लगाउनु पर्यो खोप नलाएको भए र बिरामी पशुका भएका घरनिया नपाउने अन्य मान्छेहरूलाई पनि आफ्नो गोठ खोरमा चाहिँ प्रवेश नगर्ने जस्ता कुरामा अहिले मैले पनि दोहोऱ्याएँ ती कुरामा हामीले ध्यान दिनुपर्छ
2: हो ध्यान दिनुपर्ने पाटो चाहिँ यो किसानको भयो र यही मध्ये पनि अब मासुको रूपमा चाहिँ अण्डाको रूपमा चाहिँ दूधको रूपमा चाहिँ उपभोक्ताले चाहिँ उपभोग गर्ने कुरा छ सरकारले पनि हालै पशु वधशाला र मासु जाँच ऐन 2055 चाहिँ कार्यान्वयन गर्ने विषय अहिले चर्चामा रहेको छ खास गरी यो ऐनको पाटो चाहिँ के हो र के का लागि यो कार्यान्वयन गर्ने तपाईँहरूको जमर्को छ त
3: अहिले हामीले अहिलेसम्म किसानहरू जसले चाहिँ उत्पादन गरेका दूध माछा मासु खाएर हामी सबै नागरिकलाई पालन पोषण गर्नु हो त्यो विषयमा चर्चा गर्यौं अब अर्को कुरा के हामी जुन चाहिँ पशु वस्तुका हामीले दूध माछा मासु सेवन गर्छन् उहाँहरूकोतिर चाहिँ हामीले हेर्यौँ भने उपताको साइडबाट हेर्यौँ भने पनि केही महत्वपूर्ण हुन्छ हामीले खाइरहेको चिजहरू कस्तो चिज खाने हो भन्ने कुरा महत्वपूर्ण हुन्छ र हामीले खाना पनि चाहे दूध होस् अथवा माछा मासु होस् त्यो स्वच्छ हुनुपर्छ स्वस्थ हुनुपर्छ एउटा रोग नलागेको हुनुपर्छ एउटा फोहोर चिजहरू नमिसिएको अथवा मिसावट नभएको हुनुपर्छ चाहे हामीले दूध खायौँ भने पनि निरोगी पशुबाट दोहोरिएको दूध खानु पर्यो र त्यसमा रौँ गोबर अन्य के पर्नु हुन्छ त्यो नभएको खानु पर्यो त्यसलाई स्वस्थ हुन्छ त्यो खालको हामीले सेवन गर्नुपर्छ अब यहाँले अहिले राख्नुभयो पशु वसाला तथा मासु जाँच एन जुन चाहिँ अहिले कानून गर्ने भनेर सरकारले राजपत्र मार्फत पनि सूचना प्रकाशन गरेको छ त्यो विषयको यहाँले चर्चा गर्नुभयो यो एउटा महत्वपूर्ण विषय छ जो नागरिक छौँ जसले मासु सेवन गर्छौँ उहाँले सेवन गर्न खोजेको चाहिँ अहिले भने जस्तै रोग नभएको स्वच्छ र हामीले त्यसमा कुनै त्यस्ता चिज नभएको स्वस्थ मासु उहाँलाई चाहिन्छ त्यो उपलब्ध गराउनुपर्छ र उपभोक्ताले ख्याल गर्ने भनेको त्यो मासु कहाँबाट आउँछ भन्दा निरोगी पशुबाट आउनुपर्ने हो हामी सबैले थाहा नि रोग लगाएर मरेको पशु पन्छीको मासु खानु हुँदैन अझै हामीलाई पनि थाहा छ हामीले गरेका छौँ कोही बिरामी भयो भने अथवा पशु थाहा पाएन मर्यो त कालोदेखि मर्यो भने हामीले खान्छौँ कहिले काहीँ विगतमा पहिला सुनिन्थ्यो पशु बिरामी भयो भने अब हो यो उपचार हुन्न अब कहाँ उपचार गर्ने के गर्ने मर्यो भने त क्षति भइहाल्छ अब मिलेर खाइदिउँ भनेर भनिन्छ त्यहाँ त केले मरेको त्यहाँ कुन रोग लागेको त्यो रोगले हामीलाई रोग पनि सर्यो कि खायौँ हामी बिरामी भयौँ कि अथवा पछि हामीलाई त्यही कारणले हामी बिरामी भएको त्यही कारण हामीलाई कारण भएपछि हाम्रो जनस्वास्थ्य त महत्वपूर्ण कुरा हो नि त त्यही भएर उपभोक्तालाई स्वस्थ चिज खोजेर जनस्वास्थ्य संरक्षण गर्ने दायित्व हामी सबैको हो त्यही भएर यो पशु वसाला मासु जाँच ल्याउनुको उपभोक्तालाई स्वच्छ माछा मासु पनि दिने हो अर्को विषय के हो भने किसानले उत्पादन गरेका चिजहरू चाहिँ निर्वाध रूपमा बजारमा चाहिँ पहुँच पुर्याउने पनि हो अब रोग लागेको पशुपन्छीको त खाँदैन भन्छ, निर्गित पशुपन्छी हामीले बेच्नुपर्छ, उत्पादन गर्नुपर्छ, कुनै कारण रोग लाग्यो उपचार गरेपछि बजार लानुपर्छ भनेर पनि भन्यो। त्यही भएर मासु जाँच गर्नेको उद्देश्य चाहिँ के भने उपभोक्ताहरूलाई चाहिँ स्वच्छ पशुपन्छी काटिएको हुनुपर्छ, काट्ने ठाउँमा चाहिँ निरोगीलाई मात्रै काट्नुपर्छ, मासुलाई यज्ञ भएको जस्तो निरोगी छ ब्याउने पछि त काटिँदैन, अथवा रोग लागेको बिरामी काटिनु हुँदैन, काट्न ल्याएकोमा बिरामी छन् काट्नु भएन, निरोगीको काटिनुपर्छ। निरोगी छ कसले भने, निरोगी छ भन्ने त डाक्टर निरोगी छ भन्ने चाहिँ निरीक्षण गरेपछि काटिनु पर्यो, काट्ने ठाउँ कस्तो हुनु पर्यो भन्ने कुरा आउँछ। र काट्ने ठाउँ चाहिँ सुक्खा सफा भएको, झुन्डाउने सुविधा भएको, त्यहाँ चाहिँ पानी चाहिँ मासुमा पखालिनेको खाने चिजमा मिसिने पानी चाहिँ अहिले भनिहाल्यो खाना योग्य पानीको प्रयोग भएको, अब यतातिर खोलो ढल मिसेको खोलो छ त्यसो भए काट्यो भने ढलबाट चाहिँ फोहोर आउने अथवा त्यहाँ गन्ध आउने त्यसले मिसिन्छ कन्टेन्सन, त्यो किसिमको नभएको फोहोरको व्यवस्थापन भएको ठाउँमा, राम्रो ठाउँमा, उपयुक्त ठाउँमा काटेको हुनुपऱ्यो। र मासु काट्दाखेरि निरोगी त काट्यौँ तर कहिलेकाहीँ त्यहाँभित्र चाहिँ खराब होला, त्यो डाक्टर जाँच चाहिँ कुनै त्यो मासु काटेको मासु कस्तो छ भन्दा त्यो ठिक छ भनेर डाक्टर जाँच गर्छ, छाप लागेको मासु खानु पर्यो
4: भनेको यस्ता मापदण्डहरू पनि तपाईँहरूले निर्धारण गर्नु भएको छ।
3: हो यो यहाँ लागू गर्नु भनेको निरोगी पशु जाँच गरेको पशुलाई बध गर्ने भन्ने कुरा, अनि उपयुक्त ठाउँमा बध गर्ने कुरा, मासु बध गरेको अथवा काटेको मासुको जाँच गर्ने र त्यो छाप लागेको मासु पुतालाई पुर्याउने भनेर गर्न लागेको काम चाहिँ यो एनमा समावेश छ, त्यही अनुसारको काम गर्नुपर्छ भनेर अहिले हामीले काम गर्न थालेको कुरो विषय यही नै हो।
2: कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी। अहिले हामीले पशु वधशाला र मासु जाँच ऐन 2055 कार्यान्वयनका विषयमा चाहिँ कुरा जोडिरहेका छौं। यसभन्दा अगाडि तपाईँहरूले जुन हालै राजपत्रमा चाहिँ ऐन प्रकाशित चाहिँ गर्नुभयो, यसभन्दा अगाडि अवस्था के थियो?
3: अब यो एन चाहिँ आजभन्दा लगभग 28 वर्ष अगाडि 2055 एन आएको थियो र एन आउँदाखेरि यसले भनेको के भने पशुलाई जाँच गर्नलाई आवश्यक डाक्टर पनि चाहिन्छ, त्यो जहाँ पशु बदल्ने ठाउँ उपयुक्त हुनको लागि चाहिँ काटेको ठाउँ बधस्थल बस्छ उपयुक्त हुनुपर्छ त्यो सुविधा भएको पनि चाहिन्छ। भन्दाखेरि विगत हामीसँग जनशक्ति थिए थिएन, त्यो खालको चाहिँ सुविधा थियो कि थिएन, भएको हुनाले त्यो ठाउँ सबै ठाउँमा लागू हुन सकेन। सुरुमा कहिले 2061 सालमा हेटौँडामा चाहिँ ठुलो बसाला थियो त्यहाँ सुरु भयो, तर कहीँ सुरु भयो अन्य ठाउँमा चाहिँ जथाभावी काटिएको थियो, जथाभावी काटेको स्वास्थ्य हुने उपभोक्ताहरूले पनि नजिकबाट लिँदाखेरि उपभोक्ता लिन पर्छ उनीको ज्ञान भयो भएन लिँदाखेरि त्यो लागू हुन सकेन। त्यसलाई कोसिस गर्दै गयो 2080 सालतिर हामीले बुटवलमा लागू गर्यौँ, फेरि सुर्खेतमा लागू गर्यौँ सबैभन्दा। तर राज्यको दायित्व भनेको संविधानले दिएको हक भनेको चाहिँ स्वस्थ खाने खाद्य वस्तुको उपलब्ध गराउनु पनि हो। अब अदालतले पनि के आदेश दिने उपभोक्तालाई चाहिँ स्वस्थ दिनुपर्छ भनेपछि यो दायित्व हामी सबैको र उपभोक्तालाई चाहिने हुनाले त्यो मर्म भएको हुनाले यो ऐन लागू हुनु छ भनेर हामीले गरेका छौँ। र यो ऐन लागू गर्दा अहिले हामीले मौसिर एक भनेको पूर्व तयारी गर्नुपर्छ, यसमा चाहिँ व्यवसायीको पनि महत्वपूर्ण भूमिका छ, उपभोक्ताको पनि महत्वपूर्ण भूमिका छ, राज्यका निकायको उपभोक्ता छ भनेर हामीले अहिले चरणबद्ध रूपमा यो ऐनलाई लागू गर्न खोजेका छौँ।
4: भनेको दशैं तिहार जस्ता चाहिँ मुख्य चाडपर्व सकिए पछाडि ऐन चाहिँ अलि कडाईका साथ चाहिँ लागू गर्ने जमर्को गर्नुभयो।
3: मैले यहाँलाई के अनुरोध गर्छु भने यसको मतलब आजसम्म हामीले खाएको मासु कस्तो थियो भन्ने क्वेसन आउँछ। अहिलेको दशैं होइन हिजोको दशैंमा अघिल्लो वर्षमा पनि के हो भन्दा अहिले हामीले खाँदा हामी सबैले एउटा बानी हामीले विकास गरेका छौँ, दुध खाने किसान हामी उपजालेका छौँ, प्राप्त भएको दुध किनेको दुध अथवा हामी उत्पादन भएको दुधलाई उहाँले खान्छौँ र हामी सक्सेस छौँ त उहाँ सकेछ राम्रै लिन्छौँ, यदि रहन्छ हामीले आँखाले देखेनौँ छ भने त उहाँलाई सिधा हुन्छ। अहिले पनि हामीले खाँदा निर्गी पशुको के अरे मासु लिने खान्छौँ, जाँच व्यवस्था छैन, स्वच्छ ठाउँमै गएर किन्छौँ र हामीले दसैँको बेला भन्ने गर्छौँ स्वस्थ पशुलाई को मासुबाट बनेको मासु चाहिन्छ, राम्रो उपयुक्त ठाउँबाट काटिएको हुनुपर्छ गरेका छौँ र त्यो हिसाबले अहिले पनि गर्छौँ। तर यसरी गरिरहँदा चाहिँ यो पूर्व तयारी गरिरहँदा हामीसँग काट्ने ठाउँ कुन ठाउँ उपयुक्त छन् त्यो चाहिँ हामीले पहिचान गर्नु छ, कुन कुन ठाउँमा काट्न सकिन्छ, खास गरेर मासु व्यवसायले काटेको ठाउँ मेरो ठाउँ उपयुक्त छ भने त्यो ठाउँ उपयुक्त रहन्छ भने उपयुक्त ठाउँमा गरौँ उहाँले काटियो, त्यो उपयुक्त ठाउँमा अन्य मासु व्यवसायले पनि काट्न सकिन्छ र बेच्नलाई चाहिँ सफा उपयुक्त ठाउँमा बेच्नियो बेच्न सबै ठाउँमा लगभग हामीले बेच्ने ठाउँ राम्रा पनि छन् त्यहाँबाट बेच्न सक्यो, काट्ने उपयुक्त ठाउँ छ नि त काट्नु उपयुक्त ठाउँमा काटेर चाहिँ व्यवसायहरूले चाहिँ एकअर्कामा सहयोग गर्न जरुरी छ, राज्यले चाहिँ त्यहाँ मासु जाँच गर्ने मासु निजी पठाउनुहुन्छ, अहिले हामी चाहिँ ठुला बस्ताला सबै ठाउँमा छैनन् भने पनि उपयुक्त ठाउँलाई चाहिँ हाम्रो राज्यले मासु सुपरभिजेक लाई पठाइन्छ उहाँले चाहिँ स्थानीय तहको समन्वयमा उपयुक्त ठाउँ पहिचान गर्नुहुन्छ त्यो ठाउँमा काटो हुन्छ नि तोकिन्छ त्यो ठाउँमा काटिन्छ
4: त्यो भनेको मङ्सिर एक गतेसम्म चाहिँ त्यसो गर्ने
3: त्यो गर्छौँ र त्यही भएर अहिले हामीले अगाडि गरेको ठाउँमा पनि स्वच्छ खाइरहेका छौँ राम्रो छ भने चाहिँ यो जाँच किन नभन्ने त जाँच गरेर मासु राम्रो छ भने किन नभन्ने भनेर अहिले गरेको विगतदेखि खाँदा पनि त हामीले नराम्रै छ नै भने नराम्रो त खाएका छैनौँ तर अहिले खाइरहेको राम्रो छ नि त मासु निरीक्षकले जाँच गरेर यो ठिक छ भनेर चाहिँ अब छाप्लाकै मासु उपलब्ध गराउनलाई हामीले यो काम गरेको
4: अब मङ्सिर एक पछाडि चाहिँ के हुन्छ प्रक्रिया
3: हो मङ्सिर एक पछि हामीले चाहिँ अहिले पशु वध गर्ने ठाउँहरू पहिचान गर्छौँ उपयुक्त ठाउँ पहिचान गर्छौँ र त्यो ठाउँमा मासु निरीक्षकहरू पठाउँछौँ मासु निरीक्षकको भेटनेरी डाक्टरहरू पठाउँछौँ उहाँ अनि त्यो वध गर्ने ठाउँमा पशु राख्ने ठाउँ हुन्छ वध गर्न ल्याएको पशु हुन्छ त्यो राख्ने ठाउँ अलग्गै हुन्छ त्यो ठाउँमा निरोगी पशु भए नभएको यकिन गर्नुहुन्छ मासु निरीक्षक अथवा भेटनेरी डाक्टरले त्यसपछि काट्ने बेला निरोगीलाई काटिन्छ त्यो पशुलाई काटिन्छ रगत पुरै निथारेर काटिन्छ र काटिसकेको मासुमा रोग छैन हेर्छौँ र निरोगी देखि गर्छौँ र शङ्का लाग्यो भने त्यो रोग लागेको मासु शङ्का लागेको मासुको नमुना प्रयोगशालामा पठाउँछ हामीसँग प्रयोगशाला छन् र रोग लागेको किसिमको मासु त्यो भागलाई हटाउने कि पुरै मासुलाई हटाउनेहरू काम गर्छौँ र उभित मासुलाई छाप लाउँछौँ र त्यो छाप लागेका मासु र जाँच गरेको मासु चाहिँ अनि बिक्री गर्ने स्थलहरूमा बाटोमा पुग्छन् हामीसँग द्वारिसामा पुग्छन् र त्यहाँबाट हामीले खरिद गर्छौँ र अन्तत छाप्लाको मासु जाँचहरूको मासु बिक्री केन्द्र मार्फत हामीले प्राप्त गर्न सक्छौँ
4: यो कसरी कार्यान्वयन गर्नुहुन्छ अब चरणबद्ध भनेर चाहिँ भन्नुभएको छ के हुन्छ
3: यसमा चाहिँ के हो भने देशैभरि गर्दाखेरि एउटा कुरो यो विषय व्यवसायलाई बुझाउने उपभोक्तालाई पनि यो बानी पार्ने कुराहरू पनि छ त्यही भएर अहिले हामीले मिडियाबाट यो कुराहरू हामीले भन्दै गरेका छौँ उपभोक्तालाई चाहिँ मासु जाँच गरेको मासु स्वच्छ पशुबाट तयार भएको जाँच र भेटनेरी डाक्टरले जाँचहरूको छाप्लाको मासु उपलब्ध गराउँछ भनेर एउटा उपभोक्तालाई बुझाउने काम गरेका छौँ दोस्रो व्यवसायलाई पनि अहिले हामीले बजेस्थलको पहिचान गर्ने किसिमले म्यापिङ गर्ने किसिमले हाम्रो स्थानीय पालिकाबाट प्राविधिक साथीहरू विभागबाट प्रदेशका निकायहरू भेटनेरी अस्पताल पशु सेवा कार्यालयबाट खटिरहनु भएको र आउँदै पनि हुनुहुन्छ उहाँले पहिचान गर्नुहुन्छ अनि पहिचान गरेको ठाउँमा आवश्यक सुधार गर्न सुधार गर्छौँ र ती एकिन भएपछि त्यो ठाउँमा काट्ने व्यवस्था गर्छौँ के अरे काटिएको हुन्छ र त्यहाँ चाहिँ हामीले मासु निरीक्षकको हामीले नियुक्ति गर्छौँ पठाउने काम गर्छौँ र उहाँलाई चाहिँ मासु सुरक्षाले खास गरी स्थानीयको सामान्य उक्त ठाउँ पहिचान गरिसकेपछि त्यहाँ मासु निरीक्षक पठाउँछौँ मासु जाँच गरेर पठाउने कामहरू गर्छौँ अब त्योभन्दा पहिले अहिले गरेको लक्ष्यमा काठमाडौँ उपत्यका काठमाडौँ भक्तपुर लडजु जिल्लाका सबै ठाउँमा गर्ने किसिमले हामीले सुरु गरेका छौँ अन्यमा सँगसँगै पनि जान सक्छौँ त्यसमा केही छैन तर हामीले क्रमशः हामीले अब चाहिँ त्यसपछि माघको एक यो चाहिँ मुस्किल गति हामी चाहिँ हामी गरिसक्छौँ भन्ने किसिमले हामीले यो किसिमले कामहरू गरिरहेका छौँ र माघ एक गतेसम्म चाहिँ हामी देशभरिका सबै नगरपालिका देशैभरिको नगरपालिकामा पुग्छौँ र त्यसपछि उपभोक्ता त देशभरिकै मान्छेलाई चाहियो नि त त्यही भएर हामीले त्यसैभरि चाहिँ साउन एक गतेसम्म यो वर्षभित्र पुग्नेहरू गरेका छौँ यो भनेको राज्य नागरिक सबैको इच्छा शक्ति हो सबैको चाहिँ साझा कर्तव्य हो यो कर्तव्यमा हामी सबैले एकअर्कालाई साथ गऱ्यौँ व्यवसायले पनि साथ गर्नुभयो अब त हामीले चाहिँ स्वच्छ पशुबाट निस्केको खानयोग्य स्वस्थ मासु उपलब्ध दिने काममा चाहिँ व्यवसायलाई पनि बुझाउनु छ र उहाँको साथ सहयोग पाइने किसिमले पाउँछ भन्ने अपेक्षा पनि हामीले गरेका छौँ
5: कृषि मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी वधशाला तथा मासु जाँच ऐनको विषयमा चाहिँ कुराकानी जोड्नु हुँदै र तपाईँले अब सबै उपभोक्तालाई चाहिँ चरणबद्ध रूपमा चाहिँ स्वच्छ मासु त्यसै गरी वध गर्ने ठाउँ सफा स्वच्छ हुनुपर्ने कुराहरूको चाहिँ चर्चा गर्दै गर्दाखेरि त्यसको चाहिँ हेर्ने निकाय यो चाहिँ साँच्चै राम्रो छ उपयुक्त छ भनेर चाहिँ हेर्ने विज्ञ जनशक्ति तपाईँले भने जस्तै मासु निरीक्षक त्यो चाहिँ कति सम्भव विषय छ अथवा कसरी सम्भव बनाउनुहुन्छ
3: अहिले हामीले पूर्व तयारीको रूपमा यो मासु जाँच गर्ने जनशक्ति अथवा भेटनेरी डाक्टर कति छन् भनेर हामीले पनि गरेका छौँ अहिले 800-900 जति चाहिँ हाम्रो यो इन्फर्मेसनमा जोडिनु भएको छ र हामीले यसरी जनशक्तिलाई हामीले परिचालन गर्छौँ र यो काम चाहिँ कस्तो भने मासु काट्ने काम चाहिँ प्रायः बिहान हुन्छ चाहे 4-5 बजे 7-8 बजे आउँछ र त्यसरी त्यो जनशक्तिलाई पहिचान गर्ने गरी अहिले चाहिँ हामीले जनशक्तिलाई को पहिचान गर्ने किसिमले हामीले सार्वजनिक सूचना गरेका छौँ भेटनेरी डाक्टर आह्वान गरेका छौँ उहाँहरू जोडिनु भएको छ एउटा त्यसरी हामीले पहिलो काम चाहिँ जनशक्ति व्यवस्थापन गर्नेतिर लागेका छौँ र त्यसलाई चाहिँ स्थानीय पालिकाको सिफारिसमा अथवा प्रदेश सरकारको सिफारिसमा उहाँलाई नियुक्ति प्रक्रिया अनुसार नियुक्ति दिनेछ र उहाँलाई चाहिँ निश्चित पारिश्रमिक दिने के अरे पारिश्रमिक हुनेछ। अनि दोस्रो बाटो चाहिँ अहिले हामीसँग भएका ठूला बसाला नभए योग्य जुन ठाउँबाट काट्दाखेरि उपयुक्त हुन्छ त्यो ठाउँको पहिचान गर्ने किसिमले काम गरेका हौ, योग्य नभएकालाई चाहिँ काट्न नदिने र मासु बिक्री गर्ने योग्य ठाउँबाट मासु बिक्री गर्ने, मासु बिक्री चाहिँ योग्य गर्नलाई खासेर चिसान सुविधा भएका डिफ्रिजहरू सुविधा भएका सफा भएका हो ती ठाउँबाट दिने गरी बिक्री केन्द्र र बधिस्थल कसैको चाहिँ छुट्टी एकै ठाउँमा अलग अलग रूपमा अलग एकै ठाउँमा चाहिँ उहाँले चाहिँ बधिस्थल गर्ने काम र बिक्री गर्न हुन्छन्, कतिपयले चाहिँ बिक्री गर्न सक्ने किसिमले चाहिँ यसलाई पहिचान गर्दा छुट्याउने कामहरू भएका छन्।

0: त्यो पन्छीहरूको सबै हो, त्यसमा कुखुरा पनि हो। यो विषयमा एउटा विषय के छ भने एउटा मासु अर्को मासुमा नमिसियोस्, मिसावट नबन्नको लागि चाहिँ एउटा बधस्थल चाहिँ जस्तो राँगाभैँसी काटेको ठाउँमा चाहिँ हामीले खसी बाख्रा काटिन्छ भन्ने चाहिँ होइन, तर यो लागू चाहिँ सबै बधगर्ने पशुको लागि हो।
1: यसैको कारणले चाहिँ उपभोक्ताले अलि चर्को मूल्य, अलि बढी मूल्य, अहिलेको भन्दा थप मूल्य तिर्नुपर्ने अवस्था आउला कि नआउला, त्यसतर्फ मन्त्रालयले ध्यान दिएको छ कि छैन डाक्टर तिवारीज्यू?
0: यो विषय गर्दाखेरि चाहिँ एउटा चाहिँ उपभोक्ताले चाहिँ मलाई के आशा लाग्छ भने अब मासु जाँचहरूको स्वस्थ पशुको मासु खोज्नुहुन्छ, त्यही ठाउँको मात्रै खरिद गर्नुहुन्छ, माग्नुहुन्छ, जसले गर्दा चाहिँ यो अभियान साथ हुन्छ भन्ने लाग्छ। दोस्रो चाहिँ त्यो गर्दा मासु जाँच गर्नुपर्छ र त्यो जाँच गर्दा केही लागत लाग्छ भने पनि एकै ठाउँमा अलिकति ठूलो संख्यामा गर्दा यसले चाहिँ सार्वजनिक रूपमा ठूलो प्रभाव पार्छ, प्रभाव नपरोस् भनेर त्यो पार्टमा चाहिँ व्यवसाय हामी सबैले चाहिँ ध्यान दिन जरुरी छ।
1: तपाईँहरूसँग व्यवसायीसँग चाहिँ पछिल्लो चरणमा चाहिँ छलफल पनि भयो, छलफल भइसकेपछि यसलाई चाहिँ कार्यान्वयनमा जाने भनेर चाहिँ भन्नुभयो, व्यवसायीहरूले कस्तो प्रतिक्रिया जनाउनु भयो?
0: यसमा चाहिँ व्यवसायहरूको एकदमै सकारात्मक प्रतिक्रिया छ। जस्तो अहिले हामी आज पनि दुईटा, एउटा चाहिँ मासु काट्ने व्यवसाय चाहिँ हामीले छलफल गरेका छौँ, उहाँले चाहिँ यो चाहिँ एकदम राम्रो काम हो, हामी साथ सहयोग गर्छौँ, हामीले खोजेको पनि त यो सकेसम्म जाँचहरूको मासु उपलब्ध गराउनुपर्छ भन्ने किसिमले चाहिँ साथ दिनुभयो। कतिपय व्यवसाय चाहिँ हामी पुग्न बाँकी पनि होला। अनि दोस्रो बाटो चाहिँ के छ भने यसको अर्को राम्रो पक्ष के छ भने जनावर काट्दाखेरि त्यहाँबाट निस्केका फोहोरहरू सबै उपयोग हुने चिजहरू उपयोग नहुने, त्यसले चाहिँ हाम्रो वातावरणलाई फोहोर पारेको थिए। कुखुरा काट्ने ठाउँमा चाहिँ त्यहाँ भुत्ला थिए, अन्य चिजहरू फाल्ने चिजहरू जान्थ्यो, त्यसलाई असर गर्थ्यो भने एकै ठाउँ काट्दाखेरि ती चिजहरू चाहिँ सही ठाउँमा जाने र त्यहाँबाट अन्य पदार्थ बन्ने चिजहरूको सम्भावना नै खोलेको छ। जस्तो राँगा भैँसी काटेको ठाउँमा चाहिँ हड्डी निस्किन्छन्, खुर निस्किन्छन्, ती चिजहरू चाहिँ इन्डस्ट्रीलाई चाहिने चिजहरूले प्राप्त गर्ने भयो, हामी के चाहिँ यी चिजबाट पनि इन्डस्ट्रीलाई पनि कचरा प्राप्त हुने भयो भने त्यो सफा हुने भयो, त्यहाँबाट निस्किने मल जस्ता चिज चाहिँ हाम्रो अर्ग्यानिक मल बन्नेतिर भयो, त्यसपछि चाहिँ नयाँ उद्योग हुने, रोजगार सिर्जना गर्ने कुराहरू पनि भयो। र व्यवसायहरू पनि यसमा के छ भने कतिपय व्यवसायहरूले चाहिँ हामीलाई उपयुक्त ठाउँको अभाव छ भन्ने कुरो छ, त्यसमा चाहिँ स्थानीय तहको सरकार प्रदेशहरू हामीले उपयुक्त ठाउँको व्यवस्थापन गर्न जरुरी छ र उहाँले चाहिँ यो अभियान चाहिँ हामी सबै साथ जोड्छौँ भन्ने किसिमले साथ सहयोग दिने टिमले छलफल भएको छ।
1: कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी, जुन ऐन अहिले तपाईँले अब कार्यान्वयनको चरणका कुराहरू जोड्नु भएको छ, समग्रमा उपभोक्ताको विषय पनि जोडिएको छ, अन्तिममा के भन्नुहुन्छ?
0: जस्तो मनसुन सिजनको हामी चरणमा पनि छौँ, त्यही भएर यो सिजनबाट पशुधनको क्षति नहोस् भन्नको लागि चाहिँ जुन जुन पशु पक्षीका सकामक रोग छन् ती रोगको चाहिँ खोप हामीले लगाउन आवश्यक छ। नजिकको हाम्रो निकायहरू, राज्यका निकायहरूमा सम्पर्क गरौँ र हामीले नियमित रूपमा खोप लगाऊ। हामीले त्यस्तै गरी हाम्रा गोठखोरहरू सुक्खा बनाउनुपर्छ, हावाको राम्रोसँग चाहिँ ओभरजोर हुने किसिमको भेन्टिलेसन भएको हुनुपर्छ, सुक्खा हुनुपर्छ भन्ने कुराहरू हामी ख्याल गरौँ। जैविक सुरक्षा नै रोग लाग्नबाट बचाउने उपाय छ, त्यस कुरा पनि हामी ख्याल गर्नु छ। बिरामी परिहाल्यो भने बिरामी पशुलाई अलगाउने छ, नजिकको पशु प्राविधिकलाई भेट्नुपर्ने छ भन्ने कुरामा हामीले एकदम ख्याल गर्नेछौँ र पशुलाई चाहिँ आहाराहरू ख्याल गर्दाखेरि भुसी नलाइने किसिमको पानीहरू चाहिँ हामीले पिउने किसिमको स्वच्छ पानीहरू हामीले दिनुपर्छ र पशु वस्तुलाई चाहिँ हामीले रोग लाग्नुभन्दा रोकथामका उपचारहरू गर्नुपर्छ भन्ने कुरामा हाम्रा कृषक वर्गहरूलाई म ध्यान दिन हार्दिक अनुरोध पनि गर्दछु। अब रह्यो दोस्रो प्रसङ्ग, पशु बसाला मासु जाँच ऐनको सन्दर्भमा चाहिँ उपभोक्ताले चाहिँ खास गरेर स्वस्थ पशुबाट काटिएको मासुको खोजी गर्नु पर्यो, त्यस्ता पशु स्वस्थ पशुबाट मासु जाँच गरेको मासुमा उहाँहरूको पनि चासो रहनु, त्यहाँको मासु उपयोग गर्नु पर्यो। कहिलेकाहीँ बध मासु जाँच नगरेका पशुबाट बध त्यस्ता मासु उपलब्ध त्यो मासु हामीले खरिद गर्नु भएन अथवा लिनु भएन र पशु काटे ठाउँ बधस्थलहरू अथवा बसालाहरू चाहिँ लाई चाहिँ चाहिने आवश्यक मापदण्ड म चार पाँचवटा कुरा भन्न चाहन्छु। त्यो ठाउँ चाहिँ सुक्खा हुनु पर्यो, सफा गर्ने किसिमको हुनु पर्यो, चिल्लो हुनु पर्यो, त्यस्तो ठाउँमा काटिएको हुनु पर्यो, छानाबाट फोहोर नखस्ने किसिमको हुनु पर्यो, त्यसमा चाहिँ पिउन योग्य सफा पानीको प्रयोग हुनु पर्यो, त्यहाँबाट निस्किने फोहोरहरू चाहिँ फोहोरहरूको उचित व्यवस्थापन गरेको हुनु पर्यो र त्यहाँ काट्ने पशु जहिले पनि निरोगी पशुको काट्नु पर्यो र जहाँ अब यो ऐन लागू भएपछि मासु निस्केबाट जाँच गर्ने र स्वस्थ जाँचहरूको मासु जाँच गराएर बब गरी शेष पनि त्यसको चाहिँ परीक्षण गर्ने काम हुन्छ, परीक्षण गरेर छाप्लाका मासुहरू बिक्री गर्नुपर्छ भन्ने किसिममा व्यवसायहरू पनि सचेत हुन्छ। त्यो पार्टमा चाहिँ व्यवसाय साथीहरूलाई सहयोगको लागि पनि म हार्दिक अनुरोध गर्छु।
1: उहाँ हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135

0: यसमा हरेक शुक्रबार बेलुका 4 देखि 6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
2: मोबाइल 97460-00454
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन के तनाव दियो ए खुशी
3: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
4: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका 7 पुरानो बैंक चोक रोशन फेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495-94-00
6: Extreme energy drink. Time check. अहिले ठीक 9 बजेको छ.
7: Extreme energy drink. Taste the difference. Feel the energy.
8: मर्संग देपिन 95 मेगाहर्ज

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सड़क अवरूद्ध हुँदा रोल्पाका पहिरो पीड़ितले पर्याप्त राहत पाएनन्। निरन्तर वर्षाका कारण सड़क खुलाउन समेत समस्या। भूमि सम्बन्धी पुराना मुद्दा टुंग्याउन विशेष अभियान चलाउनु पर्ने अख्तियारको भनाई। तथ्य र प्रमाणको अभावमा धेरै उजुरीहरू लामो समयदेखि अनिर्णित। 3 दिनसम्म नै देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना। आज कोशी, बागमती र गण्डकीका पहाड़ी भूभागमा ठूलो पानी पर्ने। चीनले खोल्यो यूरोप जोड्ने नयाँ समुद्री मार्ग। यूरोप पुग्न झण्डै 20 दिन लाग्ने। र टप एन टी20 श्रृंखलामा नेपालले आज एन्टी स्ट्राइकसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। रोल्पाको थबाङ गाउँपालिका 5 उवा गाउँमा बाढ़ी पहिरो पीड़ितले पर्याप्त राहत सामग्री पाउन सकेका छैनन्। ठाउँ ठाउँमा सड़क अवरूद्ध हुँदा प्रभावितसम्म राहत सामग्री पुर्याउन कठिन भएको गाउँपालिकाले जनाएको छ। थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढा मगरका अनुसार गाउँपालिकाले आवश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइरहेको भए पनि अरू संस्था तथा निकायले सड़क अवरूद्ध भएका कारण राहत सामग्री प्रभावितसम्म लैजान सकेका छैनन्। गाउँपालिकाले भने भरिया मार्फत सामग्री बोकाएर प्रभावित परिवारलाई वितरण गरिरहेको उज्यालोलाई जानकारी दिएको छ। निरन्तर वर्षाका कारण सड़क खुलाउने प्रयास समेत जोखिमपूर्ण बनेको छ। सड़क संचार तथा विद्युत सेवा अवरूद्ध हुँदा प्रभावित बस्तीका नागरिकको जनजीवन थप कष्टकर बनेको छ। गएको साउन 27 गते थबाङ गाउँपालिका 5 उवामा बाढ़ी पहिरो र साउन 28 गते राति सुनछहरी गाउँपालिका 2 भित्री गाउँमा विभिन्न ठाउँमा पहिरोले धनजनको ठूलो क्षति गरेको थियो। पहिरोबाट प्रभावित परिवारहरू अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले भूमि सम्बन्धी पुराना मुद्दा र हदबन्दीका विवादहरू टुंग्याउन सरकारले विशेष अभियान नै सञ्चालन गर्नुपर्ने बताउनु भएको छ। हिजो राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले यस्तो बताउनु भएको हो। प्रमुख आयुक्त राईका अनुसार तथ्य र प्रमाणको अभावमा भूमि सम्बन्धी धेरै उजुरीहरू लामो समयदेखि अनिर्णित अवस्थामा छन्। पर्याप्त प्रमाण न जुटुन्जेल त्यस्ता मुद्दाहरूलाई न त तामेलीमा लैजान सकिने न त अनुसन्धान नै टुंग्याउन सकिने प्राविधिक जटिलता रहेको उहाँको भनाई छ। ललिता निवास जस्ता गम्भीर प्रकृतिका जग्गा सम्बन्धी विवादहरू प्रमाणकै अभावमा निष्कर्षमा पुग्न कठिन हुने उहाँको भनाई छ। भूमि सुधार मन्त्रालयको कार्यशैलीप्रति टिप्पणी गर्दै राईले 2021 सालदेखिका हदबन्दी सम्बन्धी मुद्दाहरू अझै मन्त्रालयमा थन्किएर बसेको बताउनुभयो। देशका विभिन्न भूभागमा आउँदो 3 दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसून सक्रिय रहँदा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। देशका अन्य हिमाली र पहाड़ी भूभागका केही ठाउँमा पनि मध्यम वर्षाको सम्भावना कायमै छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँमा तथा मध्य प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। लगातारको वर्षाले नुवाकोटको त्रिशुली नदी र ताड़ी खोलामा बाढ़ी आएको छ। नदी र खोला आसपासका बासिन्दालाई सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली, पहाड़ी तथा तराई भूभागमा 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भञ्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। रोजगारीको खोजीमा विदेश जाने नेपालीको संख्या बढ़ने क्रमले नयाँ आर्थिक वर्षको शुरूआतमा निरन्तरता पाएको छ। चालू आर्थिक वर्ष 2083-84 को पहिलो महिना साउनमा मात्रै 70,441 जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनमा नयाँ तथा पुराना श्रम स्वीकृति लिनेको कुल संख्या 70,441 पुगेको छ। गएको आर्थिक वर्षको साउनमा यस्तो संख्या 68,110 थियो। यसरी तुलना गर्दा चालू आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या 2,331 बढ़ेको देखिन्छ। वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष बढ़ेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामिछानेले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा सरकारको तर्फबाट कुनै पनि किसिमको राजनैतिक हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हिजो राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले सरकारले कसैप्रति पनि कुनै किसिमको आग्रह पूर्वाग्रह नराख्ने बताउनुभयो। उहाँले प्रचलित कानूनले दिएको अधिकारलाई सदुपयोग गर्दै सुशासन प्रवर्धन गर्ने काममा सरकार दृढ़ रहेको समेत स्पष्ट पार्नुभयो। नाप नक्सा सम्पन्न भएको झण्डै एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका 3 का 310 परिवारले जग्गाधनी पूर्जा प्राप्त गरेका छन्। गाउँ ब्लक जग्गाको आवश्यक कानून तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि नापिक कार्यालयले हिजो उनीहरूलाई जग्गाधनी पूर्जा वितरण गरेको हो। साबिक मिथलेश्वर माहुबाही गाउँ विकास समितिले 1 देखि 19 वटासम्म पर्ने गाउँ ब्लक जग्गाको नाप नक्सा आर्थिक वर्ष 72-73 नै सम्पन्न गरेको थियो। नाप नक्सा सम्पन्न भए पनि आवश्यक अभिलेख अध्यावधिक दर्ता तथा अन्य कानूनी प्रक्रिया पूरा हुन नसक्दा स्थानीयवासी लामो समयदेखि जग्गाधनी पूर्जाबाट वञ्चित हुँदै आएका थिए। आतंकवादबाट पीड़ित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकारको संरक्षणका लागि आज विश्वका विभिन्न देशमा आतंकवादका पीड़ितको सम्झना र सम्मानको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। सन् 2017 राष्ट्रसंघको महासभाले आतंकवादका पीड़ित तथा बाँचेकाहरूलाई सम्मान र सहयोग गर्दै उनीहरूको मानवाधिकार तथा मौलिक स्वतन्त्रताको पूर्ण उपभोग सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष अगस्त 21 यो दिवस मनाउने निर्णय गरेको हो। अब विदेशको खबर। मध्यपूर्व द्वन्द्वका कारण हर्मुज र बाब अल मन्देव जस्ता विश्वका महत्वपूर्ण समुद्री मार्ग प्रभावित भइरहेका बेला चीनले युरोपसँग जोड्ने नयाँ आर्कटिक समुद्री मार्ग सञ्चालनमा ल्याएको छ। चीनको आइस सिल्क रोड नाम दिएको यो मार्ग चीनको पूर्वी तटीय शहर निङ्बोबाट शुरू भएर रूसको नर्दन सिरुड हुँदै आर्कटिक क्षेत्र पार गर्दै बेलायतको फेलिक्स टोबमा पुग्छ। चिनिया कम्पनी सी लेजेण्डले गएको वर्ष यो मार्गको परीक्षण यात्रा गरेको थियो। परीक्षण यात्रामा चीनबाट युरोप पुग्न झण्डै 20 दिन लागेको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। अब खेल खबर। नेपाल ए पुरूष राष्ट्रिय क्रिकेट टोलीले आज अस्ट्रेलियाको टप N20 श्रृंखलामा पहिलो खेल खेल्दैछ। नेपालले पहिलो खेल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्न लागेको हो। खेल आज दिउँसो 2:15 बजेदेखि डार्बिनको मरारा क्रिकेट मैदानमा शुरू हुनेछ। नेपाल दोस्रो पटक टप N20 श्रृंखला खेल्न लागेको हो। गएको संस्करणमा नेपालको सिनियर टोलीले यस प्रतियोगितामा सहभागिता जनाएको थियो। त्यति बेला नेपालले लीग चरणका 6 मध्ये 4 खेलमा हार तथा 2 खेलमा मात्र जित निकालेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सड़क अवरूद्ध हुँदा रोल्पाका पहिरो पीड़ितले पर्याप्त राहत पाएनन्। निरन्तर वर्षाका कारण सड़क खुलाउन समेत समस्या। भूमि सम्बन्धी पुराना मुद्दा टुंग्याउन विशेष अभियान चलाउनु पर्ने अख्तियारको भनाई। तथ्य र प्रमाणको अभावमा धेरै उजुरीहरू लामो समयदेखि अनिर्णित। तीन दिनसम्म नै देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना। आज कोशी बागमती र गण्डकीका पहाड़ी भूभागमा ठूलो पानी पर्ने। चीनले खोल्यो यूरोप जोड्ने नयाँ समुद्री मार्ग। यूरोप पुग्न झण्डै 20 दिन लाग्ने। र टप एन टी ट्वेन्टी श्रृंखलामा नेपालले आज एन्टी स्ट्राइकसँग खेल्दै।
2: एमबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन। साली नदी को सीर,
2: मणिचूड़ को काख,
1: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
2: शांति र आनंद को अनुभूति,
1: भीड़भाड़ बाट टाड़ा,
2: शहर बाट नजिकै।
1: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946066 र 9841549481। वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले विभिन्न विद्यालयका कर्मचारी र शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय गरेको छ। महानगरको 56 कार्यपालिका बैठकको निर्णय अनुसार विद्यालयका 481 कर्मचारी र शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय भएको हो। नेपाल भाषा प्रशिक्षण सहायक 172, तामाङ भाषा प्रशिक्षण सहायक 1, प्राविधिक धारका शिक्षक 16, प्रशिक्षक 32, सहायक प्रशिक्षक 16, विद्यालय सहायक 1, आय 87, प्रारम्भिक बाल विकास शिक्षक 123 र विद्यालय नर्स 23 गरी 481 जनालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय भएको छ। भक्तपुर नगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, नियमित डायलाइसिस गराइरहेका, क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका बिरामीलाई उपचार खर्च उपलब्ध गराउने भएको छ। नगरपालिकाले आर्थिक वर्ष 83-84 निरन्तर उपचार गराइएका बिरामीलाई उपचार खर्च उपलब्ध गराउने भएको हो। उपचार खर्चका लागि लाभग्राहीले भदौ मशान्तभित्र सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजात सहित निवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ। ललितपुरमा पञ्चदान पर्व मनाइएको छ। हिजो बौद्ध संस्कृति अनुसार ललितपुरका विभिन्न विहार र घर घरमा पञ्चदान पर्व मनाइएको थियो। बौद्ध मार्गीहरूले आर्जन गरेको धन वा आएको केही अंश दानका लागि राख्ने र पञ्चदानको दिन दान गर्ने प्रचलन रहँदै आएको छ। दिवंकर बुद्धले पाटनमा दान लिएको सम्झनामा यो पर्व मनाउने चलन रहेको छ। पञ्चदानमा दिवंकर बुद्धलाई पूजा गर्ने चलन छ। पञ्चदानको पछिल्लो दिन बुधबार विभिन्न विहारमा रहेका दिवंकर मूर्तिलाई सरसफाई गरेर सजाइएको थियो। हिजो पञ्चदानका दिन चामल, गहुँ, केराउ, खीर, नुन आदि दान दिने र लिनेको विहारमा ठूलो भीड़ नै लागेको छ। र काभ्रेमा गएको साउनमा 74 आपराधिक घटना दर्ता भएका छन्। यस अवधिमा 659 गाड़ीलाई कार्यवाही गरिएको छ भने विभिन्न घटनामा संलग्न 76 जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। एक महिनामा दर्ता 74 साना ठूला आपराधिक घटना मध्ये 41 मुद्दाको फर्चेट भइसकेको छ भने बाँकी घटनाको अनुसन्धानकै चरणमा रहेको कार्यालयले जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तीन दिन देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना। कोशी, बागमती र गण्डकीका पहाड़ी भेगमा आज ठूलो पानी पर्ने। 481 जना विद्यालय कर्मचारी र शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने काठमाडौँ महानगरको निर्णय। गम्भीर रोगका बिरामीले उपचार खर्चका लागि निवेदन दिन भक्तपुर नगरपालिकाको आग्रह। र ललितपुरमा पञ्चदान पर्व मनाइयो। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: यो मोबाइलले पनि तनावै दियो भन्या
2: हैन के तनाव दियो ए खुशी
1: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
2: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
3: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ
2: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लम्सुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532 विगत लामो समयदेखि सञ्चालित लम्जुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
2: प्रोप्राइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका साथ लम्जुङ सम्पर्क फोन 066-520-209

0: Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: मर्सेङ्गी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना मर्सेङ्गी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङ्गी कार्यक्रम अनुसार मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङ्गी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङ्गी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उप कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ पुनश्च मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध

0: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 9840050663।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसिसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204097।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसिसर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
8: हिमालयन ब्रदर ग्रुप प्राली, बेसिसर नगरपालिका 7 युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
11: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
12: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
11: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
12: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन प्रबन्धन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
11: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
12: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
13: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
14: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
15: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
14: टु फाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बैङ्क चोक लमजुङ। सम्पर्क 94161 26344, 94161 26344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मि हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Extreme energy drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 066521083। सम्पर्क

0: मोबाइल नम्बर 9857013375
1: प्रोपाइटर गणेश विश्वकर्मा मोनु विश्वकर्मा
2: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
0: मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
0: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
2: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोपाइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 9845000271 र 9865677272
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
5: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
4: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021234 मोबाइल 9841445148
6: Extreme energy drink. Time check. Aile theek 10 baje ko cha.
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, म वसन्ता रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी ओआरजीमा बिहान 10 बजेको मर्स्याङ्गदी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: भूमि सम्बन्धी पुराना मुद्दा टुंग्याउन विशेष अभियान आवश्यक रहेको अख्तियारको भनाई। 3 दिनसम्म देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना। बेसी शहरमा महिला मैत्री नीति कार्यक्रम तथा बजेटबारे छलफल। महिलाका वास्तविक आवश्यकता र समस्यालाई समेट्नुपर्नेमा जोड़। आलू खेतीमा व्यावसायिक बन्दै लमसुङका किसान। चालू आर्थिक वर्षमा पनि प्रशोधन यज्ञ र खायन आलू खेतीका लागि बजेट विनियोजन। र रोजगार शाखा बेसी शहरमा 1 वर्षमा 272 जनाले लिए श्रम स्वीकृति।
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै खुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। खुलाकी फ्रेस हाउस, बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर गुणराज चिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 560 28 186, फोन 0665 520 293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
3: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
5: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सर साथ लमजुङ। सम्पर्क फोन नम्बर 0665 90 909, मोबाइल 98 477 69 229।
0: अब समाचार विस्तारमा। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले भूमि सम्बन्धी पुराना मुद्दा र हदबन्दीका विवादहरू टुंग्याउन सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने बताउनु भएको छ। हिजो राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले यस्तो बताउनु भएको हो। प्रमुख आयुक्त राईका अनुसार तथ्य र प्रमाणको अभावमा भूमि सम्बन्धी धेरै उजुरीहरू लामो समयदेखि अनियमित अवस्थामा रहेका छन्। पर्याप्त प्रमाण नहुन्जेल यस्ता मुद्दाहरूलाई न त तामेलीमा लैजान सकिने, न त अनुसन्धानै टुंग्याउन सकिने प्राविधिक जटिलता रहेको उहाँको भनाई छ। ललिता निवास जस्ता गम्भीर प्रकृतिका जग्गा सम्बन्धी विवादहरू प्रमाणकै अभावमा निष्कर्षमा पुग्न कठिन हुने उहाँले बताउनुभयो। उहाँले भूमि सम्बन्धी ऐनको दफा 24 प्रयोग गरेर पुराना मुद्दाहरूलाई तार्किक निष्कर्षमा पुर्याउन सकिने आधार औल्याउँदै त्यसका लागि पहल शुरू गरिएको समेत जानकारी दिनुभयो। भूमि सुधार मन्त्रालयको कार्यशैलीप्रति टिप्पणी गर्दै राईले विक्रमसम्म 2021 सालदेखिका हदबन्दी सम्बन्धी मुद्दाहरू अझै मन्त्रालयमा थन्किएर बसेको बताउनुभयो। बन्दी, नाप, जाँच र बाँडफाँडको काम समयमै सम्पन्न नहुँदा जग्गा कमाउने मोहीहरू पुस्तौंदेखि अधिकारबाट वञ्चित भई मारमा परेको उहाँले उल्लेख गर्नुभयो। यो गम्भीर समस्या समाधानका लागि करिब 100 जनाको विशेष टोली बनाएर अभियानकै रूपमा काम अघि बढ़ाउन आफूले मन्त्रालयलाई पटक पटक सुझाव दिएको समेत उहाँले बताउनु भएको छ। वर्षायाम शुरू भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ़दै गएको छ। मेसीनगर नगरपालिका 8 की 64 वर्षीय महिलाको जेई जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको संख्या 6 पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो। यससँगै जिल्लामा जेई संक्रमितको संख्या 11 पुगेको छ। हालसम्म 4 महिला र 2 पुरूषको मृत्यु भइसकेको प्रदेश जनस्वास्थ्य कार्यालय छापाले जनाएको छ। उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेई परीक्षणलाई बढ़ाइनुका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको उहाँले जानकारी दिनुभयो। आतंकवादबाट पीड़ित र प्रभावितको सम्झना सम्मान र उनीहरूको अधिकारको संरक्षणका लागि आज विश्वका विभिन्न मुलुकमा आतंकवादका पीड़ितको सम्झना र सम्मानको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। सन् 2017 संयुक्त राष्ट्रसंघको महासभाले आतंकवादका पीड़ित र बाँचेकाहरूलाई सम्मान र सहयोग गर्दै उनीहरूको मानव अधिकार तथा मौलिक स्वतन्त्रताको पूर्ण उपभोग सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष अगस्त 21 यो दिवस मनाउने निर्णय गरेको हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले महासभाको प्रस्ताव अनुसार सन् 2020 सार्वजनिक गरेको प्रतिवेदनमा आतंकवादका पीड़ितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय सहकार्य अभिवृद्धिमा जोड़ दिएको छ। संयुक्त राष्ट्रसंघको विश्वव्यापी आतंकवाद विरोधी रणनीतिको दुई वार्षिक समीक्षाका क्रममा सदस्य राष्ट्रहरूले आतंकवाद विरूद्धको प्रयास, हिंसात्मक अतिवादको रोकथाम, अन्तर्राष्ट्रिय ऐक्यबद्धता प्रवर्धन तथा पीड़ितका मानव अधिकारको संरक्षणमा उनीहरूको महत्वपूर्ण भूमिकालाई जोड़ दिँदै आएका छन्। सन् 2018 रणनीतिको छैठौं समीक्षा भए यता अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय तहमा आतंकवादका पीड़ितप्रतिको सहयोग औपचारिक ऐक्यबद्धतामा मात्रै सीमित नरही उनीहरूको अधिकार र आवश्यकतालाई सम्बोधन गर्ने दिशामा अघि बढ़ेको संयुक्त राष्ट्रसंघले जनाएको छ। देशका विभिन्न भूभागमा आउँदो तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसून सक्रिय रहँदा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा पानी पर्ने सम्भावना छ। देशका अन्य हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँमा तथा मधेस प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा हुने महाशाखाको अनुमान छ। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली, पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। लमजुङको पीसी शर्मा महिला मैत्री नीति कार्यक्रम तथा बजेटका अवसर र चुनौती विषय कार्यशाला तथा समीक्षा गोष्ठी भएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी नेपालको साझेदारीमा बिहिबार पीसीशर नगरपालिकाको सभाहालमा गोष्ठी भएको हो। कार्यशालाको मुख्य उद्देश्य स्थानीय तहमा महिलाको नेतृत्वमा रहेका संस्थालाई सशक्त बनाउँदै निर्णय प्रक्रियामा महिलाको सहभागिता तथा समावेशिता बढ़ाउनु, स्थानीय सरकारलाई पालिका स्तरका नीति कार्यक्रम र योजना तयार गर्न कार्यान्वयन गर्न सहयोग पुर्याउनु र महिला नेतृत्वका संस्था र स्थानीय सरकारबीच समन्वय र सम्बन्ध स्थापना गर्नु रहेको छ। पेशीसर नगरपालिकाका उपप्रमुख पद्मा गुरूङको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा नगरपालिकाका कार्यक्रम संयोजक मेगेन्द्र पोखरेलले स्थानीय तहको योजना तथा बजेट तर्जुमा प्रक्रिया, योजनाको सैद्धान्तिक अवधारणाको विषयमा प्रस्तुतिकरण राख्नु भएको थियो। उहाँले समष्टिगत क्षेत्रगत आवधि तथा वार्षिक योजना निर्माणको प्रक्रियाबारे समेत जानकारी गराउनुभयो। त्यस्तै आरसीडीसीका संस्थापक अध्यक्ष राजेन्द्र बोहराले महिला मैत्री नीति कार्यक्रम तथा बजेट निर्माणका विषयमा प्रस्तुतिकरण राख्नु भएको थियो भने आरसीडीसीका कार्यक्रम संयोजक हेमराज विमलीले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे स्पार्नु भएको थियो। कार्यक्रममा सहभागी महिलाहरूले महिला मैत्री नीति तथा बजेट प्रभावकारी कार्यान्वयनका लागि महिलाको वास्तविक आवश्यकता र समस्यालाई स्थानीय तहको योजना तथा बजेटमा प्राथमिकताका साथ समेट्नुपर्नेमा जोड़ दिएका थिए। महिला उद्यमीले उत्पादन गरेका सामग्रीको बजारीकरणमा समस्या रहेको, पर्याप्त बजेट नहुँदा सोचेजति काम गर्न नसकिएको, महिला समूहले सञ्चालन गर्दै आएका आय आर्जनमूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट तथा प्राविधिक सहयोगको अभाव रहेको बताएका थिए। महिला समूहले व्यावसायिक रूपमा गर्दै आएको तरकारी खेती, मौरी पालन सम्बन्धी कार्यक्रमहरूमा पनि विशेष सहयोग गर्नुपर्नेमा महिलाहरूको जोड़ थियो। उनीहरूले उद्यमशीलता प्रवर्धन, सिद्ध विकास, कृषि तथा पशुपालन, उत्पादनको बजारीकरण र आय आर्जनका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिनुपर्ने माग गरेका थिए। सहभागीहरूको जिज्ञासा र सुझावको जवाब दिँदै नगरपालिकाका उपप्रमुख पद्मा गुरूङले महिलाका समस्या र आवश्यकतालाई स्थानीय सरकारले नीति कार्यक्रम तथा बजेटमा समेट्दै जाने बताउनुभयो। महिला नेतृत्वका संस्था र स्थानीय सरकारबीच निरन्तर समन्वय र सहकारी गर्दै महिलाको सहभागिता, समावेशिता र नेतृत्व विकासलाई थप प्रभावकारी बनाउने विषयमा पनि कार्यक्रममा जोड़ दिएको थियो। कार्यक्रममा आरसीडीसीका बजार संयोजक दुर्गाप्रसाद ढुंगानाले सहजीकरण गर्नुभएको थियो भने 20 भन्दा बढ़ी महिलाको सहभागिता रहेको थियो। लमजुङमा चालू आर्थिक वर्षमा पनि प्रशोधन यज्ञ र खाइनजातको आलू खेती विस्तार कार्यक्रम सञ्चालन हुने भएको छ। गण्डकी प्रदेश सरकारले कृषि विकास कार्यालय लमजुङ मार्फत जिल्लाका विभिन्न स्थानीय तहहरूमा आलू खेती विस्तार कार्यक्रम सञ्चालन गर्ने भएको हो। रैथाने आलू र उन्नत जातको आलूको उत्पादन बढ़ी हुने भएकाले प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षदेखि प्रशोधन यज्ञ र खाइन आलूको उत्पादन बढ़ाउने गरी कार्यक्रम ल्याएको हो। कार्यक्रम अन्तर्गत कृषकहरूलाई उन्नत जातको आलूको बिउ उपलब्ध गराइने, सिंचाई सामग्री उपलब्ध गराउने, आलू लगाउने प्रविधि हस्तान्तरण गर्ने भएको छ। गण्डकी प्रदेशलाई आलूमा आत्मनिर्भर गराउने, अण्डा आलूको ब्रान्ड गर्ने र पहाड़ी जिल्लामा खाइन आलूको प्रवर्धन गर्ने उद्देश्य राखेर आलूलाई छुट्टी बजेट विनियोजन गरेको प्रदेश सरकारले जनाएको छ। चालू आर्थिक वर्षमा आलू खेतीका लागि 60 लाख रूपियाँ बजेट विनियोजन भएको छ। गत आर्थिक वर्ष प्रशोधन र खाइन जातको आलू खेतीका लागि छुट्टा छुट्टै बजेट विनियोजन गरे पनि चालू वर्ष भने एउटै शीर्षकमा विनियोजन भएको छ। जिल्लाका 4 स्थानीय तहहरूमा व्यावसायिक रूपमा प्रशोधन यज्ञ र खाइन आलू खेती हुँदै आएको छ। कार्यक्रम सञ्चालन भएसँगै जीविकोपार्जनका लागि निर्वाहमुखी खेती किसानी गर्दै आएका कृषकहरू उत्पादनबाट सन्तुष्टि मिलेसँगै व्यावसायिक आलू खेतीतर्फ आकर्षित भएका छन्। कृषकहरूले गत आर्थिक वर्षमा व्यावसायिक आलू खेती गरेर अधिक मात्रामा बिक्री गरेको समेत जनाएको छ। लमजुङमा जिल्लाका विभिन्न स्थानीय तहहरूमा गरी करिब 2000 हेक्टर क्षेत्रफलमा आलू खेती हुँदै आएको छ। कार्यालयका अनुसार जिल्लामा 200 बढ़ी हेक्टर क्षेत्रफलमा वर्खे आलू लगाउने गरिएको छ भने 1000 बढ़ी हेक्टर क्षेत्रफलमा हिउँदे आलू लगाउने गरिएको छ।
6: तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।

0: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
1: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
0: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
1: ल भइहाल्छ नि नानी।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
3: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
4: हार्दिक निमन्त्रणा, लमजुङ जिल्लामा रहेको विष्णु साहित्यिक मञ्च, लमजुङको 7 साधारण सभा तथा 8 स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका राज्य सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण विष्णु आजीवन सदस्य, श्रेष्ठा, साहित्यकार, कवि, बुद्धिजीवी, शिक्षा प्रेमी एवं शुभेच्छुक सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति 2083 भाद्र 7 गते आइतबार, स्थान लक्ष्मी नारायण पुस्तकालय, समय दिनको 10:45। कार्यक्रम हजुर, प्रतिवेदन प्रस्तुत, सम्मान कार्यक्रम कवि एवं बाल प्रतिभा सम्मान, साथमा नृत्य एवं रचना वाचन विविध कार्यक्रमहरू। अध्यक्ष कमला दनाई एवं विष्णु साहित्यिक मञ्च परिवार लमजुङ।
5: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
6: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटेको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
7: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9846123284 र 9891180746।
9: विश्रामपछि स्वागत छ, अब बाँकी समाचार। एमालेमा पार्टी सदस्यता नवीकरण गर्ने करिब आधाले घटेका छन्। देशव्यापी अभियानमा साउनसम्म 3,59,000 जना अर्थात करिब 53% मात्रै सदस्यता नवीकरण गरेका हुन्, जब गत वर्ष एमालेमा 6,86,748 सदस्य रहेका थिए। गत वर्ष भदौको जयन्ती आन्दोलनपछि एमाले नेतृत्वप्रति असन्तुष्टि, अवसर नपाएका कार्यकर्तालाई समेट्ने नीति नहुँदा वा युवा सदस्यका लागि ठाउँ नहुँदा सदस्यता नवीकरण गर्ने संख्या घटेको नेताहरूको भनाई छ। जयन्ती आन्दोलनपछि गत फागुनको चुनावमा भन्दै एमाले मात्र नभई सबै वामपन्थी दलले कमजोर जनमत पाएका थिए। एमाले 25 सीट र नेकपा 17 मात्र सीट जितेर संसदमा प्रतिनिधित्व गर्ने वामपन्थी दल बनेका थिए। वामपन्थी दलहरूको जनमत खस्किनुमा वैचारिक आधार वर्गीय सरकार र जनतासँगको सम्बन्ध बिर्सेर सत्ता अवसर आन्तरिक गुटबन्दी र सुविधाभोगी राजनीतिमा केन्द्रित हुनु मुख्य कारण रहेको विश्लेषकहरूको औल्याएका छन्। पार्टी नेतृत्वले लिने नीति र कार्यशैलीले सामान्य सदस्यको मनोविज्ञान निर्धारण गर्ने राजनीति शास्त्रका प्राध्यापक कृष्ण पोखरेल बताउँछन्। एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा र नहुँदा लिएको नीति सदस्यका लागि उत्साहजनक नभएको उहाँको भनाई छ। विशेषर नगरपालिकाबाट गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानका लागि करिब 300 जनाले श्रम स्वीकृति लिएका छन्। नगरपालिकाको रोजगार सेवा केन्द्रका अनुसार आर्थिक वर्ष 82-83 वैदेशिक रोजगारीका लागि 272 जनाले श्रम स्वीकृति लिएका हुन्। श्रम स्वीकृति लिने मध्ये 197 जना विशेषर नगरपालिकाभित्रका रहेका छन्। त्यस्तै अन्य स्थानीय तहका 66 जना, बाहिरी जिल्लाका 9 जनाले विशेषर नगरपालिकाको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिएका हुन्। बाहिरी जिल्लाबाट श्रम स्वीकृति लिनेमा तनहु पर्वत र नवलपुरका नागरिक रहेको रोजगार संयोजक ईश्वर बहादुर लोहनीले जानकारी दिनुभयो। विश्व नगरपालिकाभित्रका 197 जना मध्ये सबैभन्दा धेरै 58 जना रोजगारीका लागि दुवई गएका छन्। त्यस्तै साउदी अरबका लागि 42, कतारका लागि 44, कुवेतका लागि 18 जना, मलेसियाका लागि 21 जना र युरोपियन मुलुकका लागि 20 जनाले श्रम स्वीकृति लिएका हुन्। रोजगार संयोजक लोहनीका अनुसार विभिन्न समस्याका कारण बाहिरी जिल्लाका नागरिकले समेत 20 दरबाट श्रम स्वीकृति लिएका हुन्। उहाँका अनुसार रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृतिसँगै वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई आवश्यक जानकारी तथा परामर्श सेवा समेत दिइँदै आइएको छ। वैदेशिक रोजगारीमा जानु अघि आवश्यक कागजात, श्रम स्वीकृति प्रक्रिया, गन्तव्य मुलुक, रोजगारीको प्रकृति र सुरक्षित वैदेशिक रोजगारीका विषयमा जानकारी लिन सेवाग्राहीलाई सहजीकरण गर्दै आएको छ। यस्तै वैदेशिक रोजगारीमा जाने क्रममा हुने ठगी, गलत सूचना तथा असुरक्षित प्रक्रियाबाट जोगिन आधिकारिक माध्यमबाट मात्रै श्रम स्वीकृति तथा आवश्यक प्रक्रिया पूरा गर्न रोजगार सेवा केन्द्रले आग्रह गरेको छ। सुरक्षित, मर्यादित र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ लमसुङको सुन्दरबजार नगरपालिका सात पाउदीमा सार्वजनिक यातायात सेवाको संयुक्त अनुगमन तथा जनचेतनामूलक कार्यक्रम भएको छ। जिल्ला ट्राफिक प्रहरीकाले लमसुङको समन्वय तथा सहकारीमा लमसुङ कालिका यातायात संचालक प्रणाली र पृथ्वी राजमार्ग यातायात प्रणालीको आयोजनामा कार्यक्रम भएको हो। अनुगमन टोलीमा लमसुङ कालिका यातायात संचालक प्रणालीका अध्यक्ष फुलाला श्रेष्ठ, पृथ्वी राजमार्ग यातायात प्रणालीका क्षेत्रीय संयोजक बुद्धिप्रसाद घिमिरे, जिल्ला ट्राफिक प्रहरीकाले लमसुङका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्री, अस्थायी प्रहरी चौकी पाउदीका प्रमुख प्रहरी सहायक निरीक्षक सुखबहादुर थापाको सहभागिता थियो। अनुगमनका क्रममा सार्वजनिक सवारी साधनले तोकिएको भाड़ा लिए नलिएको, सवारीको स्वरूप परिवर्तन भए नभएको, प्रायोजन विपरीत सवारी सञ्चालन गरे नगरेको र भाडा सूची टास गरे नगरेको, आरक्षण सीटको व्यवस्था भए नभएको विषयमा निरीक्षण गरिएको थियो। कार्यक्रममा यात्रु तथा सर्वसाधारणलाई चालकको अवस्था असामान्य देखिएमा वा सवारी दुर्घटना भएको अवस्थामा तत्काल प्रहरीको हटलाइन नम्बर 100 वा ट्राफिक प्रहरीको 103 खबर गर्न आग्रह गरिएको ट्राफिक प्रहरी प्रमुख खत्रीले जानकारी दिनुभयो। अनुगमन टोलीले सो क्रममा 104 साना तथा ठूला सार्वजनिक सवारी साधन चेक जाँच गरेको थियो। ट्राफिक नियम उल्लंघन गर्ने 20 सवारी साधनलाई कार्यवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमसुङले जनाएको छ। सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन नियमित अनुगमन र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले जनाएको छ। एसियाकै सबैभन्दा ठूलो खेलकुद मेला विश्व एसियन गेम्स शुरू हुन अब एक महिना मात्रै बाँकी छ। ओलम्पिक काउन्सिल अफ एसिया र आईसी नागोया एसियन गेम्स आयोजक समितिले आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 अर्थात असोज 3 गतेदेखि असोज 18 गतेसम्म हुने एसियाको सबैभन्दा ठूलो बहुखेलकुद प्रतियोगिता विश्व एसियन गेम्स शुरू हुन अब एक महिना मात्रै बाँकी रहेको अवसरमा उत्सव मनाएका छन्। 16 दिनसम्म चल्ने यस खेलकुद प्रतियोगितामा एसियाका 45 देशका 11,000 बढ़ी खेलाड़ी र 6,000 पदाधिकारी सहभागी हुने ओलम्पिक काउन्सिल अफ एसिया ओसीएले जनाएको छ। एसियन गेम्समा नेपालबाट 22 खेलमा 136 खेलाड़ी सहभागी हुँदैछन्। यसले एसियाली खेलकुदको इतिहासमा एउटा ऐतिहासिक उत्सवको रूप लिने अपेक्षा गरिएको ओसीएले जनाएको छ। जापानले एसियन गेम्स आयोजना गर्न लागेको यो तेस्रो पटक हो। यसअघि जापानले दुई पटक टोकियो र हिरोसीमा एसियन गेम्स सफलतापूर्वक आयोजना गरेको थियो। विश्वभरका करोड़ दर्शकले प्रत्यक्ष तथा विभिन्न माध्यमबाट प्रतियोगिताको प्रसारण हेर्ने अपेक्षा गरिएको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
10: मुख्य समाचारका प्रायोजक
11: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
9: भूमि सम्बन्धी पुराना मुद्दा टुंग्याउन विशेष अभियान आवश्यक रहेको अख्तियारको भनाई। झापामा जापानिज इन्सेफ्लाइटिसबाट 6 जनाको मृत्यु। 3 दिनसम्म देशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना। लमसुङको बेसी सहरमा महिला मैत्र नीति कार्यक्रम तथा बजेटबारे छलफल। महिलाका वास्तविक आवश्यकता र समस्यालाई समेट्नु पर्नेमा जोड़। र आलु खेतीमा व्यावसायिक बन्दै लमसुङका किसान चालू आर्थिक वर्षमा पनि प्रशोधन यज्ञ र खाइन आलु खेतीका लागि बजेट विनियोजन। बिहान 10 बजेको मर्स्याङ्गदी समाचार अहिलेलाई यति नै। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ डी एफएम 95 मेगाहर्ज।
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463538, 98463538।
6: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर,
7: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा,
6: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
7: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
6: जाँच हुने दिन र समय यही भदौ 6 गते शनिबारका दिन बिहान 10 बजेबाट।
7: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 98490-68924, 98450-86780।
6: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
7: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
9: होइन, के तनाव दियो ए खुशी,
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
10: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
12: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिचे सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
5: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
3: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
6: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
5: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
6: नेपालको मुलुकी अपराध संहिता N2084 अनुसार
5: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
6: यस्तो विवाह स्वत बदर हुन्छ।
5: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
6: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
5: बाल विवाहका गम्भीर असरहरू,
6: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
5: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
6: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
5: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
6: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
5: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
6: के हाम्रो पहिचान यही नै हो त?
5: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
6: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
5: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
7: बाल विवाह नगराउ, बाल बालिकाको उज्ज्वल भविष्य सुनिश्चित गराउ।
5: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
8: तिमीले पढ्न आउँछ?
9: माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
10: अन्नपूर्ण चलचित्र मन्दिर बेस सहरमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे गौथली।

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा नलाएर तँ स्कुल जाने, तँलाई स्कुल नजा भने हैन, तँलाई तँनी म।
0: त्यसै गरी दिउँसो 3 बजे र साँझ 6 बजे नेपाली चलचित्र मास्टरनी।
2: आज बडो तलमाथि केही भयो भने मास्टरनी नै महाकाली बन्न केही समय लाग्दैन।
3: हजुर, उहाँ सुशीला शर्मा यति एयरलाइन्सको फ्लाइटबाट पोखरा गएको देखिन्छ।
0: कलाकारहरू प्रियंका कार्की, सिमरन खड्का, आर्यन सिग्देल, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सरोज खनाल, गौरी मल्ला, रिचा शर्मा लगायत

0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497 38 798।
1: कन्फेशन इज द बिगेस्ट एभिडेन्स।
2: एकातिर एउटा केटी गायब हुन्छ, जंगलमा लास अर्केको भेटिन्छ।
1: किनकि यो टेलर मात्रै हो, जुन दिन स्तनमा आउँछ त्यो दिन हेर्ने मान्छेको आत्मा कामने वाला छ।

0: बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनको लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Mania, Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूर

0: सर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
1: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
3: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
2: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
3: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं। स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
5: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्रालि विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरि लाई।
1: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी फर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।

0: me a extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: मर्सेङ्गी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्सेङ्गी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 को स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङ्गी कार्यक्रम अनुसार मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङ्गी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङ्गी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 को अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उपर कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ। जिल्ला प्रहरी कार्यालय लम्जुङको अनुरोध।
1: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
1: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
1: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लम्जुङ र सामुदायिक रेडियो मर्सेङ्गी 95 MHz।
0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
2: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर बीचे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-60-299।
3: नेपाल ऋण खप्पै बिमगान्छ। क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसाम अर्कु तिल दमाइसे।
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट।
5: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशीको खबर।
6: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
5: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
0: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
5: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 9847729629।

0: ओहो दाई, तपाईले कति टाढो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेम, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
11: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535, 5245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 4 2 4 4।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
1: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
6: यो ब्लाउज न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
1: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाएँ नि। अरू त्यहाँ के

0: पुस्तकारीहरूको लागि कपड़ा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
1: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
2: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
1: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
1: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
1: महको सेवन स्वस्थ र दीर्घ जीवन।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0667520119 0667520370 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: नेपाल ऋण खप्पै बिमगान्छ, क्याल्भोलुम प्रविधि से शोभा आल्मोनियम कोटे सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर सान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसाम अर्कुतिल दमाइसे।

0: sip on ya.
1: Extreme energy drink.
2: Good morning, miss.
3: Good morning, class. ला, आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
4: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
3: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
5: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
6: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
7: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुचो।
8: मर्सेङ्गदी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्सेङ्गदी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङ्गदी कार्यक्रम अनुसार मर्सेङ्गदी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङ्गदी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङ्गदी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङ्गदी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उप कुनै कार्यवाही नहुने बेहोरा जानकारी गराइन्छ। पुनश्च मर्सेङ्गदी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गदी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।
9: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
9: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सरसुँ, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
9: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
13: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
0: आधार।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 0665909998947279229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठिक।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9865656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हार्दिक निमन्त्रणा। लमजुङ जिल्लामा रहेको विष्णु साहित्यिक मञ्च लमजुङको सातौं साधारण सभा तथा आठौं स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका राज्य सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण विष्णु आजीवन सदस्य श्रेष्ठा साहित्यकार कवि बुद्धिजीवी शिक्षा प्रेमी एवं समेक्षित सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति 2083 भाद्र 7 गते आइतबार। स्थान लक्ष्मी नारायण पुस्तकालय। समय दिनको 10:45। कार्यक्रमहरू प्रतिवेदन प्रस्तुत सम्मान कार्यक्रम कवि एवं बाल प्रतिभा सम्मान साथमा नृत्य एवं रचना वाचन विविध कार्यक्रमहरू। अध्यक्ष कमला दनाई एवं विष्णु साहित्यिक मञ्च परिवार लमजुङ।
8: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
9: बनाना। I love you.
10: अन्नपूर्ण चलचित्र मन्दिर बेस शहरमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे गौथली।

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा नलाएर तँ स्कुल जाने, तँलाई स्कुल नजा भने हैन, तँलाई तँनी म।
0: त्यसै गरी दिउँसो 3 बजे र साँझ 6 बजे नेपाली चलचित्र मास्टरनी।
2: आजबाट तलमाथि केही भयो भने मास्टरनी महाकाली बन्न केही समय लाग्दैन।
3: हजुर, उहाँ सुशीला शर्मा एति एयरलाइन्सको फ्लाइटबाट पोखरा गएको देखिन्छ।
1: यो इन्भेस्टिगेसन होइन, यो फिजिकल असल्ट हो।
0: कलाकारहरू प्रियंका कार्की, सिमरन खड्का, आर्यन सिग्देल, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सरोज खनाल, गौरी मल्ला, रिचा शर्मा लगायत

0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497938798
1: कन्फेशन इज द बिगेस्ट एभिडेन्स
2: प्रकाशले एउटा केटी गायब हुन्छ जंगलमा लास अर्केको भेटिन्छ
1: किनकि यो टेलर मात्रै हो जुन दिन सिनेमा आउँछ त्यो दिन हेर्ने मान्छेको आत्मा कामनेवाला छ
3: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है
4: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
5: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
3: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीका लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
6: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: Mania.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन धान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
6: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: ayah modenya ama ayah ni
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भन्यो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: केयर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 98498924 98450686780
4: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध
5: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढी पहिरो डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ
4: मौसमको जानकारी नियमित रूपमा लिनुहोस् अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस् कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्
5: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस् घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्
4: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस् यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्
5: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस् कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्
4: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ त्यसैले सुरक्षित रहौं अरूलाई पनि सुरक्षित राखौं
5: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz
6: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
7: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडेल हस्पिटल प्राइभेट लिमिटेडमा
6: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडेल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
4: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट
6: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसा लमजुङ सम्पर्क फोन नम्बर 066-590-999 मोबाइल 98477-69229
4: सम्पूर्ण छाला यौन कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर
8: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो बैंक चोकमा
4: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाघले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्
8: जाँच हुने रोगहरू दाँत चाया पोतो धुबी लुतो एलर्जी कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ
4: जाँच हुने दिन र समय यही भदौ 6 गते शनिबारका दिन बिहान 10 बजेबाट
8: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो बैंक चोक क्लमजुङ
9: सम्पर्क 9849068924 9845086780।
4: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
9: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
0: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
12: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
13: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: समझ रहे हो, ये जगह सही नहीं है अर्जुन।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल, बेसी सहर।
5: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
4: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
5: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल,
4: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
5: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
4: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल, बेसी सहर। प्रोपाइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 0665201152,
5: मोबाइल 97460054।
4: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
6: अय्या मरेनियामा, यो दाँतले मलाई साह्रै दुख दियो।
7: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
8: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845600271 र 9845677272।

0: ढाका कार्यालय भुजुङ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सियङ दि कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी शुक्रबारे बसाईमा छौं शुक्रबारको बसाईमा हामीले गीतको ट्र्याक लिएर आउँछौं भने तपाईँले चाहिँ कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनु पर्ने हुन्छ आज हामीसँग पाँचवटा गीतको ट्र्याक लिएर आएको छौं हामीले तपाईँले फोन गरेर कुनै पनि नम्बरको ट्र्याक चाहिँ रोज्नको लागि भन्न सक्नुहुनेछ 0665520020 डायल गरेर साथै कार्यक्रम रेडियो मर्सियङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ र तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ साथै तपाईँ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ कसलाई सम्झिन चाहनुहुन्छ त्यो पनि तपाईँले लेखेर पठाउन सक्नुहुनेछ सन्चो बिसन्चो के हुनुहुन्छ तपाईँ त्यो पनि तपाईँले सुनाउन सक्नुहुनेछ मेरो केसमा चाहिँ मलाई अलिकति घाँटीमा समस्या छ नत्र चाहिँ म एकदमै फिट एण्ड फाइन छु भन्न चाहन्छु र एकदमै गर्मी भइरहेको छ प्रशस्त मात्रामा पानी पिउन नबिर्सिनुहोला यहाँहरूले र फुर्सदमा हुनुहुन्छ भने कार्यक्रममा पनि फोन मार्फत जोडिन सक्नुहुनेछ यति बेला कार्यक्रमको सुरुवाती चरणमा छौं तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ स्वीकार दिनुहोला

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं र यति बेला आजको पहिलो कलर जोडिसक्नु भएको छ। हेलो, नमस्ते।
1: गुड आफ्टरनून, नमस्ते, नमस्कार, सञ्चालिका लक्ष्मीजी।
0: नमस्ते टेक बहादुरजी, सन्चै हुनुहुन्छ?
1: हजुर, आराम कुशलै सन्चै छु लक्ष्मीजी, अनि हजुरहरू पनि सबैजना आराम कुशलै सन्चै हुनुहुन्छ लक्ष्मीजी?
0: हजुर, अलिकति घाँटीमा समस्या छ।
1: हुन्छ, हजुरलाई चाहिँ मेरो तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना दिन चाहन्छु लक्ष्मीजी।
0: धन्यवाद छ यहाँलाई।
1: हुन्छ लक्ष्मीजी, अब त हजुरले पनि मलाई ठक्का ठक्का चिन्न थाल्नुभयो नि। अब त
0: हजुर हो नि, धेरै पहिलेदेखि हो मैले चिन्न थालेको। अब टेकजीको अलिकति छुट्टै किसिमको आवाज छ, तपाईँ बोल्दा पनि एकदमै छुट्टै किसिमको भाव पैदा हुन्छ। यहाँको आवाज त चिन्नै पर्यो नि, होइन र?
1: हजुर, त्यो त हजुरको आजकल त मैले चिनिसकेँ। ठक्क लक्ष्मीजी आउनुभयो क्या भनेर ठक्का क्या हामी
0: साँच्चीकै चिन्नुहुन्छ नि?
1: हजुर चिनिहाल्छ, हजुर ठ्याक्क लक्ष्मीजी नै हुनुहुँदो रहेछ।
0: भनेपछि चाहिँ अब दुई तिनजना चाहिँ पालो पालो आलो पालो गरेर आउनु पर्यो।
1: हजुर हिजो चाहिँ आउनु भएको छ, हिजो चाहिँ हाम्रो हिजो चाहिँ कहिले पो हाम्रो खुसीजी आउनु भएको छ, अनि उहाँसँग बोलियो ठ्याक्क, अनि आज हजुर आउनुभएको छ। हजुरलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु लक्ष्मीजी। आज ट्र्याकहरू कुन कुन छ भनेपछि आज पाँच नम्बरको उगर्नु पर्यो लक्ष्मीजी आज।
0: हजुर, आज एकदेखि पाँचसम्म छ, पाँच नम्बरकै रोज्नु चाहनुहुन्छ है?
1: हजुर, अब जान्नेमा भन्दा के हामी अब साथीहरूलाई पनि तालो दिनुभयो जान्ने भन्छु। अब हुन्छ, एकचोटि पाँच नम्बरको गरिदिनु न।
0: हजुर हुन्छ, हामी ट्र्याक नम्बर पाँच बजाउनेछौँ। टेक्सीले चाहिँ मजाले सुन्नु होला है त।
1: हजुर

0: हजुर चेक जी
1: आज भोलि यो भन्ने कि
0: यही गीत हो भन्न चाहनुहुन्छ है चेक जी आवाज काटी काटेर आइरहेको छ तैपनि आज शुरूआती चरणमा जोडिएर ठ्याक्कै पत्ता लगाउनु भएको छ यहाँलाई बधाई छ है टेकजी अब यो गीत बजाउनेछौ तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ
1: हजुर हुन्छ अनि हजुर मेरो
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर आजको पहिलो कलर जोडिनु भएको थियो उदयपुरबाट टेक बहादुरजी र उहाँले ट्र्याक नम्बर 5 रोज्नु भएको थियो भने उहाँले पत्ता पनि लगाउनु भएको छ यदि तपाईँले पनि उहाँले रोज्नु भएको पत्ता लगाउनु भएको नम्बरको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ नत्र तपाईँले यो गीत बजिसकेपछि मात्रै फोन गर्न सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
2: नमस्ते नमस्ते हजुर
0: नमस्ते शोभाजी सन्चै हुनुहुन्छ
2: ठिकै छ
0: के गर्दै हुनुहुन्छ शोभाजी
2: काम गरिरहेको थिएँ पल्टेको
0: अहिले चाहिँ काम गरिसकेपछि अलिकति आराम गर्दै हुनुहुन्छ है अनि को को हुनुहुन्छ शोभाजी
2: दुईटा नाति हुन् म छु के गर्नु
0: अनि यहाँले पानी प्रशस्त मात्रामा पिउनु भएको छ कि छैन शोभाजी
2: पिउँदैछु
0: पिउँदै हुनुहुन्छ है
2: हजुर
0: एकदम खुसी लाग्यो आज कार्यक्रममा जोडिनु भएको छ अनि यहाँले चाहिँ अब टेकजीले 5 नम्बरको ट्र्याक पत्ता लगाउनु भएको छ त्यही गीतलाई समर्थन गर्नुपर्छ है त कसलाई सम्झिन चाहनुहुन्छ
2: सर्वप्रथम त हजुरलाई अनि भित्र फोन उठाउने म्याडमलाई अनि सरहरूलाई मर्सन्डी हेल टिमलाई मभन्दा अगाडि आउने दाजुभाइ दिदीबहिनीहरूलाई अनि मभन्दा पछाडि अनि देश विदेशमा भएका कृष्ण गुरुङ कृष्ण लामा अनि याम सर अनि सरस्वती आइटेश्वरी सुषमा नाम मलाई कति नै आउँदैन है सम्पूर्ण साथीहरूलाई सम्झिँदै अनि मेरो मण्डली परिवारलाई अनि मेरो छोरा नातिहरूलाई सम्झिँदै बिदा हुन्छु नमस्ते
0: हजुर हुन्छ नमस्ते हजुर भर्खरै मात्रै शोभाजी जोडिनु भएको थियो उहाँले चाहिँ टेक बहादुरजीले पत्ता लगाउनु भएको गीतलाई नै समर्थन गर्नुभएको छ र यहाँबाट छुटिसक्नु भएको छ यदि तपाईँ पनि आजको कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 0665220020 डायल गरेर तपाईँ आजको बसाईमा जोडिन सक्नुहुनेछ यति बेला तपाईँको सामु टेक बहादुरजीले पत्ता लगाउनु भएको ट्र्याक नम्बर 5 को गीत राख्नेछौ स्वीकार दिनुहोला

0: यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ 0665520020 डायल गरेर। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्कार दिदी।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ होला?
1: हजुर, म शान्ता बहादुर हो।
0: शान्ता बहादुरजी हुनुहुन्छ है?
1: हजुर।
0: कताबाट हुनुहुन्छ शान्ता बहादुरजी?
1: बेसी
0: सहरबाट है। के गर्दै हुनुहुन्छ शान्ताजी?
1: घोटाले भन्नु पर्यो दिदी।
0: अनि पानी कतिको पिउनु भएको छ?
1: पानी त एकदम पिउनु हाले।
0: हजुर, प्रशस्त मात्रामा पानी पिउनु पर्छ है।
1: हजुर हजुर।
0: अनि साथीहरू पनि हुनुहुन्छ कि एक्लै जानु भएको हो?
1: म अहिले एक्लै हो।
0: एक्लै हुनुहुन्छ?
1: हजुर।
0: कार्यक्रम चाहिँ सुन्नु भएको छ कि छैन त यहाँले?
1: सुन्नु हाले।
0: कार्यक्रम पनि सुन्दै हुनुहुन्छ है?
1: हजुर।
0: एकदम धेरै खुसी लाग्यो आज कार्यक्रममा जोडिनु भएको छ। आजको बसाइको बारेमा शान्ताजीले थाहा पाउनु भएको छ कि छैन?
1: थाहा
0: छ है?
1: एकदम थाहा।
0: हजुर, हुन्छ। ट्र्याक चाहिँ तपाईँले रोज्नुपर्ने हुन्छ। एकदेखि पाँच नम्बरसम्मको थियो भने पाँच नम्बरको ट्र्याक चाहिँ गइसकेको छ। अब तपाईँले एकदेखि चारसम्मको रोज्न पाउनुहुनेछ। हुन्छ, तीन नम्बरको ट्र्याक हामी बजाउनेछौ। शान्ताजीले प्रशस्त मात्रामा पानी पिएर चाहिँ सुन्नु होला है, ठ्याक्कै पत्ता लगाउनु पर्छ। हुन्छ, ट्र्याक नम्बर सुन्नको लागि रेडी हुनुहुन्छ?
1: हजुर
0: हुन्छ।
1: हजुर।

0: शान्तजी
1: हजुर दिदी
0: यो कुन गीतको ट्र्याक होला
1: मैले माल त थाल्नु सादा छ ट्याक्क भन्न सक्दैन दिदी
0: ओहो ठ्याक्क पेटसम्मको आएको तर मुखमा ट्याक्क नआएको अवस्था है
1: मुखमा ट्याक्क आउँदैन कि त्यो भएर मलाई आउँदैन दिदी
0: हजुर पक्कै पनि अर्को साइडमा चाहिँ पत्ता लगाउनु होला आज अब तपाईँले पत्ता नलगाउनु भए पनि अर्को साथीले चाहिँ लगाउनुहुन्छ होला साथीहरू सम्झिनु पर्दा यहाँले कसलाई सम्झिन चाहनुहुन्छ हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै जोडिनु भएको थियो शान्त बहादुरजी हुनुहुन्थ्यो उहाँले ट्र्याक नम्बर 3 रोज्नु भएको थियो भने पत्ता चाहिँ उहाँले लगाउनु भएको छैन सक्नु भएको छैन यदि तपाईँले पत्ता लगाउन सक्छु जस्तो लाग्छ भने तपाईँले फोन गरेर त्यही नम्बरको ट्र्याक रोज्न सक्नुहुनेछ अझै पनि चारवटा ट्र्याक बाँकी नै छ यति बेला फेरि पनि कोही साथी जोडिनु भएको छ हेलो नमस्ते
2: हेलो नमस्ते
0: नमस्ते कामनाजी सन्चै हुनुहुन्छ हजुर सन्चो नै छु भन्नुपर्छ है कामनाजी अलिकति घाँटीमा समस्या परिरहेको छ
2: हजुरलाई त खालि घाँटी मात्रै समस्या
0: क्या त्यही त पक्कै पनि फोन गर्ने साथीहरूले मलाई माया मार्नु भएर चाहिँ मलाई यसरी बिरामी भएको हो भन्ने चाहिँ मैले बुझेको छु है अब यहाँले माया चाहिँ देखाउनु पर्यो सधैँ हुन्छ चाहिँ हुँदैन कामनाजी
2: हुन्छ नि
0: मलाई निको त बनाइदिनु पर्यो नि होइन र अनि कामनाजी मिठो हाँस्नुहुन्छ मिठो पानी पिउनु भएको छ कि छैन भारतीयको मिठो पानी
2: हजुरले भनेदेखि म त पिइरहेछु नि त
0: ओहो मैले नभन्दाखेरि चाहिँ पानी पिउनु हुँदैन
2: कहिले कहिले मात्रै हो
0: अब खानेकुरा यति मिठो मिठो पकाएर खानुहुन्छ मान्छे पनि एकदमै मिठोसँग बोल्नुहुन्छ मिठो हाँस्नुहुन्छ अब यसरी मिठो बोल्ने हाँस्ने मान्छेले पानी नखाएर हुन्छ त मिठो पानी पनि पिउनु पर्यो नि
2: हजुर
0: अनि आज कार्यक्रममा जोडिनु भएको छ बसाईको बारेमा जानकारी पाउनु भएको छ कि छैन कामनाजी
2: जानकारी त छ तर चाहिँ अहिले एउटा साथीले रोड्नु भएको छ नि त
0: हजुर
2: हो त्यो गीत चाहिँ ट्याग नबजाउनु सुन्न चालिस चालिस कति रहँदा भन्ने गीत चाहिँ बुझाइदिनुहोस् यही नै हो
0: यही नै हो भन्न चाहनुहुन्छ है
2: हजुर
0: यही नै हो त कामनाजी अब कामनाजीले हो भनिसकेपछि हामीले होइन भन्ने पनि कुरा आउँदैन के चाहिँ खानुहुन्छ कामनाजी सधैँ पत्ता लगाउनुहुन्छ त ट्र्याक त
2: अहिले पनि मैले अस्तिको उसमा रोज लिएको थिएँ है राजेशको राजेश पायल राईको गीत पनि बुझाइदिनु त मलाई मनपर्छ है गीत पनि
0: हजुर हजुर थाहा थियो है
2: हजुर
0: कामनाजी एकदमै म्युजिक लभर हुनुहुन्छ ठ्याक्कै पत्ता लगाउनुहुन्छ अब हामी बजाउनेछौँ कामनाजीले चाहिँ कसले सम्झिन चाहनुहुन्छ
2: सम्झिनु पर्दा विशेष त अब हजुर दुईजनाको लागि अनि विशेष विशेष त मेरो घर परिवारको लागि अनि मेरो सम्पूर्ण साथीलाई बिर्सेको छुइनँ सम्झिरहेको छु भन्न चाहन्छु अनि यति भन्दै छुटिन्छु बाई
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भारतीयबाट कामनाजी हुनुहुन्थ्यो उहाँले ट्र्याक नम्बर 3 पत्ता लगाउन सक्नु भएको छ सम्पूर्ण साथीहरूले सुनाउन चाहन्छु भन्दै उहाँ चाहिँ आजको कार्यक्रमबाट छुटिसक्नु भएको छ र यति बेला हामी कार्यक्रमको आधा आधीमा छौं तपाईँको सामु कामनाजीले पत्ता लगाउनु भएको ट्र्याक नम्बर 3 को गीतसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ स्वीकार दिनुहोला

0: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुशीको खबर।
1: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा,
0: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
1: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
0: जाँच हुने दिन र समय यही भदौ 6 गते शनिबारका दिन बिहान 10 बजेबाट।
1: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 9849968924, 9845086780।
0: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
2: माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
3: बनाना। I love you.
0: अन्नपूर्ण चलचित्र मन्दिर बेस शहरमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे गौथली।

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा नलाएर तँ स्कुल जाने, तँलाई स्कुल नजा भने हैन, तँलाई त नि म।
0: त्यसै गरी दिउँसो 3 बजेर साँझ 6 बजे नेपाली चलचित्र मास्टरनी।
2: आजबाट तलमाथि केही भयो भने मास्टरनी महाकाली बन्न केही समय लाग्दैन।
3: हजुर, उहाँ सुशीला शर्मा एति एयरलाइन्सको फ्लाइटबाट पोखरा गएको देखिन्छ।
0: कलाकारहरू प्रियंका कार्की, सिमरन खड्का, आर्यन सिग्देल, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सरोज खनाल, गौरी मल्ला, रिचा शर्मा लगायत

0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497837998
1: कन्फेशन इज द बिगेस्ट एभिडेन्स
2: एकातिर एउटा केटी गायब हुन्छ जंगलमा लास अर्केको भेटिन्छ
1: किनकि यो टेलर मात्रै हो जुन दिन सिनेमा आउँछ त्यो दिन हेर्ने मान्छेको आत्मा कामनेवाला छ
3: हार्दिक निमन्त्रणा लमजुङ जिल्लामा रहेको कृष्ण साहित्यिक मञ्च लमजुङको 7 साधारण सभा तथा 8 स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका राज्य सदस्य श्री टुका देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण कृष्ण आजीवन सदस्य सृष्टा साहित्यकार कवि बुद्धिजीवी शिक्षा प्रेमी एवं समेक्षित सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ मिति 2083 भाद्र 7 गते आइतबार स्थान लक्ष्मी नारायण पुस्तकालय समय दिनको 10:45 कार्यक्रम हजुर प्रतिवेदन प्रस्तुत सम्मान कार्यक्रम कवि एवं बाल प्रतिभा सम्मान साथमा नृत्य एवं रचना वाचन विविध कार्यक्रमहरू अध्यक्ष कमला तनाई एवं कृष्ण साहित्यिक मञ्च परिवार लमजुङ

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अन बिटेबल क्याश डिस्काउन्ट अनि अन बिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 36 महिनाको ईएमआईमा र साथै फ्री एक्सेसोरिजहरू पनि उपलब्ध छ।
1: मेला हुने मिति र स्थान यही भाद्र 7 गतेदेखि 12 गतेसम्म बेसी सहर 7 त्रिवेणी टोल एसबीआई ब्याङ्क आडैमा बजाज शोरूमको अगाडि।
2: आयोजक स्मार्ट अटो ट्रेड बजाज शोरूम बेसी सहर लमजुङ। विस्तृत जानकारीको लागि सम्पर्क 9816727852 9664531331 र 9460969956।

0: हजुर, यो मिठो सांगीतिक कोशेली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं र आज हामी शुक्रबार बसाईमा छौं। शुक्रबारको दिनमा तपाईँले म्युजिकको ट्र्याक पत्ता लगाउनुपर्ने हुन्छ। तपाईँले फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। सात दिनको सातै बार फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं। तपाईँले पनि आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। साथै कार्यक्रम रेडियो मर्सिङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट पनि तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ र फोन गर्न चाहनुहुन्छ भने 0665220020 तपाईँले डायल गर्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते, गुड आफ्टरनुन छ जलो।
0: नमस्ते, गुड आफ्टरनुन छ जलो। कृष्णजी सन्चै हुनुहुन्छ?
1: हजुर, सन्चै छु नि त। तपाईँ सन्चै हुनुहुन्छ?
0: म ठिकै छु भन्नुपर्छ है कृष्णजी।
1: देखिन्छ भन्ने अब प्रोग्राम चलाउनु हुँदैन, अरूले चलाउनु नै दिनुपर्छ नि त।
0: होइन होइन होइन, अब हजुरहरूसँग कुरा नगरे त फेरि मेरो यो रुग सन्चो नहुने कुरा छ है। तपाईँहरू नै हो मेरो यो रुगको औषधि भने नै, त्यही भएर तपाईँहरूसँग बोल्नै पर्यो नि।
1: अनि फेरि म यसपालि यो रेडियो नसुन्ने के अरे तपाईँहरूसँग नबोलेर मलाई निन्द्रा पनि लाग्दैन, भोक पनि लाग्दैन
0: हो। त्यही भएर अब तपाईँहरूले अब कार्यक्रम सञ्चालन गरेन भने हजुरहरू बिरामी हुनुहुन्छ नि त, त्यही भएर कार्यक्रम सञ्चालन गर्नु पर्यो नि।
1: हजुर,
0: अनि के गर्दै हुनुहुन्छ कृष्णजी?
1: बसी बसै नै हो।
0: बसी बसाईको चक्करमा पानी पिउन बिर्सिनु भएको त छैन नि?
1: तपाईँले टक्कै सोध्छ भनेर मैले भर्खरै पानी दिएको, हिजो खुसीजीले त सोध्नु भएको थिएन पानी पियो दिएन भनेर।
0: हजुर,
1: सोध्छ भनेर मैले पानी दिएर बसेको
0: भनेपछि पानी चाहिँ सोध्नुहुन्छ कि भनेर मात्रै पिउनुहुन्छ? अरू
1: होइन, पिउँछ नि। अब नारी जुस जस्तो स्वादिलो त हुँदैन के अरे पानी त, त्यही त नि पिइरहेको छु नि पानी त।
0: पानी भनेको औषधि हो नि त कृष्णजी, अब औषधि गुलियो नुनिलो हुने कुरा त हुँदैन, त्यही भएर पानी चाहिँ अलिक प्रशस्त मात्रामा पिउनु होला है।
1: हजुर, अब शरीरमा अब कति वर्ष अब पानी चाहिन्छ भन्छ अब।
0: हजुर, अनि आज कार्यक्रममा जोडिनु भएको छ, यहाँले बसाईको बारेमा जानकारी पाउनु भएको छ कि छैन कृष्णजी?
1: जानकारी त 100% नै छ, तर मैले पत्ता लगाउन सक्दैन, तैपनि अब तपाईँहरूसँग बोलौँ भनेर मात्रै फोन गरिरहेको। एक नम्बरसम्म त मैले सुनेको थिएँ के अरे उदयपुरदेखि के अरे तेज बहादुरजीले अब पत्ता लगाउनु भएको अरे, मैले पत्ता लगाउनु सक्दैन। कति एक नम्बर जो होला बाँकी छ होला नि है?
0: हजुर, एक नम्बर, दुई नम्बर अनि चार नम्बर चाहिँ बाँकी छ है।
1: त्यो बहादुरजी एक नम्बर होइन,
0: उहाँले रोज्नु भएको चाहिँ पाँच नम्बरको हो।
1: ए, पाँच नम्बर हो?
0: हजुर,
1: आज त पाँचसम्म मात्रै छ भन्नु होइन?
0: हजुर हो।
1: उहाँले अब पिठ मारेको नि, मैले सुरुवात गर्नु पऱ्यो एक नम्बरको बचाइदिनुहोस्, मैले अब पत्ता त लगाउँदैन त्यसै पनि।
0: हजुर हुन्छ, हामी एक नम्बरको ट्र्याक बजाउँछौ, तपाईँले मजाले सुन्नु होला है त।
1: हस्,
0: रेडी हुनुहुन्छ कृष्णजी?
1: रेडी तोडिनु बजिरहेको छ नि।
0: हजुर, सुन्नु होला है त।
1: हस्।

0: कृष्णजी
1: हजुर
0: पत्ता लगाउनुभयो यो कुन गीतको ट्र्याक हो भनेर
1: अब गीतै बजे बस्नु त अब हुँदैन रेलीमै चट्टै बिर्सना भन्ने यो त अब शरीरको चलचित्रको गीत होला यो यही चलचित्रको भनेर मैले पत्ता लगाउनु सकेन
0: हजुर यो पक्कै चलचित्रको गीत हो अलिकति मात्रै तपाईँले भन्नुभएको पनि मिलिरहेको छ तर सुरुमा चाहिँ अर्कैबाट सुरु हुन्छ कि यो गीत चाहिँ
1: हजुर
0: त्यही भएर गीत त्यो धुन नै गरिन्छ यो गाउनु भएको चाहिँ के भन्नुहुन्छ त तपाईँ फेरि सुन्न चाहनुहुन्छ कि अर्को मान्छेले पास भन्न चाहनुहुन्छ
1: आफूलाई पास गरिदिनु हाम्रो यो कामनजीले पत्ता लगाउनुहुन्छ यो चाहिँ अब मैले त पत्ता लगाउनु सक्दिनँ उहाँले पास गरिदिनु सुनिरहेछ भने
0: हजुर कामनाजीले पत्ता लगाइसक्नु भएको छ फोन गरिसक्नु भएको छ तपाईँले भर्खरै के भन्नुभयो यो गीतको गाउनु भएको थियो नि फेरि एकचोटि गाउनुहोस् त
1: हुँदैन रेली नै चट्टै बिर्सना भनेर हो तर अब के अरे यही चलचित्रको हो भनेर भन्नु सकेन यो
0: हजुर यही नै हो गीत चाहिँ अब तपाईँले अब बधाई छ है कृष्णजी
1: हजुर ओके
0: बजाउनेछौँ यो गीत तपाईँको कसले सुनाउन चाहनुहुन्छ
1: हजुर सुनाउन चाहनु तपाईँलाई अनि अब प्राविधिक साथ दिने बिलुजीलाई
0: हजुर
1: अनि मर्सेन्डी होल टिमलाई अनि अब रेडियो सुनेर बसिरहनुहुने अब रेडियो प्रेमीहरूलाई अब कृष्ण लामा भन्दै चिन्ने नचिन्ने सबैलाई अब सुनाउन चाहन्छु त हस् त बाई
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै खुदी बगैँचाबाट कृष्ण लामाजी जोडिनु भएको थियो उहाँले ट्र्याक नम्बर वान रोज्नु भएको थियो तर पत्ता पनि लाउनु भएको छ उहाँले यदि तपाईँले समर्थन गर्न चाहनुहुन्छ ट्र्याक नम्बर एकको गीतलाई भने तपाईँले फोन गर्न सक्नुहुनेछ 0663520020 डायल गरेर टेक बहादुर पुमा आईडीबाट कमेन्ट आएको छ संचालिका लक्ष्मीजी नमस्कार गुड आफ्टरनून सुन्दैछु उदयपुर चौधण्डी नगरपालिका 8 बेलटार राई टोल चोकबाट फेसबुक लाइभमा रेडियो मर्सेङ्गी 95 FM मर्सेङ्गी एफएम 95 MHz हो है टेकजी यहाँलाई एकदमै धेरै धन्यवाद छ फोन पनि गर्नुभएको थियो कमेन्ट पनि गर्नुभएको छ र यति बेला फेरि पनि कोही साथी कलमा जोडिनु भएको छ हेलो नमस्ते
2: हेलो हेलो नमस्कार हजुर लक्ष्मीजी
0: नमस्ते सन्चै हुनुहुन्छ
2: हजुर सन्चै छु है हजुरलाई अलि सन्चो हुनु भएन के हो है बरु
0: म त अब आई त सुजी
2: हजुर हजुर
0: अलिकति बिसन्चो छु भन्नु पर्यो है
2: हो नि स्वरमै अलि सन्चो हुनुभएको छैन के हो जस्तो लागिरहेको
0: हजुर हो नि कस्तो ठ्याक्कै पत्ता लगाउनु भएको
2: साँचीले धेरै माया गर्नु ज्वरो नै आएछ कि के हो
0: ज्वरो चाहिँ त्यति धेरै चाहिँ आएको छैन भन्नुपर्छ है आई त श्रीजी
2: ओहो हजुर स्वास्थ्यलाई धेरै धेरै कामना है
0: धन्यवाद छ अनि के गर्दै हुनुहुन्छ यहाँ चाहिँ
2: म कोदो गर्दैछु है
0: कोदो रोप्दै हुनुहुन्छ है
2: गोड्दैछु
0: गोड्दै हुनुहुन्छ अनि घाम पानी के भइरहेको छ त्यताको मौसम
2: घाम चाहिँ खासै चर्को पनि लागेको छैन पानी नै आएको छैन मन्द मन्द घाम लागेको छ है
0: मन्द मन्द घाममा कोदो गोड्दै हुनुहुन्छ है
2: फिरफिर हावा एकदम मजा भइरहेछ है
0: अनि प्रशस्त मात्रामा पानी पिउनु भएको छ कि छैन यहाँले
2: हजुर पिउँदैछु एकदम बुसक्नै लागेको छ है
0: ओहो कामसँगै पानी पनि पिउनुपर्छ कार्यक्रम चाहिँ सुन्नु भएको छ कि छैन आयत श्रीजीले आज
2: हजुर सुन्दैछु है
0: आज भनेपछि कृष्णजीले यहाँको त भेना नै पर्नुहुन्छ अहिले त
2: हजुर हजुर
0: गीत पत्ता लगाउनु भएको छ आज मलाई लाग्छ पहिलो पल्ट नै पत्ता लगाउनु भएको यहाँले समर्थन गर्नुपर्ने हुन्छ है त
2: हजुर हुन्छ
0: कसलाई सम्झिन चाहनुहुन्छ
2: हजुर फास्टबल हजुरको लागि टेक्निसियनमा रहनुहुने मित्रको लागि अनि मसँग होल टिमको लागि अनि आगे आउने पछि आउने अब पछि त के अब अन्तिम नै मै नै होला सबै साथीहरूको लागि है भन्न चाहन्छु है
0: हजुर हुन्छ नमस्ते हजुर भर्खरै मात्रै आयतर्षीजी हुनुहुन्थ्यो आयतर्षीजीले चाहिँ आज कृष्णजीले रोज्नु भएको गीतलाई समर्थन गर्नुभएको छ साथै सम्पूर्ण साथीहरूलाई सम्झिँदै उहाँ चाहिँ विदा भइसक्नु भएको छ मनको साथी जीवन कार्की आईडीबाट कमेन्ट आएको छ। हजुर पोखरेल नमस्कार, आरामै हुनुहुन्छ बहिनी? के छ हजुरको हालखबर? सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी रेडियो परिवारलाई आजको दिन शुभ रहोस्। सम्पूर्ण साथीलाई सम्झेको छु, नेपाली गीत संगीतलाई माया गर्नुहोला। शुभ दिन हजुर, फेरि भेटौंला भनेर छुट्नु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ। यहाँको पनि दिन एकदमै धेरै शुभ रहोस् भन्न चाहन्छु। आशिष तामाङजीले कमेन्ट गर्नुभएको छ, हामी दुर्दी गाउँपालिका वडा नम्बर 9 हिले टक्सरदेखि भन्नुभएको छ। उहाँ दुर्दी गाउँपालिका वडा नम्बर 9 को अध्यक्षजी हुनुहुन्छ। यहाँलाई नमस्कार छ र स्वागत पनि गर्न चाहन्छु। स्वर्णिम राईजीले लेख्नु भएको छ, मिस यू अल भनेर, मिस यू टू स्वर्णिमजी। लक्ष्मी प्रसाद मिश्रजी हुनुहुन्छ, नमस्कार, म पाउदीबाट सुन्दैछु भन्नुभएको छ। नमस्कार लक्ष्मीजी। मनकुमारी कान्छे कुलुङ आइडीबाट कमेन्ट आएको छ, सुन्दैछु शंखुवा सभाबाट, मनकुमारी कान्छे कुलुङ, मिस यू अल भनेर सम्झिनु भएको छ। नमस्कार, शंखुवा सभाको के साल खबर? यहाँले फोन मार्फत पनि सुनाउन सक्नुहुन्थ्यो, भोलि अथवा आगामी वसाईमा चाहिँ पक्कै पनि जोडिनुहोला है मनकुमारीजी। बुद्धि आलीजी हुनुहुन्छ विशेष शहरबाट, नमस्कार भन्नुभएको छ। नमस्कार बुद्धिजी, सञ्चय हुनुहुन्छ र आज हामी शुक्रबार बसाईमा छौं। शुक्रबारको बसाईमा तपाईँले म्युजिकको ट्र्याक पत्ता लगाउनुपर्ने हुन्छ। फ्राइडे इज अलवेज फ्राइडे नै हुन्छ हाम्रोमा। सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। आइतबारको दिनमा एउटा शीर्षकमा कुराकानी गर्नुपर्ने बसाई हुन्छ। सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौं। मंगलबारको दिनमा लोकगीत मात्रै तपाईँले गाउन पाउनुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ र बिहिबारको बसाईमा कथा कविता गजल मुक्तक वाचन गर्नुपर्ने हुन्छ। आजको बसाईको बारेमा यहाँलाई जानकारी दिँदैछ र भोलि शनिबारको दिनमा चाहिँ तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ। यो चाहिँ हाम्रो सात दिनको बसाई। यही बसाई अनुसार हामी कार्यक्रममा उपस्थित हुने गर्छौं भने तपाईँले पनि आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। साथै कार्यक्रम रेडियो मार्फत पनि प्रसारण भइरहेको छ, त्यहाँबाट पनि तपाईँले सुनेर प्रतिक्रिया दिन सक्नुहुनेछ। साथै गर्मी मौसममा पानी पिउन चाहिँ नबिर्सिनुहोला, प्रशस्त मात्रामा पानी पिउन पर्ने हुन्छ। तपाईँले पानी पिउनुहोला जुनसुकै काममा आबद्ध हुनुभए तापनि, र कतिपय साथीहरू वन जंगलतिर जानुभएको छ होला, वन जंगलतिर जानुहुन्छ भने तपाईँ चाहिँ जनावरदेखि एकदमै सतर्क हुनुहोला, विशेष गरी सर्पदेखि लिएर चाहिँ, र पानी पिउन चाहिँ तपाईँले नबिर्सिनुहोला। र घाम लागिरहेको छ, गर्मी छ, पानी पनि परिरहेको छ, ग्रामीण भेगहरूमा बाटो एकदमै चिल्लो

हुनुहुन्थ्यो, टेक बहादुरजी हुनुहुन्थ्यो, शोभाजी हुनुहुन्थ्यो, शान्त बहादुरजी हुनुहुन्थ्यो, कामना गुरूङजी हुनुहुन्थ्यो, कृष्ण लामाजी, रायतश्रीजी जोडिनु भएको थियो। सम्पूर्णलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। र कतिपय साथीहरू नियमित रूपमा जोडिने साथीहरू पनि जोडिनु भएको छैन, काम विशेषले व्यस्त हुनुभएको होला, भोलि अर्को वर्षमा चाहिँ पक्कै पनि जोडिनु होला है सम्पूर्ण साथीहरूले। र सम्पूर्ण कमेन्ट गर्नुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रम जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने सम्पूर्ण साथीहरूलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिन चाहन्छु। र अन्तिममा कृष्ण लामाजीले पत्ता लगाउनु भएको ट्र्याक नम्बर वनको गीत सुन्नको लागि अनुरोध गर्दै कार्यक्रम प्रस्तुत म लक्ष्मी पनि छुटिन चाहन्छु। रेडियो मर्स्याङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: को आपने रेडियो रेडियो मर्चेंट एफएम 95 मेगाहर्ट्ज
1: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 06

0: ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदीभाइ दुवैको दाँत बनाएर आऊ।
1: जान त जाने, बरु कहाँ जाने होला खै?
0: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065067272।
3: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर, केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो बैंक चोकमा, मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वागले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
4: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
3: जाँच हुने दिन र समय यही भदौ 6 गते शनिबारका दिन बिहान 10 बजेबाट।
4: स्थान केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो बैंक चोक क्लमजुङ। सम्पर्क 98490869924, 98450867780।
3: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
5: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
6: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
5: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
7: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
8: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौ, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
9: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय बुझौ।
10: बजाज ग्रान्ड एक्सचेन्ज मेलामा पुरानो बाइक ल्याउनुहोस्, नयाँ बजाज चढेर जानुहोस्।
11: मार्केटकै उत्कृष्ट मूल्याङ्कन साथै अतिरिक्त भ्यालुएसन।
9: बजाज एक्सचेन्ज मेला जस्तोसुकै जुनसुकै ब्रान्डको बाइक स्कुटर भए पनि उत्कृष्ट भ्यालुएसन साथै आकर्षक नगद छुट,
10: निशुल्क एसेसरिज, 0% सेवा शुल्क सहित 5 वर्ष फाइनान्स सुविधा उपलब्ध।
11: आउनुहोस्, मौकाको फाइदा उठाउनुहोस्।
9: बजाज एक्सचेन्ज मेला स्थान बेसेश्वर 7 त्रिवेणी टोल, एसबीआई बैंकको आडमा बजाज शोरूमको अगाडि। आयोजक स्मार्ट अटो ट्रेड, बजाज शोरूम बेसेश्वर लमजुङ। विस्तृत जानकारीको लागि सम्पर्क 98167872, 98664531331 र 98460996956। सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
12: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
12: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
9: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
12: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली।

0: नमस्कार, दिउँसो 2 बजेको मर्सङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ।
1: पहिलो मतदानमा कोस्टारिकाकी रेबेका ग्रिस्पान अगाडि संयुक्त राष्ट्रसंघको नयाँ महासचिवका लागि चयनका लागि सुरक्षा परिषदले आज दोस्रो अनौपचारिक मतदान गरेको छ। महासचिव एन्टोनियो गुटेरेसको दोस्रो 5 वर्ष कार्यकाल आगामी डिसेम्बर 31 सकिँदैछ। त्यसअघि वहाँको उत्तराधिकारी बन्न दौड़मा रहेका उम्मेद्वार मध्ये कसको समर्थन बलियो भन्दै गएको छ भने आकलन गर्न सुरक्षा परिषदले स्ट्रपोल अर्थात अनौपचारिक मतदान गरेको हो। यसअघि भएको पहिलो मतदानमा कोस्टारिकाकी रेबेका ग्रिन्सपान अग्रस्थानमा रहनु भएको थियो। 15 सदस्यीय सुरक्षा परिषदका सदस्यहरूले उम्मेद्वारप्रति आफ्नो धारणा गोप्य रूपमा व्यक्त गरेका थिए। प्रतिस्पर्धामा अर्जेन्टिनाका राफेल ग्रोसी, चिलीकी पूर्व राष्ट्रपति मिसेल ब्याचेलेट, इक्वेडरीकी मारिया फर्नान्ड स्पिनोसा, गुयानाकी क्यारोलिन रोड्रिक्स बर्केट, युगान्डाका ओलारा ओटुन्नु र सेनेगलका म्याकिसाल छनृ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक शुरू भएको छ। वनस्थली स्थित घण्टीघर केन्द्रीय कार्यालयमा बैठक शुरू भएको हो। महामन्त्री विपिन कुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, संगठित व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम तथा अभियान लगायतका विषयमा छलफल हुने कार्यसूची छ। उनका अनुसार पार्टीको दस्तावेज अन्तर्गत स्थानीय निर्वाचनका लागि उम्मेद्वार छनौट रूपरेखा 2083, मनोनित मनोदन तथा अनुमोदन तथा राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची छ। संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐनमा संशोधन गर्दै गवर्नर तथा संचालकहरूको योग्यता र अनुभव सम्बन्धी प्रावधानलाई थप स्पष्ट र परिमार्जन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा योग्यताबारे नयाँ मापदण्डहरू तय गरिएको हो। बैठकमा समिति सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले प्रस्तावित व्यवस्थाबारे जानकारी दिँदै गवर्नर तथा संचालक पदका लागि निर्धारित शैक्षिक योग्यता र कार्य अनुभवको मस्यौदा प्रस्तुत गर्नु भएको थियो। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पालिका मतहतका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ। मन्त्रालयले पालिकामा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापन गर्न भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै पालिकालाई पठाइएको हो। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 3,300 रूपियाँले बढ़ेको छ। आज सुन 3,16,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव 9,300 रूपियाँले बढ़ेको थियो। अस्ति बुधबार सुनको भाव तोलामा 2,700 रूपियाँले घटेको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको भाव 3,600 रूपियाँले बढ़ेर र सोमबार 1,600 रूपियाँले बढ़ेको थियो। मंगलबार चाहिँ सुनको भाव सोमबार जस्तै तोलाको 3,06,800 रूपियाँ थियो। त्यस्तै आज चाँदीको भाव पनि 130 रूपियाँले बढ़ेर 4,985 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 260 रूपियाँले बढ़ेर 4,855 रूपियाँमा कारोबार भएको थियो। बाढ़ी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न 26 जिल्ला तथा आसपासका क्षेत्रमा बाढ़ीको जोखिम रहेको जनाएको छ। विशेष गरी नदी तथा खोलाको तल्लो तटीय क्षेत्र डुभान भइरहेको बस्ती र नदी किनारा आसपासका नागरिकलाई सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, शंखुवासभा, भोजपुर, दोलखा, काभ्रे पलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डु, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोर्खा, तनहुं, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रूकुम पूर्व, रूकुम पश्चिम, जाजरकोट तथा आसपासका जिल्लामा बाढ़ीको जोखिम रहेको छ। जाजरकोटको चुनी जुनी चाँदी गाउँपालिका छमा बाढ़ीमा परे दुईजना बेपत्ता भएका छन्। 39 वर्षीय रचना थापा र 64 वर्षीय देव बहादुर सिंह बेपत्ता भएका हुन्। प्रहरीका अनुसार डोगरा खोलाले बगाउँदा उनीहरू बेपत्ता भएका हुन्। प्रहरीका अनुसार थापालाई बुधबार साँझ गोठबाट घर फर्कने क्रममा खोलाले बगाएको थियो। सिंह भने शुक्रबार बिहान डोगरा खोलाको बाढ़ीमा बेपत्ता भएका हुन्। बाढ़ीले 8-10 पानी घट्टा समेत बगाएको छ। बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सहित तीनवटै सुरक्षा निकायका परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिनुभयो। दिउँसो 2 बजेको मर्स्याङदी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्स्याङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665204799।

0: Mania Extreme Energy Drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटेको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसीसर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुन। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9861623284 र 9921980746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
8: विशिष्ट हररी खोली वा रेडियो मर्सिङ दु क्याले यो भाषारी कत्ते छाबकुए हैमु खोइन थिङ अल्छ्यो
9: ए 26 नर 30 गरी बालोटी र रेडियो मर्सिङ दिङे न ओ अल्छ्यो
10: क्यों यो आफै रेडियो मर्सिङ दि एफएम 95।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
8: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया, खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
8: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: केयर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850386780।
8: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099942।
13: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासोपाको केन्द्रीय समिति बैठक वनस्थलीमा चल्दै, पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह निजी भ्रमणका लागि पोखरामा। कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन। बीबीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुबई पठायो। निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र। पत्रमा औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न। पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको अस्पतालमा स्वास्थ्य परीक्षण, परीक्षणपछि फेरि कारागार चलान। र टप एन टी20 श्रृंखलामा नेपाल ए र नर्दर्न टेरिटोरी स्ट्राइक बीचको खेल चल्दै, भारतीय क्रिकेट टोलीको बंगलादेश भ्रमण फेरि पनि स्थगित हुन सक्ने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार आज काठमाण्डुको वनस्थलीमा रहेको केन्द्रीय कार्यालय घण्टीघरमा बैठक बसेको हो। केन्द्रीय समितिका सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखको मनोनयन सम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत हुने महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। यस्तै पालिकाको आउँदो चुनावका लागि उम्मेद्वार छनौटको रूपरेखा 2083 अनुमोदन गर्ने तथा राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल केन्द्रित गर्ने कार्यसूची छ। बैठकमा केन्द्रीय समिति तथा प्रतिनिधि सभा सदस्यको नेतृत्वमा स्थानीय तहमा उम्मेद्वार छनौट रूपरेखा सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ। गएको असार 7 देखि 12 गतेसम्म चितवनमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो। त्यसपछि बसेको यो दोस्रो केन्द्रीय समिति बैठक हो। यसअघि बसेको पहिलो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेताका रूपमा मनोनयन गरेको थियो। तर आजको बैठकमा वरिष्ठ नेता शाह उपस्थित हुनुभएको छैन। उहाँ स्थलमार्ग हुँदै पोखरा लाग्नु भएको छ। पोखरा भ्रमणको क्रममा उहाँ आज माछापुछ्री गाउँपालिका 6 रहेको एक रिसोर्टमा बस्नुहुने कार्यक्रम तय भएको छ। उहाँ मुस्ताङ पनि पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्री शाहको यो भ्रमण निजी रहेको जनाएको छ। सरकारले सरकारी निकायबाट हुने खरीद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले स्थानीय सिप तथा उद्यमको संरक्षण, रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरीदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनस्मरणसहित सबै सरकारी कार्यालयमा पत्राचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न निर्देशन समेत दिइएको छ। त्यसै गरी स्टेशनरी, छपाई तथा फर्निचर सम्बन्धी वस्तु, निर्माण सामग्री, मेसिनरी तथा उपकरण, कृषि तथा पशुजन्य उत्पादन, खाद्य तथा पेय पदार्थ खरीद गर्दा प्रचलित कानून तथा सार्वजनिक खरीद ऐनको दायराभित्र रही स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यवस्था मिलाउन सबै सरकारी निकायलाई पुनस्मरण गराएको प्रवक्ता आर्यालले बताउनुभयो। स्वदेशी वस्तु र सेवाको प्रयोग र उत्पादन सरकारको प्राथमिकतामा रहेको समेत उहाँले बताउनु भएको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको घिउ यूएईको दुबईमा निर्यात हुन थालेको छ। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुबई पठाएको हो। डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतमका अनुसार निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनलसँग भएको सम्झौता अनुसार पहिलो लटमा घिउ दुबई निर्यात गरिएको छ। दुबईमा मातृभूमि प्राइवेट लिमिटेडले बजार व्यवस्थापन गर्नेछ। वर्षमा न्यूनतम 50,000 किलो घिउ निर्यात गर्ने गरी दुग्ध विकास संस्थान र रातो र चन्द्र सूर्य कम्पनी सम्झौता भएको थियो। अरू केही देशमा डीडीसीको घिउ यसअघि नै निर्यात हुँदै आएकोमा दुबईमा आज पहिलो पटक पठाएको गौतमले बताउनु भएको छ। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पालिका मातहतका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ। मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै पालिकालाई पठाएको हो। पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न गरिएको छ। सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्री समेत समेटिएका छनृ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार बन्झ्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333 493-555

0: यो चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन घर बरसिं उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्र कूपन अस इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउन सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। आउँदो हिउँदमा सुपर एल निनोको जोखिम उच्च हुन सक्ने अनुमान गरिएको छ। त्यसका लागि अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्नेमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोड़ दिनुभएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एल निनोको प्रभावले नेपालको जल ऊर्जा र खाद्य सुरक्षामा गम्भीर चुनौती थप्न सक्ने बताउनुभयो। मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय मौसम सम्बन्धी निकायका पछिल्लो तथ्याङ्क उल्लेख गर्दै निकै शक्तिशाली एल निनोको सम्भावना 90% पुगेको जानकारी दिनुभयो। नेपालको जल तथा मौसम विज्ञान विभागले पनि यस वर्ष देशभर औसत भन्दा कम वर्षा र अधिक तापक्रमको प्रक्षेपण गरेको स्मरण गराउँदै उहाँले पूर्व तयारीमा ढिलाइ भएको स्वीकार गर्नुभयो। नेपालको विद्युत व्यापारमा उल्लेख्य सुधार भए पनि हिउँदमा 4 महिना नोभेम्बरदेखि अप्रेल अझै पनि आयातमा निर्भर रहनु परेको मन्त्री श्रेष्ठको भनाइ छ। एल निनोको उच्च प्रभाव नेपालको विद्युत आयात गर्ने समयमा पर्ने भएकोले यसले थप जोखिम निम्त्याउने उहाँले बताउनुभयो। मन्त्रालयले चालेका कदमहरूबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले तराई मधेश खडेरी लचिलोपन रणनीति तयार भइसकेको र तराईका 22 जिल्लामा जमीन मुनिको पानीको अनुगमनका लागि काम शुरू भएको बताउनुभयो। साथै पुष महिना अगावै स्यालो ट्यूबवेल वितरण र पोखरी पुनर्भरणका कामहरू सम्पन्न गर्न सम्बन्धित विभागलाई यसअघि नै निर्देशन भएको छ। अब विदेशको खबर। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई आज बिहान इस्लामाबादमा रहेको एउटा निजी अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फेरि कारागार पठाइएको छ। पाकिस्तानका सूचना मन्त्री अता उल्लाह तरारका अनुसार खानलाई सिफा इन्टरनेशनल अस्पतालमा नेत्ररोग विशेषज्ञ मुटुरोग विशेषज्ञ र फिजिसियन सहितको टोलीले जाँच गरेको थियो। परीक्षणपछि डाक्टरहरूले पूर्व प्रधानमन्त्री खान चिकित्सकीय रूपमा तन्दुरूस्त रहेको बताएका बीबीसीले जनाएको छ। स्वास्थ्य सम्बन्धी गुनासो आएपछि सर्वोच्च अदालतले गएको मंगलबार खानलाई 48 घण्टाभित्र अस्पताल लगेर स्वास्थ्य परीक्षण गराउन आदेश दिएको थियो। सन् 2023मा भ्रष्टाचारको आरोपमा जेल परे यता 73 वर्षीय खानले अदालतबाट पाउनु भएको यो सबैभन्दा ठूलो राहत थियो। उहाँले आफूमाथि लागेका आरोपहरू राजनैतिक प्रतिशोधबाट प्रेरित रहेका दावी गर्दै आउनु भएको छ। आजदेखि शुरू भएको टप एण्ड टी20 श्रृंखलामा अहिले नेपालको ए टोली र नर्दन टेरिटोरी स्ट्राइक बीचको खेल चलिरहेको छ। डार्विनमा टस हारेर ब्याटिङ गरिरहेको नेपाल एले ताजा अवस्थामा 12 ओभर 3 बलको खेल सकिँदा 4 विकेट गुमाएर 66 रन बनाएको छ। प्रतियोगितामा सहभागी हुन 15 सदस्यीय नेपाली टोली गएको भदौ 1 गते अस्ट्रेलिया गएको थियो। यो टोलीको कप्तान अनिल कुमार शाह रहेका छन्। खेलकै अर्को खबरमा बंगलादेश क्रिकेट बोर्ड बीसीबीका अध्यक्ष तमिम इकबालले अर्को महिनाका लागि तय भएको भारतको बंगलादेश भ्रमण फेरि स्थगित हुन सक्ने संकेत गरेका छन्। भारतको बंगलादेश भ्रमणबारे अहिले भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई र बीसीबी बीच छलफल चलिरहेको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक इन्फोले जनाएको छ। यो भ्रमण शुरूमा गएको वर्षको अगस्तका लागि तय भएको थियो, तर पछि यसलाई आउँदो सेप्टेम्बरसम्म सारिएको छ। इण्डियन प्रिमियर लीग आईपीएलको टोली कोलकाता नाइट राइडर्सले बंगलादेशी खेलाड़ी मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि दुई बोर्ड बीचको सम्बन्ध चिसिएको थियो। त्यसपछि अमिनुल इस्लामको नेतृत्वमा रहेको बीसीबीले भारतको सहआयोजनामा भएको टी20 विश्वकपका लागि टोली पठाउन अस्वीकार गरे थियो। यसै महिनाको शुरूआतमा बीसीबीका नयाँ अध्यक्ष तामिम इकबालले भारतको भ्रमण गर्दा र प्राप्त जानकारी अनुसार बेंगलुरूमा रहेको बीसीसीआईको सेन्टर अफ एक्सिलेन्सको भ्रमण गर्दा सम्बन्धमा सुधार आएको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाको केन्द्रीय समिति बैठक वनस्थलीमा चल्दै पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह निजी भ्रमणका लागि पोखरामा। कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुवै पठायो। निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र, पत्रमा औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न, पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको अस्पतालमा स्वास्थ्य परीक्षण, परीक्षणपछि फेरि कारागार चलान, र टप एण्ड टी ट्वेन्टी श्रृंखलामा नेपाल ए र नर्दर्न टेरिटोरी स्ट्राइक बीचको खेल चल्दै भारतीय क्रिकेट टोलीको बंगलादेश भ्रमण फेरि पनि स्थगित हुन सक्ने।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
3: एनबीएल अटो लोन,
4: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242, 44-28-242।
9: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीले काठमाण्डुको भिरकुटी मण्डपलाई व्यवस्थित, सुरक्षित, स्वच्छ, हरित, समावेशी तथा नागरिक मैत्री सार्वजनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक अध्ययन गरी अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री वादीले आज भिरकुटी मण्डप परिसरमा संचालन भइरहेका विभिन्न गतिविधि तथा संरचनाको निरीक्षण गर्दै खसी तथा तरकारी बजार, गार्डेन हल, विभिन्न स्टल, प्रदर्शनी तथा व्यापारिक क्षेत्र, खुल्ला तथा हरित क्षेत्र, पार्किङ, सरसफाई, सार्वजनिक शौचालय र पैदल आवागमन क्षेत्रको अवस्थाबारे जानकारी लिनुभयो। वहाँले परिसरमा रहेका संरचना तथा क्षेत्रको उपयोग, व्यवस्थापन, व्यापार तथा सेवा संचालनको अवस्था, आमदानी तथा त्यसबाट राज्य र नागरिकले प्राप्त गरिरहेका लाभका विषयमा सम्बन्धित अधिकारी तथा व्यवस्थापन पक्षसँग जानकारी लिनुभएको थियो। संघीय राजधानीको केन्द्रमा रहेको महत्वपूर्ण सार्वजनिक सम्पत्तिका रूपमा रहेको भिरकुटी मण्डपलाई वर्तमान स्वरूपमै सीमित नराख्नु, उपलब्ध क्षेत्र तथा संरचनाको अधिकतम सदुपयोग हुने गरी विकास गर्नुपर्नेमा मन्त्री वादीले जोड़ दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ। काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले विभाग, आयोजना इकाई, सचिवालय प्रमुख लगायतसँग कार्य सम्पादन सम्झौता गर्नुभएको छ। काठमाडौँ प्लाजाको सभाकक्षमा चालू आर्थिक वर्ष 83-84 लागि तर्जुमा भएका योजना कार्यान्वयनको प्रतिबद्धता सहित सम्झौता भएको हो। सम्झौताको उद्देश्य पालिकाको कार्यशैलीलाई थप जिम्मेवार, पारदर्शी र नतिजामुखी बनाउनु हो। सम्झौता बमोजिम अधिकारीहरूले लक्ष्यको कम्तीमा 80% प्रगति हासिल गर्नुपर्ने हुन्छ। सम्झौतापछि यसको प्रभावकारी कार्यान्वयनका विषयमा कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले खुल्ला प्रक्रिया र सामूहिक निर्णयबाट काम गरिने बताउनुभयो। सिनियर म्यानेजमेन्ट टीम एसएमटी बैठकमा आन्तरिक समन्वय र समस्याको समाधान गर्ने थलोको रूपमा विकास गरिने उहाँको भनाइ छ। सम्झौता अनुसार सेवाग्राहीका गुनासोलाई तत्काल सम्बोधन गर्दै विभाग, आयोजना र इकाईका प्रमुखले आफू मातहतका कर्मचारीको उत्पादनमूलक परिचालन, गुनासो रहित र छिटो छरितो सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्नेछ। विभागको कार्य सम्पादनको नियमित मूल्यांकनका लागि दैनिक, साप्ताहिक, पाक्षिक र मासिक प्रगति विवरण पेश गर्नुपर्नेछ। निजामती कर्मचारी अस्पतालले हरेक आइतबार बिहान 9 देखि दिउँसो 1 बजेसम्म निजामती कर्मचारी तथा परिवार लक्षित विशेष ओपीडी सेवा सञ्चालन गर्न लागेको छ। विशेष ओपीडी सेवामा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक कान तथा घाँटी रोग, रेडियोलोजी र प्याथोलोजी लगायत सेवा प्राप्त हुनेछन्। अस्पतालकी सूचना अधिकारी श्री रञ्जना नेपालका अनुसार आउँदा दिनमा त्यसमा थप विशिष्टीकृत सेवा थप गरिनेछ। उहाँका अनुसार निजामती कर्मचारीले अस्पतालबाट प्रदान गरिने सेवाका लागि लाइन बस्न नपरोस् र सहज रूपमा उपचार सुविधा प्राप्त होस् भनी त्यस सेवा सञ्चालन गर्न लागि एको हो। नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा नुवाकोटको त्रिशुली गाउँपालिका 7 बस्ने 19 वर्षीय सुदीप कटुवाललाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जाल फेसबुकमा नाबालिकासँग साथी भनेर प्रलोभनमा पारी अश्लील सामग्री सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गर्ने र रकम समेत माग गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको टोलीले कटुवाललाई पक्राउ गरेको हो। यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका 9 ताथलीमा रहेको पातले जंगलमा जुवा खेलिरहेका अवस्थामा काठमाडौँको चन्द्रगिरी नगरपालिका 14 कलम कि बस्ने 32 वर्षीय विजय खत्रीसहित 6 जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनीहरूको साथबाट 2,34,500 रूपियाँ पनि बरामद भएको जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुवै पठायो। भिरकोटी मण्डपलाई नागरिक मैत्री सार्वजनिक केन्द्र बनाउने तयारी। उपलब्ध क्षेत्र तथा संरचनाको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड़। र निजामती अस्पतालले हरेक आइतबार सरकारी कर्मचारी लक्षित विशेष ओपीडी सेवा सञ्चालन गर्ने। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन, के तनाव दियो ए खुशी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Extreme energy drink.
1: बिस्तारै जानु त ए माइलाले ट्रेक्टरले रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा टिक्टिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाइ हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
5: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
6: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
1: मोबाइल 97460-00-454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: गुड मर्निङ मिस
3: गुड मर्निङ क्लास ल आज हामी डडेलोको विषयमा पढ्छौ भन्न त शान्ति के कारणले डडेलो लाग्छ
4: जथाभावी आगो लगाउने आगो राम्रोसँग ननिभाउने हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस
3: भेरी गुड डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी
5: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ जनावरहरूको वासस्थान मासिन्छ कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन् अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस
6: हो सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ आगोसँग खेलबाड नगरौं मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ
7: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो
8: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8 13 लम्जुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-28-186 फोन 066-520-293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Mania.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएफ किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856474486।
3: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
3: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
3: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
3: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
3: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
3: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
3: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
2: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
3: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
3: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
3: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
4: हार्दिक निमन्त्रणा, लमजुङ जिल्लामा रहेको विष्णु साहित्यिक मञ्च लमजुङको 7 साधारण सभा तथा 8 स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका राज्य सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण विष्णु आजीवन सदस्य, सृष्टा, साहित्यकार, कवि, बुद्धिजीवी, शिक्षा प्रेमी एवं समेक्षित सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति 2083 भाद्र 7 गते आइतबार, स्थान लक्ष्मी नारायण पुस्तकालय, समय दिनको 10:45। कार्यक्रमहरू, प्रतिवेदन प्रस्तुत, सम्मान कार्यक्रम, कवि एवं बाल प्रतिभा सम्मान, साथमा नृत्य एवं रचना वाचन, विविध कार्यक्रमहरू। अध्यक्ष कमला दनाई एवं विष्णु साहित्यिक मञ्च परिवार लमजुङ।
5: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
6: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
5: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
7: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856446662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: पाईको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीबीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909999 4779729 सेवा मोडल हस्पिटल प्राली विशेषर साथ सानी।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856074486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: बिताइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने।
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665210,
6: सम्पर्क मोबाइल नम्बर 98573375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
1: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
7: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
1: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं। स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जिल्ला प्रहरी कार्यालय लमसुङको अनुरोध।
5: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
5: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
4: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
5: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
4: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
5: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।

0: Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
4: हेलो मर्सिङ एफएम 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर।
3: केयर फार्मेसी बेसर नगरपालिका साथ, पुरानो ब्याङ्क चोकमा।
2: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू: दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
3: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
2: जाँच हुने दिन र समय यही भदौ 6 गते शनिबारका दिन बिहान 10 बजेबाट।
3: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, लमजुङ। सम्पर्क 98490-68924, 98450-86780।
2: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
3: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
4: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
5: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
4: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
4: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा ब्याङ्क अगाडि, बेसी सर साथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665509909, मोबाइल 98477-69229।
6: जय श्री राम, जय श्री राम।
7: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
6: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
7: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
6: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
7: हो नि भाउजू।
8: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
9: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
8: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
9: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
8: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
9: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465-99074 र 98065-58074।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
10: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। अति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
11: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
12: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
13: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
14: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
13: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98-460-90-301, 98-460-74-065।
15: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
16: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुलास तीव्र कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: नान्सी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्षता अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्षता अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924 9850086780।
8: हार्दिक निमन्त्रणा। लमजुङ जिल्लामा रहेको कृष्ण साहित्यिक मञ्च लमजुङको सातौं साधारण सभा तथा आठौं स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका राज्य सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण कृष्ण आजीवन सदस्य सृष्टा साहित्यकार कवि बुद्धिजीवी शिक्षा प्रेमी एवं स्वेच्छिक सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति 2083 भाद्र 7 गते आइतबार। स्थान लक्ष्मी नारायण पुस्तकालय। समय दिनको 10:45। कार्यक्रमहरू प्रतिवेदन प्रस्तुत, सम्मान कार्यक्रम, कवि एवं बाल प्रतिभा सम्मान, साथमा नृत्य एवं रचना वाचन, विविध कार्यक्रमहरू। अध्यक्ष कमला तनाई एवं विष्णु साहित्यिक मञ्च परिवार लमजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
3: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Draconia. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त धनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारी लागि सम्पर्क 0665909999 9847769229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
9: तपाईँ रेडियो मर्सेङ्गी एफएम

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेम, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: California. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसहर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
6: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940 र 98130949532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन, स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665370 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्सिउँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665202009।

0: extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: मर्संग एफएम 95 मेगाहर्ज।
3: प्रवक्ताको जिम्मेवारी खरेललाई निजी भ्रमणका लागि प्रधानमन्त्री शाह पोखरामा भोलि मुस्ताङ जाने।
4: नेपाल राष्ट्र बैंकको गवर्नर र संचालकको योग्यता सम्बन्धी प्रावधान परिमार्जन गरिँदै सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन।
3: कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुबई पठायो।
5: प्रशासन न्यूनतम माल खाड़ी मुलुकमा लैजाने भन्ने गरी सम्झौता भएको छ। हामीले निरन्तर संवाद गरेर बजार पहिचान गरेर नै हामीले यो आज सम्भव भएको भन्ने लाग्छ।
4: अमेरिकाको अलास्कामा विमान दुर्घटना 8 जनाको ज्यान गयो।
3: र टप इन द टी20 श्रृंखलामा नेपाल ए नर्दर्न टेरिटोरीसँग पराजित।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082562

0: एक अन्ठानब्बे पाँच अठहत्तर पैंतिस नौ नब्बे अन्ठानब्बे पाँच अठहत्तर एकतीस छ चौरासी। तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र अठार महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
0: विगत तीन दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ पाँच वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स डट पीयू एक्जाम डट ईडीयू डट एनपी वा www डट एनपीआई डट ईडीयू डट एनपी लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सचिवालय विस्तार गरेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थली काठमाण्डुमा आज बसेको केन्द्रीय समितिको बैठकले 11 जनालाई मनोनित गर्दै सचिवालय विस्तार गरेको पार्टीका केन्द्रीय सदस्य मनिष झाले जानकारी दिनुभयो। उहाँका अनुसार पार्टीका सभापति रवि लामिछानेको प्रस्तावमा बैठकबाट शिशिर खनाल, गणेश पराजुली, विराज भक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपक राज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा रानामगर, मनिष झा र पुरूषोत्तम यादवलाई सचिवालय सदस्यमा मनोनित गरिएको हो। पार्टी प्रवक्ताको जिम्मेवारी सांसद एवं पूर्व सूचना तथा संचार मन्त्री जगदीश खरेललाई दिइएको छ। पार्टीको संगठन विभाग प्रमुखमा केन्द्रीय सदस्य प्रमोद नेौपानेलाई अनुमोदन गरिएको छ। त्यस्तै सहमहामन्त्रीमा पुरूषोत्तम यादव मनोनित हुनुभएको छ। झाका अनुसार बैठकले कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सह कोषाध्यक्षमा वसुमाया तामाङ, सहप्रवक्ता नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनित गरेको छ। यद्यपि पार्टी केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन। पार्टीको पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री अझै मनोनित हुन बाँकी रहेको छ। बैठकले थप 9 जना केन्द्रीय सदस्य समेत मनोनित गरेको छ। केन्द्रीय सदस्य मनोनित हुनेहरूमा गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, पुरूषोत्तम यादव, वसुमाया तामाङ, डाक्टर मनोहर प्रधान, सुरेन्द्र चौधरी, डाक्टर भक्तबहादुर राई र भूपदेव शाह हुनुहुन्छ। गएको असार 7-12 गतेसम्म चितवनमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो। त्यसपछि बसेको यो दोस्रो केन्द्रीय समिति बैठक हो। यसअघि बसेको पहिलो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेतामा मनोनित गरेको थियो, तर आज बैठकमा वरिष्ठ नेता शाह उपस्थित हुनुभएन।
4: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणको सिलसिलामा आज पोखरा पुग्नु भएको छ। उहाँ आज माछापुच्छ्रे गाउँपालिका 6 अस्ताममा रहेको एक रिसोर्टमा बास बस्नुहुनेछ। प्रधानमन्त्री शाह पोखरा पुगेसँगै जिल्लाको सुरक्षा व्यवस्था थप चुस्त पारिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहको यो पारिवारिक भ्रमण रहेकाले अन्य कुनै औपचारिक कार्यक्रम तय भएको छैन। प्रधानमन्त्रीको भ्रमणले अस्ताम क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण टेवा पुग्ने त्यहाँका पर्यटन व्यवसायी नन्दलाल अधिकारीले बताउनुभयो। प्रधानमन्त्री शाह आज बिहान परिवारका सदस्यसहित काठमाण्डुबाट सड़क मार्ग हुँदै पोखरा पुग्नु भएको हो। उहाँ भोलि मुस्ताङ जाने कार्यक्रम रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्री शाहको यो भ्रमण निजी रहेको जनाएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सिंहदरबारमा गरेको नियमित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले शाहको भ्रमण निजी भएको बताउनुभयो।
3: संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐनमा संशोधन गर्दै गवर्नर तथा संचालकहरूको योग्यता र अनुभव सम्बन्धी प्रावधानलाई थप स्पष्ट र परिमार्जन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा योग्यताबारे नयाँ मापदण्डहरू तय गरिएको हो। बैठकमा समिति सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले प्रस्तावित व्यवस्थाबारे जानकारी दिँदै गवर्नर तथा संचालक पदका लागि निर्धारित शैक्षिक योग्यता र कार्य अनुभवको मस्यौदा प्रस्तुत गर्नुभयो। प्रस्तावित व्यवस्था अनुसार गवर्नर वा संचालक पदमा नियुक्त हुन मौद्रिक बैंकिङ वित्तीय तथ्याङ्क शास्त्र सार्वजनिक प्रशासन वाणिज्य व्यवस्थापन वाणिज्य कानून तथा लेखा विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा त्यस सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। यसका साथै नेपाल सरकारको विशिष्ट श्रेणी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक विश्वविद्यालयको प्रधान अध्यापक वा क वर्गको वाणिज्य बैंक तथा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रको कार्यकारी तहमा कम्तीमा 4 वर्षको अनुभव भएको व्यक्ति मात्र गवर्नर पदका लागि योग्य मानिनेछ। यदि सम्बन्धित विषयमा विद्यावारिधि अर्थात पीएचडी गरेको व्यक्ति भएमा क वर्गको वाणिज्य बैंक वा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रमा अधिकृत स्तरमा कम्तीमा 10 वर्षको अनुभव भए पुग्ने गरी प्रावधान राखिएको छ। छलफलको क्रममा क वर्गका वाणिज्य बैंकका बहालवाला वा पूर्व कार्यकारी प्रमुखलाई स्वार्थको द्वन्द नहोस् भन्नको लागि कुलिङ पीरियड राख्ने विषयमा पनि सहमति जुटेको छ। कार्यकारी प्रमुखको पद छाडेको निश्चित समयपछि मात्र राष्ट्र बैंकको उच्च पदमा योग्य हुने गरी व्यवस्था मिलाइएको छ। गवर्नरको अधिकार र संचालक समितिको भूमिकाका विषयमा थप स्पष्टता आवश्यक रहेको भन्दै समितिले यसलाई आउँदो बैठकमा टुंग्याउने जानकारी दिएको छ।
4: सरकारले सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका शासकीय मामिला हेर्ने सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो। पछिल्लो मन्त्री परिषदको बैठकले सफ्टवेयर विकास तथा संचालन समिति गठन आदेश 2083 स्वीकृत गरेको थियो। समितिले सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्नको लागि काम गर्ने प्रवक्ता अर्यालले बताउनुभयो। यो केन्द्रमा एकजना कार्यकारी निर्देशक सहित 30 जना कर्मचारीको व्यवस्था गर्ने गरी तयारी भइरहेको छ। सफ्टवेयर विकास तथा संचालन केन्द्रले सरकारी सेवामा डिजिटल प्रणाली विस्तार विद्युतीय शासन र प्रविधि मैत्री सेवा प्रवाहलाई व्यवस्थापन गर्नेछ।
3: आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पालिका मातहतका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ। मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै पालिकालाई पत्र पठाएको हो। पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न गरिएको छ। सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्री समेत समेटिएका छन्। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा डीडीसीको घिउ दुवै पठाउन थालेको बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556493333, 4935555।
9: एनबीएल अटो लोन,
10: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
9: मात्र 5% ब्याज दर।
0: कर्जा अवधि 5 वा 7 वर्षसम्म
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
0: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
11: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
12: हरेक मान्छेको सपना जपना र चाहना पैसा
0: पैसामा छ शक्ति पैसामा छ सहारा
12: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
0: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
12: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
0: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
12: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
0: इतिहास गाथा र कथा गाँठका कुरा
12: गाँठका कुरा
0: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ तिन्जेल हामीले राजसोपाको सचिवालय विस्तार संगठन विभाग प्रमुखमा नेउपाने पार्टी प्रवक्ताको जिम्मेवारी खरेललाई निजी भ्रमणका लागि प्रधानमन्त्री शाह पोखरामा भोलि मुस्ताङ जाने नेपाल राष्ट्र बैंकको गवर्नर र संचालकको योग्यता सम्बन्धी प्रावधान परिमार्जन गरिँदै सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र लगायत खबर प्रस्तुत गर्यौं
4: नेपाल दर्पणमा अब बाँकी खबर सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले स्थानीय सिप तथा उद्यमको संरक्षण रोजगारी सृजना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयमा पत्राचार गरिएको जानकारी दिनुभयो उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली उपहार सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न समेत निर्देशन दिइएको छ त्यसै गरी स्टेशनरी छपाई तथा फर्निचर सम्बन्धी वस्तु निर्माण सामग्री मेसिनरी तथा उपकरण कृषि तथा पशुजन्य उत्पादन खाद्य तथा पेय पदार्थ खरिद गर्दा प्रचलित कानून तथा सार्वजनिक खरिद ऐनको दायराभित्र रही स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यवस्था मिलाउन सबै सरकारी निकायलाई पुनः स्मरण गराइएको प्रवक्ता आर्यालले बताउनुभयो स्वदेशी वस्तु र सेवाको प्रयोग र उत्पादन सरकारको प्राथमिकतामा रहेको समेत उहाँले बताउनु भएको छ
3: फेरि पनि स्वदेशी उत्पादनकै प्रसंग सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको घिउ यूएईको दुवैमा निर्यात हुन थालेको छ डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुवै पठाएको हो डीडीसीका अनुसार निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनलसँग भएको सम्झौता अनुसार पहिलो लटमा घिउ दुवै निर्यात गरिएको छ दुवैमा मातृभूमि प्राइवेट लिमिटेडले बजार व्यवस्थापन गर्नेछ वर्षमा न्यूनतम 50,000 किलो घिउ निर्यात गर्ने गरी दुग्ध विकास संस्थान र रातो र चन्द्र सूर्य कम्पनीबीच सम्झौता भएको थियो अरू केही देशमा डीडीसीको घिउ यसअघि नै निर्यात हुँदै आएकोमा दुवैमा आज पहिलो पटक पठाएको हो यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सामाजिक सञ्जालमा डीडीसीको उत्पादन प्रवर्धन गर्दै पोस्ट गरेपछि उपभोक्ताको चासो थप बढ़ेको थियो अहिले डीडीसीको घिउ दुवै पठाउन कसरी सम्भव भयो भनेर हामीले दुग्ध विकास संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेलाई सोधेका छौं
13: पहिला हाम्रो आन्तरिक बजारहरूमा हाम्रो उत्पादनहरू गइरहेको थियो बजार पनि खुम्चिरहेको र आन्तरिक बजारमा खपत नभइसकेपछि अब के विचार गरिने अब बाहिर निर्यात पनि गर्नुपर्छ भन्ने सोच आयो र हामीले खास गरी निर्यात कसले गर्नुहुन्छ भन्ने निर्यातकर्ताहरूसँग सम्पर्क गर्यौँ हामीले र अरू प्रडक्टहरू लैरहने निर्यातकर्तासँग हामीले समन्वय गर्यौँ क्वालिटीको गुणस्तरको त्यहाँको स्थानीय दुबईको आफ्नो ठाउँको पनि उहाँले एप्रुभल लिनुपर्ने छ त्यो लिएर आइसकेपछि हामीले यहाँ आफ्ना ब्रान्डमा प्लास्टिकको बोतलमा हामीले यहाँ बेच्यौँ भने अहिले सिसाको डिब्बामा चाहिँ हामीले पठाइरहेका छौँ त्यो भने 50,000 किलो अथवा 50 टन न्यूनतम माल चाहिँ खाडी मुलुकमा लैजाने भन्ने गरी सम्झौता भएको छ हामीले निरन्तर चाहिँ संवाद गरेर हामीले बजार पहिचान गरेर नै हामीले यो आज सम्भव भएको भन्ने लाग्छ
4: 50,000 किलो निर्यात गर्ने भन्ने कुरा छ यो लक्ष्य पूरा गर्न चाहिँ उत्पादन क्षमता पर्याप्त छ हाम्रो कि थप बढाउनु पर्छ
13: अहिलेकै उत्पादन क्षमताले हामीले यो निर्यात गर्न सक्छौ अब अझ वृद्धि हुन सक्ने अवस्था भयो भने हामीले उत्पादन क्षमता त पक्कै पनि बढाउनु पर्छ हामीले त्यो उत्पादन क्षमता मात्र होइन हाम्रो संकलन क्षमता पनि बढाउनु पर्ने हुन्छ त्यो पनि हामी सँगसँगै कामहरू गरिरहेका छौँ।
4: त्यो निर्यातबाट डिडिसी र किसानलाई चाहिँ यसको प्रत्यक्ष फाइदा हुन्छ कि?
13: फाइदा पुग्ने नै भयो, किनभने विगतमा हाम्रो अहिले दुधको मिल्क होल्डे पनि भएको अवस्था र बजार नपाएर विभिन्न किसिमका किसानहरू नै चाहिँ आफ्नो मूल्य नपाएर विभिन्न चरणमा आन्दोलन गरिरहेको जुन एउटा चाहिँ दृश्य हामीले देखेका थियौँ, अब कम्तीमा पनि यो बजार विस्तार भयो, नेपालमा मात्र बाहिर जान थाले भने यसले एक किसानलाई उत्साहित पनि बनाउँछ र उहाँहरूले चाहिँ आफ्नो उत्पादन क्षमता पनि खास गरी दुधको चाहिँ बजार भइसकेपछि मैले बेच्ने ठाउँ छ भनिसकिसकेपछि उहाँले दुध उत्पादन वृद्धि गर्नुहुन्छ। हामीले खास गरी यो राय संकलन किसानहरूमा गएर बुझ्दाखेरि पनि यदि बजार छ भने हामी दुध जति पनि उत्पादन गर्छौँ दिन सक्छौँ भन्ने कुराहरू उहाँबाट नै आएको हुनाले मन लाग्छ यसले डेरी सेक्टरलाई उत्साहित पुर्याउन थप यसले मद्दत गर्छ भन्ने।
4: अन्य ब्रान्डसँगको प्रतिस्पर्धा चाहिँ कस्तो हुन सक्छ भन्ने अनुमान छ?
13: लगभग 8 लाख भन्दा बढी नेपालीहरूले काम गर्नु, नेपालकै किसानले उत्पादन गरेको दुधबाट बनेको घिउ नेपालीले नै खान पाउनुपर्छ भन्ने हाम्रो मूल उद्देश्य हो। त्यस कारणले गर्दाखेरि उहाँले आफ्नो नेपाली ब्रान्ड भ्यालुको कारणले गर्दाखेरि पनि नेपाली प्रडक्ट खानुहुन्छ। प्रतिस्पर्धा त हामी गर्नु नै पर्छ, तर प्रतिस्पर्धा भन्दा पनि हाम्रो नेपालीकोण राष्ट्रियताको कारणले गर्दाखेरि पनि नेपालीहरूले गुणस्तरीय चाहिँ घिउ खान पाउने त्यो ग्यारेन्टी हामीले गरिरहेका छौँ। मन लाग्छ अब हामी त्यसलाई पनि नजिकबाट निहाल्छौँ, त्यहाँ बजार कसरी गइरहेको छ, कसरी मन पराउनु भएको छैन भन्ने विषयहरू हामी नजिकबाट निहाल्छौँ र फर्दर त्यसमा इम्प्रुभमेन्ट गर्ने कुराहरू, त्यसमा चाहिँ मूल्यका कुराहरूमा समायोजन गर्ने कुराहरू हामी त्यसपछि गर्दै अगाडि बढ्ने कुराहरू छ।
4: घिउ बाहेक अरू डिडिसीका अन्य दुग्धजन्य पदार्थ पनि विदेश निर्यात गर्ने योजना चाहिँ हाम्रो कस्तो छ?
13: घिउ चाहिँ धेरै समय रहने भएको कारणले त्यसलाई सम्भव भएको, पनिरहरू र चिजहरू उहाँले लाने गरी कुराहरू चलाइरहनु भएको छ। हामीले तिब्बतमा बटर लैजाने विषयमा पनि प्रारम्भिक छलफल अगाडि चलिरहेको छ। अहिले हामीसँग बटर नभएको कारणले गर्दाखेरि केही समय कार्तिकबाट चाहिँ हामी बटर पनि दिन सक्ने भन्ने हिसाबले हामी त्यो एग्रिमेन्ट गर्दै अगाडि बढ्ने कुराहरू छ। मलाई लाग्छ हामीसँग भएका प्रडक्टहरू जुन चाहिँ निर्यात योग्य छन्, जसको सेल्स लाइफ बढी छ, त्यस्तो प्रडक्टहरू हामी विश्व बजारमा पुर्याउने गरी कामहरू गरिरहेका छौँ। जापान साउथ कोरियाहरूमा पनि हाम्रो कुराहरू भइरहेको छ। मलाई लाग्छ अब भविष्यमा हामीले उत्पादन गर्ने चिजहरू विश्व बजारमा पठाउने गरी दुग्ध विकास संस्थानले काम गर्नेछ।
3: उहाँ हुनुहुन्थ्यो दुग्ध विकास संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डे। फेरि पनि खबरकै सिलसिला, आउँदो हिउँदमा सुपर एल निनोको जोखिम उच्च हुन सक्ने अनुमान गरिएको छ, त्यसका लागि अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्नेमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोड़ दिनुभएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एल निनोको प्रभावले नेपालको जल ऊर्जा र खाद्य सुरक्षामा गम्भीर चुनौती थप्न सक्ने बताउनुभयो। मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय मौसम सम्बन्धी निकायको पछिल्लो तथ्याङ्क उल्लेख गर्दै निकै शक्तिशाली एलनिनोको सम्भावना 90% पुगेको जानकारी दिनुभयो। नेपालको जल तथा मौसम विज्ञान विभागले पनि यस वर्ष देशभर औसत भन्दा कम वर्षा र अधिक तापक्रमको प्रक्षेपण गरेको स्मरण गराउँदै उहाँले पूर्व तयारीमा ढिलाइ भएको स्वीकार गर्नुभयो। नेपालको विद्युत व्यापारमा उल्लेख्य सुधार भए पनि हिउँदका 4 महिना नोभेम्बरदेखि अप्रिल अझै पनि आयातमा निर्भर रहनु परेको मन्त्री श्रेष्ठको भनाई छ। एलनिनोको प्रभाव उच्च प्रभाव नेपालको विद्युत आयातमा गर्ने समयमा पर्ने भएकोले यसले थप जोखिम निम्त्याउने उहाँको भनाई छ। मन्त्रालयले चालेका कामहरूबारे जानकारी दिँदै उहाँले तराई मधेश खडेरी लचिलोपन रणनीति तयार भइसकेको र तराईका 22 जिल्लामा जमीन मुनिको पानीको अनुगमनका लागि काम शुरू भएको बताउनुभयो। साथै पुष महिना अगावै स्यालो ट्यूबवेल वितरण र पोखरी पुनर्भरणका कामहरू सम्पन्न गर्न सम्बन्धित विभागलाई यसअघि नै निर्देशन भएको छ।
4: अहिले बागमती लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा दिउँसोपछि हल्कादेखि मध्यम वर्षा भइरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति हिमाली तथा पहाड़ी थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली पहाड़ी र तराई भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन। दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
1: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
1: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। संसदीय सुनवाई समितिमा सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी परेको छ। आज सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले सुरक्षासँग सम्बन्धित उजुरीलाई आवश्यक कार्यवाहीका लागि सचिवालय मार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ। बैठकपछि निर्णय सार्वजनिक गर्दै समितिका सभापति बोध नारायण श्रेष्ठले सेना र सुरक्षासँग जोड़िएको गम्भीर प्रकृतिको उजुरी प्राप्त भएको जानकारी दिनुभयो। उजुरीको विषय रक्षा वा गृह कुन मन्त्रालयसँग बढ़ी सम्बन्धित छ भन्ने विषयमा विस्तृत अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढ़ाउन समितिको सचिवालयलाई जिम्मेवारी दिइएको छ। सभापति श्रेष्ठका अनुसार समितिमा प्राप्त उजुरी र त्यसको सुनवाई प्रक्रियाका क्रममा उठेका प्रश्नहरूको बारेमा पनि बैठकमा छलफल भएको थियो। प्रस्तावित व्यक्तिको सुनवाईका क्रममा माग गरिएका सूचना सम्बन्धमा समितिले स्पष्ट पारेको छ। सुनवाई प्रक्रिया प्रत्यक्ष प्रसारण र रेकर्ड हुने भएकाले सम्बन्धित व्यक्तिले रेकर्डबाटै आवश्यक जानकारी लिन सक्ने समितिको निष्कर्ष छ। बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका प्रमुख सचेतक कविन्द्र बुडलाकोटीले संसदीय सुनवाई समितिको आन्तरिक छलफल र क्षेत्राधिकारका विषयमा गम्भीर हुनुपर्ने बताउनु भएको थियो।
2: फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आज सिंहदरबारमा भएको कार्यक्रममा सांसद आशिका तामाङ र पालिकाका जनप्रतिनिधिबीच चर्का चर्की भयो। संचार मन्त्री विक्रम तिमी सिन्हाले काठमाडौँ उपत्यकासहित प्रभावित क्षेत्रका जनप्रतिनिधिबीच छलफल आयोजना गर्नुभएको थियो। यो छलफलमा रासोपाकी सांसद तामाङ पनि सहभागी हुनुहुन्थ्यो। बंचरी डाँडाको विषयलाई लिएर उहाँहरूबीच चर्का चर्की भयो। तामाङले बंचरी डाँडामा फोहोर लैजान नदिने चेतावनीसहित छलफल छाडेर हिँड्नु भएको थियो।
3: हप्ताको अन्तिम कारोबार दिन शेयर बजार घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 10.67 अंकले घटेर 2618.72 बिन्दुमा झरेको छ। लगातार चार कारोबार दिन घटेर हिजो बढ़ेको नेप्से आज घटेको हो। आज म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 198 कम्पनीको शेयर घटेकोमा 70 बढ़ेको छ। यस्तै 10 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज धौलागिरी लघुवित्त, लक्ष्मी भ्यालू फण्ड 2 र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर 5% भन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन सर्वोत्तम पेन्सको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.40 अर्ब करोड़को कारोबार भएकोमा आज 344 कम्पनीका 1,22,000 कित्ता शेयर 4.16 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
2: नेपाल दर्पणमा अब केही विदेशका खबर। अमेरिकाको अलास्कामा विमान दुर्घटना भएको छ। निजी कम्पनीसँगको सम्झौतामा संचालित विमान अमेरिकी वायुसेनाको परिसरमा दुर्घटना हुँदा 8 ज्यान गएको सेनालाई उद्धत गरी समाचार संस्था एएफपीले जनाएको छ। विमान अलास्का राज्यको दक्षिण पश्चिमी छेउमा रहेको केप नेवेनह्यामको लामो दूरीको राडार क्षेत्रको विमानस्थलमा दुर्घटनाग्रस्त भएको अलास्कन कमाण्डरले विज्ञप्ति मार्फत जनाएको छ। उद्धारकर्ताले दुर्घटनाग्रस्त विमानमा रहेका यात्रु कोही पनि जीवित नरहेको पुष्टि गरेका छन्।
3: विश्व प्रसिद्ध राइड हेलिङ प्लेटफर्म उबरले युरोपमै पहिलो पटक क्रोएसियाको राजधानी जाग्रेबमा आफ्नो रोबो ट्याक्सी अर्थात चालकविहीन ट्याक्सी सेवा शुरूआत गरेको छ। क्रोएसियाली स्वायत्त कम्पनी भनसँगको सहकार्यमा चालकविहीन ट्याक्सी सञ्चालनमा ल्याएको हो। यससँगै जाग्रेब उबर एप मार्फत स्वचालित कार बुक गर्न सकिने युरोपको पहिलो शहर बनेको छ। भनका सह संस्थापक एवं प्रमुख डिजाइन अधिकृत एड्रियानो मुद्रिकाले यो उपलब्धि वर्षौंको निरन्तर प्रयास र प्राविधिक विकासबाट सम्भव भएको बताउनु भएको छ। स्वचालित ट्याक्सीको सुरक्षा सुनिश्चित गर्न हर सम्भव प्रयास भइरहेको छ। ती ट्याक्सीको ड्याशबोर्डमा जडान गरिएको ट्याब्लेट मार्फत शहरका चोक, ट्राफिक लाइट र पैदल यात्री बीचबाट कसरी मार्ग निर्देशन गरिरहेको छ भन्ने कुराको निरन्तर अनुगमन गरिन्छ। भनले चिनिया साझेदार पोनी एआईसँगको सहकार्यमा यो प्रविधि विकास गरेको चिनिया समाचार संस्था सिन्हाओले जनाएको छ। भविष्यमा थप सुविधायुक्त ट्याक्सी सञ्चालनमा ल्याउने योजना रहेको मुद्रिकाले बताउनु भएको छ। अहिले यो सेवा जाग्रेबको झण्डै 100 वर्ग किलोमिटर क्षेत्रमा उपलब्ध छ। प्रयोगकर्ताहरूले भनको आफ्नै मोबाइल एप वा उबर एप मार्फत यो रोबो ट्याक्सी सेवा लिन सक्नेछन्। यो शुरूआतलाई युरोपको यातायात क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाका रूपमा हेरिएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियामा आजदेखि शुरू भएको टप इण्ड T20 श्रृंखलामा नेपालको ए टोली पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको छ। नेपाल एले दिएको 123 रनको सामान्य लक्ष्य नर्दन टेरिटोरीले 15 ओभरमा 2 विकेट गुमाएर भेटायो। नर्दन टेरिटोरीका डाउड जी होगेन बुजेमले अभिजित 50 र जोर्डन सिल्कले 42 रन बनाए। नेपाल एका पवन सराफले 2 विकेट लिए। यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपालीले 20 ओभरमा 8 विकेट गुमाएर 122 रन बनाएको थियो। नेपाल ए टोलीका पवन सराफले 41 रन बनाए। नर्दन टेरिटोरीका हमिस मार्टिनले 3 विकेट लिए। प्रतियोगितामा नेपालले भोलि बंगलादेशको हाई पर्फर्मेन्ससँग खेल्नेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: राष्ट्रपाको सचिवालय विस्तार, संगठन विभाग प्रमुखमा न्यौपाने, पार्टी प्रवक्ताको जिम्मेवारी खरेललाई, निजी भ्रमणका लागि प्रधानमन्त्री शाह पोखरामा, भोलि मुस्ताङ जाने,
2: नेपाल राष्ट्र बैंकको गवर्नर र संचालकको योग्यता सम्बन्धी प्रावधान परिमार्जन गरिँदै सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन,
3: कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादन प्राथमिकता दिन सरकारको निर्देशन, डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुबई पठायो,
2: अमेरिकाको अलास्कामा विमान दुर्घटना 8 जनाको ज्यान गयो,
3: र टप इण्ड T20 श्रृंखलामा नेपाल ए नर्दन टेरिटोरीसँग पराजित।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सेन एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्री राम सुनसादी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
7: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनसादी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 9846595074 र 9865058074।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
10: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौ।
10: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
10: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
10: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।

0: नमस्कार, रेडियो मर्सेङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org मा साँझ 6:35 बजेको मर्सेङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: मध्यपहाड़ी कोरिडोर केन्द्रित पशुपन्छी विकास कार्यक्रमका लागि चालू आर्थिक वर्षमा 30 लाख बजेट विनियोजन। लमजुङमा एक वर्षमा 172 उद्योग थपिँदा 104 खारेज। वाणिज्यतर्फ 142 नयाँ फर्म दर्ता। मध्य नेपाल सात स्थित कमरे भन्ज्याङ पहिरोको भौतिक पूर्वाधार मन्त्रीद्वारा स्थलगत अनुगमन। र लमजुङमा रैथाने बाली उत्पादनमा सरकारको प्राथमिकता कम, गत आर्थिक वर्षको तुलनामा 50% खट्यो बजेट। अब समाचार विस्तारमा। लमजुङमा गत आर्थिक वर्षमा शुरू भएको मध्य पहाड़ी लोकमार्ग कोरिडोर लक्षित पशुपन्छी विकास कार्यक्रम चालू आर्थिक वर्षमा पनि सञ्चालन हुने भएको छ। गण्डकी प्रदेश सरकारले भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ मार्फत चालू आर्थिक वर्षमा पनि फलोअप कार्यक्रम सञ्चालन गर्ने भएको हो। गत आर्थिक वर्षमा सो कार्यक्रमका लागि झण्डै 1 करोड़ रूपियाँ करिब विनियोजन भएको थियो भने चालू आर्थिक वर्षमा सो कार्यक्रमका लागि थप 30 लाख रूपियाँ विनियोजन भएको छ। गत आर्थिक वर्षमा 84,60,000 रूपियाँ विनियोजन भएकोमा 77.5 अर्थात 65,60,000 रूपियाँ खर्च भएको थियो। उक्त बजेटबाट मध्य पहाड़ी करिडोर अन्तर्गत मध्य नेपाल नगरपालिका, सुन्दरबजार नगरपालिका र रायनस नगरपालिकामा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रम अन्तर्गत तीनवटै पालिकामा गरी 33 बाख्राको खोर, 17 गाईको गोठ, 4 तारबार निर्माण, 4 मलमूत्र संरक्षण क्षेत्र निर्माण भएको थियो। सो बाहेक कृषकहरूको लागि 13 च्याप कटर, 2 पिसानी औसर, 6 डिजिटल तराजु, 1 पोर्टेबल डिपिङ ट्र्याक खरिद भएको थियो। कार्यक्रम सञ्चालनसँगै संरचनात्मक सुधार तथा आधार भएकाले चालू आर्थिक वर्षमा 350 बाख्रा र 30 गाईको संख्या थपिने र वार्षिक 10 मेट्रिक टन मासु र 50 मेट्रिक टन दूध उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ। कार्यक्रमको कार्यविधि अनुसार मध्य पहाड़ी लोकमार्गले छोएका स्थानीय तहका विभिन्न वड़ाहरूमा कार्यक्रम सञ्चालन भएको कार्यालयले जनाएको छ। कार्यक्रम अन्तर्गत व्यावसायिक बाख्रा, गाई, भैंसी पालनलाई प्राथमिकतामा राखिएको पनि कार्यालयले जनाएको छ। लागत साझेदारीमा अनुदान उपलब्ध गराइने कार्यक्रम अन्तर्गत गत वर्ष सो कार्यक्रम जिल्लामा पहिलो पटक सञ्चालन भएको हो। चालू आर्थिक वर्षमा पनि कार्यक्रमले निरन्तरता पाएपछि सम्बन्धित क्षेत्रका कृषकहरू खुशी भएका छन्। लमजुङको मध्य नेपाल नगरपालिका साथ कमेरे भन्ज्याङमा गएको पहिरो तथा सड़क भाँसिएको क्षेत्रको गण्डकी प्रदेश सरकारका भौतिक तथा पूर्वाधार मन्त्री गोविन्द बहादुर नेपाली नेतृत्वको टोलीलाई स्थलगत अनुगमन गरेको छ। गत साउन 27 गते राति परेको अविरल वर्षाका कारण करपुटार साल्मी सड़क खण्डमा सड़क भाँसिनुका साथै ठूलो पहिरो गएपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। पहिरोका कारण कोलसुत्र गाउँपालिका 9 गेलुङ तथा वडा नम्बर 7 र 8 जोड्ने सड़क समेत प्रभावित भएको छ। सड़क पुननिर्माण, पहिरो प्रभावित बस्ती स्थानान्तरण तथा घरबस्तीको मूल्यांकनका लागि मन्त्री नेपाली सहितको प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेको हो। अनुगमनका क्रममा सड़क निर्माण तथा बस्ती व्यवस्थापनका सम्भावित उपायबारे स्थलगत जानकारी लिएको थियो। अनुगमन टोलीमा पूर्व वन मन्त्री तथा प्रदेश सभा सदस्य भेषबहादुर पौडेल, सभासद पार्वती तामाङ, मध्य नेपाल नगरपालिकाका नगर प्रमुख रमेश कुमार पाण्डे, कोलसत्र गाउँपालिकाका अध्यक्ष सूर्य प्रसाद गुरूङ लगायत विभिन्न तहका जनप्रतिनिधि तथा पदाधिकारी प्राविधिक टोलको सहभागिता रहेको थियो। स्थलगत निरीक्षणपछि मन्त्री नेपालीले पहिरोका कारण उत्पन्न समस्या समाधानका लागि तत्काल आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। सड़क अवरूद्ध हुँदा स्थानीयवासीको आवत जावत तथा दैनिक जनजीवन प्रभावित भएकाले दीर्घकालीन समाधानका लागि प्राविधिक अध्ययन आवश्यक रहेको बताएको छ। कोलसत्र गाउँपालिकाका अध्यक्ष सूर्य प्रसाद गुरूङले कमिरे भन्ज्याङ क्षेत्रमा रहेको बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सड़क विस्तार गर्न सके निर्माण लागत समेत कम हुने बताउनुभयो। उहाँका अनुसार बस्ती र सड़क दुवैलाई सुरक्षित हुने गरी योजना अघि बढ़ाउन सके समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिने बताउनुभयो। पहिरोका कारण हाल सड़क पूर्ण रूपमा बन्द रहेकाले स्थानीयवासीले तत्काल सड़क सञ्जाल तथा थाई समाधानका लागि सम्बन्धित निकायसँग माग गर्दै आएका छन्। लमजुङमा एक वर्षको अवधिमा 172 नयाँ उद्योग दर्ता भएका छन्। एकीकृत सेवा कार्यालय लमजुङमा आर्थिक वर्ष 82-83 एक वर्षमा विभिन्न प्रकृतिका उद्योगहरू दर्ता भएका हुन्। एक वर्षमा 172 नयाँ उद्योग थपिँदै गर्दा 104 उद्योगको लागत कट्टा तथा खारेज भएको कार्यालयको तथ्याङ्क छ। गत वर्ष थपिएका उद्योगमा सबैभन्दा धेरै कृषि तथा वन पैदावारमा आधारित 81 उद्योग रहेका छन्। यसै गरी पर्यटन उद्योग 41, सेवामूलक 36 र निर्माण सम्बन्धी 6 नयाँ उद्योग थप भएका हुन्। सोही अवधिमा 748 उद्योग नवीकरण, 13 नामसारी, 17 पूँजी वृद्धि र 10 उद्देश्य थप गरेका छन्। कार्यालयबाट 25 प्रतिलिपि निकालेका छन् भने 5 सेवा सिफारिश र 3 उद्योगको ठाउँ सारी भएको छ। उद्योग दर्ता नवीकरण लगायतका सेवा प्रवाहबाट मात्र गत आर्थिक वर्षमा 22,29,200 रूपियाँ राजस्व संकलन भएको एकीकृत सेवा कार्यालय लमसुङका प्रमुख मिता कुमारी थापाले बताउनुभयो। उहाँका अनुसार गएको आर्थिक वर्षमा 22 142 नयाँ फर्म थपिएका छन् भने 825 नवीकरण, 39 पूँजी वृद्धि, 19 सुविधा सिफारिश, 17 वाणिज्य फर्मको उद्देश्य थप र 7 नामसारी भएको छ। गत वर्ष 97 फर्म लागत कट्टा तथा खारिज भएको कार्यालय प्रमुख थापाले बताउनुभयो। उद्योग वाणिज्य दर्ता नवीकरण तथा खारेजी लगायतका कार्यालयबाट प्रवाह हुने सेवा मार्फत 18,44,125 रूपियाँ राजस्व संकलन भएको छ। पर्यटनतर्फ 5,400 र उद्योग वाणिज्य सम्बन्धी सेवा प्रवाहबाट कुल 40,78,725 रूपियाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। जिल्लामा उद्योग वाणिज्य दर्ता खारेज सँगै खारेजीको संख्या पनि प्रत्येक वर्ष बढ़दै गएको कार्यालय प्रमुख थापाले बताउनुभयो। पछिल्लो आर्थिक वर्षहरूमा रैथाने बाली प्रवर्धनमा सरकारको प्राथमिकता कम हुँदै गएको पाइएको छ। जिल्लामा कृषि विकास कार्यालय मार्फत रैथाने बाली प्रवर्धनका निम्ति विनियोजन हुँदै आएको बजेट विवरण अनुसार पछिल्ला वर्षहरूमा प्राथमिकता पनि कम हुँदै गएको पाइएको हो। गण्डकी प्रदेश सरकारले रैथाने बाली प्रवर्धनका लागि चालू आर्थिक वर्षमा 10,00,000 रूपियाँ मात्र विनियोजन गरेको छ, जबकि सोही शीर्षकमा जिल्लामा गत आर्थिक वर्षमा 20,00,000 रूपियाँ विनियोजन गरिएको थियो। आर्थिक वर्ष 81-82 सोही शीर्षकमा 20,00,000 रूपियाँ बजेट विनियोजन भएको थियो, तर सोभन्दा अघिल्लो आर्थिक वर्षमा भने सोही शीर्षकमा 52,00,000 रूपियाँ बजेट विनियोजन गरेको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ। कार्यालयका अनुसार विगतका आर्थिक वर्षहरूमा सो शीर्षकमा बजेट विनियोजन भए अनुसार अपेक्षित उपलब्धि हासिल नभएको पनि कार्यालयले जनाएको छ। जिल्लाका विभिन्न स्थानमा रैथानी बालीको व्यावसायिक खेती हुँदै आए पनि बजेट समय अनुकूल नहुँदा खर्च हुन नसकेको बताइन्छ। रैथानी बाली प्रवर्धन कार्यक्रम अन्तर्गत कोदो लक्षित गरेर कार्यक्रम आउने गरेको छ, तर अधिकांश कृषकहरूले साउन महिनामै कोदो खेती गरिसक्ने र स्व अवधिमा नयाँ आर्थिक वर्षको बजेट परिचालनमा समस्या हुने हुँदा अघिल्ला आर्थिक वर्षहरूमा अधिक बजेट फ्रिज हुने गरेको थियो। विश्वमा करिब 3,000 भन्दा बढ़ी बाली बिरूवाका प्रजातिहरू मानव उपभोगका लागि योग्य मानिन्छ, जसमध्ये 10 जातका अन्न दलहन र तेलका बिउ मात्र हाल खेती गरिएको पाइन्छ भने बाँकी जंगली अवस्थामा वा रैथानी र परम्परागत बालीका रूपमा रहेका छन्। रैथानी बाली सामाजिक तथा आर्थिक मूल्य बोकेका बालीहरू हुन्, जुन मानव भोजन र पशुवस्तुको चारा तथा आहारका साथै औषधि धान्य प्रयोजनका लागि समेत प्रयोग गरिन्छ। खाद्य तथा पोषण सुरक्षा र बाली विविधीकरणका लागि पनि रैथानी बाली महत्वपूर्ण मानिएको छ। रैथानी बाली विभिन्न रोग र किरा र प्रतिकूल मौसम सहन सक्ने विशेषता बोकेका हुन्छन्। बाली प्रजनन तथा सुधारका लागि रैथाने बालीलाई महत्वपूर्ण मानिएको छ। यसका साथै देशका विगत भेकमा खाद्य तथा पोषण सुरक्षाका लागि वरदान साबित रहेको विज्ञहरू बताउँछन्।
1: समाचार समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम। सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर।
0: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा।
1: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्।
3: जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
0: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
1: जाँच हुने दिन र समय यही भदौ 6 गते शनिबारका दिन बिहान 10 बजेबाट।
0: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लङजुङ। सम्पर्क 98490-68924, 98450-86780।
3: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
0: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
4: बजाज ग्रान्ड एक्सचेन्ज मेलामा पुरानो बाइक ल्याउनुहोस्, नयाँ बजाज चढेर जानुहोस्।
5: मार्केटकै उत्कृष्ट मूल्याङ्कन साथै अतिरिक्त भ्यालुएसन।
6: बजाज एक्सचेन्ज मेला जस्तोसुकै जुनसुकै ब्रान्डको बाइक स्कुटर भए पनि उत्कृष्ट भ्यालुएसन साथै आकर्षक नगद छुट,
7: निशुल्क एसेसरिज, 0% सेवा शुल्क सहित 5 वर्षे फाइनान्स सुविधा उपलब्ध।
5: आउनुहोस्, मौकाको फाइदा उठाउनुहोस्।
6: बजाज एक्सचेन्ज मेला स्थान बेसेसर साथ त्रिवेणी टोल एसबीआई ब्याङ्कको आडमा बजाज सोरुमको अगाडि। आयोजक स्मार्ट अटो ट्रेड बजाज सोरुम बेसेसर लमजुङ। विस्तृत जानकारीको लागि सम्पर्क 98167-28852, 98664-51331 र 98460-99956।
8: हार्दिक निमन्त्रणा। लमजुङ जिल्लामा रहेको विष्णु साहित्यिक मञ्च लमजुङको 7 साधारण सभा तथा 8 स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका राज्य सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण विष्णु आजीवन सदस्य, सृष्टा, साहित्यकार, कवि, बुद्धिजीवी, शिक्षा प्रेमी एवं समेक्षित सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति 2083 भाद्र 7 गते आइतबार। स्थान लक्ष्मी नारायण पुस्तकालय। समय दिनको 10:45। कार्यक्रमहरू प्रतिवेदन प्रस्तुत, सम्मान कार्यक्रम, कवि एवं बाल प्रतिभा सम्मान, साथमा नृत्य एवं रचना वाचन, विविध कार्यक्रमहरू। अध्यक्ष कमला दनाई एवं विष्णु साहित्यिक मञ्च परिवार लमजुङ।
1: मर्सेङ्गी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्सेङ्गी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङ्गी कार्यक्रम अनुसार मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङ्गी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङ्गी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उपर कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।
9: मर्सेङ्गी एफएम 95 मेगाहर्ज।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। मनाङको नासो गाउँपालिका तीन खोत्रोमा सड़क भाँसिएपछि बेसर चामी सड़क खण्डमा ठूला सवारी साधनको आवागमनमा प्रभावित भएको छ। अविराल वर्षाका कारण बिहिबार राति करिब 2 बजेतिर मर्सिङ्गे नदीको बहाव बढ्दा सड़कको करिब 20-25 मिटर भाग ग्याबिन सहित भाँसिएको हो। सड़क छेउमा लगाएको जाली समेत नदीले बगाएपछि शुक्रबार रातबार बिहानसम्म उक्त सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार बिहान करिब 6:20 बजे सड़क अवरूद्ध भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय थारापानीबाट प्रहरी नायब निरीक्षक ओम बहादुर थापाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। लालुपाते हाइड्रो पावरको मेसिन प्रयोग गरी सामान्य मर्मत गरेपछि हाल हलुका सवारी साधन भने सञ्चालनमा आएका छन्। तर सड़कको अवस्था जोखिमपूर्ण रहेकाले ठूला सवारी साधन सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय मनाङकी प्रमुख डीएसपी कोपिला चुनालले बताउनुभयो। जलविद्युत आयोजनाका सामग्री बोक्ने ठूला सवारी साधन समेत सड़कमै रोकिएका छन्। सड़क भाँसिएको स्थानीय इलाका प्रहरी कार्यालय धारापनीबाट करिब 3 किलोमिटर दक्षिणतर्फ तथा बेहिसरबाट करिब 40 किलोमिटर उत्तरमा पर्छ। सड़कलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ। लगातार वर्ष भइरहेकाले सड़कमा थप क्षति हुन सक्ने भन्दै प्रहरीले यात्रुलाई सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पालिका माथतको स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधि गर्न सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ। मन्त्रालयले पालिकामा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधि जन्य सामग्रीको सूचीसहित यसको व्यवस्थापन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै पालिकालाई पठाएको हो। पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक औषधि तथा औषधि जन्य सामग्रीको विस्तृत सूचीमा सूची समेत संलग्न छ। मर्सिङ्गे समाचार अहिलेलाई तिनै अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: मध्यपहाड़ी कोरिडोर केन्द्रीय पशुपक्षी विकास कार्यक्रमका लागि चालू आर्थिक वर्षमा 30 लाख बजेट विनियोग छन्। लमजुङमा एक वर्षमा 172 उद्योग थपिँदा 104 खारेज। वाणिज्यतर्फ 142 नयाँ फर्म दर्ता। मध्य नेपाल सात स्थित कमेरे भन्ज्याङ पहिरोको भौतिक पूर्वाधार मन्त्रीद्वारा स्थलगत अनुगमन। र लमजुङमा रैथाने बाली उत्पादनमा सरकारको प्राथमिकता कम। गत आर्थिक वर्षको तुलनामा 50% घट्यो बजेट। साँझ 6:35 बजेको मर्सिङ्गे समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गे 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गे .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: बिताई दिने।
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9573-13375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय

0: जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
2: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
4: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
3: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: California.
1: Extreme energy drink.
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लामसुङ। सम्पर्क 9841626344, 9841626344।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक फोडे, बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ, दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
4: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
3: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
4: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
3: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
4: यस्तो विवाह स्वत बदर हुन्छ।
3: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
4: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
3: बाल विवाहका गम्भीर असरहरू,
4: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
3: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
4: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
3: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
4: बाल विवाह, आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
3: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
4: के हाम्रो पहिचान यही नै हो त?
3: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
4: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
3: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: sip on ya.
1: Extreme energy drink.
2: सुवर्ण अवसर।
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
5: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
6: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856426244।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: हेलो मर्सेङ्गे एफएम 95 मेगाहर्ज

0: कान्छी गर्भनुने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन साउसँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
7: हाम्रो शाखा बेसीसर नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
8: हार्दिक निमन्त्रणा, लमजुङ जिल्लामा रहेको कृष्ण साहित्यिक मञ्च लमजुङको 7 साधारण सभा तथा 8 स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण कृष्ण आजीवन सदस्य श्रेष्ठा साहित्यकार कवि बुद्धिजीवी शिक्षा प्रेमी एवं समेक्षित सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति 2083 भाद्र 7 गते आइतबार, स्थान लक्ष्मी नारायण पुस्तकालय, समय दिनको 10:45। कार्यक्रमहरू, प्रतिवेदन प्रस्तुत, सम्मान कार्यक्रम, कवि एवं बाल प्रतिभा सम्मान, साथमा नृत्य एवं रचना वाचन, विविध कार्यक्रमहरू। अध्यक्ष कमला दनाई एवं विष्णु साहित्यिक मञ्च परिवार लमजुङ।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। वैदेशिक व्यापारमा पहिलो महिनामै उछाल, आयात निर्यात दुवै बढ़्यो। डीडीसीको घिउ समेत विदेश निर्यात शुरू। स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार।
1: स्वदेशमा कसरी लगानी गरेको छ, स्वदेशमा उत्पादन भएको छ, स्वदेशको हस्तकलाको सामग्रीहरू चाहिँ बनेका छन्, हस्तकलामा पनि विशेष गरी अलिकति पिछडिएको वर्ग, महिला, दलित, अपाङ्ग, त्यो निकायबाट, त्यो क्षेत्रबाट जुन चाहिँ उत्पादन भएको छ त्यसलाई चाहिँ हामीले प्राथमिकता दिनु भन्नु।
0: बागमती प्रदेशका मुख्यमन्त्रीले पर्सी विश्वासको मत लिने, राष्ट्रिय सभाको बैठक चार दिनका लागि स्थगित। समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको रिट सर्वोच्चमा आज दर्ता भएन।
2: अनि त्यसलाई हामीले अध्ययनकै क्रममा थियौं, रिट त्रुटिहरू पनि रहेछ, केही सच्याउन पर्ने देखियो, त्यही कारणले हामीले फिर्ता लान्छौं भन्ने हिसाबबाट फिर्ता लिएर जानुभएको अवस्था छ अहिले।
0: हेलो सरकारमा एक सातामा 5,500 भन्दा धेरै गुनासो दर्ता। मतदाता नामावली अध्यावधि गर्न निर्वाचन आयोगको अनुरोध। बैठकका बैंकका सीईओलाई गवर्नर बन्ने बाटो खुला। राष्ट्र बैंक ऐन संशोधनको तयारी।
3: मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो स्तरको उपाधि हासिल गरी नेपाल सरकारको विशिष्ट श्रेणी बैंकको कार्यकारी निर्देशक, यो नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भनेको।
0: र टप एन टी ट्वेन्टी श्रृंखलाको पहिलो खेलमा नेपाल एन्टी स्ट्राइकसँग पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारी लगानीका संस्थानहरूमा वर्षौंदेखि देखिँदै आएको कमजोर व्यवस्थापन, राजनीतिक हस्तक्षेप र पारदर्शिताको अभावले कार्यक्षमतामा सुधार आउन सकेको छैन। घाटामा संचालन, अनावश्यक खर्च र उत्तरदायित्व विहीनता सामान्य जस्तै बनेका छन्। सुधारका लागि स्पष्ट नीतिगत मार्गदर्शन, सही नेतृत्वको चयन, निगरानी र पारदर्शी लेखा परीक्षण अनिवार्य छ भने राजनीतिक प्रभावबाट अलग राखेर कार्य सम्पादनमा आधारित मूल्यांकन प्रणाली लागू गर्न ढिला गर्नुहुँदैन। अब खबर सन्तोषी रावलबाट।
5: चालू आर्थिक वर्ष 2083-84 पहिलो महिनासम्मै नेपालको वैदेशिक व्यापारमा 35.44% बढ़ेर 2,26,14 करोड़ रूपियाँ पुगेको छ। भन्सार विभागका अनुसार साउनमा 1,87,44 करोड़ रूपियाँको वस्तु आयात भएको छ। यो गत वर्षको सोही महिनाको तुलनामा 31.04% बढ़ी हो। त्यस्तै निर्यात 61.72% बढ़ेर 38,70 करोड़ रूपियाँ पुगेको छ। आयात बढ़ेसँगै व्यापार घाटा पनि बढ़ेर 1,48,73 करोड़ रूपियाँ पुगेको छ। विभागका अनुसार साउनमा सबैभन्दा धेरै कच्चा सोयाबीन तेल 18,40 करोड़ रूपियाँको आयात भएको छ। डिजेल 13,85 करोड़ र खाना पकाउने ग्यास 8,46 करोड़ रूपियाँको आयात भएको छ। निर्याततर्फ पनि सोयाबीन तेल नै अगाडि छ। साउनमा 17,09 करोड़ रूपियाँको सोयाबीन तेल निर्यात भएको विभागले जनाएको छ। साउनमै आयात र निर्यात दुवै तीव्र रूपमा बढ़दा नेपालको वैदेशिक व्यापारले आर्थिक वर्षको शुरूआतमै ठूलो आकार लिएको छ। यसैबीच सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले आफ्नो उत्पादन डीडीसी घिउ मध्यपूर्वका देशहरूमा निर्यात गर्न शुरू गरेको छ। शुक्रबार नेपाल एयरलाइन्सको उडान मार्फत पहिलो चरणमा 500 किलो घिउ दुवै पठाएर निर्यातको औपचारिक शुरूआत गरिएको हो। डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनल प्राइभेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेका अनुसार मध्यपूर्वका सबै देशमा डीडीसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको जानकारी दिनुभएको छ। आजदेखि दुवैका लागि 500 किलो घिउ पठाएर यसको शुरूआत गरेको महाप्रबन्धक पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
6: हामीले जब पछिल्लो समय किसान दुग्ध संस्थानले किसान भुटानीकरण नगरिरहेको अवस्था र हामीसँग घिउको र बटरको मौजात भएसँगै हामीले त्यसलाई बिक्री गर्नको लागि आन्तरिक बजार र विश्व बजार पनि हामीले सर्च गर्यौं र हामीले विश्व बजार सर्च गर्दै जाँदाखेरि निर्यातकर्तासँग हाम्रो एउटा सम्झौता भयो, खास गरी खाडी मुलुकमा 50 मेट्रिक टन घिउ वार्षिक रूपमा निर्यात गर्ने गरी सम्झौता भयो र त्यही निर्यात गर्ने सम्झौता भए स्वरूप आज पहिलो पटक 500 केजी नेपाल एयरलाइन्सबाट खाडी मुलुक दुबईमा हाम्रो घिउहरू निर्यात हुने हाम्रो त्यो बिन्दुमा हामी पुग्यौं।
5: वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ पनि नेपाल राष्ट्र बैंक गवर्नर बन्न सक्ने भएका छन्। संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आजको बैठकले वाणिज्य बैंकका सीईओलाई गवर्नर बन्ने बाटो खुला गरेको हो। सरकारले संसदमा दर्ता गरेको नेपाल राष्ट्र बैंक ऐनको विधेयक पछिल्लो समय अर्थ समितिमा छलफलमा छ। सरकारले प्रस्ताव गरेको विधेयकमा वाणिज्य बैंकका सीईओ राष्ट्र बैंक गवर्नर हुन सक्ने व्यवस्था हटाउने प्रस्ताव गरेको थियो। हालको नेपाल राष्ट्र बैंक ऐन 2058 अनुसार पनि वाणिज्य बैंकको सीईओ भइएको व्यक्ति गवर्नर हुन सक्ने व्यवस्था गरेको छ। गवर्नरको योग्यता सम्बन्धी छलफल भएकोमा वाणिज्य बैंकका सीईओ र अन्तर्राष्ट्रिय विज्ञ संस्थानमा काम गरेका व्यक्ति पनि गवर्नर बन्न सक्ने व्यवस्था थप गरेको छ। समिति सभापति डाक्टर कृष्ण हरिबुढा थोकी
3: बैंकिङ वित्तीय तथ्याङ्क सार्वजनिक प्रशासन वाणिज्य व्यवस्थापन वाणिज्य कानून तथा लेखा विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो स्तरको उपाधि हासिल गरी नेपाल सरकारको विशिष्ट श्रेणी बैंकको कार्यकारी निर्देशक यो भनेर नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भनेको अनि विश्वविद्यालयको प्राध्यापक वा को क वर्गको वाणिज्य बैंक तथा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रमा कार्यकारी तहको पद वा स्वरको पदमा कम्तीमा 4 वर्षको अनुभव भएको व्यक्ति।
5: नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेश गरेको रिट सर्वोच्च अदालतमा आज दर्ता भएन। संस्थापनले एकलौटी रूपमा अगाडि बढ़ाएको पार्टीको 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै दायर रिट दर्ता नभएको हो। दिउँसो खाजा समयपछि पेश गरिएका छुट्टा छुट्टै रिट शुक्रबार अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले सीआईएनलाई बताउनुभयो।
2: महाधिवेशनको मिति तय भएको छ अहिले जुन 24 गतेबाट होइन, त्यो महाधिवेशन अलिक तत्काल प्राय अब रोकी पाऊ अन्तरिम आदेश जारी गरेर त्यसलाई रोकी पाऊ भन्ने हिसाबबाट हित निवेदन आउनु भएको थियो। हजुरले दुईटा भन्नुभयो, एउटा हित आयो शेरबहादुर देउवाको वारिसबाट रिट पेश भएको थियो होइन, अनि त्यसलाई हामीले अध्ययनकै क्रममा थियौं, रिटलाई हामीले अब अध्ययन गर्दैथ्यौं। पछि उहाँ जुनले लिएर आउनु भएको थियो रिट निवेदन, जुनले लिएर आउनु भएको थियो उहाँले त्रुटिहरू पनि रहेछ केही सच्याउन पर्ने देखियो, त्यही कारणले हामी फिर्ता लान्छौं भन्ने हिसाबबाट फिर्ता लिएर जानुभएको अवस्था छ अहिले।
5: सर्वोच्च प्रशासनले रिट पेश गर्नेहरूलाई सोमबार आउनु भनेको छ। देउवा र खड्काले वारेस मार्फत रिट सर्वोच्चमा पुर्याउनु भएको थियो। देउवाको वारेस कांग्रेस नेता दीपक खड्का र खड्काको वारेस अधिवक्ता श्रवण कुमार हुनुहुन्थ्यो। रिटमा उत्प्रेषणको आदेश माग गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टी विधान अनुसार 7 विभागहरू गठन गरेर संयोजक तोकेको छ। सबैभन्दा शक्तिशाली मानिने संगठन विभागको नेतृत्व प्रमोद नेउपानेले पाउनु भएको छ। आज बसेको केन्द्रीय समिति बैठकले विभागका संयोजकहरू चयन गरेको हो। अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख परराष्ट्र मन्त्री शिशिर खनाललाई बनाइएको छ। यस्तै सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग विजय जैरू, जनस्वास्थ्य विभाग डाक्टर तोसिमा कार्की र पूर्वाधार विभाग निशा डाङ्गीले नेतृत्व गर्नुहुनेछ। अर्थ विभागमा लिमा अधिकारी आचार्य प्रमुख तथा प्रशिक्षण विभागमा कमल सुवेदी उप प्रमुख बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष शाहले जानकारी दिनुभयो।
7: सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा केन्द्रीय सदस्य विजय जैरूलाई मनोनयन गर्ने निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ। जनस्वास्थ्य विभागको प्रमुखमा डाक्टर तोसिमा कार्कीलाई विभाग प्रमुखको रूपमा मनोनयन गरेको छ। पूर्वाधार विभागको प्रमुखमा निशा डाङ्गीजी निर्णय अनुमोदन भएको छ। अन्तर्राष्ट्रिय विभागमा पनि वर्तमान परराष्ट्र मन्त्री शिशिर खनालज्यू अन्तर्राष्ट्रिय समन्वय विभागको प्रमुखमा अनुमोदन हुनुभएको छ।
5: सरकारले सरकारी निकायबाट हुने खरीद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सबै सरकारी कार्यालयलाई पत्रचार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले स्थानीय शिल्प तथा उद्यमको संरक्षण, रोजगार सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरीदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनः स्मरण सहित सबै सरकारी कार्यालयमा पत्रचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभयो।
1: स्वदेशमा कसरी लगानी गरेको छ, स्वदेशमा उत्पादन भएको छ, स्वदेशको हस्तकलाको सामग्रीहरू चाहिँ बनेका छन्, हस्तकलामा पनि विशेष गरी अलिकति पिछडिएको वर्ग, महिला, दलित, अपाङ्ग त्यो निकायबाट, त्यो क्षेत्रबाट जुन चाहिँ उत्पादन भएको छ त्यसलाई चाहिँ हामीले प्राथमिकता दिनु भन्न खोजेको हो। त्यो स्वदेशी उत्पादन उद्योगलाई पनि प्राथमिकता दियो ताकि त्यो अलिकति प्रवर्धन होस् भन्ने उद्देश्य साथ हामीले यो गरेको
5: हो। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। आज भएको खेलमा नेपाल एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको हो। नेपालले दिएको 123 रनको सामान्य लक्ष्य एन्टीले 15 ओभरमा 2 विकेटको क्षतिमा पूरा गर्यो। एन्टीका लागि दुची हुगन बुजमले अभिजित अर्धशतक बनाए। उनले 37 बलमा 40 रन बनाए। जोर्डन सिल्क 42 रनमा अभिजित रहे। नेपालका लागि दुवै विकेट पवन सराफले लिए। टस हारेर पहिले ब्याटिङको निम्ति पाइएको नेपाल एले 20 ओभरमा 8 विकेट गुमाएर 122 रन बनाएको थियो।
0: स्वच्छ पानी पिउन पाएपछिको खुशी।
8: अहिले चाहिँ यो हामीले लिफ्टको शुद्ध पानी खान पाएपछि बच्चाहरू पनि त्यति बिरामी भएका छैनन्। हामीलाई धेरै सुविधा भएको छ पहिला भन्दा अहिले।
0: दूषित पानीका कारण लाग्ने रोगबाट समेत मुक्ति रिपोर्ट, पहिरोको संकेत र अपनाउनु पर्ने सावधानी कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
0: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पाल्पामा विभिन्न सातवटा लिफ्टिङ खानेपानी योजनाहरूमा पानी शुद्धिकरण मेसिन जोड़िएपछि स्थानीयवासीलाई सजिलो भएको छ। वर्षाको समयमा धमिलो र दूषित पानी पिउँदै आएका उनीहरूले शुद्ध पानीको सुविधा पाएका छन्, जसले गर्दा पानीबाट लाग्ने रोग नियन्त्रणमा पनि कमी आउने अपेक्षा गरिएको छ।
13: पाल्पाका गाउँमा पहिले बर्खा शुरू हुन साथ धमिलो र दूषित पानी पिउनु पर्ने बाध्यता रहेका स्थानीय बासिन्दाहरू अहिले घरकै धारामा शुद्ध र सफा पानी आएपछि उत्साहित भएका छन्। लिफ्ट खाने पानी घरमा आएपछि धारा र पँधेर जान नपरेको र पानी शुद्धिकरण मेसिन जडान भएपछिको अनुभव सुनाउँदै पाल्पा रम्बाका स्थानीय नेत्र कुमारी सिंहजाले,
14: पहिला हामी पानी फिल्टर गरेर उमालेर खान्थ्यौं, अहिले चाहिँ यो लिफ्टिङको पानी राम्रै छ, केही पनि भाषेन। अब अरूहरूकोमा अब बर्खा आउँदा धमिलो आउँछ, राम्रै आएछ, खाइरहेछन्, राम्रै छ।
13: वर्षाको समयमा मुहान धमिलिने र पानी जान्ने रोग फैलिने जोखिम उच्च हुने भएकाले यी जोखिमयुक्त स्थानका मानिस आजभोलि शुद्ध पानी खोज्न डोको बोकेर पँधेर धाउन परेको छैन। लिफ्टिङ खानेपानी मार्फत मेसिन जडानपछि खानेपानीको गुणस्तरमा सुधार आएको बताउँदै पाल्पा छहराका स्थानीय तुलसी गेवाली,
15: बर्खा लागेसँगै पानीका मुहानहरू धमिलो भएर पानी पिउन मिल्ने अवस्थामा थिएन। अहिले यो लिफ्टको पानी आइसकेपछि हामीहरूलाई चाहिँ धेरै सजिलो भएको छ। पहिला चाहिँ यो बर्खाको कारणले बच्चाहरू कति बिरामी हुने, त्यो पानी जन्ने रोगहरू लाएर हामीलाई धेरै गाह्रो हुन्थ्यो। शुद्ध पानी कहाँ छ भनेर डोको बोकेर हामी खिच खोज्न हिँड्न पर्थ्यो भने अहिले चाहिँ यो हामीले लिफ्टको शुद्ध पानी खान पाएपछि बच्चाहरू पनि त्यति बिरामी भएका छैनन्। हामीलाई धेरै सुविधा भएको छ पहिला भन्दा अहिले।
13: पाल्पामा लिफ्टिङ खाने पानी सञ्चालन गर्न सरकारी अनुदानसँगै स्थानीय उपभोक्ताहरू स्वयंले पनि श्रमदान लागत साझेदारी गरेका छन्। खाने पानी शुद्धिकरण र उपभोक्ताको सक्रियताका बारे बताउँदै बङ्गासकालीमा रहेको फोक्सेल लिफ्टिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष गुणबहादुर गाहा,
16: सबै खुसी पनि छन् र खाने राम्रो पानी खान पनि पाउनु भयो, फिल्टर पनि आयो, किरा मार्ने दबाई पनि प्रयोग गरेछौँ। यो त हामीले खास पिउने मात्रै हो, मिनरल वाटर जस्तो भयो। अहिले यो पानीले गर्दा धेरै अरू वरिपरि हाम्रो बस्तीतिर पनि गाउँ टोलतिर पनि चर्चा भएको छ, ऊ यस्तो आयो उस्तो आयो भन्ने हेर्न पनि आउनुहुन्छ।
13: पाल्पामा सातवटा लिफ्टिङ खाने पानी योजनाहरूमा पानी शुद्धिकरण मेसिन, फिल्टर प्लान्ट र क्लोरिन मेसिन जडान गरेर शुद्ध पानी विस्तार गरिएको छ। संघीय सरकारको 2 करोड भन्दा बढीको विशेष अनुदान अन्तर्गत उपकरण जडानको काम भएको खाने पानी तथा सरसफाई कार्यालय पाल्पाले जनाएको छ। खाने पानी तथा सरसफाई कार्यालय पाल्पाका प्रमुख गुणनिधि पोखरेल,
17: अधिकांश आयोजनाहरू अहिले पम्पिङ सिस्टममा सञ्चालन गरेका छौँ। मुहान तल हुने, बस्तीभन्दा तल हुने र प्रदूषित हुने बर्खामा, विशेष गरिकन त्यसमा अन्य फोहोर वस्तुहरू बगेर जाने र जैविक दूषित पनि हुने भएको हुनाले त्यो पानीलाई पम्पिङ गरेर फिल्टर गरेर अनि हामी क्लोरिनेसन औषधि राखेर उपभोक्ताको घरहरूमा वितरण गर्छौ। सिधै धाराबाट गिलास थापेर खान सक्ने अवस्थामा पुग्छ।
13: शुद्धिकरण मेसिन जडान गरेपछि पूर्व खोला, रम्बा, माथागढी, बङ्गासकाली, रैनादेवी छहरा, रिब्दीकोट र तानसेनका गरी कुल 974 घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। भुवन राय माझी, CIN रेडियो मुक्तिनाथ, पाल्पा।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोबाट बस्न र बचाउन चाल्नुपर्ने कदम,
18: दरारहरू छन् कि रूखहरू चिप्लिन थाले जस्तो देखिन्छ, ढल्केको देखिन्छ, अथवा जमिन चाहिँ भुक्क परेर फुल्दै आएको जस्तो देखिन्छ, होइन, त्यस्तो खालको चाहिँ संकेतहरू हजुरले देख्नु भएको छ भने डराउनु पर्यो, त्यो ठाउँमा चाहिँ पहिरो लाग्न सक्छ भनेर।
0: जोखिममा रहेका व्यक्ति र सरकारवालाले के कुरामा ध्यान दिने, विशेष कुराकानी बाँकी नै छ। CIN साझा खबर सुन्दै गर्नुहोला।
19: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
20: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
21: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
20: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
22: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
23: कार्यक्रम साझा आवाज,
20: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
24: महिला किसानका संघर्ष, सपना
2: र सफलताका कथा।
3: प्रोप्राइटर मधुमाया जीजी पढे हैन प्रोप्राइटर भनेछु। हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ।
4: हरेक 15 बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
21: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
22: पसिनाको सम्मान, समानताको अभियान,
23: कार्यक्रम साझा आवाज।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वैशाखदेखि भदौसम्मको मनसूनजन्य विपद अन्तर्गत पहिरोमा परि 40 भन्दा धेरै जनाको मृत्यु भएको तथ्याङ्क प्रहरीसँग छ। पहिरोका पूर्व संकेत र अपनाउनु पर्ने सावधानीका बारेमा हामीले पहिरो विज्ञ डाक्टर मनिता तिमोर सिन्हासँग कुराकानी गरेका छौं।
18: नेपालको झण्डै 60% भूभाग चाहिँ पहाड़ छ होइन, त्यही भएर हामी बस्ने पनि पहाड़मै हो र पहाड़मा बस्दाखेरि चाहिँ यति यति सानो सानो कुरा भनौँ न, गराहरू चिरिरहेका छन्, गराहरू ढल्किरहेका छन्, कहिले काहीँ त घरै पनि घरको भान्सा तलतिर पुगिसकेका हुन्छ, सुत्ने ठाउँ अलिक माथितिर हुन्छ, घरै पनि चिप्लिरहेको भाँसिरहेको कुनाहरू भाँसिरहेको देखिन्छ। त्यस्तो चिजहरूलाई चाहिँ जमिन चलिरहेछ है भन्ने खालको चाहिँ संकेत दिन्छ। त्यस्तो देख्नु भएको छ, हजुरले फिल गर्नु भएको छ भने चाहिँ पक्कै पनि स्पेसल्ली चाहिँ पानी पर्ने मौसममा चाहिँ डराउनु पर्छ र यदि त्योभन्दा सुरक्षित कुनै ठाउँ छ भने चाहिँ त्यता गएर बस्दा ठिक हुन्छ।
0: कतिपय अवस्थामा चाहिँ जस्तो आँखाले देखिरहेछ,
18: हजुर,
0: घरको यहाँले भने घरको भान्सा लच्किरहेछ, आँगन चर्किरहेछ, अलिकति कोठाहरू ओल्लो कोठा पल्लो कोठा तलमाथि छ र पनि कतै जाने ठाउँ छैन भनेर जोखिम मोलेर पनि बसिरहनु भएको पनि देखिन्छ कि, त्यस्तोमा चाहिँ के गर्ने? अब
18: त्यस्तोमा चाहिँ अब कहीँ जाने ठाउँ नै छैन भन्ने खालको कुरा गर्दाखेरि चाहिँ त्यस्तो गराहरू चर्केको देखिन्छ भने त्यसलाई टाल्ने होइन, पानी नछिर्ने गरी चाहिँ टालिदिने, कमेरो माटोहरूले टाल्ने कामहरू गर्नुपर्छ, जसले गर्दा त्यो अझै ठुल्ठुलो नहुँदै जाओस् होइन, किनभने त्यो एउटा चाहिँ हामीले टेक्निकल भाषामा भन्दा चाहिँ विक जोनहरू त्यसले फर्म गर्दै जान्छ, बनाउँदै जान्छ। त्यही भएर
0: चिरा छ भने चाहिँ चिराबाट पानी छिरेपछि झन् छिटो
18: हजुर
0: भस्किने भयो,
18: हजुर, त्यही भएर त्यस्ता चिराहरू देख्नु भएको छ भने त्यसलाई चाहिँ टाल्ने कामहरू गर्दै जानु पर्यो। अनि त्यस पछाडि चाहिँ अब पानीको निकास भने माथिबाट आउनु, तपाईँ बसेको घरको माथिबाट पानी त बग्छ, तलतिर बग्छ जहिले पनि होइन, त्यो पानीलाई चाहिँ बग्न कुलो काटेर चाहिँ आफ्नो घरभन्दा बाहिरपट्टि पारिदिने होइन, त्यस्ता चाहिँ सिम्पल कामहरू चाहिँ हामीले गर्न सक्छौँ।
0: पहिरो रोक्न मैले स्वयं एउटा व्यक्तिले चाहिँ के गर्न सक्छ?
18: जस्तो अघि पनि हामीले धेरैचोटि यो कुरा भनिसकेका छौँ, जस्तो हामीले इन्डिभिजुअलले गर्न सक्ने कामहरू भनेको चाहिँ आफ्नो आफ्नो जमिन, आफ्नो वस्तुस्थिति भनौँ, आफ्नो घर नजिकको वरपरको वातावरणहरू चाहिँ पत्ता लगाउन एकदमै जरुरी छ। तपाईँको घर रहेको जमिनभन्दा माथिल्लो चाहिँ भूभागहरू कस्तो छ त होइन, पानी पर्ने बेलामा मूल फुट्छन्, मूल उम्रिन्छन् होइन, दरारहरू देखिएको छ अथवा त्यो यस्तो फुकिँदै आएको जस्तो ढिस्को गरेको जस्तो देखिन्छ भने चाहिँ त्यसले चाहिँ जो पहिरोको जोखिम हुन सक्छ भन्ने संकेतहरू गर्छन्। ढल्केका रुखहरू हुन सक्छन्, चिरा दरारहरू देखिनु होइन, ती कारण त्यसलाई चाहिँ हामीले अघि पछि भन्दा पनि मनसुनको समयमा चाहिँ त्यो कुराहरूलाई चाहिँ विचार गर्यौँ भने हामीले भनौँ न व्यक्तिगत तर्फबाट चाहिँ हामीले चाहिँ केही न केही चाहिँ कन्ट्रिब्युसन भनौँ न हामीले आफ्नो दायित्व पूरा गरिरहेका हुन्छौँ। वरपर कस्तो छ, आफू बस्ने माथि आफू बस्ने तलको जमिनहरूलाई चाहिँ बेला बेलामा निहाल्ने, पानी कताबाट बगिरहेछ होइन, त्यस्ता खालका चाहिँ कुराहरूमा चाहिँ ध्यान दिन सक्यौँ भने पक्कै पनि केही न केही चाहिँ जोखिम चाहिँ हामीले घटाउँछौँ।
0: परम्परागत विधि छ नि जुन केही केही तपाईँले अब विभिन्न ठाउँमा सर्वेक्षण गर्न जाँदाखेरि पनि देख्नु भएको होला होइन, एकदमै राम्रो लागेको परम्परागत विधिहरू चाहिँ तपाईँले के पाउनु भएको छ अहिलेसम्म?
18: एउटा चाहिँ जस्तो अघि मैले भने कुलो त्यो कुलो काट्ने भल काट्ने उहरू चाहिँ एकदमै काम लाग्ने, त्यो भनेको हामीले गर्न सक्ने भनेकै गाउँघरमा गर्न सक्ने भनेको त्यो बाटो एकदमै जरुरी छ, त्यो काम चाहिँ हामीले गर्न सक्छौँ। र
0: अब यहाँ कतै अलिअलि माटो ढर्दै गरेको देखियो, चिरा परेको देखियो, कतै कतै वरिपरि भनेदेखि त्यस्तो देख्ने बित्तिकै के गर्नुपर्छ?
18: त्यो चिरा परेको देख्नु भएको छ भने त्यसलाई चाहिँ चिम्टाइलो माटो, जस चाहिँ भित्र पानी नछिर्ने गरी चाहिँ चिम्टाइलो माटोहरूले चाहिँ हामीले भर्यो टाल दिने कामहरू गर्यो भने त्यहाँबाट पानीहरू जान सक्दैन, अनि ढल्केको जस्तो देखिँदा त्यसलाई सम्याइदिने मिलाइदिने होइन पानी कताबाट गइरहेछ भन्ने खालको कुरा हेरेर त्यो त्यो पाटोतिरबाट चाहिँ पानी नजाने किसिमले चाहिँ हामीले सम्याइदियौँ भने पनि जोखिमहरू कम भएर जान्छन्।
0: त्यो सँगसँगै हामीले यस्तो भइरहेछ है भनेर जानकारी चाहिँ कहाँ कहाँ पुर्याउनु पर्छ त्यसको बारेमा?
18: यो अघि पनि भयो स्थानीय सरकारमा यो अहिले एनडीआरएमको विभिन्न गृह मन्त्रालयको पनि विभिन्न स्थानीय तहका निकायहरू छन् जस्तो लाग्छ, एलईओसी भन्छ एनईओसी भन्छ होइन त्यो पाटोहरूमा चाहिँ
0: एलईओसी भनेको चाहिँ स्थानीय विपद व्यवस्थापन समिति स्थानीय सरकारको मातहतमा हुने भयो।
18: हजुर हजुर, त्यहाँ चाहिँ हामीले जानकारी गराउन सक्छौँ र त्योभन्दा माथिको माथिल्लो लेभलको सपोर्ट चाहियो भने हामीले प्रदेश सरकार अथवा संघीय सरकारमा पनि जानकारी गराउन सक्छौँ र सबभन्दा बलियो निकाय अथवा सबभन्दा सजिलो निकाय भनेको एनडीआरएमै हुन सक्छ जस्तो लाग्छ मलाई चाहिँ विपदको कुरासँग जोडिएको भएर।
0: तपाईँले सुझाव दिनु पर्दाखेरि चाहिँ अब अहिले बर्खाको समय छ, हुन त डेढ महिना अब बाँकी छ मनसुन भन्नुभएको छ, अहिले अब पहिलाको हेर्ने हो भनेदेखि त अब त बर्खायाम कम हुँदै जानुपर्ने हो, तर अब अझै पनि धेरै जोखिम छ, बाढी पहिरेको एकदमै धेरै जोखिम छ भनेर एनडीआरआरमा हामीले पटक पटक कुरा गरिरहेका छौँ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि भनिरहेको छ, यता मौसम पूर्वानुमान महाशाखाले पनि भनिरहेको छ जोखिम छ है जोखिम छ है भनिरहँदाखेरि कस्तो खालको सुझाव चाहिँ दिनुहुन्छ सतर्कता अपनाउनका लागि?
18: मेरो तर्फबाट चाहिँ दुई तिनवटा सुझाव रहन्छन्। एउटा चाहिँ जस्तो हामीलाई प्रविधिले केही सहज बनाइदिएको छ, पहिलेको जस्तो हामी अनभिज्ञ छैनौँ होइन, हजुरले प्रविधि अथवा इन्टरनेटको सहयोगबाट चाहिँ वायुमण्डलमा के भइरहेछ कस्तो खालका चाहिँ घटनाहरू हुन सक्छन् भनेर चाहिँ हामीले जानकारी लिन सक्छौँ। जस्तो मौसम पूर्वानुमान महाशाखा भन्नुभयो भने डीएचएमले के राम्रो कार्यक्रमहरू चलाइरहेछ, जस्तो रिभर वाच भन्नु भन्छ होइन, अनि त्यस पछाडि रेनफल वाच भनेर जसले चाहिँ नेपालभरि हुन त एकदमै धेरै स्टेसन त छैन तर पनि हामीसँग जे स्टेसनहरू छ त्यसमा चाहिँ उहाँहरूले चाहिँ इन्फर्मेसन चाहिँ रियल टाइममा दिइरहनु भएको छ भने चाहिँ अहिले के भइरहेको छ त्यो इन्फर्मेसन हामीले हेर्न सक्छौँ। अहिले रिभर वाच र रेनफल वाचलाई हेर्नुभयो भने कुन ठाउँमा उहाँहरूको त्यो स्टेसनमा चाहिँ कति पानी परिरहेछ भन्ने खालको कुरा त्यसमा हेर्नुभयो भने कुन ठाउँमा चाहिँ बढी जस्तो कुन ठाउँमा जलसतहहरू बढिरहेछन् त होइन, कुन नदीको जलसतह बढ्दैछ, कुन ठाउँमा चाहिँ नर्मल छ, कुन ठाउँमा चाहिँ आत्तिनु पर्दा नै ग्रीन लाइनमा छौँ भन्ने खालको इन्फर्मेसनहरू त्यहाँ डिस्प्ले भइरहन्छ। त्यसलाई चाहिँ स्पेसली यो मनसुनको चार पाँच महिना चाहिँ हामीले रेगुलरली हेर्ने गरौँ, त्यो भएपछि आफ्नो वरपर के भइरहेछ भन्ने खालको हामीले जानकारी लिन सक्छौँ। र अर्को चाहिँ एनडीआरएम पनि चाहिँ विभिन्न किसिमका विज्ञप्तिहरू चाहिँ जारी गरिरहन्छ एकदमै देशमा चाहिँ यो ठाउँमा चाहिँ जोखिम छ है तपाईँहरू सतर्क रहनु भन्ने खालको चाहिँ सूचनाहरू आइरहेर चाहिँ एनडीआरएमको वेबसाइटलाई चाहिँ फलो गर्ने हेर्ने फेसबुक पेजहरू छ त्यसलाई पनि हेर्यो भने पनि हामीले जानकारी लिन सक्छौँ। त्यो दुईवटाका पाटो र सँगसँगै आफ्नो घर वरपर पनि सधैँ हेर्ने गरौँ, स्पेसली मनसुनको तीन चार महिना चाहिँ हेर्नै पर्यो, दरारहरू छन् कि रुखहरू चिप्लिन थाले जस्तो देखिन्छ ढल्केको देखिन्छ अथवा जमिन चाहिँ भुक्क परेर फुल्दै आएको जस्तो देखिन्छ होइन, त्यस्तो खालको चाहिँ संकेतहरू हजुरले देख्नु भएको छ भने डराउनु पर्यो, त्यो ठाउँमा चाहिँ पहिरो लाग्न सक्छ भनेर यति तिनवटा कुराहरूलाई चाहिँ हामीले फलो गर्यौँ भने पक्कै पनि पहिरोको जोखिमबाट चाहिँ सुरक्षित हुन सक्छौँ।

0: धेरै गुनासा दर्ता भएका छन्। मतदाता नामावली अध्यावधि गर्न निर्वाचन आयोगले सबैलाई अनुरोध गरेको छ। बैंकका सीईओलाई गवर्नर बन्ने बाटो खुला भएको छ। राष्ट्र बैंक ऐन संशोधनको तयारी भएको छ र टप एण्ड टी20 श्रृंखलाको पहिलो खेलमा नेपाल एन्टी स्ट्राइकसँग पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
1: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
2: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडेल हस्पिटल प्राइभेट लिमिटेडमा।
1: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडेल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
3: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
1: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
4: Extreme energy drink.
5: Time check. अहिले ठीक 8 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गदी रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

आदरणीय श्रोता नमस्कार। कार्यक्रम स्वास्थ्य सरकारमा स्वागत गर्न चाहन्छु। म कार्यक्रम सञ्चालिका शोभा ठकुरी। यो कार्यक्रम एसडीसीएस नमूना कम्युनिटी हस्पिटलद्वारा सञ्चालित भइरहेको स्टेप अप तथा स्केल अप परियोजनाको सहयोगमा तयार गरिएको हो। यस परियोजनाले नसर्ने रोगहरूको रोकथाम, मानसिक स्वास्थ्य प्रवर्धन तथा समुदायमा स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यो कार्यक्रम प्रत्येक हप्ता लमजुङका तीनवटा रेडियोहरूबाट एकैसाथ प्रसारण हुँदै आइरहेको छ। रेडियो मर्स्याङदी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेओडा 90.8 मेगाहर्जबाट र सम्बन्धित रेडियोहरूको फेसबुक पेज र वेबसाइटबाट पनि र हाम्रो पात्रो मार्फत पनि तपाईँले यो कार्यक्रम सुन्दै आइरहनु भएको छ। अहिलेको अवस्थामा हामी अस्पतालमा बसेर काम गर्दै गर्दा अथवा विभिन्न हस्पिटलहरूमा र प्रत्येक घरमा हामीले सुन्दै आइरहेका छौं, सबैजनामा ज्वरोको बिमारी बढ्दै हुनुहुन्छ र प्रत्येक घरमा चाहिँ बच्चादेखि बुढो मान्छेसम्ममा ज्वरोको बिमारीहरू निस्किँदैछ र अहिलेको देशमा नै यो एक प्रकारको ज्वरो चाहिँ महामारीको रूपमा अथवा भाइरल रूपमा नै अगाडि बढ़िरहेको छ, जसले गर्दा फेरि बिरामीहरू चाहिँ एकदमै आपतमा परेको, कन्फ्युजनमा परेको हामीले देखिरहेका छौं र हाम्रो एसडीसीएस नमूना अस्पतालको ओपीडीमा पनि ज्वरोको बिरामीको दिनदिनै भीड लाग्न थालेको छ र साथसाथै वार्डमा भर्ना भएर बस्नुभएको म्याक्सिमम बिरामीहरू

0: स्वरूपको हुनुहुन्छ र आज हामी त्यही विषयमा कुराकानी गर्दैछौ र खासमा के हो ज्वरो अनि यो हामीलाई जुन दिनदिनै समस्या बनिरहेको छ यो चाहिँ कस्तो प्रकारले आइरहेको छ यसको रोकथाम के हो के गर्ने के नगर्ने अथवा कसरी चिन्ने र यसको आपतकालीन अवस्थाहरू के हुन् भनेर हामी आजको कार्यक्रममा कुराकानी गर्न गइरहेका छौं र आज हामीसँग कुराकानी गर्नको लागि एसडीसीएस नमूना सामुदायिक अस्पतालमा कार्यरत डाक्टर विवेक पौडेल हुनुहुन्छ। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौं। डाक्टर साहब यहाँलाई स्वागत छ।
1: हस् धन्यवाद हजुरलाई अनि सम्पूर्ण श्रोताहरूलाई पनि मेरो नमस्ते।
0: हजुर डाक्टर साहब, अचेल चाहिँ घर घरमा चाहिँ मानिसहरू बिरामी परेका छन् अथवा सामान्य भाषामा चाहिँ हाम्रो श्रोताहरूलाई बुझाइदिनुहोस् न यो भाइरल फिभर भनेको वास्तवमा के हो अथवा चाहिँ ज्वरो आइरहेको छ अस्पताल धाइरहेको छ मान्छेहरू तर के हो भनेर नै थाहा पाउनु भएको छैन यसको बारेमा थोरै बताइदिनुहोस् न।
1: हजुर एकदमै राम्रो प्रश्न। सामान्य भाषामा चाहिँ ज्वरो चाहिँ विभिन्न किसिमको भाइरलको संक्रमणले गर्दा या फिर चाहिँ अन्य अरू संक्रमणहरूको कारणले गर्दा पनि आउँछ। अब भाइरल फिभर चाहिँ वास्तवमा के हो त भन्दाखेरि चाहिँ त्यो अरू अन्य भाइरसहरूको संक्रमणका कारण चाहिँ शरीरमा चाहिँ तापक्रम चाहिँ बढ्दै जान्छ होइन अनि यसैलाई नै हामी भाइरल फिभर भन्छौँ र धेरै रोग नै मान्नु पर्ने चाहिँ होइन। यो चाहिँ एउटा चाहिँ हाम्रो चाहिँ शरीरको प्रतिरक्षात्मक प्रणाली जुन चाहिँ हामी इम्युन सिस्टम भन्छौँ त्यो चाहिँ भाइरससित लड्दाखेरि चाहिँ देखाउने एउटा प्रक्रिया नै हो स्वाभाविक प्रक्रिया नै। अब शरीरले चाहिँ भाइरसलाई मार्नको लागि चाहिँ तापक्रम बढाएको चाहिँ हामी यस अन्तर्गत चाहिँ मान्न सक्छौँ यसैलाई नै अब भाइरल फिभर भन्ने हो।
0: हजुर यो चाहिँ भाइरल फिभर अनि यो मौसम परिवर्तन सँगसँगै शरीरको तापक्रम पनि परिवर्तन भनेर चाहिँ हामीले चाहिँ बुझिरहेको छ र मौसम परिवर्तन हुँदा नै किन यसरी चाहिँ भाइरल संक्रमण चाहिँ वात्तै बढ़िरहेको छ गर्मी पनि बढेको छ त्यो सँगसँगै शारीरिक तातो अथवा भाइरल यो संक्रमण पनि एकदमै बढेको छ यसको कारण बताइदिनुहोस् न।
1: हजुर यसमा चाहिँ मुख्य चाहिँ दुई तीनवटा चाहिँ कारणहरू छन् होइन। पहिलो चाहिँ मौसम फेरिदा चाहिँ हाम्रो यो वातावरणको तापक्रमहरू चाहिँ आर्द्रता वातावरणको तापक्रम आर्द्रता भन्नाले चाहिँ ह्युमिडिटी होइन यसमा चाहिँ उतार चढाव आउँछ तापक्रममा नि उतार चढाव आउँछ र आर्द्रतामा पनि उतार चढाव आउँछ र यस्तो वातावरणमा चाहिँ भाइरसहरू एकदमै सक्रिय हुन्छन् अनि बलियो पनि हुन्छन्। अब दोस्रो चाहिँ हाम्रो यो समयमा चाहिँ यो अहिलेको जुन समय छ यसमा चाहिँ श्वास प्रश्वासको नलीहरू चाहिँ प्राकृतिक रूपमा चाहिँ अलिकति असुरक्षित जस्तो या फिर चाहिँ तिनीहरूको सुरक्षा प्रणाली चाहिँ अलिकति कमजोर पनि हुन्छ। अनि तेस्रो कारणमा चाहिँ मौसम परिवर्तन हुँदा चाहिँ हामी चाहिँ धेरै बाहिर ननिस्किने मान्छेहरू भीडभाडमै बसिराख्ने अनि त्यसले गर्दा चाहिँ हावा र स्पर्शमा चाहिँ भाइरस चाहिँ अलि चाँडै फैलिन सक्ने कारण भएकै कारण चाहिँ यो चाहिँ छिटो फैलिन थाल्छ। अब मुख्यतया त्यही तीनवटा कारण मध्ये चाहिँ एउटा चाहिँ अब पहिला त आर्द्रता बढ्ने भयो वातावरणको तापक्रम र आर्द्रतामा चाहिँ उतार चढाव आएको कारण र अर्को चाहिँ भाइरसहरू चाहिँ सक्रिय हुने कारण र तेस्रो चाहिँ हाम्रो चाहिँ श्वास प्रश्वास प्रणालीको जुन हाम्रो सुरक्षा गर्ने प्रणाली छ त्यो चाहिँ अलिक कमजोर हुने भएर चाहिँ यिनीहरू भाइरस चाहिँ अलिकति छिटो एकअर्कामा चाहिँ फैलिन सक्ने भए यसैको कारण नै चाहिँ यो अहिलेको वातावरण मा चाहिँ हाम्रो चाहिँ यो भाइरसहरू चाहिँ या फिर चाहिँ संक्रमण चाहिँ भत्तै बढ्छ।
0: हजुर अब यो चाहिँ बिरामीहरू घरमा नै हुनुहुन्छ होइन कतिजनाले चाहिँ मेडिकलको औषधिहरू खाएर बसिराख्नु भएको छ। अब यो सबैको चासोको विषय के हो भने सामान्य ज्वरो अथवा गम्भीर ज्वरो चाहिँ कसरी छुट्याउने अथवा सामान्य ज्वरो हो यो चाहिँ दुई चार दिनमा निको हुन्छ अथवा गम्भीर खाले ज्वरो हो है भनेर चाहिँ कसरी छुट्याउन सकिन्छ।
1: सामान्य र गम्भीर ज्वरो चाहिँ हामी अब कसरी छुट्याउने भन्ने यस प्रश्नमा चाहिँ हामी चाहिँ तीनदेखि चारवटा कुराहरूबाट चाहिँ यसलाई हेर्न सकिन्छ। पहिलो चाहिँ तापक्रम र अर्को चाहिँ त्यसको अवधि। अब सामान्यत भाइरल फिभर चाहिँ 100 देखि 102 डिग्री फरेनहाइटहरूसम्म चाहिँ आउँछ र यो चाहिँ 3 देखि 5 दिनसम्ममा चाहिँ घट्दै जाने हुन्छ। अब 103 भन्दा माथिको ज्वरो आउन थाल्यो प्यारासिटामोल खाँदा पनि घटे र ज्वरो आएको चाहिँ 4-5 दिनदेखि कटेर 6-7 दिन हुँदै गइरहेछ भने चाहिँ यो चाहिँ गम्भीर प्रकारको चाहिँ ज्वरो हुनसक्छ होइन। अब त्यसपछि अर्को भनेको चाहिँ हाम्रो शारीरिक अवस्था कस्तो छ होइन त्यसले पनि फरक गर्न सकिन्छ। सामान्य ज्वरो चाहिँ औषधि खाएपछि निको हुन्छ बिरामी अलिकति आराम भएको जस्तो अलिकति तङ्ग्रिएको जस्तो हुन्छ तर अब गम्भीर अवस्थामा ज्वरो पुगिसकेको छ भने चाहिँ मान्छे चाहिँ तङ्ग्रिने या फिर चाहिँ अलि आराम भएको जस्तो नहुने अत्याधिक कमजोर हुने अनि कहिलेकाहीँ चाहिँ होस हराउन पनि सक्छ उस्तै पऱ्यो भने बेहोसै पनि हुने पनि आउन सक्छ अनि त्यसपछि चाहिँ हामीले अर्को तरिकाबाट छुट्याउन सकिन्छ त्यो चाहिँ खानपान र श्वास प्रश्वास चाहिँ कस्तो छ भनेर अब बिरामीले झोल कुराहरू पिउन सकेन निरन्तर बान्ता भयो सास फेर्न कठिनाई भयो यस्तो भयो भने चाहिँ यसलाई चाहिँ सामान्य मान्नु हुँदैन अनि तुरुन्तै सचेत हुनुपर्छ र चाहिँ नजिकको स्वास्थ्य चौकी या फिर चाहिँ हाम्रो एसडीसीएच नमुना हस्पिटल जस्तो अलि सुविधा सम्पन्न अलिकति रगतको जाँचहरू गराउन सकिने अस्पतालसम्म पुगेर चाहिँ यदि अरू कुनै अन्य कुनै जटिल समस्या पो भएको छ कि भनेर चाहिँ विशेषज्ञलाई चाहिँ देखाउनु पर्ने चाहिँ हुन्छ।
0: हजुर, यो खानपानहरूमा अनि आफै अलिकति होसियार हुनुपर्ने कुरा त सधैँ छ अनि यो चाहिँ घरमा गरिने प्राथमिक उपचार अथवा एन्टिबायोटिकको भ्रमहरू छ नि जुन यो चाहिँ ज्वरो आउने बित्तिकै घरमा चाहिँ के प्राथमिक उपचार गर्न सकिन्छ अथवा कस्तो कुराहरू चाहिँ औषधिहरू उपचारहरू गर्न सकिन्छ किनभने मान्छेलाई अलिकति बिरामी हुने बित्तिकै हामी के गर्छौँ भन्दाखेरि के समस्या केही थाहा नभइकन जुन चाहिँ एन्टिबायोटिकको बाहिर पसलहरूमा अथवा मेडिकलहरूमा गएर एन्टिबायोटिकहरूको पुका पुका लिएर आएर हाई डोजको एन्टिबायोटिकहरू खाने कुराहरू छ नि यसको लागि चाहिँ घरमा नै के प्राथमिक उपचार गर्न सकिन्छ होला?
1: हजुरको प्रश्न अनुसार चाहिँ अहिले मैले दुईटा कुराहरू चाहिँ महत्वपूर्ण कुराहरू बुझेँ होइन जसमा चाहिँ एउटा चाहिँ हजुरले भन्नुभयो कि प्राथमिक उपचार के गर्न सकिन्छ अनि अर्को चाहिँ एन्टिबायोटिक चाहिँ कहिले आवश्यक हुन्छ या फिर चाहिँ कतिखेर चाहिँ एन्टिबायोटिक चलाउने या फिर कसरी खाने भन्ने कुरा भयो होइन। अब सबैभन्दा पहिलो र महत्वपूर्ण कुरा भनेको त प्रशस्त चाहिँ झोल पदार्थ चाहिँ पिउनुपर्छ ज्वरो आएको बेलामा पानी दालको रस होइन जीवन जल वा गेडागुडीको झोल पिएर चाहिँ शरीरमा चाहिँ पानीको मात्रा चाहिँ घट्न दिनु हुँदैन अनि दोस्रो भनेको चाहिँ पूर्ण आराम गर्नुपर्छ धेरै थकानपूर्ण कामहरू यस्तो कामहरू चाहिँ गर्नु हुँदैन शरीरलाई कमजोर बनाउने खालको कामहरू ज्वरो आएको बखतमा चाहिँ नगर्ने तेस्रोमा चाहिँ हलुका र खुकुलो कपडाहरू लगाउने अनि यदि चाहिँ अब तापक्रमहरू 102 भन्दा बढी गयो भने चाहिँ मनतातो पानीले भिजाएर निधारमा घाँटीमा काखीमा पुस्ने जसलाई चाहिँ हामी कोल्ड स्पोन्जिङ या फिर चाहिँ यो चाहिँ हामी पानीपट्टी लगाउने भन्छौँ हाम्रो भाषामा होइन जनजीवनको भाषामा त्यसपछि चाहिँ चिसो पदार्थ या बरफहरू पानीले चाहिँ नगर्ने सामान्यत रुम टेम्परेचर भनेको रुममै भएको पानीको जति तापक्रम छ त्यहीले चाहिँ पानीमा भिजाएर चाहिँ निधारहरूमा लगाउने घाँटीहरू काखीहरू पुस्ने त्यो चाहिँ गर्नुपर्छ अनि अर्को भनेको एकदमै गम्भीर विषय जुन चाहिँ हामी एन्टिबायोटिकको चाहिँ अहिले चाहिँ एकदम भयावह स्थिति नेपालमा मात्र नभए विश्वभरि नै भयावह स्थिति छ एन्टिबायोटिक रेसिस्टेन्टको कुरा होइन एन्टिबायोटिक कतिखेर खाने कतिखेर चलाउने भन्ने कुरा होइन अब यो चाहिँ भाइरल फिभर अहिले जुन अहिले विश्वव्यापी रूपमा या फिर यो नेपाल जस्तो कन्टेक्स्टमा यो मौसमको परिवर्तनले आइरहेको जुन भाइरल फिभर छ यसमा चाहिँ एन्टिबायोटिकको त्यति रोल चाहिँ हुँदैन अब भाइरसलाई मार्नलाई चाहिँ एन्टिबायोटिकले चाहिँ त्यति काम चाहिँ गरेको हुँदैन अब तैपनि यहाँ चाहिँ हाम्रो जनसमुदायमा चाहिँ के छ भने ज्वरो आउने बित्तिकै गएर एन्टिबायोटिक किनेर खाइहाल्ने त्यसैले गर्दा नै पछि चाहिँ एन्टिबायोटिक रेसिस्टेन्ट हुने जसमा चाहिँ त्यही एन्टिबायोटिकले पछि काम नगर्ने चाहिँ हुन जान्छ। अब यसमा चाहिँ एन्टिबायोटिक कतिखेर चलाउने भन्दा चाहिँ पहिला चाहिँ हामीले रगतको जाँच गर्नु पर्यो यदि ब्याक्टेरियल इन्फेक्सन भएको छ या अन्य अन्य प्रकारको इन्फेक्सनहरू छ भने चाहिँ एन्टिबायोटिक चलाउनु नै पर्छ नभए चाहिँ एन्टिबायोटिकको खासै रोल हुँदैन त्यसको लागि चाहिँ चिकित्सकलाई नै भेट्नु पर्यो अनि त्यसपछि बल्ल उहाँको सल्लाह अनुसार मात्रै चाहिँ एन्टिबायोटिक चाहिँ हामीले खान सुरु गर्नुपर्ने हुन्छ।
0: हजुर, यो चाहिँ एकदमै राम्रो सल्लाह किनभने बच्चादेखि बुढो मान्छेसम्मलाई अब हाम्रो अस्पतालमै आउँदा नि मान्छेहरू चाहिँ एन्टिबायोटिकको पोकाहरू लिएर आउनुभएको हुन्छ जुन चाहिँ एकदमै हाई डोजको हुन्छ डक्टरको रेकमेन्डेसन बिना चाहिँ बाहिर बाहिर नै औषधि किनेर खाने चलन पनि छ अनि यो सँगसँगै अब मान्छेहरूमा चाहिँ अहिले त डेङ्गु फिभर पनि एकदमै छ मान्छेहरू चाहिँ झुकिनु हुँदो रहेछ कि यो भाइरल फिभर हो कि डेङ्गु फिभर हो कि भनेर होइन यो चाहिँ कसरी थाहा पाउने आजभोलि यो ज्वरो आउने बित्तिकै मान्छेहरू डेङ्गु भयो कि भनेर चाहिँ एकदमै आत्तिरहेको हुन्छ अथवा डेङ्गु र सामान्य ज्वरो हो अथवा भाइरल फिभर हो भनेर चाहिँ कसरी छुट्याउन सकिन्छ त्यसको केही विधिहरू छ?
1: हजुर छ यसको है अब यसमा चाहिँ सुरुमा त दुबईमा ज्वरो आउने नै होइन दुबईमा ज्वरो आउने भए तापनि यिनीहरूमा चाहिँ फरकहरू चाहिँ छ अब सामान्य भाइरल ज्वरो चाहिँ रुगाखोकी लाग्ने घाँटी दुख्ने अनि सिगानहरू बग्ने यस्तो चाहिँ हुन्छ शरीरहरू कमजोर हुने त्यस्तो चाहिँ सामान्य भाइरल ज्वरोमा चाहिँ हुन्छ तर अब डेङ्गुमा चाहिँ अचानक एकदम तीव्र गति में ज्वरो आउँछ 103 104 ज्वरो आउन थाल्छ अचानक र तीव्र हुनु पर्यो त्यसपछि भाइरल में अलि सामान्य तरीका बिस्तारे बिस्तारे ज्वरो बढ्दै गएर 103 104 नै आउँछ आउनु पनि यसमा पनि तर अब डेंगू में चाहिँ पछाडीको आँखाहरू दुख्ने हैन अनि पछाडी आँखाको भागहरू दुख्ने हड्डीहरू जोर्नीहरू चाहिँ दुख्ने हुन्छ जसलाई चाहिँ हामी ब्याकबोन फिभर भन्छौं त्यसपछि चाहिँ हाम्रो छालामा चाहिँ रातो दागहरू डाबरहरू देखिने हुन्छ डेंगू लागेको अवस्थामा त्यसपछि अर्को एकदम प्रमुख भनेको चाहिँ हामीले चाहिँ यसमा चाहिँ रगतको जाँच गरेर चाहिँ छुट्याउन सक्छौं डेंगूको आफ्नै जाँच हुन्छ जसमा सीबीसी र हाम्रो एनएस1 एन्टिजेनको चाहिँ हामी टेस्ट गर्छौं त्यसमा चाहिँ पोजिटिभ आएपछि चाहिँ ए डेंगू ज्वरो रहेछ डेंगू फिभर रहेछ भनेर चाहिँ हामी चाहिँ यसबाट चाहिँ छुट्याउन सक्छौं सामान्यत भाइरल फिभरमा चाहिँ त्यस्तो रगतको रिपोर्टहरूमा त्यस्तो ड्रास्टिक चेन्ज या फिर चाहिँ ठूलो परिवर्तन चाहिँ देखिँदैन तर डेंगूमा चाहिँ प्लेटलेट्सहरू कम हुने होइन अनि अर्को चाहिँ अब हेमेटोक्रिटहरू चाहिँ कहिले काहीँ बढ्ने घट्ने त्यस्तो भइरहेको हुन्छ र प्रमुख चाहिँ हामीले रगतकै परीक्षण गरेर सीबीसी र एन्टिजेनको परीक्षण गरेर चाहिँ डेंगू चाहिँ छुट्याउन सकिन्छ भाइरल फिभरबाट
0: हजुर भनेपछि ठ्याक्कै कुन समस्या हो भनेर त अस्पताल आएर अथवा सम्बन्धित उपचार केन्द्रमा नै गएर चाहिँ रगतहरू जाँच्ने कुराहरू भयो होइन यदि बाल बालिकाहरूमा अझ मान्छेहरू चाहिँ एकदमै प्यानिक हुनुहुन्छ आमा बुवाहरू प्यारेन्ट्सहरू चाहिँ अनि बाल बालिकाहरूमा ज्वरो आउँदा चाहिँ अभिभावकहरू जुन डराएको देख्दाखेरि चाहिँ के कुरामा पनि ध्यान दिनुपर्ने हो उहाँहरूलाई भनेर पनि थोरै कार्यक्रममा जोड्न मन लाग्यो मलाई यसबारे नि बताइदिनुहोस् न बच्चाहरू ज्वरो आउँदा चाहिँ अभिभावकहरू आतिन्छन् स्वाभाविक रूपमा नै र उहाँहरूले चाहिँ आफ्नो बच्चालाई ज्वरो आउँदा के कुरामा चाहिँ ध्यान दिन सकिन्छ होला
1: यसमा चाहिँ बाल बालिकाहरूमा चाहिँ ज्वरो आउँदा चाहिँ कुनै सिम्टम्सहरू चाहिँ अलि अत्याधिक रूपमा देखिने हुन्छ जस्तै हामी सिजर भन्छौँ फेब्राइल सिजर भन्छौँ होइन यस्तो कुराहरू चाहिँ देखिने हुन्छ अब यसले गर्दा नै अभिभावकहरू चाहिँ अलिकति आत्तिनुहुन्छ अब इमर्जेन्सी साइन होइन आपतकालीन लक्षणहरू के छन् अब यसको बारेमा चाहिँ म अलिकति भन्छु होइन यो चाहिँ अब 3-4 पोइन्ट छ होइन विशेष गरी बच्चा बच्चीहरू हुनुभएको अभिभावकहरूले अनि अब आफ्नो छेउछाउमा हिँडिराख्ने बच्चा बच्चीहरूलाई चाहिँ अलिकति ध्यानपूर्वक चाहिँ हेर्नुपर्ने अवस्था हुन्छ यसैले अब फर्स्टमा चाहिँ बच्चा बच्चीहरूलाई चाहिँ सिटामोल दिँदा चाहिँ हामी जथाभावी रूपमा चाहिँ दिनु हुँदैन उनीहरूको वेट अनुसार तौल अनुसार चाहिँ दिनुपर्छ अनि 6 महिनादेखि 5 वर्षसम्मको बालबालिकाहरूको चाहिँ तापक्रम चाहिँ 81 बढ्दाखेरि चाहिँ कहिलेकाहीँ चाहिँ काम्ने हुन्छ जसलाई चाहिँ अघि मैले भने फेब्राइल सिजर जस्तै फेब्राइल सिजर नै भनिन्छ यो चाहिँ छारे जस्तै जस्तै देखिन्छ जसमा आँखाहरू माथि पल्टाउने काम्ने हुन्छ त्यो चाहिँ अब बच्चा बच्चीहरूले चाहिँ ज्वरोको तापक्रम जुन छ त्यो चाहिँ शरीरले थेग्न सक्दैन हाम्रो ठुलो मान्छेहरूको जस्तो थेग्न नसकेको कारणले गर्दाखेरि चाहिँ त्यस्तो सिजर आउँछ यदि त्यस्तो भयो भने चाहिँ उसलाई चाहिँ तुरन्त अस्पताल लैजानुपर्छ होइन त्यसपछि अर्को भनेको बच्चा बच्चीले चाहिँ 24 घण्टामा चाहिँ कतिचोटि पिसाबहरू फेरिरहेको छ ज्वरो आएको अवस्थामा कतिचोटि पिसाब फेरेको छ 4-6 पटक चाहिँ कम्तीमा नै पिसाब फेरेको हुनुपर्छ यदि छैन भने चाहिँ भित्रको अङ्गहरूमा या फिर चाहिँ कहिलेकाहीँ किडनीहरूमा समस्या आउने या फिर चाहिँ डिहाइड्रेसन जुन चाहिँ हाम्रो शरीरमा चाहिँ तरल पदार्थको कमी हुने चाहिँ हुनसक्छ बच्चा बच्चीहरूको शरीर चाहिँ अलिकति सानो हुने त्यसपछि अलि भर्खरै नयाँ बनेको हुने भएको कारणले चाहिँ अचानक ठूलो समस्या चाहिँ कहिलेकाहीँ देखिन सक्छ अब यदि त्यस्तो भएको अवस्थामा चाहिँ आत्तिनु चाहिँ भएन तर छिटोभन्दा छिटो अस्पतालमा लैजाने त्यसपछि रगतको परीक्षणहरू गर्नुपर्ने रहेछ या फिर चाहिँ छ कि छैन के हुन्छ त्यो चाहिँ डक्टरहरूको परामर्श लिएर सल्लाह लिएर मात्रै गर्नुपर्ने हुन्छ अनि ज्वरो घटेको बेलामा चाहिँ बच्चाहरू खेल्ने होइन त्यस्तो हुन्छ ज्वरो घट्दै गइसकेपछि यदि ज्वरो घट्दा पनि उस सुस्त नै देखिरहेको छ भने चाहिँ अलिकति आत्तिनुपर्ने चाहिँ हुनसक्छ कहिलेकाहीँ होइन यिनै कुराहरू हो अब यसैलाई नै हामी रेड फ्ल्याग्सहरू भन्छौँ होइन अब कहिलेकाहीँ चाहिँ बच्चाहरूमा चाहिँ सास फेर्न गाह्रो भयो या छिटो छिटो सास फेर्यो केही खाने बित्तिकै बान्ता भइहाल्ने त्यस्तो भयो अनि केही पिउन नसकेको अवस्था जस्तो अत्याधिक सुस्त हुने बेहोस हुने बरबराउने काम्ने त्यस्तो भयो भने चाहिँ तुरन्त एकदमै छिटो चाहिँ अस्पताल लैजानुपर्छ अनि डेङ्गुको केसमा चाहिँ कहिलेकाहीँ चाहिँ बच्चाहरूमा पनि छालामा चाहिँ निलो हुने रातो दागहरू त्यस्तो चक्काहरू देखिने होइन नाकबाट या गिजाबाट चाहिँ रगतहरू बग्ने त्यस्तो पनि हुनसक्छ यस्तो भयो भने पनि तुरन्तै अस्पताल जानुपर्छ अनि अर्को हामीले एकदमै महत्त्वपूर्ण कुरा के छ भने बच्चाहरूलाई चाहिँ 5 दिनभन्दा बढी ज्वरो आयो भने चाहिँ तुरन्त अस्पताल लैजानुपर्छ सामान्य नै ज्वरो भए पनि 5 दिनभन्दा बढी छ भने चाहिँ अस्पताल अस्पताल पुर्याउनै पर्छ। दुईदेखि तीन दिनसम्म चाहिँ हामीले हेर्न सक्छौँ सामान्यत प्यारासिटामोल खुवाएर, तर त्योभन्दा माथि भइरहेछ भन्ने चाहिँ अलिकति सोच्नु नै पर्ने हुन्छ। त्यसपछि तीन महिनाभन्दा माथिको शिशुहरू छ, बच्चाहरू तीन महिनाभन्दा माथिको छ भने 100 डिग्री भन्दा माथि ज्वरो आयो भने पनि त्यो नै अलिकति रेड फ्ल्याग साइन होइन, इमर्जेन्सी साइन चाहिँ हुनसक्छ। त्यही भएर यस्तो खण्डमा चाहिँ हामी तुरुन्तै अस्पताल पुगेर डक्टरको सल्लाह चाहिँ लिनुपर्छ।
0: हजुर, हामी चाहिँ अब कार्यक्रमको अन्तिम अन्तिममा पनि छौँ र हाम्रो यो धेरै जसो श्रोताहरूको जिज्ञासा यो बारेमा पनि अझ विस्तृत रूपमा बताइदिनु भयो भने भन्ने कुराहरूको उहाँहरूको अनुसार चाहिँ हामीले कार्यक्रम बनाएका छौँ र डाक्टर साहबलाई एकदमै म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। एकदमै राम्रो आफ्नो महत्वपूर्ण विचारहरू चाहिँ यसमा राखिदिनु भएको छ। आफ्नो व्यस्त समयको बावजुद पनि हामीलाई समय दिएर हाम्रो श्रोताहरूको जिज्ञासाहरू पनि मेटाइदिनु भयो र कार्यक्रममा चाहिँ यसरी समय दिनुभएको लागि डाक्टर साहबलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अन्तमा हाम्रो रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूको लागि के भन्न चाहनुहुन्छ?
1: मलाई पनि आफ्नो यो विचारहरू यस कार्यक्रम मार्फत श्रोता माझ राख्ने अवसर दिनुभएकोमा यहाँ र यहाँको रेडियो टिमलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब सबैजना स्वस्थ रहनु होला, ज्वरो आएमा या फिर चाहिँ आफूलाई केही शंका लागेमा हाम्रो एचडीसीएस नमुना हस्पिटल सधैँ नै खुला छ, यहाँ आएर परामर्श लिन हजुरहरू सक्नुहुन्छ। त्यति भन्दै सबैजनालाई चाहिँ सधैँ स्वस्थ रहनु होला अनि पानी चाहिँ अलिकति बढी पिउनु होला भन्दै बिदा माग्न चाहन्छु।
0: डाक्टर साहबलाई एकदमै धन्यवाद। हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ। तपाईँको कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव, प्रतिक्रिया, जिज्ञासा अथवा तपाईँहरूलाई कुनै रोगको बारेमा विस्तृत जानकारी चाहिएको छ भने पनि हामीलाई तपाईँले एजिसेस नमुना सामुदायिक अस्पतालको सिधा सम्पर्क नम्बरहरू 0674021123, 0674021124 र 0675904048 तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ भने तपाईँले सुनिरहनु भएको रेडियोहरूको वेबसाइट, फेसबुक र रेडियोमा पनि तपाईँले सम्पर्क गरेर आफ्नो सल्लाह, सुझाव, प्रतिक्रिया, ताली गाली जे छ तपाईँले दिन सक्नुहुनेछ। र तपाईँले अहिले सुन्दै रहनु भएको कार्यक्रम स्वास्थ्य सरकार स्टेप अप तथा स्केल अप परियोजनाको सहयोगमा तयार गरिएको हो, जुन चाहिँ एजिसेस नमुना अस्पतालको अन्तर्गत चलिरहेको छ। र यो परियोजनाले समुदायमा नसर्ने रोगहरूको रोकथाम, मानसिक स्वास्थ्य प्रबन्धन तथा स्वास्थ्य सम्बन्धी सचेतना र अभिवृद्धिका लागि निरन्तर कार्य गर्दै आइरहेको छ। र अन्तमा चाहिँ यो कार्यक्रम नियमित रूपमा प्रसारण गर्ने रेडियो मर्स्याङ 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज, रेडियो भोटे एउटा 90.8 मेगाहर्ज साथै सम्बन्धित रेडियोका फेसबुक पेज, वेबसाइट र हाम्रो पात्रोबाट कार्यक्रम सुनिरहनु भएको तपाईँ सम्पूर्ण श्रोताहरूमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् र कार्यक्रममा आजको हाम्रो जुन बहुमूल्य समय दिनुभयो डाक्टर विवेक पौडेललाई पनि पुनः धन्यवाद भन्दै म कार्यक्रम प्रस्तोता शोभा ठकुरी बिदा हुन चाहन्छु। अर्को हप्ता फेरि यसै समयमा हामी भेट्नेछौ। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् र कार्यक्रम स्वास्थ्य सरकार सुन्दै गर्नुहोला। नमस्कार।

0: सम्पूर्ण छाला यौन कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुशीको खबर
1: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा
0: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत चाया पोतो धुबी लुतो एलर्जी कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
1: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
0: जाँच हुने दिन र समय यही भदौ 6 गते शनिबारका दिन बिहान 10 बजेबाट
1: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लङजुङ। सम्पर्क 98498-68924 98450-86780
0: साथै बाल रोग विशेषज्ञ सेवा स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा
1: हार्जोनी विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
2: क्यों भविष्य में चिंता क्यों पारे मोहिंदी
3: आकी बा आगे गए इंश्योरेंस की हम
2: ओहो थदाई मरी गा चील मुमे
3: ये भयो समस्या खाई विषय पैनिक आगे प्लान तम
2: लो थैली मो विषय मी गए बिनी छाबा बंदिल परे
0: रिलायबल लाइफ इंश्योरेंस चिंता आगे समाधान
2: छाबा मी छाबा रोजाए।
0: जिल्ला प्रहरी कार्यालय लमसुङको अनुरोध
4: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी पहिरो डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
4: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
4: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं अरूलाई पनि सुरक्षित राखौं।
4: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz
5: बजाज ग्रान्ड एक्सचेन्ज मेलामा पुरानो बाइक ल्याउनुहोस् नयाँ बजाज चढेर जानुहोस्।
6: मार्केटकै उत्कृष्ट मूल्याङ्कन साथै अतिरिक्त भ्यालुएसन
7: बजाज एक्सचेन्ज मेला जस्तोसुकै जुनसुकै ब्रान्डको बाइक स्कुटर भए पनि उत्कृष्ट भ्यालुएसन साथै आकर्षक नगद छुट
5: निशुल्क एसेसरिज 0% सेवा शुल्क सहित 5 वर्षे फाइनान्स सुविधा उपलब्ध।
6: आउनुहोस् मौकाको फाइदा उठाउनुहोस्।
7: बजाज एक्सचेन्ज मेला स्थान बेसेसर साथ त्रिवेणी टोल एसबीआई ब्याङ्कको आडमा बजाज शोरूमको अगाडि। आयोजक स्मार्ट अटो ट्रेड बजाज शोरूम बेसिसार लमजुङ। विस्तृत जानकारीको लागि सम्पर्क 98167-8552 98664-51331 र 98460-9956।
8: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
9: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
8: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
9: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बैसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
10: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-520-209।

0: ल अब दुलाले दुलाईलाई औठी लाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665120183,
6: सम्पर्क मोबाइल नम्बर 9857313375।
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: संपर्क 9801004477। क्लासिक टेक, जति मा चाहियो त्यति मा पाइयो।
1: मौसम का कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
2: जुनसुकै बेला तपाईको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 मा फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
1: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा कांग्रेस महाधिवेशन रोक्न संस्थापन इतर पक्ष विभिन्न विकल्प खोज्दै
1: कानूनी रूपमा अदालतमा राजनीतिक रूपमा त्यो अधिवेशनमा सहभागी नहौं भन्यो।
0: जनप्रतिनिधिलाई समेत फिर्ता बोलाउन सकिने अवधारणा पत्र बनाउँदै रासोपा
2: पार्टीभित्रको संरचनामा भएका व्यक्तिहरूलाई अथवा जनप्रतिनिधि बन्नेलाई पनि फिर्ता बोलाउने विधि बनाउने काम गर्छ।
0: अनि प्रशान्त महासागरमा विकसित भइरहेको मौसमी प्रणाली मानिसको सम्झनाको अहिलेसम्मकै शक्तिशाली हुन सक्ने चेतावनी। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। युकेका मौसमविदहरूले विकसित भइरहेको एल निन्यो मौसमी प्रणाली 100 वर्ष भन्दा बढ़ी समय यताकै सबैभन्दा शक्तिशाली हुन सक्ने सम्भावना रहेको बताएका छन्। यो मौसमी अवस्था प्राकृतिक रूपमा प्रत्येक केही वर्षमा देखा पर्ने गर्छ। विज्ञहरूका अनुसार यो वर्ष प्रशान्त महासागरको तापक्रम सामान्य भन्दा 3 डिग्री सेल्सियस भन्दा बढ़ी बढ़न सक्छ। यो मौसमी प्रणालीको प्रभाव मौसममा अहिले नै किन थालेको छ। भारतमा मनसुनी वर्षा औसत भन्दा कम भएको छ भने पेरूमा बाढ़ी आएको छ। त्यस्तै पानामामा खडेरीका कारण पानामा नहरबाट आवत जावत गर्ने पानी जहाजहरूको संख्या सीमित भइरहेको छ। भारतले स्थानीय चिनीको मूल्य नियन्त्रणमा राख्ने प्रयास स्वरूप एक दशकपछि पहिलो पटक चिनी आयात गर्न थालेको छ। भारत विश्वकै दोस्रो ठूलो चिनी उत्पादक तथा निर्यातकर्ता हो। तर एल निन्यो मौसमी घटनाका कारण वर्षा कम हुँदा चिनीको आपूर्तिमा असर परेको छ। बीबीसीकी अर्चना शुक्ला भन्छिन् स्थानीय बजारमा चिनीको मूल्य पछिल्लो 2 महिनामा 40% बढ़ेको छ र अहिले खुद्रा मूल्य प्रति किलो करिब आधा अमेरिकी डलर पुगेको छ। चाडपर्वको मौसममा मिठाईको माग उच्च हुने भएकाले सरकारले त्यस अघि नै चिनीको मूल्य स्थिर बनाउन चाहेको छ। बीबीसीकी अर्चना शुक्लाको भनाई। भारतकै अर्को प्रसंगमा मुम्बईमा भएको एउटा लिलामीमा महात्मा गान्धीका हस्तलिखित टिपोटहरूको एउटा दुर्लभ संग्रह 16,90,000 अमेरिकी डलरमा बिक्री भएको छ। गान्धीका निकट सहयोगी तथा स्वतन्त्रता सेनानी आनन्द टी हिन्गोरानीको परिवारले संरक्षण गर्दै आएको उक्त संग्रहमा सन् 1944 देखि 1946 को बीचमा लेखिएका सत्य अहिंसा र आत्मसंयम बारे गान्धीका 688 हस्तलिखित सन्देशहरू समावेश छन्। ब्रिटिश शासन विरूद्ध भारतको अहिंसात्मक आन्दोलनको नेतृत्व गरेका गान्धी देशका राष्ट्रपिताका रूपमा सम्मानपूर्वक चिनिन्छन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामाबादमा छोटो स्वास्थ्य परीक्षणपछि पुनः जेल पठाइएको छ। सरकारी चिकित्सकहरूले उनलाई चिकित्सकीय रूपमा स्वस्थ रहेको घोषणा गरेका छन्। तर उनको परिवारले उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेको छ। उनको पार्टीले न्यायाधीशहरूले तोकेको निजी स्वास्थ्य संस्थाको सट्टा उनलाई सरकारी अस्पताल लगेर सर्वोच्च अदालतको आदेश उल्लंघन गरिएको आरोप लगाएको छ। र इथियोपियाको टिग्रे क्षेत्रका अधिकारीहरूले राजधानी मेकेलेमा हवाई आक्रमण हुन सक्ने डरका कारण महिला तथा बालिकाहरूको सम्मानमा मनाइने असन्डा पर्व स्थगित गरेका छन्। पर्यटन विभागका अनुसार शहरमा हालै भएका ड्रोन हमलामा 2 जनाको मृत्यु र केही अन्य घाइते भएपछि यो निर्णय गरिएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। नेपाली कांग्रेसको संस्थापन पक्षले अघि बढ़ाएको पार्टी महाधिवेशन प्रक्रियालाई अवैधानिक र विभाजनकारी भन्दै संस्थापन इतर पक्षले अधिवेशन र महाधिवेशन नगर्न नगराउन तथा त्यसमा सहभागी नहुन आफ्ना नेता कार्यकर्ताहरूलाई आग्रह गरेको छ। सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिने आफ्नो पहिलेको निर्णय पुनरावलोकन गर्दै शुरूबाट त्यसबारे सुनवाई गर्ने निर्णय गरेपछि संस्थापन इतर पक्षले घोषित महाधिवेशन रोक्न कानूनी उपचारको खोजी समेत गरिरहेको देखिन्छ। तर कांग्रेस संस्थापन पक्षले अदालतबाट अन्यथा निर्णय नहुँदासम्म पार्टीका गतिविधि नरोकिने बताएको छ। सर्वोच्च अदालतका अनुसार कांग्रेसका पूर्व सभापति शेरबहादुर देवाको तर्फबाट 15 महाधिवेशन र अन्य तहको अधिवेशनको तालिका रोक्काको माग गर्दै रिट निवेदन लगिएको थियो, तर त्यो आज दर्ता भएन। कारणबारे सर्वोच्चका प्रवक्ता तथा सह रजिस्ट्रार अर्जुन प्रसाद कोइराला
4: त्यसलाई हामीले अध्ययनकै क्रममा थियौं, हामी त्यसलाई हेर्दै थियौं, पछि उहाँहरूले फेरि अब त्यसलाई केही सच्याउनु पर्ने पनि अवस्था देखियो भनेर रिट निवेदन अहिले उहाँहरूले फिर्ता भएको अवस्था छ।
0: समाचारमा चाहिँ अध्ययनकै क्रममा रहेकाले सर्वोच्चले नै दर्ता नगरेको भन्ने आइरहेको छ, त्यो होइन त्यसो भए?
4: होइन, हामी अध्ययनकै क्रममा थियौँ, पछि बेलुकातिर अफिस सुत्ने बेलामा 5 बजेतिर आयो उहाँहरूले, हामी एउटा केही सच्याउनु पर्ने देखियो रिट निवेदनमा, सोमबार लिएर आउँछौ भन्ने हिसाबले उहाँले लिएर जानुभएको छ, तर हामी त्यसलाई अध्ययनकै क्रममा थियौँ, दर्ता भइसकेका थिएन, उहाँले त्यो पछि फर्काएर लानुभयो।
0: त्यो शेरबहादुर देउवाको नाममा मात्रै छ कि पूर्णबहादुर खड्काको पनि रिट आएको थियो?
4: शेरबहादुर देउवाको हकमा मात्रै आएको छ।
0: स्वदेश फर्किएपछि पूर्व सभापति शेरबहादुर देउवाले संस्थापन इतर पक्षको अगुवाई गरिरहेका छन्। उक्त पक्षको दैनिक कामको संयोजन गर्ने जिम्मेवारी भने पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई दिइएको छ। उनले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता अहिलेको आवश्यकता रहेको आफूहरूको निष्कर्ष र प्रतिबद्धता रहेको बताएका छन्। तर विशेष महाधिवेशनका कारण केन्द्रीय कार्य समिति समानान्तर रूपले विभाजित बनेको उल्लेख गर्दै उनले महाधिवेशनका कार्यक्रम नरोकिए पार्टीका सबै तहमा संरचनागत विभाजनको प्रक्रिया शुरू हुने स्पष्ट देखिएको बताएका छन्। तर संस्थापन पक्षले अदालतबाट अन्य कुनै निर्णय नहुँदासम्म महाधिवेशनका साथसाथै पार्टीका कुनै पनि गतिविधिहरू नरोकिने बताउँदै आएको छ। यसै सन्दर्भमा हामीले नेता प्रकाश शरण महतलाई संस्थापन इतर पक्षको तर्फबाट वक्तव्य त जारी गर्नुभयो, तर तपाईँहरूको समूह आफै एकजुट त छ भनी सोधेका थियौं।
1: त्यो त एक मत भएर हामीले पारितै पनि गरेका छौँ। दुई कारणले यो जोड्यो, एउटा त अब कानुनी रूपमा सुरुदेखि नै हेर्ने भनेर निशा दियो होइन अदालतले, सर्वोच्च अदालतले। त्यो भनेको के हो भने जुन चाहिँ विशेष महाधिवेशन नेतृत्वलाई पहिला चाहिँ अदालतले अनुमोदन गरेका थिए त्यसमा त्रुटि छ, त्यस कारण सुरुदेखि नै हेर्ने भनेपछि कानुनी रूपमा पनि गारन्टीहरूले अधिवेशन प्रक्रिया अगाडि बढाउनु हुँदैन थियो। दोस्रो राजनैतिक रूपमा चाहिँ पार्टी एक बनाउने कोणबाट पनि अहिले यसको टुङ्गो नलागिकन या अगाडि नै एउटा राजनैतिक सहमति द्विपक्षीय सहमति नभइकन अधिवेशन प्रक्रिया चाहिँ अगाडि बढाउनु हुँदैन थियो। त्यस कारण दुवै कारण कानुनी रूपमा, त्यस कारण हामीले अदालतमा निर्णय गर्यौँ, राजनैतिक रूपमा त्यो अधिवेशनमा चाहिँ अहिले भाग नलिन, किनभने यसले चाहिँ झन् पार्टीलाई एकताबद्ध लाने बाटोलाई अवरुद्ध गर्छ।
0: तर अब तपाईँले अस्ति अदालतले निशा दिइसकेपछि अब त्यसको टुङ्गो नलाग्दासम्म एकता प्रक्रिया अगाडि बढ्दैन, त्यो पज भयो, स्थगित भयो भन्ने भन्नुभएको थियो। भनेपछि अब अदालतले मानव एक दुई वर्षसम्म फैसला गरिदिएन भने चाहिँ काँग्रेसको मान्यता नै खारेज गर्ने गरी
1: कुरा त प्रधान न्यायाधीशकै अध्यक्षतामा बनेको बेन्चले राजनीतिक अलि एउटा महत्व राख्छ नि, नेपाली काँग्रेस एउटा महत्वपूर्ण राजनीतिक दल र त्यसको प्रक्रियाको बारेमा क्वेसन उठिसकेपछि त्यसलाई चाहिँ स्वीकार गरिसकेपछि त्यसलाई लजिकल एन्डमा चाँडै पुर्याउनु पर्दछ भने अवश्य पनि त्यसमा चाहिँ अन्तर्निहित भावना होला भन्ने चाहिँ लागेको छ। र फेरि मैले के भने अगाडि नै मिल्ने भनेको चाहिँ अदालतको प्रक्रियामा किन जाने र अगाडि नै एउटा सहमति गरौँ तपाईँकै नेतृत्वमा अधिवेशन होस् भनेर भन्दा त उहाँहरू त स्वतन्त्र सम्पत्तिहरू हुन्छ, एकताको अधिवेशन हुन्छ नि।
0: चौथो महाधिवेशनको नेतृत्वबाट महाधिवेशन गर्ने जुन भनिराख्नु भएको छ, यो त मुद्दा नै उल्टिसके जस्तो गरेर तर्क गरे जस्तो भएन भने?
1: होइन, सुन्नुहोस् त, राजनैतिक रूपमा यो प्रक्रियामा कानुनी प्रक्रियामा नगइकन मिलौं भन्ने हो भने त त्यो बाटो थियो नि त।
0: ल ठिक छ, तपाईँको त्यो तर्क भयो, तर
1: बाटोमा त हिँड्नै भएन नि
0: उहाँहरू। तपाईँले त्यो बाटो छेक्नलाई गगन थापा नेतृत्वको कंग्रेसले विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेसले जुन महाधिवेशनको प्रक्रिया शुरू गरेको छ त्यो बाटो रोक्न तपाईँहरू रिट दर्ता गर्दै हुनुहुन्छ, आज त दर्ता भएन क्यार। अब त्यो कानुनी प्रक्रियामा जाँदाखेरि यदि कथम कदाचित अन्तरिम आदेश दिएन अथवा रोक्नु भनेन भने चाहिँ
1: कानुनी परीक्षामा जसले चाहिँ प्राप्त गरे पनि राजनीतिक रूपमा त हामीले चाहिँ फेरि मिलाउनु पर्छ नि।
0: हो, मैले त्यही भनेको, तपाईँहरूले
1: म अधिवेशन गर्छु भन्नुहुन्न उहाँले त,
0: होइन मिलाउँछु सहमति गरौँ अब संयन्त्र त
1: के अरे प्रेसलाई भनेर हुन्छ त्यहाँ आएर कुरा गरेका छ यसरी मिलाउँ भनेर
0: सार्वजनिक रूपमै संयन्त्र बनाउन महाधिवेशनको निम्ति राम्ररी हेरोस्
1: संचार माध्यममा चाहिँ म यो गर्छु त्यो गर्छु सानेपा आऊ भनेर चाहिँ मिल्ने कुरा हो।
0: उनी थिए काँग्रेसका पूर्व प्रवक्ता प्रकाश शरण महत। चर्चा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको जसले जननिर्वाचित प्रतिनिधिहरूलाई समेत फिर्ता बोलाउन सकिने व्यवस्था सम्बन्धी अवधारणा पत्र बनाउने निर्णय गरेको छ। आज उक्त दलको केन्द्रीय समितिको बैठकले राइट टू रिकल सम्बन्धी अवधारणा बनाउन महामन्त्री विपिन आचार्यलाई जिम्मेवारी दिएको हो। आचार्य भन्छन्,
2: पार्टीले स्थापना कालदेखि नै राइट टू रिकललाई एउटा आधारभूत स्तम्भका रूपमा मान्दै आएको कुरा भने शुरूआती दिनमा हामीले राइट टू रिकललाई झरेको कुमार श्रेष्ठजीको कन्टेक्स्टमा प्रयोग पनि गर्यौं होइन, तर ती पोइन्टबाट यो पोइन्टमा आइपुग्दै गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ दस्तावेजीकरण नै गरेर गलत गर्ने पार्टीभित्रको संरचनामा भएका व्यक्ति होला अथवा पार्टीलाई रिप्रेजेन्ट गरेर जनप्रतिनिधि बन्ने व्यक्तिहरूलाई पनि विधिसम्मत तरिकाले फिर्ता बोलाउने एउटा वैज्ञानिक विधि बनाउनु पर्छ भन्ने दिशामा चाहिँ काम गर्छ। प्रति भन्दै गर्दाखेरि चाहिँ राइट टू रिकल तर्साउने कम्पोनेन्ट भन्दा पनि त्यो जेन्युन कम्पोनेन्ट बनोस् भन्ने दुईटा फ्रेमवर्कभित्र रहेर दस्तावेज लेखनको जिम्मेवारीको संयोजन तोकिया छ।
5: सांसदहरूलाई फिर्ता बोलाउने कुरामा त देशको कानून नै छैन, तर पार्टीको जिम्मेवारीमा अथवा पार्टीले सरकारमा पठाएका व्यक्तिहरूलाई चाहिँ फिर्ता गर्ने सम्मको हदसम्म यहाँहरूले त्यो अवधारणा बनाउनुहुन्छ?
2: होइन होइन, हामी त्यो देशको पहिलो ठुलो दल पनि हो अहिलेका लागि, हाम्रो ध्येय भनेको यसलाई विधेयकै रूपमा पनि प्रस्तुत गर्ने भन्ने हो। अस्ति विधेयक सरकारको संरचनाको तरिकाले पेश हुन्छ होला अथवा प्राइभेट बिलका रूपमा पार्टीले प्रस्तुत गर्छ त्यो अर्को पास भयो, तर हामी चाहिँ हाम्रो हकमा मात्रै होइन कि समग्रतामा पनि प्रस्तुत होस् भन्ने हिसाबले काम चाहिँ गर्छौँ।
5: त्यसको तत्काल कार्यान्वयन चाहिँ पार्टीको आन्तरिक जीवनबाट होला भनेर हामीले अपेक्षा गर्न सक्छौँ?
2: पहिला चाहिँ यसलाई फ्रेमवर्क बनाउन दिनुहोस्, हामीले फ्रेमवर्क बनाउँदै गर्दाखेरि पार्टी जीवनभित्रको मात्रै होइन कि जनप्रतिनिधिकै हकमा पनि हुने गरी बनाउँछौँ होइन, त्यसलाई विधेयकै रूपमा पनि प्रस्तुत गर्दै गर्दाखेरि त पार्टीभन्दा बियोन्डको पनि जान्छ नि त। अहिलेलाई यसले के केलाई समेट्छ भन्ने भन्दा पनि के अब्जेक्टिभ एलिमिट गर्न खोजिरहेछ भन्ने कुरा महत्वपूर्ण होला। यो चाहिँ महिनाउ लगाउने दिशामा नगई र एकदमै फास्ट ट्र्याक गरेर दस्तावेज बनाउने दिशामा हामी जान्छौँ।
5: अहिलेसम्म सकिएला त त्यो
2: आज भर्खर त म संयोजक भएको छु होइन, केही दिन पछाडि चाहिँ म टिम बिल्डअप भइसकेको पोइन्टमा टाइमलाइन पनि दिन्छौँ हामी।
5: छलफलमा पार्टी सभापतिले पनि यसरी गर्ने भनेर यहाँहरूलाई

0: ले प्रशान्त महासागरमा विकसित भइरहेको एलनिनियो मौसमी प्रणाली मानव स्मृतिको अहिलेसम्मकै शक्तिशाली हुन सक्ने चेतावनी दिएको छ। यो शक्तिशाली जलवायु सम्बन्धी प्रणालीले विश्वव्यापी तापक्रम र चरम मौसमी घटनाको जोखिम बढ़ाउन सक्छ। सन् 2027 विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा तातो वर्ष हुने सम्भावना निकै उच्च रहेको मौसम सम्बन्धी उक्त कार्यालयले जनाएको हो। बीबीसीका विवरणहरूमा आधारित त्यस सम्बन्धी रिपोर्ट विनिता दाहालबाट।
1: भारतमा मनसुनी वर्षा औसत भन्दा कम भएको छ भने एल निन्योका कारण ब्रिटेनमा अत्यधिक वर्षा र आँधी बेहरी सहितको शरद ऋतु आउने जोखिम बढ़न सक्छ। युकेको मौसम सम्बन्धी कार्यालयका लामो अवधिको मौसमी पूर्वानुमानका प्रमुख प्राध्यापक एडम स्केफले यो अभूतपूर्व घटना हो भन्ने कुरा स्पष्ट रूपमा बुझ्नुपर्ने र पूर्वानुमानमा आफूले यति तीव्र एल निन्यो संकेत कहिले नदेखेको बताएका छन्। अमेरिकी अनुसन्धान संस्था बर्कले अर्थका जलवायु वैज्ञानिक डाक्टर जिक हाउसफादरले यो घटना अझै विकसित हुँदै जाने भएकाले धेरै महिना बाँकी रहेको र यही कारणले यो रेकर्ड तोड्ने घटना बन्ने आफूहरूको विश्वास अझ बढ़ेको बताएका छन्।
0: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हिँडिसकिन्छ। अब हामी सोमबार बेलुकी पौने 9 बजे मात्र उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजे को छ।
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: दिने।
1: म यो बिहे गर्दिन।
2: होइन, के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी। होइन खुशी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861-39-157।
5: महको सेवन स्वस्थ र दीर्घ जीवन।
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
7: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 0665-90-999-98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
8: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
8: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
10: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
9: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665-20-120, मोबाइल 9846-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
0: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
3: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
3: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसार पिसाब तथा खकार परीक्षण गरिन्छ।
6: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
5: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
5: सम्पर्क फोन 9849068924, 9845876780।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: हेलो, मर्चेङ्ग एफएम 95 मेगाहर्ज

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856744486।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मरमत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मरमत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: One more time.
1: साथी मेरो दिदीलाई भन्ने है यो तीजमा भाइले आफ्नै पसिना बेचेर दिदीलाई कोसेली ल्याइदिन्छ भनेर आमा नि बुढो हुन लाग्नु भयो बालाई आफ्नो पसिना नबेच्नु भन्दै अब छोराले आफ्नै पसिना बेचेर बालाई पाल्छ फर्केर आउँछ भन्दै है भदौ 6 गते
2: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
3: अब धेरै जनाले खोज्ने गरेको त बेसीसर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
4: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
2: हिमालयन ब्रदर ग्रुप प्रालि विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463061
5: तपाईँको सन्तुष्टि हाम्रो चाहना
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 590370 जानकारी गराउनुहोस्
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
7: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
8: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
9: हामी कहाँ

0: प्रकाश फार्मेसीलाई सम्झनुहोस्। हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
0: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059260।
2: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
4: आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।